0: उद्धार गरिएको समेत जानकारी दिनुभएको छ। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनाल र चीनका विदेश मन्त्री वाङी बीच टेलिफोन वार्ता, दुवै नेताबीच बाढ़ी प्रभावित क्षेत्रमा जारी खोज उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको समेत जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालद्वारा पत्रकार सम्मेलन गरी बाढ़ीग्रस्त क्षेत्रमा भइरहेको खोज उद्धार तथा राहत कार्यबारे पनि जानकारी गराइयो भने दाता सम्मेलनका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा गृह कार्य समेत भइरहेको छ। भारत र चीनबाट आएका विशेष उद्धार टोली बाढ़ी प्रभावित क्षेत्रमा परिचालित भएका छन् भने उद्धारका लागि खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ। बाढ़ीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निशुल्क यातायात शुरू गरिएको समेत प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। त्यस्तै राज्यका तीनवटै सुरक्षा निकायका 13,000 भन्दा बढ़ी सुरक्षाकर्मी बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय रहेको शनिबार शाहले जानकारी गराउनु भएको थियो। उद्धार तथा पुनर्स्थापना नतिजा नआएसम्म जारी शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
1: हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी, विनाशबाट पाठ सिक्ने कि अझै भाग्यकै भरमा बस्ने, हिमालय टाइम्सले यो खबर छापेको छ। संसारका सबैभन्दा अग्ला हिउँले ढाकिएका टाकुराहरू मुनि जीवन बिताउनु सदियौंदेखि जोखिमपूर्ण नै छ, तर नेपाल र चीनको सीमा क्षेत्रमा हालै आएको विनाशकारी बाढ़ीले हिमालमुनि र नदी तटीय क्षेत्रमा बस्ने करोड़ौं मानिसहरूको भविष्यलाई झन धेरै अनिश्चित बनाइदिएको छ। नेपाल अग्ला पहाड़, गगनचुम्बी हिमाल र गहिरा उपत्यकाहरूको देश हो। यहाँका शक्तिशाली नदीहरूले भूगोललाई अझ कठिन बनाएका छन्। यस्तो रमणीय तर खतरनाक भूगोलमा गत साता जुन विपद आयो त्यसले सबैलाई स्तब्ध बनाएको छ। उत्तर नेपालको लाङटाङ लिरूङ हिमालबाट करिब 2,000 फीट चौड़ा ग्लेशियर हिमतालको एक विशाल हिस्सा अचानक भत्किदा भोटेको सीमा भयानक बाढ़ी आएको वैज्ञानिकहरूको निष्कर्ष निकालेका छन्। उपग्रहको विश्लेषण अनुसार हिउँ, पानी, लेदो, माटो र ठूला ढुंगाहरूको मिश्रण 7,000 फीटसम्म तल खसेको थियो। शुरूमा यसलाई भूकम्प ठानिएको थियो, तर पछि वैज्ञानिकहरूले यो हिमनदी र चट्टान खस्दा उत्पन्न भएको कम्पन मात्रै भएको पुष्टि गरे। तरल सिमेन्ट जस्तै बनेर आएको यो बाढ़ी साँगुरा खोचहरूबाट हुइकियो। यो खबरसँगै जलवायु परिवर्तन र हिमालको फेरिदो स्वरूप संकटको नयाँ धरा, यो समस्या केवल नेपालको मात्रै हो, पूर्व तयारी खै, चेतावनी, चुनौती र भविष्यको बाटो लगायत यी उपशीर्षकमा समेत खबरहरू छापिएको छ। हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी, विनाशबाट पाठ सिक्ने कि अझै भाग्यको भरमा बस्ने, शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो।

0: Essentials. LG ले ले आयो नया LG Essentials Series. अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range. 10 वर्ष को warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG Life's Good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. गत बुधबार बिहान रसुवामा आएको आकस्मिक बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि चीनसँग सीमाना जोड़िएको उपल्लो मुस्ताङको उच्च क्षेत्रमा पूर्व सतर्कता अपनाउन थालिएको छ. सो क्षेत्रमा रहेका हिमताल र हिमालको अवस्था हेर्न ड्रोन प्रविधिको प्रयोग तथा स्थलगत रूपमा निरीक्षण समेत शुरू गरिएको छ. जिल्ला प्रशासन कार्यालय विपद व्यवस्थापन समितिको सक्रियतामा चीनको तिब्बतसँग सीमाना जोड़िएको लोमान्थाङ गाउँपालिकामा रहेको हिमाल तथा साना ठूला क्षेत्रमा स्थलगत निरीक्षण शुरू गरिएको हो.
3: रसुवाको गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष प्रतिमा तामाङ र दुई वडाध्यक्ष बुधबारको बाढ़ीपछि सम्पर्कविहीन छन्. अध्यक्ष कैसाङ नुर्पु तामाङकै परिवारका सातजना बेपत्ता छन्. पालिकाका पाँच कर्मचारी पनि हराइरहेका छन्. गाउँपालिकाका कार्यालय र दुईवटा वडा कार्यालय पनि बगेका छन्. पालिका अध्यक्ष तामाङले गोसाईकुण्ड गाउँपालिकामा मात्र 2000 भन्दा बढ़ी व्यक्ति सम्पर्कविहीन रहेको बताएका छन्. प्रतिनिधि जनप्रतिनिधिका परिवारजन र कर्मचारी नै सम्पर्कविहीन भएका कारण विपदका बेला पालिकाका तर्फबाट हुनुपर्ने प्रभावितको विवरण संकलन राहत व्यवस्थापन विभिन्न निकायसँग समन्वय जस्ता कार्यमा असर परेको छ.
2: भोटेकोशी बाढ़ीमा परिमृत्यु भएका आठजनाको शव पाल्पामा ल्याइएको छ. विभिन्न स्थानमा फेला परेका पहिचान नभएका शव बिहिबार राति पाल्पाको तीन अस्पतालमा ल्याएर राखिएको हो. जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा अस्पतालमा चारजना, मिशन अस्पतालमा दुई र लुम्बिनी मेडिकल प्रभासमा दुईजनाको शव राखिएको छ.
3: भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत उद्धार खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शनिबार दिउँसोसम्म 5,04,46,00,000 रूपियाँ जुटेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ. शुक्रबार साँझसम्म 4,38,00,000,00 रूपियाँ संकलन भएको थियो. बाँकी रकम शनिबार थपिएको हो. विभिन्न ब्यांक तथा व्यावसायिक संस्था, सामाजिक संस्था र व्यक्तिगत क्षेत्रबाट समेत कोषमा सहयोग घोषणा तथा रकम हस्तान्तरण भएको हो. सहयोग रकम संकलन हुने क्रम जारी छ.
2: मर्स्याङ्गदी नदी तटमा अवस्थित तालगाउँलाई अकस्मात आउने प्राकृतिक विपदबाट बस्न मर्स्याङ्गदी नदी किनारमा साइरन चढ़ान गरिएको छ. पटक पटक बाढ़ीको चपेटामा परेर लाखौंको धनमाल गुमाएका तालगाउँवासी अब विपद आउनु पूर्व नै सूचना पाउने भएपछि खुशी भएका छन्।
3: रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायत जिल्लामा आएको भीषण बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत उद्धार र पुनर्स्थापनाका लागि विभिन्न विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आफ्नो तलबबाट आर्थिक सहयोग गर्ने भएका छन्. पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले कार्यकारी परिषदको बैठकबाट पद अनुसार निश्चित रकम तलबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्.
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सबै विश्वविद्यालयलाई पाँच बुधे निर्देशन दिनुभएको छ. नेपालमा उत्पन्न प्राकृतिक विपदका कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यमान विश्वविद्यालय सम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गरी भदौ 13 गतेदेखि सबै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने सबै परीक्षा स्थगित गरी सबै विश्वविद्यालयका उपकुलपतिलाई पाँच बुधे निर्देशन दिनुभएको हो.
3: नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि 1,250 थान भरिएका एलपी ग्यास सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको छ. संघले रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायतका जिल्लामा बाढ़ीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल आयल निगम मार्फत लक्षित वर्गलाई ग्यास सिलिण्डर उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो.
2: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको बेस रेट अर्थात आधार दर गणना विधि परिमार्जन गरेको छ. यो व्यवस्थाले बैंकहरूको आधार दर वृद्धि भई उनीहरूले कर्जामा लिन पाउने ब्याज दर समेत बढ़नेछ.
3: भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त भएको विद्युत आयोजनाहरूबाट अझै 898 व्यक्ति सम्पर्कविहीन रहेका छन्. रसुवा र नुवाकोटमा बाढ़ीले पुर्याएका 9 आयोजनाबाट 898 जना सम्पर्कविहीन भएका हुनृ.

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डेशो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत मलेसियाका 55 नागरिक नेपाल चीन सीमामा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएपछि ठूलो चिन्ता छाएको छ बेपत्ता मलेसियाली परिवारका सदस्य र त्यहाँका राजा सुल्तान इब्राहिमले उनीहरूको सकुशल स्वदेश फर्काईका लागि प्रार्थना गर्दै प्रतीक्षामा छन् बेपत्ता हुनेहरूमा कतिपय नेपाली श्रमिकका रोजगारदाता समेत हुन सक्ने आकलन गरिएको छ
6: अब खेल र खेलाड़ीका खबर भदौ 10 गते बिहान अनपेक्षित रूपमा आएको बाढ़ीले नेपालमा ठूलो जनधनको क्षति पुर्याएपछि विश्व खेलकूद क्षेत्रले पनि नेपाली जनताप्रति ऐक्यबद्धता र सहानुभूति प्रकट गरेको छ राजनीतिक र कूटनीतिक क्षेत्रभन्दा पर रहेर विश्वका विभिन्न खेलकूद एरिनामा नेपालका लागि प्रार्थना श्रद्धांजलि र समर्थनका सन्देश सार्वजनिक भएका छन्
5: नदी जीवन र प्रकोप शीर्षकमा डाक्टर नारायण प्रसाद निरौलाको विचार हिमालय टाइम्समा छापिएको छ हाम्रा बस्ती विकास भौतिक पूर्वाधार प्राकृतिक जोखिम लगायतका अनेक विषयवस्तु वर्तमानमा शोचनीय बन्न पुगेका छन् जीवनका यावत पक्षीय संघर्षदायी नै छन् हिमालमा हिउँ पहिरो पहाड़मा पहिरो नदी किनारमा बाढ़ीको प्रकोप समथरमा डुबानको समस्या अनि सबै हुँदाहुँदै पनि भूकम्पका झड्काले पनि अनेक विषयमा सोच्न बाध्य बनाएका छन् नदी जीवन हुन् विद्युतका स्रोत हुन् सिंचाईका माध्यम हुन् जसबाट हाम्रा आवश्यकता पूरा हुन्छन् यसैले त हाम्रो अस्तित्व पनि विद्यमान छ यदि नदी नहुने भए हाम्रा भरपर्दा पानीका स्रोत हराउँछन् जल संकटले खाद्य लगायत मानवीय अस्तित्वलाई नै धरापमा पार्न सक्ने हुन्छ नदीले नै समग्र पर्यावरणलाई जीवन्त बनाएका छन्
6: हिमचट्टान ताण्डवको दुष्प्रभाव शीर्षकमा डाक्टर गोविन्द टण्डन गोर्खापत्रमा लेख्नुहुन्छ विश्वव्यापी तापमान वृद्धि रोक्न विश्वव्यापी प्रयास नभए यस्ता ताण्डव दोहोरिनेछन् नेपालले आफ्ना तर्फबाट अनुगमन तयारी र सुरक्षित बसोबासको नीति कड़ाईका साथ लागू गर्नुपर्छ साथै अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायको आवाज बलियो उठाउनुपर्छ विपदपछिको पुनर्निर्माणलाई केवल पुरानो अवस्था फर्काउने होइन अझ सुरक्षित र दिगो बनाउने अवसरका रूपमा लिनुपर्दछ
5: हवस् त काठमाडौँमा रेडियो नारायण 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार
7: हजुरको रेडियो 102.1 मेगा
8: रंग बहार रंग बहार
9: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
8: वर्ज पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
9: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
8: वर्ज पेंट

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सुशीला श्रेष्ठ सँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्टेश्वरको स्टुडियोबाट प्रसारण भइरहेको छ।
0: आज 2083 साल भदौ 14 गते आइतबार अगस्त 30 तारीक सन् 2026 नेपाल सम्बत 1146 भाद्र कृष्ण पक्षको द्वितीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी नदीमा पानीको बहाव बढ्यो। रसुवा नुवाकोट धादिङ सम्मै नदी किनारमा उच्च सतर्कता अपनाउनु पर्ने। रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या 695 भन्दा धेरै।
1: प्रधानमन्त्री राहत कोषमा 5 अर्ब भन्दा धेरै रकम जम्मा। त्रिशुली ए आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारमा सन सुरक्षाकर्मी सक्रिय। परिचय नखुलेका सब व्यवस्थापनमा विज्ञहरू सक्रिय।
0: बाढी प्रभावित क्षेत्रमा स्वीकृति बिना ड्रोन नउडाउन विपद प्राधिकरणको निर्देशन। कांग्रेस संस्थापन इतर समूहले फेरि बोलायो बैठक। बाढी प्रभावितका लागि युरोपियन युनियनले 20 लाख युरो सहयोग गर्ने।
1: युक्रेनको राजधानी किव नजिकै रूसी आक्रमणमा 37 जनाको मृत्यु। अमेरिका र इरानलाई पुनः वार्तामा बस्न राष्ट्रसंघको आग्रह। संवादबाट निकास खोज्न अपील।
0: र विनाशकारी बाढीपछि नेपाललाई विश्व खेलकुद समुदायको सहानुभूति सन्देश। मंगोलियाका स्टार खेलाड़ी एनबीए भलिबलमा अन्नपूर्णबाट खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोटेकोशी नदीमा पानीको बहाव बढ़ेपछि रसुवा नुवाकोट धादिङ सम्मै नदी किनारमा उच्च सतर्कता अपनाउनको लागि दिएको निर्देशनको प्रसंग।
1: भोटेकोशी नदीमा पुनः बाढ़ी आएको खबर प्राप्त भएपछि नदी आसपासका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा पानीको बहाव बढ़ेको आवाज सुनिएको छ। करिब बिहान 4:30 बजे खोलामा ठूलो आवाजसहित बाढ़ी आएको सूचना प्राप्त भएपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले सीआईएनसँग बताउनुभयो।
3: सावधानी त सर, अहिलेसम्म यहाँ आवाज आइरहेको छ ठुलै, भनेपछि त निकै लामो समयसम्म भइसक्यो। करिब करिब 1 घन्टा 1.5 घन्टै हुन लागिसक्यो यो। हामीले तल्लो पदमा चाहिँ त्यहाँ सिधै साथीहरूलाई नुवाकोटमा धादिङमा तल सबैतिर खबर भइसकेको छ। चितवन नलकासी होइन, कतिखेर कतिसम्म आउँछ त्यो चिन्तुङ्गो भएन, तर आवाज चाहिँ अहिले पनि त्यत्तिकै छ।
1: प्राप्त सूचनाका आधारमा रसुवा नुवाकोट र धादिङसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई नदी किनार तथा आसपासका क्षेत्रमा सावधानी अपनाउन भनिएको छ। यता बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार नदीमा ठूलो आवाज सुनिए पनि भोटेकोशीमा बनेको ताल भने फुटेको छैन। प्राप्त तस्विरहरूको विश्लेषण गर्दा बाढ़ी आएको पुष्टि भए पनि ठूलो बाढ़ी भने नआएको उहाँले सीआईएनसँग बताउनु
4: बाढी बढेको चाहिँ कन्फर्म हो, तर ताल फुटेको होइन। कत्रो बाढी कन्फर्म छैन, ठुलो बाढी हो जस्तो देखिएन हामीलाई। तस्विर प्राप्त भएको छ माथि रसुवाबाट, त्यो हेर्दाखेरि सामान्य बढेको जस्तो मात्रै देखिन्छ, त्यस्तो ठुलो छैन। र अब थप पुस्टाइको लागि चाहिँ नुवाकोटमा अब उज्यालो पनि भएको छ, अब अलिकति टाढाबाट पनि नदी देख्न सकिन्छ। थप तस्विरहरू प्राप्त गर्छौँ र सो अनुसार चाहिँ होइन अगाडि बढ्छ। तर अब यो रातिको समयमा आवाज मात्रै ठुलो सुनिएको भन्ने सूचना आयो। कहिलेकाहीँ रातिको समयमा रिफ्र्याक्सनहरू हुन्छ साउन्डमा, यसै पनि आवाज ठुलो सुनिने हुन्छ। अब त्यो त्यसले कहिलेकाहीँ गलत सूचना पनि फैलिन सक्छ। त्यस हिसाबले हामीले अब अहिले धादिङसम्म चाहिँ सतर्क रहिराखौँ भनेका छौँ। फोटो हेर्दाखेरि त्यति ठुलो बाढी जस्तो देखिँदैन।
1: भोटेकोशीमा बाढ़ी आएको सूचनापछि नुवाकोट आसपासका नागरिकमा त्रास बढ़ेको छ। बिहान 4:30 बजेदेखि नै स्थानीय सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। यसअघि आएको बाढ़ीका कारण घरमै बस्न सक्ने अवस्था नरहेको विदुर नगरपालिका 4 र 5 का स्थानीयले सीआईएनसँग बताएका छन्।
5: मेरो लक्ष्मी बुढा थियो कि, विद्युत चार हो हामी तल घर हो हामी चाहिँ अब चार बजेतिर खबर गर्नुभयो हामी हाम्रो उहाँ सशस्त्रमा हुनुहुन्छ यहीँ तल अनि खबर गर्नुभएको थियो अनि बाहिर चाहिँ बसिरहेको उठेर हामी त कतिचोटि भाग्यौँ हिजो अस्ति पनि राति हिजो पनि त्यस्तै हल्ला थियो राति बच्चाहरू लिएर पनि माथि माथि गयौँ अब आज पनि अब के थाहा अब उहाँसम्म ढुङ्गेसम्म आएको छ होइन अब आफू त सुरक्षितै हुनु पर्यो जे भयो नि
6: मेरो सुरक्षित चाहिँ विद्युत चार तपाईँ हल्ला भयो त्यो सुनेर चाहिँ हामी बाहिर आयौँ अहिलेको समय अब हेर्दाखेरि आधा घन्टा जति लगभग आधा घन्टा पुग्न पुग त्यस्तै भयो
7: बजेको छ साढे चार
6: अब हिजो अस्तिदेखि नै हामी भागेर मन्दिरतिर नै गयो हो अनि त्यहाँबाट अहिले चाहिँ अब सबैजना बाहिर निस्केछन् अब अलिकति त्रासै छ यतातिर बस्न पनि अब माइकिङ पनि अब गरिरहेछ अब हिजो अस्तितिर पनि अब गरिरहेको पनि हो अब मोबाइलमा मेसेज पनि आइरहेछ अनि त्यहाँबाट लगभग 4:30 बजेतिर चाहिँ अनि यसो बाहिर हल्ला सुन्यो अनि त्यो हल्ला सुनेपछि अब सबैजना बाहिर निस्केछ अब जाउँ यो खोलाको पनि अब भर हुँदैन अब मान्छेहरू अब सबैजना तरसिँदै छन् कोही मन्दिरतिर गएको छ यता बाहिर हिजो अस्तिदेखि नै हामी भागेर मन्दिरतिर नै गयो हो अनि त्यहाँबाट अहिले चाहिँ अब सबैजना बाहिर निस्केछन् अब अलिकति त्रासै छ यतातिर बस्न पनि अब माइकिङ पनि अब गरिरहेको

0: होला नि मिटर।
1: बाढ़ीको अवस्था तथा जोखिमबारे थप पुष्टि भएपछि अध्यावधिक जानकारी सार्वजनिक गरिने बाढ़ी पूर्वानुमान शाखा प्रमुख पराजुलीले बताउनु भएको छ। उहाँले सम्बन्धित क्षेत्रका नागरिकलाई अनावश्यक रूपमा नदी तथा खोला नजिक नजान र सम्भावित बाढ़ीको जोखिमप्रति सचेत रहन आग्रह गर्नुभएको छ।
2: यसैबीच भोटीकोशी बाढ़ीमा फँसेकाहरूको उद्धार एवं राहतका लागि प्रधानमन्त्री राहत कोषमा 5,04,46,81,369 रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री बालिन शाहले 9 वाणिज्य बैंकको खाताहरूमा उक्त रकम जम्मा भएको जानकारी दिनुभयो। हिमालयन र लक्ष्मी बैंकमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको पनि उहाँले उल्लेख गर्नुभएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको मात्रै प्रयोग गर्न भनिएको छ। नदी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गरिदिनु हुनको लागि पनि प्रधानमन्त्रीले अनुरोध गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री शाहले नेपाल सरकार बाढ़ी प्रभावित नागरिकहरूका साथमा रहेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले हिजो बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा पुनस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर रहने प्रतिबद्धता जनाउनु भएको हो। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा ठूलो जनधन र भौतिक क्षति पुर्याएको प्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको सन्देशमा उल्लेख गरिएको छ।
1: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको कार्य जारी रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 13 राति पौने 8 695 जनाको शव फेला परेको छ भने 2,485 जना अझै सम्पर्कविहीन रहेका छन्। फेला परेका शवमध्ये रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63, तनहुमा 35 र चितवनमा 246 जना रहेका छन्। सम्पर्कविहीन मध्ये जलविद्युत आयोजनाबाट 133 जना, मकवानपुरबाट 64 जना, सम्पर्कविहीन विदेशी नागरिक 58 जना रहेका छन् भने विदेश भ्रमणमा गएका नेपाली 227 जना तथा लाङटाङ राष्ट्रिय निकुञ्जसँग सम्बन्धित 3 जना रहेका छन्। बाढ़ी तथा विपदका घटनामा 219 जना घाइते भएका छन्। उनीहरूको उपचार तथा डिस्चार्ज को व्यवस्था पनि गरिएको छ। प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टीम सहित स्वास्थ्य टोली परिचालन गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
3: हिजोसम्मको 36 बेलुका 36 बजेसम्मको डेटालाई हेर्दाखेरि मानवीय क्षतिको तर्फ हेर्दा शव फेला परेको चाहिँ 675 जनाको शव फेला परेको छ। त्यसमा सबैभन्दा बढी चाहिँ हामीले चितवन जिल्लामा चाहिँ 246 शव फेला परेको छ र अरूमा त्यसै गरी संख्या जुन चाहिँ हामीले वेबसाइटमा पनि राखेका छौँ त्यसमा केही मानव अङ्गहरू समेत काउन्ट गरिएको छ। अहिलेसम्म सम्पर्कविहीनको कुरा गर्दाखेरि अब खास सम्पर्कविहीन त धेरै नै अलि योभन्दा पनि अलिक बढी हुने सम्भावना पनि छ। एक्युरेट डाटा चाहिँ खासकै हामीले निकाल्नलाई सम्बन्धित निकायहरूबाट हामीलाई पठाउन पनि अलिकति समस्या नै भइराखेको छ। धेरै नै अब अलिक ठुलै खालको बाढी आएको र धेरै नै घरका मानिसहरू त्यहाँ बसोबास गर्ने मानिसहरू सँगसँगै विभिन्न सरकारी निकाय अन्य निकायहरूमा का मानिस पनि हुनुहुन्छ, विदेशीहरू पनि हुनुहुन्छ। त्यही भएर एक्ज्याक्ट डेटा त हामीलाई आउनु गाह्रै छ। तैपनि हामीले टेन्टेटिभ सम्बन्धित निकायबाट र परिवारहरूले चाहिँ मेरो व्यक्ति हराएको भनेर जिल्ला प्रशासनमा टिपाउनु भएको डेटाहरूको आधारमा चाहिँ हामीले यो समयसम्म सम्पर्क दिनको संख्या चाहिँ 2,498 जना चाहिँ मिसिङ लिस्टमा राखेका छौँ।
1: हालसम्म 7,514 जनाको उद्धार गरिएको छ। जलविद्युत क्षेत्रको सहयोगमा हिजो 191 जना र आज हिजो नै 88 जना गरी 297 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। त्यस्तै विदेशी नागरिकतर्फ 227 जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणका प्रवक्ता महतले बताउनुभयो। नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरबाट उद्धारका लागि हालसम्म 361 उडान भएका छन्। हिजो मात्रै 98 उडान भएको उहाँले बताउनुभयो।
2: यसैबीच त्रिशुली 3A जलविद्युत आयोजनामा फँसेका मानिसहरूको उद्धारको कोशिश भइरहेको नेपाल सरकारले बताएको छ। को पानी र अप्ठ्यारो परिस्थितिका बीच प्रभावित क्षेत्रमा नेपाली सेना सहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको प्रयास गरिरहेको उल्लेख गरिएको छ। अँध्यारो र प्रतिकूल मौसमका कारण सृजित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लड लाइटहरू जडान गरिएको गृह मन्त्रालयको भनाइ छ। घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउनका लागि

0: लगायतका भारी एक्साभेटरहरू निरन्तर प्रयोग गरिएका छन् जसबाट बाटो खोल्ने र पुरिएका सम्भावित स्थानहरूमा पुग्ने कोशिश भइरहेको पनि सरकारले बताएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रसुवा बाढीपछि परिचय नखुलेका शव व्यवस्थापनको तयारी।
2: यसको डीएनए हामीले निकालेको हुन्छ, त्यो डीएनए र उहाँले ऊ गरेको डीएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउने हो।
0: बाढी प्रभावित क्षेत्रमा स्वीकृति बिना ड्रोन नउडाउन विपद व्यवस्थापन प्राधिकरणको निर्देशन। कांग्रेस संस्थापन इतर समूहले फेरि बोलायो बैठक। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: क्या सुविधा लिनु भए त? एनसेल प्याक किन्नु भए त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली अखबारबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्टे स्वरको स्टुडियोबाट प्रसारण गरिरहेका छौं। अब बाँकी खबर।
1: बाढ़ी प्रभावित क्षेत्रमा हालसम्म 37 ट्रक खाद्यान्न तथा किराना सामग्री पठाइएको छ। हेलिकप्टर मार्फत 7 उडान गरी खाद्यान्न तथा किराना सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ भने प्रभावित क्षेत्रमा संचार सेट समेत पठाइएको छ। यस्तै नुवाकोटका पेट्रोल पम्प तथा सम्बन्धित आयल स्टोरमा डिजेल 36,000 लिटर, पेट्रोल 24,000 लिटर मौजात रहेको जनाइएको छ। साथै हेलिकप्टरका लागि 39,000 लिटर हवा इन्धन नुवाकोटमा पठाइएकोमा हाल 14,000 लिटर मौजात रहेको प्राधिकरण जनाएको छ। प्राधिकरणका अनुसार सम्पर्कविहीन विदेशी नागरिक तथा विदेशमा रहेका नेपाली उपचाररत व्यक्ति र हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरूको विवरण प्राधिकरणको सामाजिक सञ्जाल तथा वेबसाइट मार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। यसैबीच राहतहरू भने नुवाकोटमा मात्रै थुप्रिँदा बाढ़ी प्रभावितको पुनर्स्थापनाका लागि चुनौती देखिएको छ। सीआईएनसँग कुरा गर्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी,
7: अब अभावै भएर खानै नपाएको भन्ने त्यस्तो अवस्था त अहिलेसम्म प्राप्त भएको अवस्था चाहिँ होइन, तर अब सम्भव भएसम्म हामीले चाहिँ सबै ठाउँमा पुर्याएकै छौँ। तर चुनौती के भन्दा कतिपय अब ठाउँमा मानिसहरूलाई राहत एकचोटि पुर्याएपछि फेरि अब 3-4 दिन भइसक्यो, फेरि अन्य बजारतिरको एक्सेस नभएको कारणले फेरि त्यही ठाउँमा दोहोऱ्याएर लानुपर्ने अवस्था पनि रहेको छ एउटा। अर्को चाहिँ अब मानिसहरू आफूसँग भएको जुन थियो त्यो खाद्यान्नहरू पनि सकिएको हुन सक्छ, मार्केट एक्सेस नभएको कारणले गर्दाखेरि त्यसले गर्दा यो एउटा थप चुनौती छ खाद्यान्नलाई, किनभने तत्काल चाहिँ रोडसम्म बजारसम्मको एक्सेस नहुने अवस्था भएको हुनाले त्यसलाई चाहिँ अलि लामो समयसम्म खाद्यान्न एउटै ठाउँमा नि पटक पटक जानुपर्ने अवस्था पनि आउन सक्ने भएको कारणले मानिसहरूलाई भने जस्तो अथवा आवश्यक पर्ने मिनिमम कुराहरू पनि पुर्याउन चुनौती चाहिँ छ।
0: यसैबीच युरोपियन युनियन यूले रसुवाबाट बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यूले हिजो विज्ञप्ति जारी गरी आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाई लगायतका तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गरिने जनाएको हो। यूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन थालिसकेका छन्। उक्त सहायता यस वर्षको शुरूआतमा नेपालमा विपद पूर्व तयारीका लागि विनियोजन गरिएको करिब 30 लाख युरो मानवीय सहायताको अतिरिक्त हो, विज्ञप्तिमा भनिएको छ। विपदपछि नेपालमा रहेका यूका साझेदार संस्थाहरूले पूर्व तयारी अवस्थामा राखिएका आश्रय सामग्री तथा राहत सामग्री वितरण गर्दै तत्काल सहयोग शुरू गरेका थिए।
1: रसुवामा आएको बाढ़ीका कारण त्रिशुली करिडोर अन्तर्गतका विभिन्न जलविद्युत आयोजनाका सुरूङ तथा निर्माण क्षेत्रमा फँसेका सयौं कामदारको 4 दिन बितिसक्दा पनि प्रभावकारी उद्धार हुन सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार विभिन्न आयोजनामा गरी 898 जना सम्पर्कविहीन छन्। तीमध्ये माथिल्लो त्रिशुली 1, माथिल्लो त्रिशुली 3A लाङटाङ र चिलिमे लगायत आयोजनामा सुरूङमा सयौं व्यक्ति फँसेको अनुमान गरिएको छ। माथिल्लो त्रिशुली 1 मात्रै करिब 600 जना सम्पर्कविहीन रहेको र तीमध्ये करिब 400 जना सुरूङभित्र फँसेको हुन सक्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीले बताउनु भएको छ। सतहमा रहेका 260 जनाको उद्धार भइसके पनि सुरूङभित्र रहेकाहरूको उद्धार भने शुरू हुन सकेको छैन। त्यस्तै लाङटाङ जलविद्युत आयोजनाको सुरूङमा करिब 25 जना फँसेको अनुमान गरिएको छ। आयोजनामा कार्यरत 60 जना मध्ये 19 जनाको उद्धार भइसकेको भए पनि सुरूङभित्र रहेका व्यक्तिलाई निकाल्न हालसम्म सरकारी तहबाट प्रयास भए पनि सफलता हुन नसकेको प्रबन्धक विजयमान भट्टराईले बताउनु भएको छ। माथिल्लो त्रिशुली ए आयोजनाको सुरूङमा करिब 42 जना कर्मचारी फँसेको अनुमान गरिएको छ। नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक मदन तिमल सिन्हाका अनुसार उद्धारका लागि 2 एक्सकाभेटर तथा अन्य उपकरण प्रयोग गरी पूर्वी एक्सेस टनेल पत्ता लगाउने काम भइरहेको छ। तर सुरूङसम्म पुग्ने बाटो अझै खुलेको छैन। उता

0: बाटोमा एक्सप्रेस टनल पत्ता लगाउने काम भइरहेको छ। तर सुरूङसम्म पुग्ने बाटो अझै खुलेको छैन। उता चिसा एक्सप्रेस टनल पत्ता लगाउने काम भइरहेको छ। तर सुरूङसम्म पुग्ने बाटो अझै खुलेको छैन। उता चिसा एक्सप्रेस टनल
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क।
2: साझा खबरमा अब पत्र पत्रिकाका खबर। बाढ़ीपछि स्वास्थ्य संकटको डर, सब मरेका, पशु चौपायाबाट महामारी जन्य रोग फैलने जोखिम शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर लेखिएको छ। त्रिशुली बेत्रावती विदुर क्षेत्रमा मरेका पशु चौपायाको संख्या अत्यधिक रहेको छ। त्यस क्षेत्रमा कतिपय सब पुरिएको अनुमान गरिएको छ। महामारी जन्य रोग फैलेला भनेर स्वास्थ्य मन्त्रालयले समन्वयमा काम थालेको छ। जहाँ जहाँ सम्भव हुन्छ त्यहाँ त्यहाँ औषधि छर्कने र मरेका पशु चौपाय खोजेर व्यवस्थित गर्ने काम भइरहेको छ। तर अहिले सबै ठाउँमा पुगेर काम गर्न सक्ने अवस्था रहेको छैन। प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभएको छ। त्यसै गरी वरिष्ठ सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले मान्छे मात्र होइन हजारौं संख्यामा पशु चौपाय मरेका छन्, विस्तारै सड्ने र कुहिने अवस्था हुन थाल्छ, यसले सचेत हुनुपर्दछ र रोग फैलने जोखिम भएका हुनाले सबै खालका व्यवस्थापनको कार्यहरू गर्नलाई तदारूकता देखाउनुपर्ने देखिएको छ। त्यस्तै गरी रसुवा जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारको प्रयास शीर्षकमा नयाँ पत्रिका दैनिकमा परशुराम काफ्लेले खबर लेख्नु भएको छ। रसुवाका दुई जलविद्युत परियोजनाको सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि भारतीय र चिनिया सेनाका विज्ञ टोली रेकीमा रहेका छन्। भारतीय टोलीले लाङटाङ र चिलिमे जलविद्युत आयोजना तथा चिनिया टोलीले माथिल्लो त्रिशुली बी आयोजनाको सुरुङको बाहिरी रेकी गरेको छ। लाङटाङ र चिलिमेमा भारतीय नागरिक पनि कार्यरत रहेका छन्। यसैबीच कारोबार दैनिकमा सम्पर्क विहीन कम्तीमा पनि 2500 भन्दा बढ़ी शीर्षकमा खबर लेखिएको छ। सम्पर्क विहीनहरूको अवस्था कहिले पत्ता लाग्छ भनेर पीड़ित परिवारले पनि सरकारको ढोका ढकढकाउन थालेका छन्। राहत सामग्रीको रूपमा पुगेका खाद्यान्न पनि त्रिशुली वारी नै रह्यो भन्ने गुनासो त्रिशुली पारीका नागरिकहरूको रहेको छ। भोटेकोशी नदीमा गत भदौ 10 आएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा विदेशी नागरिकको उद्धार कार्यलाई पनि तीव्र पारिएको छ। नेपाल पर्यटन बोर्डले जारी गरेको अध्यावधिक तथ्याङ्क अनुसार हालसम्म विभिन्न देशका 261 जना विदेशी पर्यटकको सुरक्षित उद्धार गरिएको छ। 320 जना अझै सम्पर्कविहीन रहेका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी सुरक्षा निकाय र स्थानीय प्रशासनको संयुक्त टोलीले रसुवा, नुवाकोट, धादिङ र गोर्खा जिल्लामा उद्धार तथा राहत कार्य निरन्तर अगाडि बढ़ाइरहेका छन्। यसैबीच रसुवामा बाढ़ी जाँदा नेप्सेमा 61 अंक भन्दा बढ़ीको पहिरो गएको छ। यो साता नेप्से परिसूचकमा भारी गिरावट आएको छ। साताको चार दिनको कारोबार विवरण अनुसार नेप्से परिसूचक 61.4 अंकले ओह्रालो लागेको हो। यसरी गिरावट आउनुको कारण रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढ़ी र त्यसले पुर्याएको क्षतिको कारण रहेको छ। साताको पहिलो दिन सोमबार 19.13 अंकको गिरावटसँगै बजारमा 2500 बिन्दुमा कायम भएको अवस्था रहेको थियो। त्यो घट्ने क्रम

0: हरू पहाड़तिर का बस्ती हमारे नदी का किनार ठाउँ नदीले बनाएको भू आकृति हो. अब नदीका छेउमा भएका टारहरू भनेका त्यो नदीले नै बनाएको नदी हिँडेको ठाउँ हो. त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खेउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ भनौँ रिभर बेड छ
1: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ फेरि अर्को जोखिम
0: त्यही बेसिनमा हामीले हाम्रा बस्तीहरू त्यहीँ गएका छन्
1: होइन.
0: अब सबभन्दा ठुलो कुरो पब्लिकले नागरिकले सजिलो कहाँ हुन्छ सहज जीवनयापन कहाँ हुन्छ त्यहाँ त्यहाँ खोज्छ सबै रूपमा त त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो.
1: प्रविध प्रकाश चन्द्र घिमिरेको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. साझा खबरको अन्त्यमा प्रमुख खबरका शीर्षकहरू भोटेको सीमा बाढ़ीको बहाव बढ़ेको आवाज सुनिएको जिल्ला प्रहरी कार्यालयको भनाई सतर्कता अप्नाउने पूर्व सूचना आएपछि प्रभावित क्षेत्रका नागरिक सुरक्षित स्थानतर्फ बहाव धेरै नभएकाले आत्तिनुपर्ने अवस्था नभएको माथिल्लो क्षेत्रका नागरिकको जानकारी. बाढ़ीबाट मृत्यु भएका 669 जनाको सफेला खोजी कार्य जारी. धादिङदेखि जाने वैकल्पिक सड़क सञ्चालनमा पैसा राख्ने सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरीद्वारा पक्राउ. पुननिर्माणका लागि पौने 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान. बाढ़ीपछि स्वास्थ्य संकटको डर. शव र मरेका पशु चौपायाबाट महामारी जन्य रोग फैलिने जोखिम. र नेपालको अस्ट्रेलियाको टप एन्टी 20 सिरिजको यात्रा टुंगियो. प्राविधिक साथी सुनिल राज भारत रवि रिताल राजेन्द्र रिजाल सहित साथीहरू सन्तोष गन्धर्व सुशीला श्रेष्ठ लील प्रकाश चन्द सन्तोषी रावल र म दीपक आचार्य पनि आजको साझा खबरबाट विदा हुन्छौं. हाम्रो दुईतर्फको स्टुडियोको केही प्राविधिक समस्या रहेकोमा हामीलाई क्षमा दिनुहोला. नमस्कार.

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: हजुरको रेडियो 102.1 मेगा
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ज पेंट
4: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
4: अचानक उच्च ज्वरो आउनु
5: टाउको दुख्नु
4: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
5: हार जोड्ने तथा मांसपेशी दुख्नु
4: वाक वाकी लाग्नु बान्ता हुनु
5: शरीरमा बिमिरा आउनु
4: डेंगू रोगको रोकथामका उपायहरू
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
4: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
5: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
2: वर्ज पेंट
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
6: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9141259597

0: हजुरको रेडियो 102.1 MHz।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
2: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
4: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
5: यसको उत्पादन रामेछा बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
4: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछा, गौरीशंकर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किनी? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
7: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
7: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?

0: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544
0: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
3: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
2: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
3: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
6: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
5: हाम्रा विशेषताहरू
6: 40% मात्रै डाउन पेमेन्ट,
5: सजिलो मासिक किस्ता सुविधा,
6: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
5: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
6: आवश्यक कागजातहरू,
5: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
6: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
7: रंग बहार, रंग बहार।
8: वर्ज सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
7: वर्ज पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
7: वर्ज पेन्ट।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: भूक्षयन नियन्त्रण गरौं, उर्वर भूमि जोगाउ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेश्वरद्वारा जनहितमा जारी सन्देश।
3: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9854040892 र 0484403। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
7: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
7: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
7: हार जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
7: शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाइबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
7: सम्भव भएसम्म झुलभित्र सुक्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।

0: कृषि पर्यटन सड़क र खानेपानी हाम्रो पूर्वाधार नगर विकासको दिगो आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो रामेछापमा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री
1: अनि म रीता मगरको पनि स्वागत छ। रेडियो कार्यक्रम हाम्रो रामेछाप रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रममा हामी रामेछाप नगरपालिकाले गरेका कामहरू, नगरपालिकाको भावी योजना, नगरका गतिविधि, नगरवासीका प्रश्न, जिज्ञासा र गुनासाहरूलाई समेट्ने गर्छौं।
0: हाम्रो रामेछाप रेडियो कार्यक्रम रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz तयार पारेको हो। यो कार्यक्रम तपाईँले हजुरको रेडियो, रेडियो रामेछाप, रेडियो तिफदी, रेडियो झंकार, रेडियो एनर्जी र तामाकुसी FM हरेक हप्ताको आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म सुन्दै आइरहनु भएको छ।
1: रामेछाप नगरपालिकाले शिक्षा, स्वास्थ्य, सड़क, खानेपानी, विपद व्यवस्थापन, कृषि तथा पशुपालन, सिपमूलक तालिम, असल शासन, मानवाधिकार लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ। यसरी हेर्दा विकास निर्माण, समृद्ध समाज, विकसित समाज र आर्थिक रूपले सम्पन्न तथा स्वास्थ्य समाजका कार्यहरू नगरपालिकाले गर्दै आएको छ।
0: रामेछाप नगरपालिकाले गत आर्थिक वर्ष 2082-83 सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधिहरूको समीक्षा गरेको छ। नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरेर आर्थिक वर्षभरि सञ्चालन गरिएका योजना, कार्यक्रम तथा सेवा प्रभावको समग्र समीक्षा गरेको हो। कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा तथा नगरपालिका अन्तर्गतका 9 वडाहरूले आर्थिक वर्ष 2082-83 सम्पन्न गरेका कार्यक्रम तथा गतिविधिहरूबारे छुट्टा छुट्टै प्रस्तुति दिएका थिए। आजको कार्यक्रममा हामी सोही वार्षिक समीक्षा कार्यक्रमको केही अंशलाई प्रस्तुत गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
2: यस कार्यक्रममा उपस्थित सबै आदरणीय व्यक्तित्वहरूलाई शब्दहरूद्वारा स्वागत गर्दै यो कार्यक्रम सञ्चालन गर्नुको उद्देश्यका विषयमा छोटो रूपमा प्रकाश पारिदिनु न। म रामेछाप नगरपालिकाका उपप्रमुख श्रद्धेय बालकुमारी कार्की थापाज्यूलाई सादर आग्रह गर्दछु।
3: यहाँहरू सम्पूर्णमा हार्दिक नमस्कार र स्वागत व्यक्त गर्दछु। हामीले 2082-83 रामेछाप नगरपालिकाबाट विनियोजित भएको भनौँ या हामीले कार्यक्रमहरू निर्माण गरेका थियौँ, नीतिहरू बनाएका थियौँ। त्यो अन्तर्गतमा हामीले रहेर रामेछाप नगरपालिकाभित्रका विभिन्न ठाउँ, विभिन्न समुदाय र विभिन्न वडाहरूमा गरेका कार्यक्रमहरू हामीले के कसरी सम्पन्न गर्यौँ, ती कार्यक्रमहरू गर्दाखेरि हामीले कति सफल र सहज तरिकाले हामीले ती कार्यक्रमहरू सम्पन्न गर्न सक्यौँ र कति अप्ठ्यारा र चुनौतीहरू आइपरे र पनि त्यसलाई हामीले समाधान गर्न सक्यौँ र हामीले त्यो कार्यक्रमहरू सम्पन्न गर्न सक्यौँ भन्ने हिसाबले आज हामी यहाँहरू सम्पूर्ण सरकारवालाहरूसँग हामी बसेर आज समीक्षा गर्दैछौँ। किनभने कुनै एउटा पक्षले हामीले भनौँ नगरपालिकाले या वडा कार्यालयले एउटा कार्यक्रम गर्दै गर्दाखेरि त्यो कार्यक्रम सफलतापूर्वक हामीले सम्पन्न गरेका छौँ भनेर उहाँले दावी गर्दा गर्दै पनि अरू सरकारवालाहरूले त्यो कार्यक्रम राम्रो भएको छैन भनेर पनि गुनासोहरू राख्ने गर्नु भएको छ। त्यस्ता ती कार्यक्रमहरूको बारेमा जो जुन फिल्डमा, जुन समुदायमा, जुन ठाउँमा हामीले योजना कार्यक्रमहरू गरेका छौँ त्यसको बारेमा आज हामीले समीक्षा गरौँ, खुलेर यहाँहरूले समीक्षा गरौँ। आज हिजो गरेका हाम्रो कामबाट भएको हामीले आज समीक्षा गर्यौँ भने भोलिका दिनहरूमा हामीले त्यो खालको समस्या हामीमा आउँदैन र हामीले ती कार्यक्रम र योजनाहरूलाई समयमा र राम्रोसँग सम्पन्न गर्न सक्छौँ हामी भन्ने हिसाबले हामीले आज यो वार्षिक समीक्षा गरिराखेका हौँ। र यहाँहरूले आफ्नो समुदायमा, आफ्नो वडामा, आफ्नो क्षेत्रमा जे जस्तो कार्यक्रम भएको थियो त्यहाँनिर कसरी सम्पन्न गरिएको थियो त्यसको बारेमा यहाँहरूले पनि आफ्नो कुराहरू प्रश्न राख्नुहुनेछ र यसमा नगरपालिकाको तर्फबाट हामीले गरेको कार्यक्रमहरू यहाँ अहिले यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। प्रमुख प्रशासकीय अधिकारीज्यूले त्यो कुरामा नै यहाँले ध्यान दिएर पक्कै पनि हेर्नुहुनेछ र भोलिका दिनमा हामीले यो आर्थिक वर्ष चलिरहेको आर्थिक वर्षमा पनि हामीले बनाएको कार्यक्रमहरूलाई हामीले कार्यान्वयन गर्नको लागि हामीलाई सजिलो हुनेछ भन्ने नगरपालिकाको अनुभव रहनेछ भन्दै यहाँहरू सम्पूर्ण उपस्थित हुनुभएको, सम्पूर्ण व्यक्तित्वहरूलाई विशेष गरी जिल्ला समन्वयबाट आउनु भएको आफ्नो कामको व्यस्तता हुँदा हुँदै पनि समय दिनु भएको छ। प्रमुखज्यूले यहाँलाई एकदमै धेरै हृदयदेखि नै आभार व्यक्त गर्दै र स्वागत व्यक्त गर्दै सम्पूर्ण यहाँहरू उपस्थित सम्पूर्णमा फेरि पनि म स्वागतम स्वागतम सुस्वागतम भन्दै बिदा हुन्छु। हस्त धन्यवाद, नमस्कार, जय नेपाल।
2: हस्, हार्दिक आभार प्रकट गर्दछु श्रद्धेय उपप्रमुख शिवप्रति। कार्यक्रमको छोटो उद्देश्य सहित यहाँ उपस्थित सबै आदरणीय व्यक्तित्वहरूलाई शब्दहरूद्वारा स्वागत गरेर आफ्नो भनाइहरू व्यक्त गर्नुभएको छ। सहायक कम्प्युटर अपरेटर हुनुहुन्छ दुर्गा बहादुर पठायकज्यू, उहाँलाई वडा नम्बर एकको प्रगति प्रस्तुत गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु।
4: म रामेछाप नगरपालिका वडा नम्बर एकको सहायक कम्प्युटर अपरेटरको तर्फबाट सबैमा नमस्कार। हामीले यो रामेछाप नगरपालिका वडा नम्बर एक अन्तर्गत भए गरे आर्थिक वर्ष 2082-83 भए गरेका कार्यक्रमको बारेमा स्लाइडद्वारा हाम्रो सचिवज्यूले प्रस्तुत गर्नु के अरे बनाउनु भएको थियो, उहाँ आउन नसक्नु भएकाले म आएर हजुरहरूमा प्रस्तुत गर्नु गइरहेको छु। यसमा रामेछाप नगरपालिका वडा नम्बर एकको ठाउँ बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लाको एक ऐतिहासिक तथा भौगोलिक रूपमा महत्त्वपूर्ण वडा हो। साबीको गोठगाउँ गाउँ विकास समिति गाविसलाई नेपाल सरकारको 2073/27 गति निर्णय अनुसार क्षेत्र विकास गरी रामेछाप नगरपालिका वडा नम्बर एक कायम गरेको हो। ऐतिहासिक पृष्ठभूमि, यो वडा साबीको गोठगाउँ गाविसको सम्पूर्ण क्षेत्र समेटेर बनाइएको हो। परम्परागत रूपमा कृषि र पशुपालन विशेषसँग जोडिएको यस ठाउँको नाम गोठगाउँ रहन गएको स्थानीय मान्यता छ। भौगोलिक अवस्था, यो वडा रामेछाप नगरपालिकाको उत्तर पश्चिम क्षेत्रमा पर्दछ। यो पहाडी भूभागमा अवस्थित छ। मुख्य आर्थिक गतिविधि, यहाँको मुख्य पेसा कृषि, पशुपालन, वैदेशिक रोजगार र ससाना व्यापार व्यवसाय हुन्। सांस्कृतिक विविधता, यहाँ मुख्य गरी क्षेत्री, ब्राह्मण, नेवार, मगर र दलित समुदायको मिश्रित बसोबास रहेको छ र यहाँ विभिन्न परम्परागत चाडपर्वहरू हर्षोल्लासको साथ मनाइन्छ। र हाम्रो जनप्रतिनिधिहरूमा अध्यक्ष रेख बहादुर खत्री, हाम्रो सदस्य कार्यरत अध्यक्ष सञ्जीत कार्की, वडा सदस्य श्री कुमार श्रेष्ठ, वडा सदस्य दीपक नेपाली, वडा सदस्य निर्मला सार्की, वडा सदस्य कर्मचारी परिमला सापकोटा, वडा सचिव नवीन यादव, अश्विनी सब इन्जिनियर, दुर्गा साई मण्डल, सपना प्रधान, नायक पशु सेवा कार्की, पार्वती खड्का कार्य सहयोग, सुजाता कार्की, प्रशासनिक सेवा प्रभाव, सिफारिस तथा पत्रचार, नयाँ नागरिकता सिफारिस सङ्ख्या 76, पत्र चलानी सङ्ख्या 819, पत्रदाता सङ्ख्या 111, राजस्व सङ्कलन विवरण, कुल सङ्कलित राजस्व रु 4,30,085.69 र पञ्जीकरण व्यवस्था, जन्मदाता 114, मृत्युदाता 26, विवाहदाता 52, वर्षशालय गरी गएको 11, सम्बन्ध विच्छेद 4, कुल लाभग्राही सङ्ख्या 365, अन्य ज्येष्ठ नागरिक भत्ता 224, ज्येष्ठ नागरिक भत्ता दलित 26, ज्येष्ठ नागरिक एकल महिला भत्ता 26, विधवा भत्ता 45, पूर्ण अपाङ्ग भत्ता 6, अति अशक्त अपाङ्ग भत्ता 9, दलित बालबालिका भत्ता 29। कुलवटा बजेट थियो 60,65,000। कुल विनियोजन विवरण, योजना तथा विकासतर्फ रु 45,15,000, प्रशासनिक खर्च रु 13,90,000, कृषितर्फ रु 1,60,000। यो जम्मा 13,90,000 चाहिँ जम्मा प्रशासनिक खर्च 9,00,000 हो। हामीले उतातिर विभिन्न शिक्षकको खर्चलाई पनि शिक्षामा भएको खर्चलाई समेटेर तयार पारेका हौँ। नम्बर एक, सडक पूर्वाधार विकास, चनौटे खोला मार्स सिंचाई पाइप खरिद, मैले यसलाई समग्रमा हाम्रो यहाँबाट छुट्याएका विनियोजन बजेट सबै लगानी भएर सम्झौता सम्पन्न भयो। मात्र एउटा गोकर्णेश्वर महादेव मन्दिरको 1,50,000 चाहिँ रकमदान गरेर काकीटोल खोलाङ्गाउँ डाँडा भन्ने सडकमा रकमदान गऱ्यौँ। अरू चाहिँ हामीले वडा नम्बर एकमा पूर्ण भएकै छ। त्यसै गरी पदाधिकारी बैठक भत्ता 2,00,000, पानी खर्च बिजुली 15,000, सञ्चार महसुल 10,000, इन्धन 10,000, सवारी साधन मरम्मत खर्च 70,000, मसन्द तथा कार्य सामग्री 1,00,000, पत्र पत्रिका सबै तथा सूचना प्रकाशन खर्च 20,000, एम्बुलेन्स व्यवस्थापन 1,00,000, बालमाथि स्थानीय शासन दिगोपना कार्यक्रम 1,50,000, भ्रमण खर्च 1,00,000, विविध खर्च 2,00,000, 15,000, रोग किरा नियन्त्रण लागि विषादी खरिद 40,000, वडाभित्र विद्यालयका शैक्षिक सामग्री खरिद 2,00,000, जम्मा 13,10,000 त्यसरी भएको। मुख्य समस्याहरू वडादेखि नगरपालिका जान आउन सार्वजनिक सवारी साधनको कठिनाई भएको, इन्टरनेटको समस्याले गर्दा सेवा ग्राहीको काममा ढिला भएको, वडा कार्यालय भवन पछि भएकोले इलेक्ट्रोनिक सामानहरूको क्षति भएको, वडा भवनको घेराबार नभएकोले सुरक्षामा समस्या भएको, सामना नभएको, दैनिक वडादेखि कार्यालयसम्म जाने सवारी साधन व्यवस्था गर्नुपर्ने, वैकल्पिक इन्टरनेटको व्यवस्था गर्नुपर्ने, वडा कार्यालय भवन पक्की बनाउन पहल गर्नुपर्ने, वडा कार्यालय वरिपरि घेराबार भएमा बाहिरी साथै अनि वडा भवनको पनि सुरक्षा हुने देखिन्छ। हामीले यो सार्वजनिक सुनवाईको कार्यक्रमको फोटो हालेका छौँ। यो राजस्थानले गोठगाउँको आर्थिक वर्ष 2023 सञ्चालित सडक स्थल योजना केही तस्विरहरू निष्कर्ष धन्यवाद सङ्ग्रहमा सम्पूर्ण सामाजिक सुरक्षा र कृषिले प्रगति गरेको छ, सहयोग गर्ने नगरपालिका वडा अध्यक्ष तथा वडा सदस्य वडामा कार्य कर्मचारी वडा स्टाफ एक वडा समिति सबै प्रवासीलाई हार्दिक धन्यवाद।
2: हस् धन्यवाद। वडा नम्बर 1 तर्फबाट आफ्नो प्रस्तुतिका लागि, 2 नम्बर वडाको प्रस्तुतिका लागि सहायक कम्प्युटर अपरेटर नेत्रबहादुर श्रेष्ठज्यू, उहाँलाई म यहाँ अगाडि निम्त्याउँछु।
5: राजसाथ नगरपालिका वडा नम्बर 2 देउरालीको आर्थिक वर्ष 82-83 सम्पन्न भएका प्रमुख योजना तथा कार्यक्रमहरू, सेवा प्रवाह निर्माणका कार्यहरू विवरण प्रस्तुत गर्दछु। सेवा प्रवाह सम्बन्धी विवरण, आर्थिक वर्ष 82-83 वडा कार्यालयबाट विभिन्न प्रकारका सिफारिस, प्रमाणपत्र तथा प्रशासनिक सेवाहरू प्रदान गरिएका छन्। चलानी 1366, दर्ता नम्बर 1202, प्रमुख सेवा विवरण, जन्म दर्ता 167, मृत्यु दर्ता 39, विवाह दर्ता 22, बसाइ सराई 4, नागरिक सिफारिस 166। रामेश्वर महापालिका वडा नम्बर 2 देउराली आर्थिक वर्ष 82-83 राशि शीर्षक अनुसार 512,715.65 रुपियाँ जम्मा गरिएको छ। वडाभित्रका निम्नअनुसार पूर्वाधार विकास कार्यहरू सम्पन्न भएका छन्। रामेश्वर नगरपालिकाबाट प्राप्त बजेट सिलिङ अनुसार 56,80,033 रुपियाँ प्राप्त भएको छ। पूर्वाधार विकासतर्फ 25,50,000 रहेको छ। वडा कार्यालय प्राङ्गण व्यवस्थापन 2,00,000, देउराली खड्काको पिपलकोट ढलनाला व्यवस्थापन 1,00,000, वडा स्तरीय मर्मत तथा स्तर नम्बर 4,00,000, सिँचाइ कार्यक्रम 90,000, धानगाडा मेसिनर व्यवस्थापन जामगोट 1,00,000, मूल पदार ढुङ्गेधारा पटिचालय व्यवस्थापन 80,000, देउरानधारा शैलीय निर्माण तथा व्यवस्थापन 2,00,000, वडा कार्यालय सडक ढलान 3,00,000, चाम्बुर धानीडाँडा पहिलाले सडक 4,00,000, देउराली खलाडी कृषि सडक 4,00,000, डाँडाटोल कलौजे खोला क्रस निर्माणको 1,00,000, सामाजिक विकासतर्फ 16,66,83 रुपियाँ, बालमन्त्री कार्यक्रमको 2,00,000, हेल्पलाइन खरिद तथा वितरण कार्यक्रम 5,00,000, कालिका मावि शैक्षिक सुधार साझेदारी कार्यक्रम 1,50,000, शीतला मावि सिंहबारी शैक्षिक सुधार कार्यक्रम 1,50,000, खेलकुद भलिबल कार्यक्रम 1,00,000, खानेपानी मर्म तथा व्यवस्थापन 1,00,000, कालिका देवी मावि त्रिमानी गृह निर्माणको 2,00,000, पुल सुधार कार्यक्रम 1,75,000, गाईकुरा महादेव पुल विकास अभियान कार्यक्रमको 30,000, लरेन टोल विकास सुधार अभियान कार्यक्रमको 45,000, कालिका देवी भेको टोल सुधार अभियान कार्यक्रम 30,000, कालिका देवी देउराली टोल सुधार कार्यक्रम 40,000, चाङबोट टोल सुधार अभियान कार्यक्रम 30,000, सुम्की शिष्य गोरेटो मर्मत बाटो मर्मत 50,000, गोपाले कार्तिके गोरेटो बाटो मर्मत 52,430 रुपियाँ, आर्थिक विकास तर्फ 7,75,000, उन्नत राजको डिभिजन कार्यक्रम 1,00,000, ग्रीन महिला उद्यमशीलता कार्यक्रम 60,000, किरातेश्वर भिरको डाँडा निर्माण मन्दिर निर्माणको 1,50,000, वन वातावरण तथा विपद व्यवस्थापन 1,90,000, विपद व्यवस्थापन तथा असाई नायक सहायता कार्यक्रम 90,000, खलाटे खोला भल नियन्त्रण कार्यक्रमको 1,00,000, संस्थागत विकास तथा सेवा प्रवाह 70,000, लक्षित वर्ग चेतनामूलक कार्यक्रम 70,000, विविध सानायोजन तथा कार्यक्रम 1,17,083 रुपियाँ, 2022-83 बजेट कार्यक्रम अनुसार प्रवेश विभिन्न कार्यक्रम सञ्चालन गर्न सकेर प्रवेश अनुसार शीर्ष काम गरी योजना संशोधन गर्ने निर्णय गरिएको थियो। कार्य सञ्चालन गर्न मासिक योजनाहरू चाम्बुर धानगाडा कैलाली 4 लाख फलाटी खोला भन्ने 1 लाख कार्यक्रम कार्यक्रम संशोधन गरी कार्यक्रम पिपल बोर्ड ढलान जस्ता 90,000 लिफ्ट फलाटे सामुदायिक खानपान विद्युत महसुल तथा पाइप लाइन मर्मत 1,40,000 नरेन धारा गोरेटो बाटो सिडी निर्माण 40,000 देउराली डाँडा मिसिनर तथा सिडी निर्माण 80,000 एसी उत्कृष्ट विद्यार्थी सम्मान रु 20,000 लाम्पे गाईपुरा महादेव मन्दिर ग्रिल व्यवस्थापन 50,000 माघी प्रभ कार्यक्रम रु 30,000 साउका भलिबल प्रतियोगिता आयोजना रु 20,000 यस समीक्षा कार्यक्रमले विगत वर्षमा भएका कामहरूको समीक्षा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा सेवा प्रवाह गर्न र नगरपालिका समग्र विकासमा थप गति दिन महत्वपूर्ण मार्गदर्शन गर्दछु।
2: धन्यवाद। दुई नम्बरका वडाको प्रस्तुत गर्नुहुने सहायक कम्प्युटर अपरेटरज्यूलाई म 3 नम्बर वडाको प्रस्तुतिका लागि वडा सचिव सन्तोष काफ्लेज्यूलाई आमन्त्रण गर्दछु।
0: रामेछाप नगरपालिकाको वडा नम्बर 3 को क्षेत्रफल चाहिँ 9.05 वर्ग किलोमिटर किमी रहेको छ। त्यसै गरी जनसङ्ख्या 919,943 रहेको छ। पुरुषमा 916, महिलामा 1,027 छ। स्नातक त क्याम्पस एउटा रहेको छ, माध्यमिक विद्यालय एकवटा रहेको छ, आधारभूत विद्यालय दुईवटा रहेको छ, स्वास्थ्य चौकी एउटा र शहरी स्वास्थ्य केन्द्र एउटा, राष्ट्रिय वाणिज्य ब्याङ्क एउटा, प्रहरी चौकी एउटा र नेपाल विद्युत प्राधिकरणको सब स्टेसन शाखा चौकी एउटा र इलाका हुलाक कार्यालय एउटा रहेको छ। र यस वडाका जनप्रतिनिधिहरूमा वडा अध्यक्ष श्री दलबहादुर प्रधान, वडा सदस्य नवराज ढकाल, वडा सदस्य मनोज खड्का, वडा सदस्य भीमकुमारी मगर र वडा सदस्य गीता विश्वकर्मा हुनुहुन्छ। त्यसै गरी वडामा कार्यरत कर्मचारीहरू गत आर्थिक वर्षदेखि निरन्तर रूपमा रहनुहुने अब वडा सन्तोष काफ्ले सहायक कम्प्युटर अपरेटर, ओम प्रकाश यादव पशु चिकित्सक अधिकृत 6 औं, संगीता थापा मगर असिस्टेन्ट सब इन्जिनियर सहायक 4 औं, सुबिना ढकाल नायक पशु सेवा प्राविधिक सहायक 4 औं, रङ्गिता खड्का सामाजिक परिचालक र कार्यालय सहयोगमा संगीता पाण्डे हुनुहुन्छ। आर्थिक वर्ष 82-83 साउन 1 देखि चाहिँ असार मस्यन्तसम्ममा दर्ता र चलानी हामीले जति काम गरेका छौँ यसैमा रहेर गएका छौँ र दर्ता रहेको छ 941 र चलानी भएको छ 877 र हामीले व्यक्तिगत घटना दर्तामा 2082-83 श्रावण 1 देखि असार मसन्तसम्म रहेको छ। जन्म दर्ता जम्मा 39 जन्म दर्ता गरेका छौँ नयाँ, त्यसमध्येमा 22 महिलाको र 17 पुरुषको रहेको छ। त्यसै गरी मृत्यु दर्ता 18 गरेका छौँ, महिलाको 3 र पुरुषको 15 र त्यसै गरी विवाह दर्ता 22 गरेका छौँ, सम्बन्ध विच्छेद 3 भएको छ र बसाइसराईमा 8 परिवारको बसाइसराई भएको छ। जम्मा संख्या चाहिँ 18 महिला बसाइसराई जानुभएको छ र 14 महिला पुरुष बसाइसराई गरेर जानुभएको छ र आएको जम्मा 3 बसाइसराई गरेर आउनु भएको छ र जम्मा रहेको छ 90। योजनाको चाहिँ हामीले यो चाहिँ एउटा स्तरीय लक्षित वर्गको कार्यक्रममा महिला लक्षित वर्गको कार्यक्रमको चाहिँ हाम्रो यो कार्यान्वयन नभएको छ। यो 50,000 रुपियाँ र न्यूनतम विद्युत महसुल 1,60,000 रुपियाँ थियो, यो कार्यान्वयन भएको। साङ्कर बजारको फोहोर मैला व्यवस्थापन 1,60,000 रुपियाँ थियो, यो कार्यान्वयन भएको र आमा समूह सञ्चालनको विविध कार्यक्रम भनेर तपाईँको चाहिँ 90,000 रुपियाँ तपाईँको भएको थियो, यो कार्यान्वयन भएको छ। सामुदायिक स्वास्थ्य स्वयंसेविकाको 50,000 बजेट विनियोजन भएको थियो, यसको कार्यक्रम कार्यान्वयन भएको छ। कृषक प्रोत्साहन कार्यक्रम वडाभरि र विषादी खरिद भनेर तपाईँको 1,00,000 रुपियाँ भएछ, यसको तपाईँको कार्यान्वयन भएको छ। क्षेत्रीय आधार विद्यालय व्यवस्थापन एवं विविध कार्यक्रम भनेर भनिएको थियो, यसको 1,00,000 कार्यक्रम भएको छ। बालमैत्री विकोपना तथा सञ्चालन कार्यक्रम, यसको तपाईँको कार्यान्वयन भएको छ। युवा तथा खेलकुद कार्यक्रम रु 1,00,000 रुपियाँ भएको छ, यसको कार्यक्रम भएको र भुक्तानी चाहिँ हामीले युवा सामुदायिक युवा क्लबलाई जिम्मेवारी दिएका छौँ र युवा क्लबले भुक्तानी चाहिँ दिनुभएको छैन। बुढाथोकी पुल मन्दिर निर्माण 2,00,000 रुपियाँ थियो, यसको तपाईँको कार्यान्वयन भएको छ। साङ्ग्रह प्रहरी चौकीलाई थुनुवा कोठा मर्मत, यसको कार्यान्वयन भएको छ। गणपानी मन्दिर प्रतीक्षालय निर्माण भनेको छ, यसको तपाईँको चाहिँ प्रतीक्षालय निर्माण, यसको कार्यान्वयन तपाईँको चाहिँ नभएको हो, यसमा भएको भएछ त्यहाँ नभएको हो। यो विश्वकर्मा मन्दिर मर्मत तपाईँको यसको कार्यान्वयन भएको। कुम्भेश्वर महादेव मन्दिर संरक्षण तपाईँको यसको चाहिँ कार्यान्वयन नभएको। माछा पोखरी मर्मत सामुदायिक कृषि सहकारी संस्था तपाईँको 1,00,000 यो कार्यान्वयन भएको। जम्मा वडा स्तरीय कार्यक्रममा 40,34,00,000
6: हजार को चाहिँ कार्यक्रम रहेको थियो। त्यसै गरी प्रदेश स्तरीय सरकार अन्तर्गत कार्यक्रमहरू छाक्ले डाँडा वडा कार्यालय सडक स्तर उन्नति 20 लाख रुपियाँ यो कार्यान्वयन भएको, छाक्ले सिमपानी सडक स्तर उन्नति 25 लाख रुपियाँ यो कार्यान्वयन भएको, कालिका देवी मन्दिर संरक्षण त्यो पनि कार्य संरक्षण कार्यान्वयन भएको, कुमलटार हस्पिटल डाँडा हिमगङ्गा सडक निर्माण यो चाहिँ तपाईँको ठेक्का मार्फत भएको थियो र यो विवाद भएपछि कार्यान्वयन भएको छैन, बाल उद्यान पार्क निर्माण तपाईँको यो कार्यान्वयनकै चरणमा रहिरहेको छ। त्यसै गरी वडा कार्यालय पहिरो नियन्त्रण 19 लाख रुपियाँ भएको थियो, यो कार्यान्वयन भएको, फलाटे खोला जोडी खेत तटबन्धन यो 85 लाख रुपियाँ यो उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको, फुदुर्की खेत सिँचाई तटबन्धन तपाईँको यो कार्यान्वयन भएको जम्मा 10 लाख रुपियाँ थियो, कमलाबारी लिफ्ट खानेपानी 9 लाख रुपियाँ यो उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको, गणेशथान सिमपानी खेत तटबन्धन निर्माण उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको, थाक्ले बाहुनगाउँ सडक स्तर उन्नति यो 10 लाख रुपियाँ थियो यो कार्यान्वयन भएको, झगडे मोड सुवेदी पुल सडक स्तर उन्नति यो पनि तपाईँको 10 लाख रुपियाँ थियो कार्यान्वयन भएको, बुद्ध साङ्गो मुख लसीबास लिफ्ट खानेपानी यसको तपाईँको चाहिँ जम्मा 10 लाख रुपियाँ थियो यो पनि उपभोक्ता समिति मार्फत कार्यान्वयन भएको, र प्रदेश स्तरीय बजेटमा चाहिँ 3,57,00,000 रुपियाँ तपाईँको बजेट प्राप्त भएको थियो। त्यस गरी सङ्घीय सरकारका कार्यक्रमहरूमा साङ्कर बजार मुनि लिखु नदी तटबन्धन चाहिँ 37 लाख रुपियाँको कार्यक्रम कार्यान्वयन भएको ठेक्का मार्फत, त्यसै गरी नगर स्तरीय कार्यक्रममा हाम्रा चाहिँ जम्मा 3 कार्यक्रमहरू थिए, साङ्गुटार र अन्य अस्पताल सुदृढीकरण कार्यक्रम भनेको छ, यसमा 20 लाख रुपियाँ तपाईँको बजेट दिनुभएको थियो, यो चाहिँ नगरपालिकाबाट नियमअनुसार तपाईँको काम भएको, र पटक खोला साङ्गुटार कुलो वडा नम्बर 3 भनेर तपाईँको 2 लाख रुपियाँ भएको थियो, यो समिति मार्फत काम भएको, र रामेछाप साङ्गुटार कृषि हाट बजार व्यवस्थापनका लागि ट्रस्ट निर्माण भनेर भनिएको थियो, यसको चाहिँ रामेछाप नगरपालिकामा मात्र काम भएको र साङ्गुटारमा आर्थिक वर्ष यो 83-84 काम हुने भनेको छ। त्यसै गरी वडा नम्बर 3 चालु खर्चतर्फ पदाधिकारी बैठक भत्ता भनेर जम्मा 1,45,000 रुपियाँ विनियोजन भएको थियो, पानी बिजुलीको लागि 50,000 विनियोजन भएको थियो, सञ्चार महसुल 10,000 रुपियाँ विनियोजन भएको थियो, इन्धन खर्च 90,000 रुपियाँ विनियोजन भएको थियो, सवारी साधन मर्मत खर्च 80,000 रुपियाँ विनियोजन भएको थियो, मसलन्द तथा कार्यालय सामग्री भनेर 1,50,000 रुपियाँ विनियोजन भएको थियो, पत्र पत्रिका छपाई तथा सूचना प्रकाशन भनेर चाहिँ 25,000 रुपियाँ विनियोजन भएको थियो, र भ्रमण खर्च भनेर चाहिँ 1,50,000 रुपियाँ गरेको थियो, र विविध खर्च भनेर 2 लाख रुपियाँ गरेको थियो, जम्मा 9 लाख रुपियाँ विनियोजन भएको थियो, र राजस्व सङ्कलनको स्थिति भनेर चाहिँ गरिएको छ, सम्पत्ति कर जम्मा 51,400 रुपियाँ, भूमि तथा मालपोत 78,938.25, बाल कर 1,45,200 रुपियाँ, अन्य प्रशासनिक सेवा शुल्क 80,268 रुपियाँ, सिफारिस शुल्क 72,110 रुपियाँ, व्यक्तिगत घटना दर्ता शुल्क भनेर जम्मा 95,500 रुपियाँ छ, नाता प्रमाणित दस्तुर भनेर भनिएको छ 17,600 रुपियाँ, अन्य दस्तुर भनिएको छ 5,714 रुपियाँ, अन्य राजस्व भनेको छ 3,02,200 रुपियाँ, र 72-72 ढुङ्गाकेटी बालुवाको तपाईँको 17,414 रुपियाँ 60 पैसा छ, र न्यायिक दस्तुर भनेर 220 रुपियाँ छ, र अन्य प्रशासनिक सेवा शुल्क भनेर चाहिँ जम्मा 13,530 रुपियाँ छ 30 रुपियाँ छ। त्यसै गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नु हुने गत आर्थिक वर्ष 82-83 ज्येष्ठ नागरिक बसाई सराई दुईजना मृत्यु दर्ता 8 जनाको भएको थियो, र जम्मा अहिले भत्ता चाहिँ प्राप्त अन्तिमसम्म प्राप्त गरियो भने 173 जना छ। त्यसै गरी ज्येष्ठ नागरिक 1 जना नयाँ थप भएको गत आर्थिक वर्षमा, र 15 जना हुनुहुन्छ दलित ज्येष्ठ चाहिँ अन्तिमसम्ममा, र ज्येष्ठ नागरिक एकल महिला 22 जना हुनुहुन्छ, विधवा नयाँ थप आर्थिक वर्षमा 3 जना भएको र जम्मा 33 जना हुनुहुन्छ, पूर्ण अपाङ्ग नयाँ थप 1 जना भएको र 11 जना हुनुहुन्छ, र अति अशक्त अपाङ्गता जम्मा 12 जना हुनुहुन्छ। वडाका समस्याहरू भनेर चाहिँ सामान्यतया अलिकति गरेको छ, नगरपालिका वडाले राखेको दीर्घकालीन सोच र लक्ष्यहरूलाई प्राप्त गर्न बजेट कम हुनु प्राप्त हुनु नगरपालिका तथा वडा कार्यालय जान आउन सिधा सार्वजनिक यातायात साधनको चाहिँ व्यवस्थापन नहुने नै सेवा प्रवाहमा अवरोध हुने भने ई गभर्नेन्सको नीति अनुरूप अगाडि बढेको सन्दर्भमा स्व अनुरूप प्रविधि तपाईँको चाहिँ अब गत वर्ष अलिक कमै मात्रामा थियो र यो वर्ष थप चाहिँ अलिअलि तपाईँको चाहिँ त्यो अनुसार काम भएको छ, वडा कार्यालयमा दैनिक प्रशासनिक काम कार्य गर्न कर्मचारीको कमी, बाल मैत्री शासनयुक्त घोषणा पश्चात दिगोपनाका लागि आवश्यक कार्यक्रमको अभाव र छलफलमा कमी, वैकल्पिक इन्टरनेटको अभाव, शनिबार साप्ताहिक हाट बजार व्यवस्थापन, आन्तरिक राजस्व संकलनको लागि सम्भाव्य नदीजन्य वस्तुहरूको निकासी पैठारीमा कडाइ नहुनु, चुनौतीहरू योजना तथा कार्यक्रम सञ्चालन गर्दा स्थानीय स्रोत साधनको प्रयोग गर्दा भ्याट बिल अनिवार्य गरी उपभोक्तालाई थप भार थपिनु, नयाँ भवनलाई कम्पाउण्ड र तारबार गरी भवन र सम्पत्तिको सुरक्षा गर्नु, प्रविधि र स्रोत साधनहरूको बावजुद ई गभर्नेन्सको नीति अनुरूप नागरिक मैत्री सेवा प्रवाह गर्नु, वडामा रहेका कर्मचारीहरूको मनोबल उच्च राख्न तालिम गोष्ठी नयाँ अवसर प्राप्त गर्ने अवसरमा कमी हुनु, नगरपालिकाले दीर्घकालीन लक्ष्यलाई सीमित स्रोत साधनले काममा कठिनाई हुनु, समस्या समाधानका उपायहरू, कर्मचारी अभावको कारण बिहान बेलुकाको समय मिलाएर सेवा प्रवाह नागरिकलाई सेवा प्रवाह गर्ने गरेको, प्राविधिक स्रोत साधनहरूको समुचित व्यवस्थापन गर्दै उपलब्ध उपकरणहरूको अधिकतम उपयोग गर्ने गरेको, वडामा कार्यरत कर्मचारीहरूको मनोबल र हौसला वृद्धि गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्ने र नगरपालिका र वडाले राखेको दीर्घकालीन स्रोत र लक्ष्यहरूलाई प्राप्त गर्ने गरी वडालाई बजेट विनियोजन गरिनुपर्ने र वडालाई दिने चालु खर्चमा वृद्धि गर्नुपर्ने भनेर चाहिँ गत आर्थिक वर्षको समीक्षाको चाहिँ मैले यहीँ प्रस्तुत गरेँ भन्दै मेरो प्रस्तुति यहीँ अन्त्य गर्दै बिदा माग्छु। हस्त नमस्कार।
7: आदरणीय श्रोता, तपाईँ बेला रेडियो कार्यक्रम हाम्रो रामेछाप सुनिरहनु भएको छ। यो कार्यक्रम रामेछाप नगरपालिकाको समन्वयमा तयार पारिएको हो। तपाईँले यो कार्यक्रम रामेछापका छवटा रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ।
1: यिनै सामग्रीसँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? तपाईको उचित सल्लाह, सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो रामेछाप, फोन नम्बर 0848 40 00 26, इमेल ठेगाना hajurkoradio@gmail.com, वा तपाईले कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनहरूको फोन नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
7: अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै रिता मगरसँगै म राजन महतारा छेत्री पनि बिदा हुन्छौ।
1: नमस्कार।
8: हजुरको रेडियो 102.1 मेगाहर्ज।
9: रंग बहार रंग बहार
10: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
9: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
9: वर्ष पेंट।

0: अहिले बिहानको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: कमजोर बनेका पुल तथा सड़क पहिरोको जोखिम नदी किनारमा थुप्रिएको लेदो र चट्टान अचानक आउने थप पानी तथा विद्युत प्रवाह जस्ता जोखिम कायमै छ त्यसैले उद्धार र राहतमा खटिँदा जोखिम क्षेत्रको पहिचान सुरक्षित दूरी व्यक्तिगत सुरक्षा सामग्री संचारको व्यवस्था र स्थानीय प्रशासनको समन्वय अत्यन्त महत्वपूर्ण हुन्छ तर भोटे कोशीको घटना तत्कालको उद्धार र राहतको विषयमा मात्र सीमित छैन यसले नेपालको हिमाली क्षेत्रमा बढ़िरहेको भौगर्भिक तथा जलवायुजन्य जोखिमबारे गम्भीर प्रश्न उठाएको छ प्रारम्भिक अनुसन्धान अनुसार उच्च हिमाली क्षेत्रमा ठूलो परिमाणमा बरफ र चट्टान खसेर त्यसबाट तीव्र गतिमा लेदोयुक्त बाढ़ी बनेको देखिन्छ बाटोमा थप चट्टान माटो र गेग्रान मिसिँदै जाँदा बाढ़ीको शक्ति बढ़ेको र नदी किनारमा रहेको बस्ती बजार सड़क पुल तथा अरू पूर्वाधार प्रत्यक्ष जोखिममा परेको अनुमान छ यस घटनाले एउटा महत्वपूर्ण प्रश्न पनि उठाएको छ यस्ता विपदलाई हामी साँच्चै पूर्वानुमान गर्न सक्दैनौ कि जोखिम पहिचान भइसके पनि त्यस अनुसार तयारी गर्न सकेका छैनौ हिमताल विस्फोट हिम पहिरो र हिम नदीको जोखिम बारे विगतदेखि नै विभिन्न अध्ययनहरू भइरहेका छन् जोखिमयुक्त हिमताल पहिचान भएका छन् सम्भावित क्षेत्रको आकलन समेत गरिएको छ तर अध्ययन र प्रतिवेदनलाई व्यवहारमा उतारेर नियमित निगरानी पूर्व सूचना प्रणाली र जोखिमयुक्त क्षेत्रमा सुरक्षित बस्ती तथा पूर्वाधार निर्माण गर्न सकिएको छ कि छैन भन्ने प्रश्न अझै महत्वपूर्ण छ भोटेकोशी बाढ़ीले हामीलाई हिमताल मात्र होइन हिमनदी बरफ हिम पहिरो र चट्टानको अवस्था समेत निरन्तर निगरानी गर्नुपर्ने पाठ दिएको छ अबको तयारीमा आधुनिक प्रविधि भूगर्भीय अध्ययन तथा जल तथा मौसम सम्बन्धी सूचना स्थानीय ज्ञान र प्रभावकारी पूर्व सूचना प्रणालीलाई कसरी जोड्ने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ आज हामी यिनै विषयमा भोटेकोशी बाढ़ीको प्रकृति यसको असाधारण क्षतिको कारण अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारी र कामबारे कुराकानी गर्छौं हामीसँग हुनुहुन्छ हिमबाढ़ी अध्येता तथा प्रकोप विज्ञ श्री कमल दुवेदी दुवेदीज्यू तपाईँलाई उज्यालोमा स्वागत छ
3: धन्यवाद
2: सबैभन्दा पहिले चाहिँ अहिले भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहतको काम भइरहेको छ बाढ़ीपछि पनि त्यहाँ तत्काल देखिन सक्ने प्रमुख जोखिमहरू के हुने यहाँबाट शुरू गरौं न कुराकानी
3: अब त्यसमा जस्तो तलपट्टिबाट अहिले काटेको त्यहाँका चाहिँ नि जुन भिरालो जमिनहरूमा चाहिँ नि अब अलिकति पानी बढेर फेरि होइन त्यो पहिरो जस्तो खालको मुनिबाट काट्न सक्छ बाढ़ी नै पनि बढ्दै गएर त्यो अब अलिकति जस्तो आज बिहान तपाईँले भनिहाल्नुभयो होइन आज बिहान चाहिँ नि अलिकति पानी सायद त्यतातिर वर्षा धेरै भएर पनि हुनसक्छ अलिकति पानीको लेभल बढ्यो भन्ने कुरा आएको छ र अब त्यो हिसाबमा त्यहाँ जुन उद्धार राहतमा खटिनुभएकाहरूको स्वास्थ्यदेखि लिएर होइन सबै कुरा र वरिपरिको त्यहाँ चाहिँ अहिलेको थप चाहिँ नि केही भनौ न बाढ़ी नै पनि थपियो भनेदेखि कसरी गर्ने भन्ने कुरामा चाहिँ सुरक्षित रूपमा गर्नु चाहिँ पर्ने हुन्छ
2: अब यस्तो बेला त अब यो सड़क पुल भवन अरू संरचनामा पनि त्यो बाढ़ी प्रभावित क्षेत्रमा कमजोर हुन्छ त्यो संरचनाहरूमा जाँदाखेरि प्रवेश गर्दाखेरि चाहिँ कस्ता
3: भौगर्भिक जोखिम हुन सक्छ अब त्यही त अब अघि हामीले अलिकति छोयौं होइन जस्तो अब ती कमजोर छन् जस्तो जग खोतलेको हुन सक्छ होइन अथवा जमिन मुनि चाहिँ खोतलेको हुन सक्छ त्यो हुँदाखेरि ती संरचनाहरूको राम्रोसँग चाहिँ नि अवलोकन गरेर अथवा चाहिँ नि सम्बन्धित विज्ञले चाहिँ नहेरेर अलिकति मात्रै के गर्ने भन्ने चाहिँ गर्नुपर्ने हुन जान्छ त्यतिकै अब यो अहिलेको अवस्थामा त्यो त्यो त्यो अहिले भइरहेका संरचनाहरूको अवस्था के छ भन्ने कुराहरू चाहिँ नि निर्कुल गर्नुपर्ने हुन्छ
2: अब यो नदीको सतह चाहिँ अहिले सामान्य देखिए पनि अचानक ठूलो पानी वा गेग्रानको बाब आउन सक्छ त्यस्तो जोखिम चाहिँ कसरी पहिचान गर्न सकिन्छ
3: अब बाढ़ी त बिस्तारै पानी बढ्दै जाने हुन्छ अब तर समस्या कहाँनिर हुन्छ भने यो अहिले जुन गेग्रान बहाव जुन छ गेग्रान बहाव आउँदाखेरि चाहिँ नि जमिन थर्किन्छ त्यसका केही अलिकति संकेतहरू चाहिँ हुन्छन् है जस्तो किनभने त्यो गेग्रान बहाव आफैले पनि भूकम्पको जस्तै खालको तरंग सृजना गर्छ किनभने ठूल्ठूला चट्टानहरू भित्तामा ठोक्किने चट्टान पहाड़ी भीरमा ठोक्किने र आफू एक आपसमा जुझ्ने त्योबाट चाहिँ नि एक भूकम्पीय जस्तै एउटा सतही तरंग चाहिँ सृजना हुने हुँदाखेरि त्यो सतही तरंग चाहिँ ले जमिन हल्लाउँछ र त्यहाँ भएका कतिपय मान्छेहरूले यसरी चाहिँ जमिन हल्लेको थियो थर्केको थियो भन्ने भन्ने कुराहरू यो जुन चाहिँ हिमताल विस्फोटनबाट आउने बाढीमा चाहिँ स्थानीयसँग कुरा गर्दाखेरि त्यो थाहा हुन्छ र अहिले पनि त्यहाँ पनि त्यस्तै भएको थियो भन्ने कुराहरू आएको छ।
2: जमिन थर्केको जस्तो भुइँचालो आएको जस्तो भयो
3: हजुर, जमिन थर्किने ठूलो आवाज आउने धेरैवटा हेलिकप्टर एकैचोटि चाहिँ आएको जस्तो गरेर चाहिँ गडा गडगड गर्दै आउने होइन दशौं हेलिकप्टर एकैचोटि आएको जस्तो खालको आवाजहरू आउने भयो भने चाहिँ त्यो चाहिँ नि यो गेगरान बहाव भनौँ है अथवा हिमताल विस्फोटनबाट आएको बाढी भनौँ त्यस्तोको आवाज चाहिँ त्यस्तो हुन्छ।
2: हामी अहिले भोटेकोसीको मूल घटनामा केही बेरमा प्रवेश गर्छौं, अहिले पनि त्यस्ता संकेतहरू आएको थाहा पाइयो भने के गर्ने तत्काल
3: त्यो भयो भनेदेखि माथिल्लो उचाइमा जाने जस्तो अब बाटै बाटो भागेर त त्यो बाढीलाई जित्न सकिँदैन भनेपछि माथिल्लो उचाइ जस्तो अब अझ माथिल्लो उचाइमा पनि चट्टानी भाग अब त्यो चाहिँ गेगरानबाट बनेको चाहिँ तारहरू भन्दा त्यो त यस्ता खालका बाढीले त्यसलाई चाहिँ सजिलै चाहिँ कोतर्न सक्छ भन्ने त हामीले देख्यौं होइन। अब माथिल्लो भाग चट्टान भएको पहाड़ी भागमा माथिल्लो भागतिर चाहिँ सुरक्षित ठाउँहरूमा चाहिँ जाने
2: र जानुपर्छ भनेर यो छ नि यो जानकारी यो सूचना यो चेतना चाहिँ हामीसँग त्यति नभएको नपुर्याएको
3: होइन होइन होइन यो यस्तो हुँदो रहेछ हेर्नुहोस् यो प्रकोप भन्ने कुरा कस्तो हुँदो रहेछ भनेदेखि आएपछि मान्छेले पत्याउँछ नआउन्जेल चाहिँ कस्तो हुँदो रहेछ भने यो चाहिँ कहाँ आउँछ यहाँ यो यसरी पानी बगिरहेछ भन्ने हिसाबबाट ऊ त्यहाँ तल खोला छ जस्तो अहिले तपाईँले यो अहिले आएका चाहिँ नि कतिपय मान्छेहरूको अनुभव हामीले सुन्यौं नि त्यहाँ प्रकोप क्षेत्रको
2: भिडियोमा भनेर यो छ नि यो जानकारी यो सूचना यो चेतना चाहिँ हामीसँग त्यति नभएको नपुर्याएको
3: होइन होइन होइन यो यस्तो हुँदो रहेछ हेर्नुहोस् यो प्रकोप भन्ने कुरा कस्तो हुँदो रहेछ भनेदेखि आए

0: भाडी खोला तल छ त्यहाँ चाहिँ नि भिडियो खिच्न जाने भन्दै चाहिँ नि मानिसहरू चाहिँ त्यो अझ चाहिँ नि बाढी आउने क्षेत्रतिरै गएको पनि देखिएको छ। यो पहिलादेखिकै कुरा हो यो होइन। अब अहिले एउटा कस्तो खालको एउटा समाजमा एउटा कस्तो खालको चाहिँ एउटा नयाँ चाहिँ अब के भन्ने अब नयाँ खालको चाहिँ बानी आयो भनेदेखि अथवा
1: त्यो
0: प्रवृत्ति भनौँ होइन, अब मान्छेहरू चाहिँ अब यो भिडियो खिचेर चाहिँ नि यो चर्चित हुने छोटो समयमा चर्चित हुनलाई जोखिमयुक्त ठाउँहरूमा गएर चाहिँ नि भिडियो खिच्न जाने होइन। अब त्यसले गर्दाखेरि के हुन्छ भने उनीहरू आफै चाहिँ नि त्यो अन्तिम भिडियो हुन्छ, त्यो अन्तिम फोटो हुन्छ उनीहरूको हगि, किनभनेदेखि अब त्यो जाँदा जाँदै त्यो बाढी आउँछ अथवा जस्तो त्यो अब कतिपय चाहिँ एकदम धरापयुक्त ठाउँहरूमा गएर त्यसरी एकदम चाहिँ जोखिम मोलेर फोटो खिच्ने त्यो प्रवृत्ति एकदम गलत छ र यो गर्नै हुँदैन। बाढी आएपछि तपाईँ सुरक्षित ठाउँ माथिल्लो सतहमा जाने, खोलाभन्दा टाढा माथि, खोलै खोला जाने पनि होइन, बाटो यदि खोलै खोला जान्छ भने माथि चढ्ने, माथिल्लो उचाइमा चढ्ने।
1: र कतिपय ठाउँमा त जस्तो अहिले हामीले हेर्दाखेरि पनि टिमुरी आसपासका ठाउँमा त त्यो माथि जानको लागि पनि त्यो भौगोलिक त्यो विकटता अथवा अप्ठ्यारो भूगोलले गर्दाखेरि पनि त्यो मेसो नपाएको अल्मल्लीको जस्तो पनि देखियो।
0: हो अब यही हो, तपाईँले अघि पूर्व तयारीको अलिकति छुनुभएको थियो होइन। हो अब त्यही हो, पूर्व तयारी भनेको के हो भने यस्ता बाढी आउँदा भाग्ने कहाँ त भन्ने कुराहरू ठाउँहरू पहिल्यै पहिचान हुनुपर्छ र त्यो जाने ठाउँ अब जस्तो तपाईँको ठाडो ठाउँमा चढ्न सकिँदैन भने भर्याङ बनाएर हुन्छ कि कसरी हुन्छ त्यहाँ जाने सजिलो बाटो बनाएर हामीले सुरक्षित ठाउँ पहिले यो भनेको प्रकोप पूर्व तयारी हो त्यो हो क्या। अब त्यो कहिले आउँछ थाहा छ, तर समस्या कहाँनिर भने तपाईँले यसरी आउँछ यहाँ भाग्नलाई हामी यसरी संरचना बनाउँछौँ भनेर तपाईँ जानुभयो भनेदेखि मान्छेहरूले तपाईँलाई उडाउँछन्, हावामा उडाउँछन्। जस्तो मैले यो विगत चाहिँ लगभग 28 वर्षदेखि मैले यो हिमताल सम्बन्धी अध्ययन गरेर गर्दै अध्ययन अवलोकन अनुसन्धान गर्दै आइरहेको छु होइन। र अब कतिपय कुराहरू यही कुरा मैले कति ठाउँमा यो धेरै जोखिम छ है, हाम्रो हिमतालको बाढीबाट चाहिँ हामीलाई एकदम ठूलो जोखिम छ, हिम पहिरो अब हिमबाढी भन्छु म यसलाई, मैले नै यसलाई चाहिँ नामाकरण हिमबाढी भनेर गरेको छु। र जस्तो पोखराको जुन चाहिँ सेती बाढी, जस्तो अहिले जुन अब त्रिशुलीको बाढी जसरी आयो
1: बडेकोसीबाट,
0: यो सन् 2012 मे 5 सेतीमा यस्तै गरी बाढी आएको हो। र अब यहाँ अझ कस्तो खालको चाहिँ दुविधा उत्पन्न गराइन्छ भनेदेखि यो ताल फुटेर मात्रै बाढी आउँछ भन्ने एउटा चाहिँ नि एउटा मानसिकता छ। हो जब मैले हिमताल अध्ययन गर्न थालेँ आजभन्दा 29 वर्ष अगाडि, त्यो बेलामा हाम्रो पनि सोच के थियो भने हो बाढी भनेको हिमताल फुटेर मात्रै आउँछ। र तर पछि मैले अध्ययन गर्दै जाँदाखेरि मैले मादीको बाढी 2003 हेरेँ, त्यसको अध्ययन गर्दै जाँदाखेरि त्यहाँ ताल थिएन, तर पनि अब त्यहाँ जबरजस्ती ताल कता खोज्नेतिर हामी गयौं होइन, टेम्पोररी ताल बन्यो होला भन्ने हिसाबबाट चाहिँ एउटा चाहिँ हामी त्यसरी चाहिँ गएको थियौं, अध्ययन गरेँ मैले। तर जब मैले 2007 मैले फेरि हिमबाढीकै बारेमा यो मोडलिङ गर्ने चाहिँ नि मेरो आफ्नो चाहिँ नि थेसिस थियो, त्यस गर्ने क्रममा चाहिँ नि खोज्दै जाँदाखेरि चाहिँ होइन यो पहिरोबाट पनि अथवा हिम पहिरोबाट पनि यस्तो खालको बाढी यस्तो खालको प्रकोप आउन सक्ने रहेछ भन्ने कुरा चाहिँ मैले चाहिँ पत्ता लगाएँ होइन। अब त्यसपछि सन् 12 चाहिँ सेतीबाढी आयो, सेतीबाढीको मैले अध्ययन गर्दै जाँदाखेरि चाहिँ नि के देखियो भन्दाखेरि त त्यहाँ कुनै पनि ताल थिएन, त्यहाँ चाहिँ नि त्यो माथिबाट चाहिँ पहिरो हिम पहिरो चट्टान सहितको जस्तो अहिले यो चाहिँ रसुवामाथि आएको पनि त्यही नै खालको हो, चट्टान सहितको ठूलो चाहिँ नि ब्लक चाहिँ नि खसेर त्यहाँ हिमनदीमाथि नै खस्न गयो र त्यसपछि त्यही चाहिँ नि पदार्थ चाहिँ नि हिउँ मिसिएको लेदो भनौँ न होइन, हिउँ अलिअलि माटो त्यसपछि ढुङ्गा चट्टानका टुक्राहरू सहितको गेगरान भाव त्यो चाहिँ द्रुत गतिमा तल चाहिँ नि बग्दै आएर त्यही नै बाढीको रूपमा चाहिँ तल चाहिँ नि आयो जसरी अहिले अहिले अहिले आएको छ भन्दा यस्ता प्रक्रिया नौला पक्कै थिएनन्। त्यसबारेमा मैले अनुसन्धान गरेर मैले
1: पूर्व तयारीको
0: कुरा
1: एकछिनपछि आउँछु, यो पूर्व तयारीमा हामी पछि जोड्छौँ। अहिले जब मूल प्रश्न तपाईँले अलिकति कोट्याइहाल्नुभयो, श्रीकमल दुवेदीजी तपाईँ हिमबाढी अध्येता तथा प्रकोप विज्ञ हुनुहुन्छ, आज हामी तपाईँसँग भोटेकोसीमा अहिले आएको बाढी र यसको कारण र जोखिम पूर्व सूचना प्रणालीमा केन्द्रित गरेर कुरा गरिरहेका छौँ। तपाईँ अलिकति कोट्याउनु भएको थियो, अब यही घटनाको मूल कारणतिर लागौं, भोटेकोसीमा आएको यो बाढीलाई भौगोलिक दृष्टिले हामीले कसरी बुझ्नुपर्छ?
0: अब यस्ता खालका प्रक्रियाहरू हिमाली क्षेत्रमा भइरहेकै थिए, अब हामीले बुझेका पनि थियौं, तर समस्या के हुँदो रहेछ भनेदेखि यो मैले अघि अलिकति छोएँ, अब यो आफूले गरिरहेको कुरो यो मै सही हो भन्ने

0: खालका चाहिँ नि यो अलिकति एउटा समूह हुँदो रहेछ नयाँ कुरालाई चाहिँ नि त्यसलाई नयाँ कुरा चाहिँ त्यसलाई मान्न तयार नहुने अब यस्तो खालको ले गर्दाखेरि के हुन गयो भने बहस चाहिँ नि सुरक्षाको लागि कसरी जाने अब भन्ने कुरातिर नमोडिएर हिमताल थियो कि थिएन भन्नेमै हामी अहिले पनि हाम्रो धेरै बहस त्यो त हिमतालै हामी बनाउनलाई चाहिँ त्यहाँ चाहिँ नि प्रयासरत छौं कतिपय मान्छेहरू होइन म चाहिँ के भन्छु भने मेरो चाहिँ नि बुझाइ के हो भने हिमताल चाहिँ नि फुटिरहनु आवश्यक छैन यस्ता खालका चाहिँ नि प्रकोप आउनलाई यस्ता खालका प्रकोप पहिरोबाट हिम पहिरोबाट पनि सृजना हुन सक्छ भन्ने मतलब हिमताल फुट्ने बाहेकका अरू कारणहरू जस्तो मैले अहिले भने जस्तो हिम पहिरो भयो त्यसपछि त्यहाँ भएका चाहिँ नि जुन चाहिँ नि हिम नदी जुन चाहिँ स्लोपमा भएको ठाडो चाहिँ नि स्लोप भिरालोमा भएको हिम नदी चाहिँ नि अकस्मात पग्लिएर चाहिँ पनि यस्ता खालका बाढी जस्तो दोर्दीमा त्यस्तो खालको बाढी आएको छ भारतको चमोलीमा त्यसरी आएको छ होइन र चाहिँ नि यस्ता हिमाली क्षेत्रमा हामीले अलिकति बुझ्नु के पर्छ भने हिमाली क्षेत्रमा त्यहाँ गेगरान जुन हुन्छ त्यो चाहिँ हजारौं वर्षको चाहिँ नि त्यो हिमनदीले खियाएर ल्याएर जम्मा पारेर राखेको हुन्छ हिमनदी हिमाली क्षेत्रमा धेरै ठूलो पानी पर्दैन र थोरै पानी पर्ने हुँदाखेरि जसरी हिमनदीले बगाएर ल्याएको हुन्छ ठूल्ठूला सानो कणदेखि ठूला चट्टानसम्म एकै ढिक्का चाहिँ बगाएर ल्याएको हुन्छ त्यसै गरी पानीले त्यसरी बगाउन सक्दैन होइन भनेपछि त्यो त्यहीँ छोडेर राखेको हुन्छ र हिमनदीको चाहिँ छेउमा अथवा त्यो माथिल्लो भिरालो जमिनमा त्यो बरफले जमाएर राखेको हुन्छ जसलाई हामी पर्माफ्रोस्ट भन्छौँ हो यस्ता खालका पर्माफ्रोस्टहरूमा अहिले हिजो हिउँ पर्थ्यो आज पानी पर्छ र ठूलो वर्षा त्यस्तो क्षेत्रमा ठूलो वर्षा हुँदाखेरि यो पर्माफ्रोस्ट जुन जमेर बसेको जमिन पक्लिँदाखेरि पनि यस्ता खालका बाढी सृजना हुन्छन् भन्दा विभिन्न प्रक्रियाले यस्ता बाढी हिमाली क्षेत्रमा सृजना भइरहेको छ जस्तो मुस्ताङमा यस्तो भइरहेको हुन्छ हुम्लामा पनि भएको आयो तर आजसम्म के हुन्थ्यो भनेदेखि धेरै ठूलो क्षति नभएको अथवा मानवीय बस्ती नभएको अथवा अलिक कम चर्चित ठाउँ भनौँ न हरूमा आएका यस्ता प्रकोपहरूलाई हामीले खासै गहन अध्ययन पनि गरेनौं वास्ता पनि गरेनौं
1: र अहिलेको चाहिँ अलि पहिलेको भन्दा बढी जोखिमपूर्ण अथवा अस्वाभाविक नयाँ हो कि पहिले पनि यसै गरी नै आइरहन्थ्यो यो चाहिँ बस्ती धेरै जनधनको क्षति गरे हुनाले बढी चर्चामा आएको
0: म त कसरी हेरेँ मैले भनेदेखि यो सेतीबाडी जसरी आएको थियो यो अहिले आएको पनि त्यही मेकानिजम हो होइन त्यही प्रकृतिकै बाढी हो तर फरक यति मात्रै हो कि अहिलेको बाढीको चाहिँ नि बाढी भन्दा पनि यसलाई म कसरी लिन्छु भनेदेखि यो चाहिँ नि एभलेन्स जुन माथिबाट आयो नि त्यो एभलेन्सै तलसम्म नै बगेर आएको जस्तो देखिन्छ किनभनेदेखि
1: बुझ्ने भाषामा
0: त्यसलाई अब यसो हो अब त्यो अब जस्तो माथिल्लो त्यो धार चाहिँ नि हिउँ सहितको धार हिउँ अथवा बरफ सहितको धार जुन थियो चट्टान सहित चाहिँ तल खस्यो बज्रियो तल हिमनदी थियो हिमनदीमा बज्रियो र त्यो टुक्रिन्छ त्यसो हुँदा टुक्रिने र त्यो भएको चाहिँ त्यहाँ बरफ पग्लिने त्यहाँ लेदोसँग चाहिँ नि एक प्रकार त्यसले चाहिँ एउटा भूकम्पीय तरङ्ग नै ल्याएको थियो र त्यो कुरा चाहिँ युएसजीएसले पहिला चाहिँ भूकम्प भनेर अलिकति माथिपट्टि देखाएको थियो अहिले चेन्ज गरेर चाहिँ त्यसलाई चाहिँ नि त्यो पहिरोले ल्याएको भन्ने चाहिँ अहिले अहिले अहिलेको चाहिँ युएसजीएसको चाहिँ नि उसमा चाहिँ त्यस्तो छ भनेपछि त्यसले भूकम्पीय तरङ्ग त्यत्रो ठूलो लगभग पाँचको हाराहारीको भूकम्पीय तरङ्ग ल्याउन सक्ने शक्तिले त त्यो त्यहाँ भएको बरफ पगालेर त्यसपछि त्यो यति छिटो त्यो तल आइपुग्यो कि अब हामीले त्यो चीनको चाहिँ नि त्यो भन्सारको सीसीटीभी हेर्दाखेरि 11 बजे चाहिँ नि त्यो छाल आइसकेको छ र त्यो भनेको 8:37 माथि बज्रेको छ त्योभन्दा अगाडि अलिअलि चाहिँ त्यहाँ भाइब्रेसन छ त्यहाँ होइन त्यसपछि 8:37 भनेपछि तपाईँको 8 मिनट भित्रमा त्यहाँ आइसकेको छ लगभग त्यो 20 किलोमिटर छ र त्यो एकदम उच्च गतिमा त्यो बाढी त्यसरी आउन सक्दैन त्यो भनेको के छ भने त्यो जुन चाहिँ नि एभलेन्स अथवा हिम पहिरो जुन अब त्यसलाई पहिरो के एभलेन्स नै चाहिँ नि त्यो को छाल नै त्यो तल आधी भनेको अलि माथि नै भन्ने कुरा भयो एक प्रकारले अब चुनामी नै भनौँ न हामी अहिले चाहिँ हिम चुनामी भने जस्तो खालको आयो त्यो
1: एकदम हावाहुरी आए जस्तो बत्तिएर आकाशिँदै आयो छाल छाल हिउँको त्यो चट्टान बरफको छाल आयो
0: बरफ त्यसपछि लेदो त्यहाँको चट्टान सबै अब अहिले तपाईँले त्यहाँ हेर्नुभयो भने मान्छेहरूले त्यहाँ उद्धार कार्यमा गएको बेलामा हामीले अलिकति क्लिपहरू हेऱ्यौँ भने त्यो हिलोमा चाहिँ नि घस्रिरहेको जस्तो देखिन्छ नि त्यही हिलो थियो त्यसमा मुख्य गरी त्यो हिलो चट्टानका धुलो र चाहिँ नि बरफका टुक्राहरू थियो बरफ त पग्लिँदै गयो होइन र अहिले चाहिँ त्यो हिलो चाहिँ अझ पनि बाँकी छ
1: भनेपछि हिलो सहितको लेदो सहितको बरफ र चट्टान चाहिँ आधी आए जस्तो सुनामी आए जस्तो आयो त्यो चाहिँ त्यसरी चाहिँ बाढीलाई बाढी भन्दा पनि त्यो खालको चाहिँ हिम पहि हिम हिउँ अनि त्यसपछि हिउँको चट्टान बरफको चाहिँ टुक्राहरूको चाहिँ त्यो आदि जस्तो मिश्रणको त्यो प्रकृति भयो. अब त्यसले तल हाम्रो झन्डै मुङ्लिन भन्दा अलि तलसम्म नारायणघाटसम्म अलिक कम भएको थियो होइन, मुङ्लिनसम्म अलि ठुलै देखियो. त्यो तलसम्म आउँदाखेरि बाढीको रूप चाहिँ कसरी बन्छ त्यसलाई सबैले
0: बुझ्नु पर्छ. त्यसलाई यस्तो माथिपट्टि जुन एउटा यो गेग्रान बाहको एउटा कस्तो प्रकृति हुन्छ भने यो 5 डिग्री चाहिँ नि भिरालोपन सम्म मात्र यो आफै बग्न सक्छ. त्यसपछि चाहिँ नि त्यसको गति चाहिँ नि कम हुन त्यसले चाहिँ त्यो गेग्रान चाहिँ नि बगाउन बग्न सक्दैन. किन त्यो त्यो न त्यसपछि के हुन्छ त्यहाँ डिपोजिसन हुन्छ त्यो त्यहाँ छोडिदिन्छ त्यसले होइन, र अनि त्यसपछि त्यसमा भएको पानी र लेदो जुन चाहिँ नि बग्न सक्छ त्यहाँबाट बगेर निस्किन्छ. र त्यो पनि अझ पनि गेग्रान धेरै हुने हुँदाखेरि के हुन्छ, गेग्रान त बिस्तारै बग्छ, त्यसले गर्दाखेरि के छ भने जुन जति पानी थियो त्यो एकदम पहिला भएको पानी एकदम माथिल्लो सतहसम्म छालको रूपमा त्यसरी आउँदै चाहिँ नि तलसम्म गयो. र अब त्यसपछि फेरि बीचमा यसले बीचको क्षेत्रमा कोतर्दै थप चाहिँ गेग्रान सिर्जना गर्यो, अनि माथिबाट आएको थप चाहिँ तलपट्टि पनि त कोतरेको छ सबै चाहिँ जुन चाहिँ थपियो तल तल तल्लो तटको क्षेत्रमा पनि जुन भिरालो जमिनको आसपासका चाहिँ दायाँ बायाँ काट्दै यसले यसलाई एउटा अङ्ग्रेजीमा गाउजिङ भन्छ अथवा त्यो सोर्ने के होइन पुरै चाहिँ चट्टानसम्मकै माटोलाई सोरेर यसले चाहिँ नि त्यसरी खियाएर तल लिएर आउँछ. यो प्राय हिमबाडी जुन चाहिँ हामी ग्लफ अङ्ग्रेजीमा ग्लफ भन्छौँ ग्लफ आउँदाखेरि पनि यसै गरी चाहिँ सोर्दै सोर्दै थप चाहिँ नि त्यसमा चाहिँ नि त्यो गेग्रान थपिँदै आउँछ होइन, र त्यसरी चाहिँ यो विकराल हुने कारण चाहिँ ठूलो मात्रामा गेग्रान आएर हो.
1: श्री कमल दुवेदीजी तपाईँ हिमबाडी अध्येता हुनुहुन्छ, अब यो हिमनदीको कुनै भाग खस्नु हिमताल फुट्नु र हिम पहिरो जानु यी तीनवटा बीच के फरक छ र अहिले भट्टेकोसीको घटना चाहिँ कुन प्रकृतिसँग बढी मिल्छ?
0: अब म पहिला त्यसको प्रक्रिया हिमताल फुट्नेबाटै जाउँ होइन. हिमताल फुट्ने भनेको चाहिँ के हुन्छ भने हिमताललाई भनेको चाहिँ त्यो हिमोट भन्छौँ हामी होइन, त्यो हिमनदीले ल्याएको चाहिँ नि गेग्रान होइन त्यसले छेकेर चाहिँ नि पछाडिपट्टि चाहिँ नि ताल सिर्जना हुँदै जान्छ र बरफ पग्लिँदै जाँदा थपिँदै गएर त्यो ताल ठुलो ठुलो ठुलो हुँदै जान्छ. र कुनै एउटा यस्तो अवस्थामा चाहिँ नि के हुन्छ भने त्यो माथिल्लो प्राय चाहिँ माथिल्लो क्षेत्रमा ठुलो चाहिँ नि गेग्रान अथवा हिउँ पहिरो चाहिँ त्यो तालमा खस्न जाँदा के हुन्छ त्यसमा एउटा तरङ्ग पनि सृजना हुन जान्छ र चाहिँ नि पानीको सतह ह्वात्तै बढ्दाखेरि त्यो तालको चाहिँ नि बाँधबाट त्यो पानी चाहिँ बाहिरिन थाल्छ. अब त्यसरी थाल्दा के हुन्छ त्यसले चाहिँ त्यो ताल किनभने त्यो त प्राकृतिक रूपमा बनेको चाहिँ नि बाँध हुन्छ त्यसको त्यसको लाई खियाउँदै जान्छ त्यो बाढी जुन पहिला पानीको सतह बढ्यो नि त्यसले खियाउँदै खियाउँदै पिँधमा खियाउँदै जान्छ र झन् ठुलो जति खियाउँदै गयो दायाँ बायाँ त्यसले चाहिँ नि काट्दै त्यसलाई झन् ठुलो ठुलो हुँदै जान्छ त्यो काट जसलाई चाहिँ अङ्ग्रेजीमा हामी ब्रिज भन्छौँ होइन त्यो चाहिँ ठुलो हुँदै जान्छ त्यो काटिएको भाग र जति काटियो त्यति ठुलो पानी चाहिँ त्यसबाट चाहिँ बाहिर निकास हुन थाल्छ र त्यसरी चाहिँ ताल फुट्ने प्रक्रिया एउटा प्रक्रिया त्यो हो. अब अर्को चाहिँ ताल आफै पनि जस्तो त्यहाँको चाहिँ नि कमजोर चाहिँ नि माटो भयो अथवा माटो त्यसलाई बाँधेर राख्ने कुरा जस्तो हुम्लामा चाहिँ त्यस्तै गरी चाहिँ त्यो आफै फुटेको हो नि माथि भित्रबाट चाहिँ पाइपिङ भएको भन्छौँ हामी होइन भित्रभित्रबाट पानी रसाएर त्यो चाहिँ बिस्तारै बग्दै बग्दै एकैचोटि ठुलो भएर त्यसरी पनि फुट्न सक्छ त्यो चाहिँ. तर अब सामान्यतया ठुलो हिमतालहरू फुट्ने चाहिँ जुन चाहिँ त्यसको चाहिँ नि त्यो मोरेन बाँध हुन्छ त्यो बाँधलाई चाहिँ नि खियाउँदै खियाउँदै ठुलो हुँदै त्यसबाट झन् धेरै पानी बग्दै बग्दै बग्दै बग्दै त्यसरी चाहिँ यस्तो बाढी सिर्जना हुन्छ.
1: यो हिमतालको कुरा भयो,
0: हिमतालको कुरा भयो होइन.
1: अब यो हिमनदीको कुनै भाग खस्नु वा हिम पहिरो,
0: अब त्यो हिमनदीको कुनै भाग खस्ने भने चाहिँ कस्तो हुन्छ भने अब हिमनदी भनेको त भिरालोमा पनि हुन्छ होइन. अब त्यो भिरालो जमिनमा भएको अथवा भिरमाथि भएको चाहिँ हिमनदी, अब अहिले हामीले के बुझ्नुपर्छ भने अहिले यो जुन हाम्रो चाहिँ विश्व तापमान वृद्धिको कारणले गर्दाखेरि माथिल्लो क्षेत्रमा हिमालमा चाहिँ नि हिउँ अथवा बरफ पग्लिने द्रुत गतिमा भइरहेको छ र धेरै चिराहरू परेको अवस्था छ होइन. र त्यहाँ चाहिँ के हुन्छ भने हिजो जहाँ हिउँ पर्थ्यो पानी अहिले पानी पर्छ भनेपछि त्यो पानी त ले चाहिँ त्यसलाई चाहिँ अझ तल चिराहरूमा छिरेर तल जाने र चाहिँ त्यसमा खि अब त्यसले चाहिँ झन् अब पानी जमेपछि त्यसले झन् त्यो जुन चाहिँ नि चिराहरू झन् चौडा हुँदै जाने र फेरि पग्लिने फेरि चौडा हुने गर्दाखेरि यस्तो खालको प्रक्रियाहरू नियमित रूपमा भइरहेका हुन्छन् लामो समयदेखि होइन. र यसरी तल अनि चट्टान पनि मकिँदै जान्छ भनेपछि त्यो हुँदाखेरि त्यो जुन अनि मुनि त्यसलाई ठेगेर बसेको चट्टान पनि हुँदै जान्छ र त्यसले भार बहन गर्न नसक्ने अवस्था हुन्छ र त्यो माथिको हिउँ चाहिँ नि पहिरोको रूपमा तल चाहिँ खस्न जान्छ र अब के हुन्छ भने हिउँ भनौँ अथवा बरफको चाहिँ ती ऊहरू तल खसिसकेपछि के हुन्छ त्यो जुन टुक्रा टुक्रा हुन्छ नि त धुलो हुन्छ नि त होइन हो त्यो कतिपय धुलो हुन्छ कतिपय त्यहाँको माटोसँग चाहिँ नि मिसिन्छ अथवा त्यहाँको गेग्रानसँग मिसिन्छ र चाहिँ नि त्यो बरफको रूपमा जस्तो सेतीबाडीको बेलामा मैले त्यहाँको स्थानीय एकजनासँग मैले सोधेको थिएँ तपाईँ कस्तो थियो बाढी भन्दा ठुल्ठुलो चाहिँ नि आइसको ब्लकहरू चाहिँ यसरी आएको थियो भनेर अनि मैले उहाँलाई चाहिँ फेरि सोधेँ तपाईँले कसरी चिन्नुभयो त आइसको ब्लक यसरी आएको भनेर भने अनि मैले म त उहाँ भारतमा चाहिँ नि काश्मीरतिर काम गर्न गएको थिएँ हिमाचलतिर त्यहाँ यस्तै खालको बाढी आएर हाम्रो कतिजना त्यहाँ बगाएको थियो हामी चाहिँ नि म चाहिँ बाँच्यो मैले त्यहाँ पनि देखेर आएको हो यो भनेर उहाँले भन्नुभयो भनेपछि त्यसरी चाहिँ त्यो ठुल्ठुला ब्लक अब हरू जस्तो त्यो मान्छेले त्यो बरफ हो कि ढुङ्गा हो भन्ने चाहिँ चिन्दैन होइन त्यो चाहिँ अब किन हिलोले चाहिँ पोतिएको हुन्छ होइन त्यसरी चाहिँ ब्लक र चाहिँ नि लेदो हुँदै जान्छ र अर्को कुरा के हुन्छ भने जस्तो खोलामा नदीमा पानी हुन्छ नि त
1: हजुर
0: अब त्यो सुक्खा सायद होइन अब यो अध्ययनको कुरा अनुसन्धानको विषय हो यो अब त्यो सुक्खा भएको भए सायद त्यो पहिरोहरू त्यति हिम पहिरोहरू त्यति तलसम्म बग्न नसक्ने पनि हुन्थ्यो कि किनभने नदीमा त पानी हुन्छ भन्छ जस्तो पानी माथिबाट त त्यो बग्न सक्यो नि अब त्यो जस्तो तपाईँ हामीलाई एउटा सानो बच्चा बेलामा अब तपाईँले गर्नुभयो गएन जस्तो हामी पानीमा पातलो ढुङ्गा हामीलाई हान्थ्यौँ नि हो त्यसरी हान्थ्यो त्यो धेरैचोटि जतिचोटि धेरैतिर धेरै पटक त्यो चाहिँ ठोकिँदै ठोकिँदै ठोकिँदै गयो नि
1: हो
0: अब एकदम द्रुत गतिमा आएको त्यो मास चाहिँ नि पानीमाथि चाहिँ नि त्यो सजिलै तल्लो तटसम्म आउन सक्ने एउटा मैले यो अनुसन्धानको विषय हो भनेको छु है यो त्यो पनि एउटा चाहिँ विषय हो अब यस्तो यदि सुक्खा भएको अवस्था भएको भए नदीमा पानी कम भएको सुक्खा बेलामा भएको भए सायद यो यसरी तलसम्म नआउनु पनि सक्थ्यो कि भन्ने एउटा चाहिँ मेरो चाहिँ अनुसन्धानको गर्नुपर्ने विषयको रूपमा लिएको छु
1: एकदम यसलाई तपाईँले बुझाएर भन्नुभयो जस्तो यो बरफ अथवा चाहिँ पानीमा चाहिँ बग्दाखेरि धारमा बग्दाखेरि अझ बढी चाहिँ उछिटिएर तलतिर झर्ने त्यो प्रक्रिया हुन्छ त्यो अनुसार पनि अहिलेको त्यो भोटेको सिको माथिबाट आएको त्यो तपाईँले अघि नै भनिहाल्नुभयो हिउँको चट्टान होइन बरफ त्यो बत्तिएर आउँदाखेरि तलसम्म आइपुगेको हुनसक्छ भनेर भन्नुभयो श्री कमल दुवेदीजी अहिले पनि चीनले त्यहाँ एउटा ताल बनेको छ र अस्ति पनि ताल ओभरफ्लो भएर बग्यो भनेर भन्यो र त्यस अनुसार हाम्रो बाढी पूर्वानुमान महाशाखाले एउटा सचेत रहन आग्रह गर्यो र आज पनि त्यहाँ चाहिँ फेरि बाढीको कारणले गर्दा त्यो कोसी भोटे कोसी बढ्यो भन्ने कुरा आयो अब फेरि हामी त्यस अस्तिको जस्तै जोखिममा छौँ कि त्योभन्दा कम जोखिममा छौँ तपाईँले के भन्नुहोस्
0: होइन अघि तपाईँले भन्नुभयो अलिकति सुधार गरौँ है चीनले त्यो फुट्यो भनेको होइन प्राविधिक रूपमा ओभरफ्लो हुनु र ब्रिचिङ हुनु फरक कुरा हो फुट्नु र चाहिँ नि ओभरटप गर्नु माथिबाट बग्नु त्यो के भयो भने जस्तो तपाईँलाई म के भन्छु भने जस्तो एउटा कुनै अब त्यहाँ के भयो भने माथिबाट त्यो पहिरो खस्दा हिम पहिरो खस्दाखेरि त्यो कोतरेर त्यो हिम जहाँ ठोकियो नि त्यो ठाउँमा ठुलो चाहिँ नि खाडल बन्न गएको छ जस्तो यो सामान्यतया यो बन्द हो रहेछ यो सेतीबारीमा पनि बनेको थियो जहाँ त्यो इम्प्याक्ट भयो नि त्यो माथिबाट आएर खसेर बज्रेको ठाउँ के त्यो हिमनदीमाथि त्यहाँ खाल्टो छ ठुलो खाल्टो बनेको रहेछ र भयो के भन्दा त्यो खाल्टोमा चाहिँ पानी भरिँदै भरिँदै गएर त्यस पछि बग्न थाल्यो भन्ने कुरा हो त्यो भनेपछि त्यो चाहिँ अब जस्तो अघि तपाईँलाई मैले कसरी फुट्छ भन्ने कुरा गरेँ नि
1: हजुर
0: त्यो फुट्नु भनेको त्यो चाहिँ त्यहाँबाट पानी धेरै मात्रामा पानी बहँदै चाहिँ कोतर्दै कोतर्दै त्यो ठुलो हुँदै जाने चाहिँ त्यो फुट्ने प्रक्रिया हो तर चाहिँ त्यो अहिले चीनले भनेको चाहिँ के हो भन्दाखेरि त्यो ओभरटप भयो भन्दाखेरि त्यो माथिबाट बाँधमाथिबाट पानी बग्न सुरु भयो भन्ने कुरा हो जस्तो म तपाईँलाई यसमा सानो एउटा प्रसंग जोड्छु जस्तो जुरे पहिरो होइन 2014 जब जुरे पहिरो गयो सुनकोशी नदी पुरै थुनिएको थियो र त्यो थुनेको खोल्नको लागि चाहिँ नि त्यहाँ धेरै ब्लास्टिङ गरेर चाहिँ त्यहाँ एक्सकाभेटरले खनेर पनि त्यो न पुरै चाहिँ त्यो पानी निकास भएन होइन हामी त्यो बेलामा फिल्डमै थियौँ मैले हेरिरहेको थियो कसरी पानी निकास भयो भनेर पछि चाहिँ त्यहाँ संलग्न प्राविधिकहरूसँग चाहिँ छलफल गरेर त्यो तलपट्टि एउटा ठुलो ब्लक चाहिँ ढुङ्गाको ब्लक छ त्यो ढुङ्गाको ब्लकले चाहिँ त्यो खियाउन बाँधलाई खियाउनु पर्यो नि त्यो पानीले जति तल खियाएपछि मात्र धेरै पानी बाहिन्छ हो त्यो हो समस्या भनेपछि पछि त्यसलाई चाहिँ ब्लास्ट गरेपछि चाहिँ त्यसपछि चाहिँ पानी बगेर चाहिँ त्यो ताल चाहिँ सबै लगभग निख्रियो होइन भन्दाखेरि हो फुट्ने प्रक्रिया भनेको त्यस्तो हुन्छ अब यो त्यो माथिबाट बग्नु मात्रै भनेको फुट्नु होइन त्यो चाहिँ दुईटा फरक प्राविधिक कुरा हो तर अब के बुझियो भन्दाखेरि माथिबाट बाँध माथिबाट पानी बग्यो भने चाहिँ ल फुट्यो भन्ने कुरा हिसाबमा एउटा त्रास चाहिँ सृजना हुन्छ
1: तर आखिर चाहिँ ओभरफ्लो तपाईँले भनिहाल्नु माथिबाट अब त्यो अहिले पनि हामी कतिको जोखिममा छौँ अहिलेकै त्यो कुरा गर्दा
0: अब म भन्छु त्यसमा के छ भने त्यसरी बनेको चाहिँ नि ऊ धेरै त्यो गेगरानको चाहिँ बाँधको चौडाइ अब बाँध फुट्नलाई त्यसको के गरी फुट्छ भन्ने कुरा मैले के त्यसमा चाहिँ पक्षहरू हुन्छन् भन्ने कुरा अलिकति मैले औल्याउन चाहेँ जस्तो त्यो बाँध केले बनेको छ जस्तो माटो अथवा बालुवा अथवा सामान्य त्यस्ता खालका चाहिँ नि साना कणहरूबाट बनेको छ भने त्यो बाँध पानी माथिबाट बग्ने बित्तिकै चाँडै चाँडै खियाउँदै चाहिँ नि त्यो चाँडै नै निकास हुन्छ जस्तो यो चाहिँ हामीले एकचोटि यो झापाबाट उत्तरतिर यो इलाममा रतुवा खोलाको एउटा सानो खोला चाहिँ नि थुनिएको बेलामा बाँध त्यस्तै गरी ताल बन्यो र त्यो फुटाल्न भनेर चाहिँ नि हामी खोल्न भनेर हामी यहाँ काठमाडौँबाट हामी एउटा टोली गएको थियो र त्यहाँ हेर्दाखेरि त्यो त्यो जुन चाहिँ बलौटे चट्टान मक्किएको बलौटे चट्टान खसेछ भिरबाट र चाहिँ त्यो खोला थुनियो र ठूलो त्यहाँ ताल बनेको थियो र त्यसलाई चाहिँ अनि हामीले त्यहाँ जाने बित्तिकै के भन्यो ल उनी त्यहाँ खन्ने काम पनि भइरहेको छ तर खन्नुभन्दा धेरै त्यहाँ सबभन्दा ठूलो अर्को एउटा चाहिँ नि गल्ती के भइरहेको थियो भने मान्छेहरूको यो अहिले म त्यही भन्छु पर्यटन यो प्रकोप पर्यटन यो चाहिँ नगरौं यो त्यहाँ हेर्न जाने मान्छे यति धेरै चाहिँ त्यो खोलाबाटै गइरहेको थियो माथि ताल त्यो बाँध चाहिँ खनिरहेछ र तलपट्टि मान्छेहरू गइरहेको छ अनि तुरन्त त्यहाँ हाम्रो त्यही बेलाको सिडिओ पनि सँगै हुनुहुन्थ्यो र उहाँलाई मैले के भने ल यो मान्छेहरूलाई तुरन्त हटाउनुहोस् यो किनभने यो बाढी आयो भने यो मान्छे सबै फेरि यहाँ अर्को चाहिँ दुर्घटना हुन जान्छ भने चाहिँ उहाँले तुरन्तै चाहिँ त्यहाँ आदेश दिनुभयो र चाहिँ नि खोलामा मान्छे पस्न 20 मिटरभन्दा माथि जानुस् त्यो सानो थियो त्यही भएर 20 मिटरभन्दा माथि जानुस् कोही पनि चाहिँ त्यहाँ खोलामा छिर्न नदिनु भनेपछि त्यो खनेको 45 मिनटमा त्यो ताल सबै सकियो होइन हो मैले अब बालुवाको अब यदि चट्टानको अवस्था पर्यो जस्तो चट्टान पनि चाहिँ नि त्यो एङ्गुलर भनौँ न होइन त्यस्ता खालका चट्टान भएको बेलामा जुरेको बेलामा त्यहाँ चाहिँ हम्मे हम्मे पर्यो त्यसरी ब्लास्ट गर्दाखेरि पनि खनेर पनि ब्लास्ट गर्दाखेरि पनि नगरेर निकै परिश्रमपछि त्यो चाहिँ ताल खोल्न सकियो हो अब त्यसमा मेटेरियल केले बनेको छ र कति चौडा छ ताल त्यो बाँध जस्तो जुरेको बेलामा 400 मिटरको थियो अहिले पनि त्यो धेरै चाहिँ चौडा छ त्यो चौडा खियाउनलाई तुरन्त सम्भव छैन तर त्यो ताल माथिबाट फेरि अर्को चाहिँ हिम पहिरो खसेर तालमा खस्यो भने चाहिँ अनि त्यसले चाहिँ फेरि अर्को खालको बाढी चाहिँ ल्याउन सक्छ सम्भावना जोखिम त्यति मात्रै हो होइन नत्र भनेदेखि अब त्यही ताल आफै फुटेर तुरन्तै जोखिम चाहिँ नि त्यस्तो ठूलो जोखिम चाहिँ नआउला
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटेकोशी बाढ़ीको प्रकृति यसको असाधारण क्षतिको कारण अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारीबारे कुराकानी गरिरहेका छौं हिमबाढ़ी अध्येता तथा प्रकोप विज्ञ श्री कमल द्विवेदीसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: कृषि मन्त्र नार्क सँग
1: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि एक लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटेकोशी बाढ़ी पूर्व सूचनाको प्रणालीको प्रभावकारिता र आउँदा दिनमा नेपालले गर्नुपर्ने तयारी बारे हिमबाढ़ी अध्येता तथा प्रकोप विज्ञ श्रीकमल द्विवेदीसँग कुराकानी गरिरहेका छौं। द्विवेदीजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। अब चाहिँ हामी यस्तै जोखिम हुन नदिन अब गर्नुपर्ने काम र योजनामा केन्द्रित रहेर बढ़ी कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ भोटेकोशी जस्तै तीव्र बहा भएको नदीमा हामीले पूर्वाधार निर्माण गर्दा कस्ता कस्ता भौगोलिक पक्षलाई चाहिँ पर्याप्त ध्यान नदिएको देखिन्छ?
3: अब यस्तो खालको घटनाहरू भनेको जस्तो अब मलाई लाग्छ यो जुन अहिलेको रसुवा बाढी भोटेकोशी बाढी भनेको हाम्रो जीवित मान्छेहरूले नदेखेको कुरा हो, होइन? अब तर भौगोलिक रूपमा त्यो पहिला भएको थिएन भन्ने कुरा चाहिँ होइन। जुन अहिले ठूल्ठूला टारहरू त्यहाँ बनेका छन् नि, ती प्राय जसो टारहरू यस्तै खालका ठूला पहिरोहरू अथवा हिम पहिरोहरू गएर कुनै बेला परापूर्व कालमा चाहिँ बनेकै हो।
2: हाम्रा टारहरू देशका विभिन्न ठाउँमा
3: नदीका छेउमा रहेका, होइन? भनेपछि त्यो गेगरान आयो, पहिला चाहिँ त्यसमा के हुन्छ, गेगरान बगाएर ल्याउँछ, बगाएर ल्याएपछि त्यही पछि चाहिँ जुन पानी निस्किन्छ त्यसबाट, त्यो पानीले खियाउँदै खियाउँदै चाहिँ ती टारहरू सिर्जना हुन्छ, खोला बिस्तारै सानो ठाउँमा सीमित हुन जान्छ र ती टारहरू त्यसरी नै बनेका हुन्। अब हामीसँग के भइदियो भने, हो यो अध्ययन गर्नुपर्ने अनुसन्धान गर्नुपर्ने विषय हो, कुन टार कहिले बनेको थियो, कुन प्रकोप कहिले आएको थियो होला भन्ने कुराहरू, यी एकदम अनुसन्धानका विषयहरू, यो भौगर्भिक अनुसन्धानका विषयहरू हुन्। किनभने पहिलाका चाहिँ नि डिजास्टर चाहिँ नि पहिलाका चाहिँ प्रकोपहरू जुन त्यो अध्ययन हुनुपर्छ, तर अब हामीसँग त्यो अब के भइदियो भने त्यो गर्ने खालको चाहिँ नि संस्थागत संरचना पनि भएन र त्यसले चाहिँ नि एक प्रकारले चाहिँ प्राथमिकता पनि पाएन, किनभने प्रकोप भइसकेपछि मात्र हामी हाम्रो आँखा खुल्छ। जस्तो अब मैले यो कुरा चाहिँ नि अब अनुसन्धानको विषयमा चाहिँ हाम्रो ठूलो चाहिँ कमजोरी छ, स्रोत साधन पनि छैन, मानव स्रोत पहिला गर्न सक्ने खालको चाहिँ नि त्यतिको चाहिँ नि मान्छेहरू पनि थोरै नै हुनुहुन्छ, किनभने र छ र त भएका मान्छेलाई पनि त्यसरी अवसर चाहिँ संस्थागत रूपमा शून्यताले गर्दा अवसर पाइएको छैन। यस्तो खालको भइ नै रहेको कुराहरू हो। जस्तो अब खेतीबारीकै बेलामा पनि यो अनुसन्धान मैले आफ्नो व्यक्तिगत इच्छामा मैले गरेँ र चाहिँ नि त्यो तर समस्या के भइदियो भने अब त्यसपछि के गर्ने त भन्ने कुरामा बहस अगाडि बढेन। जस्तो अब वन्य संरचनाहरूको सुरक्षा, त्यहाँको चाहिँ नि जुन चाहिँ कामदारहरूको सुरक्षा, जो कसरी भाग्ने के गर्ने, त्यो चाहिँ अब यो जुन अर्ली वार्निङ भनौँ हामी त्यसलाई पूर्व सूचना प्रणाली नै पनि म सधैँ यही भन्थेँ कि, जस्तो अब मेलम्चीमा पनि हामीले देख्यौं नि, अब अहिलेको हाम्रो बाढी पूर्व सूचना प्रणाली
2: एकछिनपछि आउँ यसमा। तपाईँले जो पहिला पनि यस्ता घटना हुन्थे यो अहिले हामीले हाम्रो पुस्ताले देखेको अथवा हामी जिउँदाले देखेको नयाँ घटना हो, तर योभन्दा अगाडि पनि यस्ता घटना हुन्थे र तिनै घटना भएकै कारणले गर्दाखेरि अहिले नदी आसपासका नदी किनारमा ठूला टारहरू बनेको कारण चाहिँ त्यही हो भनेर तपाईँले प्रश्न पार्नुभयो। मैले तपाईँले अघि यो पूर्व सूचना प्रणाली र अब गर्नुपर्ने काममा हामी केही बेरपछि आउँछौँ। त्योभन्दा अगाडि चाहिँ यो जलवायु परिवर्तनका कारण हिमनदी र हिमतालमा भइरहेको परिवर्तनले यस्ता घटनाको जोखिम बढ़ाइरहेको छ कि हामीले यसलाई अझै पर्याप्त गम्भीरतापूर्वक लिएका छैनौं?
3: एकदम त्यो चाहिँ कस्तो भनेदेखि, जुन ठाउँमा हिजो पानी पर्थ्यो अथवा चाहिँ बरफ वर्षैभरि बरफ रहन्थ्यो, हिमरेखामाथि सर्दैछ, एकदम द्रुत गतिमा सर्दैछ। मैले अगाडि गरेको त्यो 2007 गरेको अध्ययनमा मैले के म आफै अचम्ममा परेँ कि, मैले कति रेटमा चाहिँ माथि सर्दै रहेछ त भनेर मैले अध्ययन गरेको थिएँ। अब अहिलेको त मैले अहिले तत्काल त मैले गरेको छैन अध्ययन, त्यो बेला गर्दाखेरि लगभग 13 मिटर प्रति वर्ष उचाइमा सर्दै गएको देखियो कि, त्यो भनेको भर्टिकल है ठाडो माथिपट्टि 13 मिटर प्रति वर्ष चाहिँ हिमरेखा माथि सर्दै गएको चाहिँ नि देखियो भन्दाखेरि त त्यो त म त डढाएँ त्यसपछि। ओहो, भनेपछि त यो हाम्रा चाहिँ हिमाली क्षेत्रमा त यसले त धेरै ठूलो समस्या ल्याउँछ भन्ने चाहिँ म त्यो बेलादेखि नै मैले चाहिँ पताल मलाई आफै चाहिँ कन्भिन्स भएको बाटो कुरा हो त्यो, होइन? भन्दाखेरि हो, अब त्यसरी के भइदिइरहेछ भने हिमरेखा स्वात्तै माथि सर्ने र माथि चाहिँ नि जहाँ पानी जहाँ हिउँ पर्थ्यो बरफ चाहिँ जम्थ्यो त्यहाँ चाहिँ पानी पर्ने हुँदाखेरि त्यसले खियाउने प्रक्रिया फरक खालको प्रक्रिया हुन्छ, पानीले खियाउने होइन, गहिरो गहिरो गहिरो भ्याली जुन चाहिँ उपत्यकाहरू बनाउँदै भी सेपको भनौँ न हामी चाहिँ वो वी शेप को होने बितीक अब हम ये पहाड़ उचाली गई भाग तल कोतर चाहिए वी शेप को ठाड़ा चाहिए भित्ता भए पी तो चाहिए दुई तीर खस्ने चाहिए पैहरो आने होना भादा खरीदरी खस्ते जाने चाहिए गेगरान को सृजना होने बग्दै आने प्रक्रिया एकदम द्रुत गति में भैर भादा अब त्या जस्तो हिमरेखा माथि सर गए तो के भयो अब त्या भएका हिउँ जस्तो माटो मुनि जमेर बसेको हिजो को चाहिए जो हिमनदी भित्र का चाहिए बरफ पग्लिँदै जाने भए र त्यसलाई छेकेर बसेको बाँध को पछाड़ी को बरफ पनि पग्लिँदै गए तो हिमताल सृजना हुँदै गए ठूलो ठूलो ठूलो ठूलो हुँदै गएको छ हिमताल का चाहिए आकार एकदम ठूलो ठूलो हुँदै गएको चाहिँ नि छ
2: र अब यो मानवीय क्रियाकलाप पनि यसको एउटा प्रमुख कारण हुन सक्छ
3: यस्तो मानवीय क्रियाकलाप प्रत्यक्ष रूप में होइन अप्रत्यक्ष रूप में चाहिँ जुन अब यो जुन हाम्रो कार्बन उत्सर्जन का कुरा छ नि त त्यस कारणले गर्दाखेरि नै यो चाहिँ अहिले व्यापक चाहिँ रूप में चाहिँ यो हिमाली क्षेत्र में चाहिँ जुन अब तापमान वृद्धि भइरहेको छ विश्व तापमान वृद्धिकै असर हो त्यो
2: अब यस्तो घटना अकल्पनीय विपद भनेर पन्छिन मिल्छ कि उपलब्ध वैज्ञानिक तथ्यका आधारमा चाहिँ हामीले जोखिमको पूर्वानुमान अथवा अनुमान पहिले नै गर्न सकिन्थ्यो
3: अब केही मैले भने केही अध्ययन गरेर गरिएको पहिला पनि अध्ययनहरु भएको छ गर्न नसकिने नै चाहिँ होइन तर समस्या अब त्यसलाई त्यसले कति प्राथमिकता पाउँछ भन्ने कुरा हो हैन अब मैले यो कुराहरु मैले धेरै पटक गर्दै आएको छु मैले धेरै लामो समय देखि नै यो कुरा अब हामीले यी भीर यी घाटीको तरबार भनौं न हाम्रो घाटीको तरबार राखिरहने कि यी तरबारहरुलाई चाहिँ नि अलिकति धार चाहिँ नि त्यसको चाहिँ नि भुत्याउने हैन त्यसलाई चाहिँ भुत्ते बनाउने भनेपछि हिमतालमा भएका जमेर बसेका हिमताल चाहिँ नि जो माथि बनेका हिमतालहरुको सतह घटाउनेतिर हामी चाहिँ जानु पर्छ त्यसलाई विस्तारै चाहिँ नि नियन्त्रित रूपमा त्यसलाई चाहिँ नि खोलेर त्यसको पानी त्यसरी त्यहाँ राखेर हामी हिमताल यति एउटा बन्यो यति एउटा चाहिँ नि हाई चाहिँ नि के रे एकदम उच्च जोखिम भनेर कराएर बस्ने कि यो 20 वर्ष भइसक्यो हामी हैन
2: तपाईले भन्नुभयो नि यो भुत्ते बनाउने यो हामीसँग त्यस्तो खालको चाहिँ जनशक्ति क्षमता प्राविधिक ज्ञान अथवा प्रविधि छ
3: अब म तपाईलाई इम्जा ताल जुन चाहिँ को अनुभव सुनाउँछु र इम्जामा पहिला छोरोल्पामा चाहिँ यो नेदरल्यान्डको चाहिँ सहयोगमा त्यो 3 मिटर चाहिँ ताल घटाको हो हैन त्यो चाहिँ अलिकति मैले यो क्षेत्रमा अध्ययन सुरु गर्नुभन्दा अगाडि नै हो र पछि हामीले चाहिँ नि त्यो इम्जाको चाहिँ नि 3.5 मिटर चाहिँ घटाउन त्यो घटाउने कामै चाहिँ नि वास्तवमा नेपालको सेनाले गरेको हो भनेपछि अब हामीले हो त्यो ताल जति जस्तो त्यो तरबार झुन्ड्याएर राख्ने कि त्यसलाई चाहिँ हामीले भुत्ते बनाउने म त त्यो भुत्ते बनाउनु पर्छ भन्ने मत राख्छु
2: हो भुत्ते बनाउनलाई अब जस्तो तपाईले अघि त्यो उसको उदाहरण दिनुभयो अब हाम्रो अहिलेको उपटेको सीको चाहिँ यो तिब्बतीय क्षेत्रको उदाहरणको कुरा गर्दाखेरि त त्यहाँ अर्को देशसँग पनि हामीले समन्वय गर्न पर्यो सहकार्य गर्न पर्यो अब त्यो भौगोलिक बनावट अप्ठ्यारो कतिको त्यो चाहिँ जोखिम
3: अब त्यो चाहिँ अब पछि काम गर्दै जाँदाखेरि हो पक्कै पनि चीनसँग यसमा चाहिँ हामीले अब सहयोग लिएर नै हामीले द्विपक्षीय रूपमा नै किनकि अस्तिको बाढीमा त चिनिया क्षेत्रमा पनि ठूलो चाहिँ क्षति पुग्न गएको छ मानवीय क्षति भएको छ होइन भन्दाखेरि अब त सायद अब चीनसँग पनि सहकार्य गरेर म त अझ पनि त्यहाँ के छ भने अस्ति आएको जस्तै हिम पहिरो आउन सक्ने क्षेत्र त्यहाँ अरू पनि छ ती चाहिँ एकदम चिरा परिसकेका बरफका चाहिँ त्यो भूभगरको तस्विरहरूमा त्यो अझ पनि देखिन्छ भनेपछि ती क्षेत्रहरूलाई चाहिँ नियन्त्रित रूपमा चाहिँ त्यसलाई चाहिँ नि कम्पो गर्न सकिन्छ कि यो बहसको विषय हो है मैले यो
2: अब अहिले यो उद्धार राहत र पुनर्स्थापनाको काम गरिरहँदाखेरि त्यसतर्फ पनि सरकार र सम्बन्धित क्षेत्रले ध्यान पुर्याउन जरुरी छ
3: त्यसतर्फ बहस जानुपर्छ र जस्तो ताल बन्यो भन्ने मात्रै होइन कि त्यो ताललाई नियन्त्रित रूपमा म त त्यही भन्छु अझ एक स्टेप अगाडि पनि मैले सोचेको हो यो धेरै 20 वर्ष अगाडि नै मैले यो कुराहरू अगाडि ल्याएको थिएँ तर सुनवाई चाहिँ त्यति धेरै भएन जस्तो हामीले ताल बन्यो भनेर मात्रै बस्ने कि ताल बन्न सक्ने क्षेत्रहरू पनि छन् जस्तो अहिले 20 वर्षमा मैले हेर्दै गर्दाखेरि सगरमाथा क्षेत्रमा अहिले फेरि तालहरू त्यहाँ जसरी हिजो 50-60 वर्ष अगाडि चाहिँ छोरोल्पाको अवस्था जस्तो थियो त्यस्तै गरी बरफका साना साना चाहिँ पोखरीहरू सृजना हुँदै त्यो जुन चाहिँ नि जो मोरेनको बाँधले चाहिँ छेकेर त्यो बन्ने प्रक्रिया सुरु भइसकेको छ कतिपय हिमनदीको अघिल्लो भागमा भनेपछि त्यहाँ अहिले नै हामीले कोतरेर त्यहाँ चाहिँ नि त्यसबाट चाहिँ पानी चाहिँ निकास गरिदिने सकेदेखि त त्यो ताल नै बन्दैन ताल बन्ने किन भन्दा अगाडिपट्टि अग्लो मोरेनको बाँधले छेक्यो त्यसलाई चाहिँ पानी त्यो माथिबाट बग्न सकेन र पछाडि भएको हिउँ पग्लिँदै अथवा बरफ पग्लिँदै पग्लिँदै ताल ठूलो हुँदै जाने हो होइन भनेपछि हामीले त्यहाँ त्यो पानी ठूलो चाहिँ मात्रामा पानी जम्ने अवस्था नै सृजना हुन नदिन पनि सक्छौ कि अब यो
2: बस
3: चाहिँ अगाडि बढाउनु जरुरी छ।
2: श्री कमल दुवेदीजी अब चाहिँ यो पूर्व सूचना प्रणालीको कुरा गरौं, भोटेको अस्सी जस्तो अचानक विकसित हुने घटनाका लागि हाम्रो अहिलेको पूर्व सूचना प्रणाली कतिको सक्षम छ?
3: अब हेर्नुहोस् अहिलेको बाढ़ी पूर्व सूचना प्रणाली भनौँ होइन, बाढ़ी पूर्व सूचना प्रणालीको प्रविधि के हो त भन्दा जस्तो पुलको अथवा कुनै एउटा चाहिँ नि जमिनमा चाहिँ नि एउटा लेजर क्यामेरा राखिएको हुन्छ, जुन लेजरले चाहिँ नि त्यसले चाहिँ नि प्रकाश जुन छ त्यसले चाहिँ तलब चाहिँ नि पानीको सतहमा त्यसले चाहिँ नि ठक्कर दिएपछि त्यो परावर्तन भएर माथि जान्छ र कति समयमा त्यो माथि आउँछ भन्नेबाट पानीको सतह कति छ भन्ने कुरा चाहिँ थाहा हुन्छ। अब तपाईँको बिस्तारै त्यो पानी चाहिँ नि बढ्दै जाँदाखेरि अथवा बिस्तारै अथवा अकस्मात बढ्दाखेरि पनि के हुन्छ त भन्दाखेरि त्यो लेजर क्यामेराले त्यो चाहिँ पानी कति बढ्यो भन्ने कुरा चाहिँ त्यसले चाहिँ नि त्यसरी चाहिँ सूचना प्रणाली चलेको छ थियो। अब अहिले के भयो तपाईँ हामीले देख्यौं त्यो छाल सुनामी जस्तो चाहिँ छाल एकैचोटि आएर त्यो त्यो सम्पूर्ण प्रणाली नै बनाउँदा त अब हिजो अब पानी अब जुन सतहमा थियो त्यसपछि त त्यो
2: त्यो
3: उपकरणै बग्यो भनेपछि त्यसले केही पनि सूचना दिन सकेन भनेपछि अब यस्तो खालको चाहिँलाई चाहिँ अब जस्तो अब मैले अघि तपाईँलाई सुरुमा जोडेँ हामीले एउटा अनुसन्धान गर्नुपर्ने विषय के छ अलिकति अनुसन्धान मैले त्यसलाई मैले एउटा खेतीबारीको अनुसन्धानको क्रममा एउटा चाहिँ नि सुझावको रूपमा पनि मैले दिएको थिएँ जस्तो त्यो जुन भूकम्पीय तरङ्ग जुन सृजना हुन्छ नि हो त्यो चाहिँ त्यसलाई चाहिँ अलिकति प्रयोग गरेर पनि सूचना प्रणाली बनाउन सकिन्छ कि भन्ने पनि मेरो सोच थियो तर अब म आफै चाहिँ भूकम्पको चाहिँ नि अब चाहिँ विज्ञ होइन त्यसले गर्दाखेरि अब तर त्यतातिर त्यति धेरै चाहिँ नि काम अगाडि बढेन तर अहिले तर
2: भनेको यसमा मैले जोडेँ अब भूकम्प प्रविधिका जानकार र हिम तथा यो प्रकोप प्रविधिका जानकारहरू बीचको सहकार्य समन्वयको पनि खाँचो देखियो
3: त्यहाँ देखियो र त्यसपछि अलिकति चाहिँ है अब अलिकति बाहिर विदेशका चाहिँ केही चाहिँ विज्ञहरूले चाहिँ यस सम्बन्धमा चाहिँ अध्ययन चाहिँ गरिसकेका छ गर्न थालिसकेका छ र यो प्रयोग गर्न सकिन्छ कि भन्नेतिर नै अगाडि बढिसकेका छ। त्यो एउटा एउटा चाहिँ मैले गर्न नसकेको मैले एउटा एउटा काम चाहिँ त्यो एउटा मैले धेरै मैले प्रयास गर्दा नि नसकेको अनुसन्धानको चाहिँ नि एउटा क्षेत्र चाहिँ त्यो हो र अब अरू पनि जस्तो अब बाहिरतिर चाहिँ कस्तो पनि हुन्छ भने डप्लर रेडार भन्छ रेडारले चाहिँ त्यस्तै अब यो रेडियो फ्रिक्वेन्सी चाहिँ त्यो छोड्ने र त्यसपछि फर्केर आउँदाखेरि त्यो जस्तो स्थिर हुन्जेलसम्म त्यसले केही पनि ऊ गर्दैन र जब त्यो चल्छ नि जमिन चलेको चाहिँ पत्ता लाउने त्यस्तो खालको चाहिँ नि प्रविधि पनि छ अब त्यो त्यो खालका प्रविधि पनि छन् तर अब अहिलेको अवस्थामा जुन अहिलेको जुन त्रिशुली बाढी जुन अथवा यो भोटेकोसी बाढी जुन छ अब यसमा चाहिँ एकदमै अचम्मित हुनुपर्ने कुरा चाहिँ के भन्दाखेरि त्यो यति छिटो आयो नि जस्तो मैले कल्पना पनि गरेको थिइनँ। मैले त के सोचिरहेको थिएँ भने यो बाढी सिर्जना भएर जो भूकम्पीय तरङ्ग आयो मैले त्यो भूकम्पीय तरङ्ग पनि मैले त्यहाँ चाहिँ त्यहाँ कार्यरत साथीहरूसँग मैले ए के छ है भन्ने हामी चाहिँ सम्पर्कमै थियौँ र त्यो अलिकति मैले हेरेँ पनि होइन अनि के भन्ने भयो भन्दा त्यो पछि आएको भूकम्प चाहिँ त्यो तरङ्ग बाढी सिर्जना भइसकेपछि आयो भन्नेमै हामी थियौँ होइन तर यति चाहिँ नि झन् 7 मिनटमा त्यो के जुन चाहिँ भन्छ के त्यो उसको चाहिँ नि रसुवागढी भन्सारै आइपुग्यो भन्ने चाहिँ नि त्यति द्रुत गतिमा आइपुग्नेमा चाहिँ हामी अलिकति त्यो त्यो चाहिँ म चाहिँ आफू अचम्मितै भएँ
2: र अब त्यसतिर पनि ध्यान दिनुपर्ने खाँचो छ। अब यो उच्च हिमाली क्षेत्रमा चाहिँ हिमनदी बरफ चट्टान र सम्भावित हिमतालको निगरानी गर्ने त्यस्तो खालको उपकरण सेटेलाइट सेन्सर ड्रोन वा एआई के हुन सक्छ तपाईँले देखेको चाहिँ के हो?
3: अब निगरानी त तपाईँले भनिहाल्नु तर म चाहिँ अझ पनि के भन्छु भने निगरानी गरेर बसिरहने कि त्यो चाहिँ नि त्यसको जोखिम कम गर्नेतिर जाने भुत्ते बनाउनु म त के भन्छु त्यो किनभने निगरानी गरेर के हुन्छ भोलि त्यो फुट्यो भने जस्तो समस्या के भने त्यहाँ पानीको जुन मात्रा जुन ठुलो एउटा चाहिँ कुण्ड त्यहाँ बनिरहेछ भने त्यो कुण्डमा त्योभन्दा माथि अब किन अघि तपाईँले जुन यो ग्लोबल वार्मिङ हामीले यो तापमान जलवायु परिवर्तनका कुरा गर्यौं नि अब त झन् माथि माथि माथि माथिसम्म चाहिँ हिमरेखा सर्दै सर्दै गएर त अब त माथि माथि त त्यो बरफ पग्लिने क्रम त अझ द्रुत गतिमा हुन्छ भन्छ त्योभन्दा माथिल्लो क्षेत्रबाट चाहिँ पहिरो हिम पहिरो अथवा पहिरो नै पनि खसेर त्यो तालमा खस्यो भने त अब फेरि प्रकोप आउने भयो भन्दाखेरि त्यही कारणले गर्दा त्यस्ता खालका जोखिमहरूलाई कम गर्नेतिर हामी जाने कि अब भन्ने बहस गर्नु जरुरी छ।
2: एकदम श्री कमल दुवेदीजी अब हामी अन्त्य अन्त्यतिर आइपुगेका छौं र अघि नै तपाईँले अलिकति भन्नुभयो यो भइरहेका जोखिमयुक्त हिमताललाई यो भुत्य बनाउने कुरा तपाईँले भनेको जस्तै अब हामीले गर्नुपर्ने नि यस्ता खालका जोखिम हुन नदिन जसरी अस्तिको बुधबार भोटेकोसी नदीमा अचानक बाढ़ी आइसकेपछि अहिले पनि उद्धार र राहत तथा खोजको काम भइरहेको छ खोज र उद्धारको काम नै पूरा हुन सकेका छैन पाँच दिन बितिसक्दा पनि अब यस्तो घटनाले के पाठ दियो र अब हामीले गर्नुपर्ने काम चाहिँ के हो
3: अब गर्नुपर्ने त हेर्नुहोस् एउटा सबभन्दा ठूलो कुरा त संस्थागत शून्यता छ अब हामीले यो कुरा गर्यौं भनेदेखि मैले पनि धेरै मैले आफ्नो इच्छाले यो चाहिँ नि गर्दै आएको हो मैले एकदम तीव्र इच्छाले मात्रै म यसरी अनुसन्धानमा टिकेर बस्न सकेको हो यसमा मलाई कुनै संस्थागत सहयोग अथवा त्यस्तो खालको केही पनि मैले पाएको छैन तर के छ भने अब हामीले ए भन्दाखेरि एउटा ठूलो संस्थागत शून्यता छ संस्थागत शून्यताले के हुँदो रहेछ भनेदेखि अर्को एउटा पुस्ता तयार गर्नु जस्तो मैले अर्को एउटा पुस्ता तयार गर्नु मैले दुःख साथ भन्नुपर्छ कि मैले सकिनँ अब अर्को पुस्ता त किन संस्था नै छैन यस्तो खालको अध्ययन गर्नेको लागि होइन अनुसन्धानको लागि भनेपछि मैले अर्को पुस्ता तयार गर्न सकिनँ अर्को सिकाउन सकिनँ अब त्यो एउटा दुर्भाग्य त्यो भइदियो र अब अहिले तपाईँले यो हिमबाडी सम्बन्धी यसो हामीसँग यस्तो मान्छे छैन विदेशी संस्थाले गर्छ भन्ने खालका चाहिँ नि यस्ता खालका कुरा आउँछ त विदेशीले तपाईँको सबै चिज त गर्दैन अब अहिले त देख्यौँ हामीले आखिर आफै बलियो हुनुपर्छ नि देश बलियो बनाउने भने त हामी आफै बलियो हुनुपर्छ हाम्रा संस्थाहरू बलियो हुनुपर्छ यदि यो हाम्रो रोग हो भनेदेखि त्यो रोगको उपचार गर्ने डाक्टर चाहियो
2: एकदम
3: अस्पताल चाहियो होइन अब हामीलाई चाहिँ पहिला चाहिँ नि अब हामीलाई चाहिँ मुटु सम्बन्धी यस्ता खालका चाहिँ धेरै कम हुन्थ्यो होइन अब अहिले त्यो बढ्दै गएको छ नसर्ने रोग भनौँ न बढ्दै गएपछि अहिले हाम्रा चाहिँ स्पेसलाइज चाहिँ हस्पिटलहरू जसरी खुल्या छन् नि त अब यो पनि हाम्रो जमिनको चाहिँ हाम्रो भूगर्भको चाहिँ अथवा समस्या ठूलो समस्याको रूपमा आएपछि यसलाई पनि उपचार गर्ने अस्पताल चाहियो विज्ञहरू चाहियो होला त्यसका चाहिँ नि तर त्यस्ता खालका संस्थाहरू अहिले छैनन्
2: भनेपछि सबैभन्दा ठूलो कुरो त त्यो संस्था र विज्ञहरूको खाँचो देख्नुहुन्छ
3: पक्कै हो
2: अब अरू त्यसपछि तपाईँले गर्नुपर्ने
3: त्यसपछि अब प्रविधिका कुराहरूमा पनि हामीले बहस गर्नुपर्छ जुन अहिले बाढ़ीलाई मात्रै पानीको सतहलाई मात्रै नाप्ने खालको चाहिँ बाढ़ी पूर्वानुमान भन्दा पनि जमिन हल्लिएको अथवा चाहिँ जमिन चलेको रूपमा चाहिँ नि कसरी गर्ने यदि हाम्रो संरचना हेर्नुहोस् मैले यो भन्दै आएको कुरा हो तर यो जुन चाहिँ हाम्रा यत्र धेरै चाहिँ नि यो चाहिँ नि विद्युत आयोजनाहरू चाहिँ छन् र ती चाहिँ यस्ता खालका जोखिममा छन् र त्यसलाई चाहिँ बचाउनलाई के गर्न जस्तो सुरक्षाका उपाय गर्नलाई हामीले बहस गरेर त्यसपछि प्रविधि विकास गरेर के गर्न सकिन्छ भन्नेतिर हामी जानै पर्छ
2: हो अघि अब तपाईँले यो पूर्व सूचनाको कुरा नै गर्नु भएको थियो अहिले हाम्रो हेर्दाखेरि यो पूर्व सूचना पाउँदा पाउँदै पनि त्यो उद्धारको संयन्त्रसम्म पुग्दाखेरिको कमजोरी पनि देखियो अब तपाईँको सुझाव चाहिँ पूर्व सूचना प्रणाली राखिसकेपछि चाहिँ मानिसलाई सुरक्षित ठाउँमा सार्नको लागि समय चाहिँदो रहेछ हाम्रो सूचनादेखि उद्धार संयन्त्रसम्म चाहिँ के कुराहरू सुधार गर्नुपर्ने देख्नुहुन्छ
3: अब शिक्षाको कुरामा जोडे मैले होइन तपाईँले दिएको सूचनालाई जस्तो सुरक्षित ठाउँमा जानुहोस् भन्न भन्नुभयो होइन अब त्यो सुरक्षित ठाउँ भनेको कहाँ त्यो कुरा त त्यहाँको त्यो समुदाय हो समुदाय पहिला विज्ञहरूले सुरक्षित ठाउँ देखाएर त्यहाँ जाने बाटो बनाएर र यसरी जानुस् भनेर सिकाउनु पर्यो नि त तपाईँलाई पूर्व सूचना पाए पनि र अब सेल्फी खिच्न जाने भने त मैले अब यो अहिलेको अब चलन चल्तीको बोली नै भनौँ होइन मान्छेहरू बाढीकोमा चाहिँ सेल्फी खिच्न गएर मान्छे मरेको केस भयो होइन कतिपय चाहिँ अहिले त आइसकेको छ यो नपत्याएको भनेपछि अब यो खालको चाहिँ अब यो भनेको शिक्षा हो भनेको यो भनेको के तपाईँको यो समस्या हो भनेदेखि यो बच्चैदेखि यो चाहिँ शिक्षामा भयो भने दिमागमा बस्छ हेर्नुहोस् मान्छेको है अब यो पछि सिकाएको कुराहरू चाहिँ अलिकति भन्दा चाहिँ बच्चैदेखि जस्तो अब भनेपछि हाम्रो शिक्षा प्रणालीमा हामीले चाहिँ यस्ता कुराहरू चाहिँ राख्नु पर्यो र के गर्ने के नगर्ने भन्ने कुरा कहाँ चाहिँ जाने कसरी भाग्ने भन्ने कुराहरू पहिल्यै पूर्व तयारीमा चाहिँ हुनुपर्छ यो सूचनामा त त्यही समस्या के भइदियो एउटा त अब हाम्रो सूचना भन्दा पहिला बाढी आयो मैले अघि भने त यो एकदमै चाहिँ अस्वाभाविक चाहिँ छ यसको अनुसन्धान हुनु अझ पनि गहन अनुसन्धान हुनु जरुरी छ अब त्यसपछि चाहिँ त्यो सूचना पाएर पनि के गर्ने त भन्ने कुरामा चाहिँ जस्तो अब मान्छेहरू खोलै खोला भागेको पनि देखिन्छ अब अथवा बाटै बाटो भागेको देखियो नि त त्यो आएको बाढ़ीलाई जित्न 50 मिटर प्रति सेकेन्डसम्मको गतिमा आएको बाढ़ीलाई त मान्छेले दौडेर जित्न सक्दैन भनेपछि माथिल्लो उचाइमा जो माथिल्लो उचाइमा भाग्यो उनीहरू बाँचे होइन जो फोटो खिच्ने अथवा चाहिँ नि त्यही खोलै खोला सरी अब त्यो बाटै बाटो चाहिँ भागे त्यही सतहमा भागे उनीहरूलाई चाहिँ बगायो बाढ़ीले होइन यो चाहिँ एकदम पहिल्यै के हो गर्ने कसो गर्ने भन्ने पूर्व तयारी चाहिन्छ।
2: पूर्व तयारी सँगै
3: गहन पूर्व तयारी
2: शिक्षा र चेतना जरुरी छ। अब हामी अन्त्यमा चाहिँ अब नदी किनारमा रहेका बस्ती र पूर्वाधारलाई के गर्ने, स्थानान्तरण, जोखिम अनुसार निर्माण मापदण्ड कडा बनाउने अथवा अरू उपाय के प्रभावकारी हुन्छ?
3: अब यस्तो खालको यो अब यो यस्तो खालको घटना भनौं न सधैं हुने घटना होइन, यो लगभग अब तर के छ भने हामी जोखिमलाई चाहिँ जस्तो योजनाबद्ध रूपमा त्यो जोखिमलाई कसरी सम्बोधन गर्ने भन्ने गरेर नै हामीले चाहिँ बस्तीहरू विकास गर्नुपर्ने हुन्छ, सुरक्षाका उपायतिर पनि हामी जानुपर्ने हुन्छ। जस्तो अब म त के भन्छु भने खोलाको अहिले अलिकति कतिपय हामीले बस्तीहरूको हामीले हेर्यौं भनेदेखि नदीपट्टि चाहिँ नि टेको लगाएर जबरजस्ती चाहिँ नि त्यो घरहरू बनाएर पनि त्यहाँ बसेको देखिन्छ नि, होइन? किनभने कारण के भन्दा यसको अर्को पक्ष हुँदो रहेछ हेर्नुहोस्, होइन? तपाईँको चाहिँ नि यो भनेको आर्थिक रूपमा सामाजिक आर्थिक कारणहरू हुँदो रहेछ, होइन? अब तपाईँले गाउँमा सुरक्षित ठाउँमा घर त छ तर अब बाटो छेउ पसल राखेर चाहिँ त्यहाँ चाहिँ नि यसो अलिकति भाडा खाने अथवा चाहिँ पसल चलाउने भन्ने चाहिँ हुने बित्तिकै मान्छेले चाहिँ नि जोखिम मोलेरै पनि त्यस्ता ठाउँमा चाहिँ नि बस्ने चाहिँ हुँदो रहेछ, होइन? तपाईँ हामीले जति भने पनि ती जोखिमयुक्त ठाउँहरूमा मान्छेहरू चाहिँ नि आर्थिक रूपमा जबसम्म सक्रिय त्यो ठाउँ हुन्छ बाटो छेउमा खोला, किन बाटो छेउ हामी फेरि हाम्रो हिमाली क्षेत्रमा त ठूला ठूला चाहिँ नि सम्म जमिन छैन, भनेपछि त्यही चाहिँ नि खोला किनारको अलिकति जुन अघिल्लो बाढीले बनाएको चाहिँ नि त्यो टार भनौँ न त्यहीमा बस्ती विकास हुँदै गइरहेको छ, विस्तार पनि हुँदै गइरहेको छ र खोलालाई अलिअलि मिच्दै पनि गइएको छ। अब यो चाहिँ खोला बगर भनेको चाहिँ खोलाको सम्पत्ति हो, उसले एक वर्षमा प्रयोग गर्ला, दुई वर्षमा प्रयोग गर्ला अथवा चाहिँ नि तपाईँको चाहिँ 100 वर्ष 1000 वर्षमा प्रयोग गर्ला, एकचोटि गर्छ, दुई दिन गर्छ अथवा 2 घण्टा गर्छ, त्यसपछि फेरि खोला साधारण रूपमै बग्छ। तर हामीले त्यो कुरा बुझेर चाहिँ हाम्रो विकास गर्नुपर्छ।
2: अब जाँदा जाँदै हामीले भन्न छुटाएका तपाईँले भन्नुपर्ने कुराहरू, सरकारलाई सुझाव, स्थानीय बासिन्दा अहिले जसले हाम्रो यो कुराकानी सुनिरहनु भएको छ, के आग्रह गर्नुहुन्छ?
3: अब धमिलो पानी बगेको अब खोलाहरूमा सचेत रहौं, धमिलो पानी गेगरानयुक्त पानी भनेको त्यसको घनत्व बढी हुन्छ, त्यसमा छिर्ने त्यसमा तर्ने अथवा यस्तै सेल्फी लिन जाने यस्ता कामहरू नगरौं। अब एक आपसमा यस्तो खालको प्रकोपमा सबभन्दा ठूलो सहयोग भनेको एक आपसमा चाहिँ नि सूचना आदान प्रदान, जस्तो अहिले पनि माथिबाट फोन आएर तलबाट कतिजना भाग्न सफल हुनु भएको छ भने कतिपय फेरि फोटो खिच्न जानु पनि भएको छ, होइन? त्यो हिसाबले त्यस्तो नगरौं, गलत कुराहरू नगरौं, बचौं। यो चाहिँ प्रकृतिसँग जिस्किनु भनेको जीवनको मूल्यमा चाहिँ जिस्किनु हो, होइन? यसरी र भनेपछि सबभन्दा ठूलो कुरो भनेको माथिल्लो तल्लो त्यहाँनिर तहका मान्छेहरू बीचमा चाहिँ नि कम्युनिकेसन अहिले राम्रो छ, के भयो भने यो मोबाइलको विस्तारले गर्दाखेरि मोबाइलबाट चाहिँ नि तुरुन्तै सूचनाहरू आदान प्रदान हुन गयो, जस्तो औपचारिक भन्दा पनि अनौपचारिक रूपमा पनि सूचना आदान प्रदान हुन गएको छ। यस्ता कुरालाई विस्तार गरौं र यो जोखिमहरू चिनौं, आफ्नो वरिपरि के जोखिम छ त्यो चिनौं र त्यो अनुसारको चाहिँ आफ्नो जीवनशैली बनाऊ।
2: धेरै धेरै धन्यवाद श्री कमल दुवेदीजी तपाईँलाई समय र जानकारीको लागि।
3: म पनि अवसर दिनुभयो मेरो आफ्नो विचारहरू राख्नलाई, हस् धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो हिमबाढी अध्येता तथा प्रकोप विज्ञ श्री कमल दुवेदी। आजको कार्यक्रममा हामीले भोटेकोशी बाढीको प्रकृति, यसको असाधारण क्षतिको कारण, अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम, पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारी र कामबारे केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू,
2: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841525957।
5: अहिले बिहानको 9 बज्यो।
0: हजुरको रेडियो

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको या प्रतामाको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ। अझै 2498 जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 246 जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ। यसैगरी रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63 र तनहुमा 35 जनाको शव भेटिएको छ। 2498 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी जलविद्युत आयोजनामा कार्यरत 933 जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 7514 जनाको उद्धार भएको छ। जलविद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 18,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बाढ़ी प्रभावित क्षेत्रको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताउनु भएको छ। नुवाकोटमा हिजो भएको सर्वपक्षीय छलफलका क्रममा उहाँले उद्धार राहत सामग्री वितरण र सब व्यवस्थापन अहिले सरकारको मूल मुद्दा रहेको बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले बाढ़ीका कारण सम्पर्क विच्छेद भएका प्रमुख 2-3 वटा ठाउँमा तुरन्तै बेलीब्रिज राखिने समेत बताउनु भएको छ। छलफलमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमी सिन्हाले भटिकोशीमा हाले आएको बाढ़ी कल्पनाभन्दा बढ़ी शक्तिशाली भएकाले अहिले राज्यको पूरै शक्ति यही केन्द्रित भएको उल्लेख गर्नुभएको छ। उहाँले हाल सरकारसँग 7 वटा बेलीब्रिज रहेकाले सम्भाव्यता हेरेर छिटोभन्दा छिटो कहाँ कहाँ जोड्न सकिन्छ त्यहाँ राख्ने पहल भइरहेको बताउनुभयो। रसुवाको भोटेकोशी बाढ़ीपछि नदी किनारमा फेला परेका शवको पहिचानमा समस्या भएको छ। शवको शनाखत कठिन हुँदै गएर राख्ने ठाउँको अभाव हुनुका साथै संक्रमण फैलिने जोखिम देखिएपछि शनाखत नभएका शव जमीनमा काट्न शुरू गरिएको छ। पहिचान नभएका तथा व्यवहारिक शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 ल्याएर सरकारले पहिचान हुन नसकेका शव व्यवस्थापन गर्न थालेको निर्देशिका संशोधन लगत्तै चितवनमा शव व्यवस्थापनको काम शुरू भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्ड अप्नाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू गाडिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पनि पहिचान हुन नसक्ने अवस्थामा भेटिएका शवको डीएनए लगायत पहिचानमा सहयोग गर्ने अरू आधारहरू सुरक्षित राखेर सरकारले व्यवस्थापन गर्न थालेको बताउनु भएको छ। बाढ़ीपछिको उद्धार उपचार व्यवस्थापन र संसार पुनर्स्थापना लगायतबारे सामाजिक सञ्जाल मार्फत विवरण सार्वजनिक गर्दै उहाँले पहिचान भएका शव भने सम्बन्धित परिवारलाई जिम्मा लगाउने काम भइरहेको स्पष्ट पार्नु भएको छ। पहिचान गर्न नसक्ने अवस्थामा भेटिएका शवहरूलाई मात्रै डीएनए लगायत अरू पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखेर सरकारले आफै व्यवस्थापन गर्न लागेको उहाँको भनाइ छ। परिवारले पहिचान गरेका शव सम्बन्धित परिवारलाई जिम्मा लगाउने काम भइरहेको भन्दै उहाँले यस विषयमा कुनै पनि भ्रममा नरहन पनि अनुरोध गर्नुभएको छ। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उदार अनुरोध पोर्टल सञ्चालन गरी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वटा वाणिज्य ब्याङ्कका खातामा 5,04,46,81,369 रूपियाँ जम्मा भएको कार्यालयको भनाइ छ। यस्तै हिमालयन र लक्ष्मी ब्याङ्कमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग सही व्यवस्थापन र सम्भावित
वित्तीय ठगीबाट बस्नका लागि सरकारले सर्जन गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयको भनाइ छ। भुटेकोशी बाढ़ीबाट क्षतिग्रस्त संरचना र अन्य क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाउने 8 खर्ब रूपियाँ आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ। भोटेकोशी नदीमा फेरि बाढ़ी आएको सूचनापछि रोकिएको नागढुङ्गा नारायणगढ़ सड़क खण्डमा गाड़ी चल्न थालेका छन्। आज बिहान भोटेकोशी नदीको बहाव बढ़ेको सूचना प्राप्त भएपछि नागढुङ्गा मुगलिङ तथा नारायणगढ़ मुगलिङ सड़क खण्डमा गाड़ी सञ्चालनमा रोक लगाइएको थियो। नदीमा पानीको बहाव जोखिमपूर्ण नरहेको सूचना प्राप्त भएपछि गाड़ी सञ्चालनमा आएको गजुरी प्रहरीले जनाएको छ। गाड़ी चल्न थाले पनि बाढ़ी तथा पहिरोको जोखिम अझै कायमै रहेकाले सतर्क रहेर यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। यात्राका क्रममा जोखिमयुक्त ठाउँमा नबस्न, सम्बन्धित निकाय तथा सुरक्षाकर्मीले दिएको निर्देशनको पूर्ण पालना गर्न र बाढ़ी सम्बन्धी सूचनाबारे नियमित जानकारी लिन समेत प्रशासनले आग्रह गरेको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखेको अधिकारीहरूले बताएका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, लोमाथाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले काली गण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको छ। एक्याप लोमाथाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल चीन सीमामा 18 र 19 नम्बर सीमा स्तम्भ नजिक काली गण्डकी नदी प्रणालीका दुई मुहानको स्थलगत तथा ड्रोन मार्फत निरीक्षण गरिएको थियो। ती क्षेत्रमा हिमपातको अवस्था तथा सम्भावित जोखिमको मूल्यांकन गर्दा तत्काल जोखिम नदेखिएको उहाँले जानकारी दिनुभएको छ। अनुगमनको दोस्रो चरणमा लोमाथाङ माथिको उच्च पर्वतीय छाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले काली गण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको छ। एक्याप लोमाथाङका प्रमुख उमेश पौडेलका

0: समुद्र छ त भन्दा समुद्र सतहबाट झण्डै 5,550 मिटरको उचाइमा रहेको यो क्षेत्रमा ड्रोन मार्फत गरिएको निरीक्षणका क्रममा हिमनदीका ढिस्काहरू देखिए पनि तत्काल कुनै जोखिमको संकेत नदेखिएको पौडेलले बताउनु भएको छ। अब लोमाथाङको चुमजुङमाथि रहेको छुवामा पिकको शिर तथा लोघेघर दामोदर कुण्ड एक चराङमाथिको पर्वतीय क्षेत्रमा कालीगण्डकी नदी प्रणालीको अनुगमन गर्ने योजना रहेको उहाँले बताउनु भएको छ। ती क्षेत्रमा हिमताल रहेको जीपीएसबाट देखिएकाले स्थलगत निरीक्षण गर्न लागि उहाँको भनाइ छ। गएको वर्ष लोमाथाङको चुमजुङमाथि रहेको छुवामा पिकबाट कालीगण्डकी नदी प्रणालीमा लेदो सहितको बाढ़ी आएपछि स्थानीय क्षेत्रमा जोखिम बढ़ेको थियो। उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने, हिम पहिरो जाने वा बाढ़ी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदीका मुहान तथा संवेदनशील क्षेत्रको नियमित अनुगमनलाई निरन्तरता दिने एक्यापले जनाएको छ। विपदको सम्भावित जोखिम पहिचान, प्रारम्भिक चेतावनी तथा प्रभावकारी प्रतिकारका लागि उच्च हिमाली क्षेत्रमा नियमित अनुगमन र विपद पूर्व तयारीलाई थप सुदृढ बनाइने भएको छ। मानव अधिकार संरक्षणका लागि राजनैतिक दल, राज्यका निकाय र नागरिक समाज सबै जिम्मेवार हुनुपर्नेमा रामेछापमा आयोजित कार्यक्रममा जोड़ दिएको छ। सहभागीहरूले मानव अधिकारको विषयलाई राजनैतिक आस्था र दलगत स्वार्थभन्दा माथि राखेर हेर्नुपर्ने बताएका छन्। राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च मानव अधिकार एलायन्स जिल्ला शाखा रामेछापको आयोजनामा मानव अधिकार रक्षकहरूको भूमिका तथा जिल्लामा मानव अधिकारको अवस्था विषय अन्तर्क्रिया तथा भेला शनिबार मन्थलीमा सम्पन्न भएको एलायन्स रामेछापको अध्यक्ष सुमन बोहराको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज माधव प्रसाद ढुङ्गेलको प्रमुख अध्यक्षतामा कार्यक्रम भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङ्गेलले बहुदलीय व्यवस्थामा राजनैतिक दलका नाममा हुने मानवाधिकार उल्लंघनलाई कुनै पनि हालतमा संरक्षण गर्न नहुने बताउनु भएको छ। दल जुनसुकै होस्, मानवाधिकार उल्लंघन गर्ने व्यक्ति कार्यवाहीको भागीदार हुनुपर्छ भन्ने धारणा राख्दै उहाँले मानवाधिकारको विषयलाई राजनैतिक आग्रह पूर्वाग्रह भन्दा माथि राख्नुपर्छ मा जोड़ दिनुभएको छ। उहाँले मानव अधिकारको संरक्षण र प्रवर्धनमा मानव अधिकार रक्षकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नागरिकका मौलिक अधिकारको रक्षा गर्न राज्यका निकायसँगै राजनैतिक दल, संचार क्षेत्र र नागरिक समाजले निरन्तर खबरदारी गर्नुपर्ने बताउनु भएको छ। ढुङ्गेले रसुवाको बाढ़ी पीड़ितको उद्धारमा सरकारको भूमिका प्रभावकारी हुन नसकेको आरोप समेत लगाउनुभयो। उहाँले बाढ़ी पीड़ितको उद्धार तथा राहतमा सरकार थप जिम्मेवार र संवेदनशील बन्नुपर्ने बताउनुभयो। सिन्धुलीको घ्याङ्लेक गाउँपालिका 5 रामपुर बजारका व्यवसायी देवराज सिन्जालीको घरमा मध्यरातमा चोरी भएको छ। घरमा कोही नभएको मौका छोपेर चोरले नगद तथा सुनका गहनासहित करिब 21 लाख बराबरको धनमाल चोरी गरेर फरार भएका छन्। सिंहपाल स्थित सिन्जालीको घरमा गैराती करिब 12 बजे चोरहरू प्रवेश गरेको बताइएको छ। चोरहरूले घरको कोठाको ढोका तोडेर भित्र पसेका थिए। सिन्जाली रामपुर बजारमा रहेको र परिवारका अन्य सदस्यहरू माइती गएको कारण घटनाका बेला घर खाली रहेको थियो। यही मौकाको फाइदा उठाउँदै चोरहरूले घरमा राखिएको व्यापारबाट संकलित करिब रू 6 लाख नगद र तथा 6 तोला बराबरका सुनका गहनाहरू चोरी गरेको पीड़ित पक्षले बताएका छन्। चोरी भएका सुनका गहनामा सिक्री, तिलहरी, रिङ, लकेट र मुन्द्रा लगायत रहेका छन्। नगद र सुनका गहना गरी कुल करिब 21 लाख बराबरको सम्पत्ति चोरी भएको बताइएको छ। घटनापछि पीड़ित परिवारले आफन्त, इष्टमित्र तथा स्थानीय नागरिकसँग सहयोगका लागि अपील गरेको छ। शंकास्पद गतिविधि देखिएमा वा घटनासँग सम्बन्धित कुनै सूचना प्राप्त भएमा तत्काल नजिकैको प्रहरी चौकीमा जानकारी गराउन आग्रह गरिएको छ। बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रममा एकछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारका साथमा उपस्थित हुनेछौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका

0: बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है के?
3: मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र?
4: एक पटक सोच्नुहोस् त, के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
7: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692695998।
8: रामेछाप नगरपालिकाको अनुरोध।
11: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
8: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
12: हजुरको रेडियो 102.1 MHz।
0: मिश्रामबासी हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। धादिङको गल्छी गाउँपालिका चार चिरौदीमा बाढ़ीले चारवटा घरमा क्षति पुगेको छ। धादिङकी प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले त्रिशुली नदीमा पानीको बहाव बढ़दा स्थानीयको घरमा क्षति पुगेको जानकारी आफूले पाएको बताउनु भएको छ। गाउँपालिका अध्यक्ष केदारनाथ खतौड़ाले पनि बाढ़ीले चारवटा घरमा क्षति पुगेको जानकारी आफूले पाएको बताउनु भएको छ। भोटेकोशी नदीमा पानीको बहाव बढ़ेको सूचनापछि त्रसित बनेका तटीय क्षेत्रका नागरिकहरूका लागि राहत खबर आएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढ़ीको जोखिम नरहेको स्पष्ट पारेको छ। महाशाखाले आज बिहान 5:45 अध्यावधिक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त पछिल्लो जानकारीका आधारमा सो क्षेत्रमा तत्काल ठूलो बाढ़ीको खतरा नरहेको जानकारी दिएको। महाशाखाका अनुसार भोटेकोशी नदीमा बहाव बढ़ेको सूचना आएपछि गरिएको पछिल्लो अनुगमनमा नुवाकोट क्षेत्रमा पानीको सतह केही बढ़ेको देखिए पनि त्यो ठूलो भनी नरहेको पाइएको छ। सोही अवस्थालाई आधार मान्दै महाशाखाले हाललाई रसुवा, नुवाकोट हुँदै धादिङसम्मको नदी तटीय क्षेत्रमा ठूलो बाढ़ीको कुनै जोखिम नरहेको जनाएको छ। यसअघि नदी सुसाएको र बहाव बढ़ेको सूचनाका आधारमा ती क्षेत्रहरूमा सतर्क अपनाउन आग्रह गरिएको थियो। यसैबीच रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण त्रिशुली नदीको जलस्तरमा तीव्र वृद्धि भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान 7 बजेको मापनमा धादिङको गल्छी स्थित बाढ़ी मापन केन्द्रमा त्रिशुली नदीको जलस्तर 3 मिटरले बढ़ेको छ। भोटेकोशी क्षेत्रबाट आएको यो बाढ़ीले तल्लो तटीय क्षेत्रमा जोखिम बढ़दै आएको छ। साथै गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा समेत भारी वर्षा मापन भएकाले नारायणी नदी र यसका सहायक नदीहरूमा जलस्तर थप बढ्ने अनुमान गरिएको छ। महाशाखाले जारी गरेको विशेष सूचनामा भनिएको छ, रसुवाबाट आएको बाढ़ी र गण्डकी प्रदेशको भारी वर्षाका कारण नारायणी नदीको जलस्तर बढ़दो क्रममा छ। तसर्थ चितवन, नलपरासी लगायत नारायणी नदीको तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई आज दिनभर उच्च सतर्कता अप्नाउन अनुरोध गरिन्छ। सिन्धुलीको खुरकोट स्थित सुनकोशी नदीमा पानीको बहाव बढ़ेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान 7:02 मापनमा जलस्तरले सतर्कताका सीमा नागेको अविरल वर्षाका कारण नदीको जलस्तर बढ़ने क्रम जारी रहेकाले महाशाखाले विशेष बुलेटिन जारी गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई उच्च सतर्कता अप्नाउन अनुरोध गरेको छ। पूर्वानुमान महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार आज बिहान 6:50 खुरकोट जलमापन केन्द्रमा नदीको सतह 7.69 मिटर पुगेको छ। उक्त केन्द्रमा 7.5 मिटरलाई सतर्कता तह मानिन्छ भने 8.6 मिटरलाई खतराको तह मानिन्छ। सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गरेसँगै सिन्धुली र रामेछापका नदी तटीय होचा भागहरूमा डुबान र कटानको जोखिम बढ़ेको छ। महाशाखाले नदीको बहाव अझै बढ़न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र आवश्यक पूर्व तयारी अप्नाउन आग्रह गरेको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा धेरै ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना कायमै छ। देशका हिमाली तथा पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै ठाउँमा तथा मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभाग र बागमती प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। ठूलो वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न, पहाड़ी क्षेत्रमा पहिरो तथा गृहगान बहावको जोखिम बढ़न र सड़क तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन मौसमविदहरूले सुझाव दिएका छन्। विशेष गरी उच्च जोखिममा रहेका क्षेत्रका नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार तिब्बतमा आएको भीषणबाढ़ीमा परि 546 जना बेपत्ता भएका छन्। चिनिया सरकारी टेलिभिजनका अनुसार बेपत्ता हुनेहरूमध्ये 23 देशका 261 जना विदेशी नागरिक रहेका छन्। बेपत्ता हुने विदेशी नागरिकहरूमा सबैभन्दा ठूलो संख्या नेपालीहरूको रहेको छ। चिनिया अधिकारीहरूका अनुसार 104 जना नेपाली नागरिक अहिले पनि बेपत्ता छन्। चिनिया संचार माध्यमले सार्वजनिक गरेको विवरण अनुसार बेपत्ता हुने विदेशीहरूमा भारतका 49 जना, लाटभियाका 33 जना, अमेरिकाका 15 जना, क्यानाडा र अस्ट्रेलियाका 6-6 जना, दक्षिण अफ्रिकाका 4 जना, मलेसिया, जर्मनी र रसियाका 3-3 जना, फ्रान्स, न्यूजील्याण्ड, एस्टोनिया, आयरल्याण्डका 2-2 जना रहेका छन्। फिनल्याण्ड, नेदरल्याण्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन र हंगेरीका 1-1 जना नागरिक रहेका छन्। चिनिया अधिकारीहरूले बेपत्ता भएका नागरिकका सम्बन्धित दूतावास र कन्सुलर सेवाहरूलाई यसबारे औपचारिक जानकारी गराइसकेका छन्। यो विवरण परराष्ट्र, सार्वजनिक सुरक्षा, संस्कृति तथा पर्यटन र आपतकालीन व्यवस्थापन लगायतका विभिन्न निकायहरूको संयुक्त अनुसन्धान र समन्वयपछि तयार पारिएको सीसीटीभीले जनाएको छ। बाढ़ीका कारण तिब्बत र नेपालका सीमावर्ती क्षेत्रहरूमा ठूलो जनधनको क्षति भएको छ भने खोजी र उद्धार कार्य जारी रहेको बताइएको छ। अमेरिकाले इरानमाथि आर्थिक दबाव थप कड़ा बनाउँदै विश्वभर रहेका उसका आयस्रोत र व्यापारिक सञ्जाललाई निशाना बनाइरहेका बेला तेहरानले अमेरिकी दबावमा नझुक्ने अडान दोहोर्याएको छ। अमेरिका र इरानबीच चलिरहेको तनावका बीच तेहरानले अमेरिकाले लगाएका अन्यायपूर्ण आर्थिक प्रतिबन्ध विरूद्ध दृढतापूर्वक उभिने जनाएको छ। इरानी राष्ट्रपति मसूद पेजिस्कानले विदेशी व्यापार मूल्यकै गिरावट आएको स्वीकार गर्नुभएको छ भने देशमा मुद्रास्फीति पनि उच्च स्तरमा पुगेको छ। तर तेहरानले आर्थिक दबावका बावजुद आत्मसमर्पण नगर्ने जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। र समाचारको अन्त्यमा खेल समाचार। न्यूक्यासल युनाइटेडले प्रिमियर लीगमा पहिलो जित दर्ता गर्दा टोटनहम हटस्फर्डले लगातार दोस्रो हार बिहोरेको छ। हिजो भएको खेलमा न्यूक्यासलले टोटनहमलाई 2-0 पराजित गरेको। घरेलु टोलीका लागि एन्थोनी एलंगा र योयाने विशाले गोल गरे। गएको हप्ता लिभरपुलसँग 2-2 बराबरी हुँदा न्यूक्यासलका लागि प्रिमियर लीगमा पहिलो गोल गरेका एलंगाले यस खेलमा पनि गोल गर्दै नयाँ सिजनमा आफ्नो गोल संख्या 2 पुर्याएका छन्। खेलको 62 मिनटमा उनले निको गोन्जालेज र अमार डेडिजको सहयोगमा गोल गरेका थिए। त्यसपछि 72 मिनटमा विशाले गोल गर्दै न्यूक्यासलको जित पक्का गरे। टोटनहमले सिजनको शुरूआती 2 खेलमै लगातार हार बिहोरेको छ। हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: горбаного нукулаги рот, семент, джоста, патат, тайны, кабателя у него ла, перью мантали матестурам в радирку посылте каула батит.
1: Кака, тимла этини тачайна? Аба хамрэй мантали ма дипжоти адвар энд сапплайерс хуля ни кака?
2: हजुर यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
3: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 9845404682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 9845404892 र 048-543-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
4: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
5: कहाँबाट हुनु नि हाम्रै मन्थली कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क नम्बर 9844-021-369 जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप
7: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
9: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
10: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
9: हुर्केकै गिरिराज चल्ला 150मा
10: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
11: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
10: विराज किसानको साथी
11: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
10: प्रोप्राइटर जय मानन्दर फोन 048-540-239 048-540-533 र 98-540-40-239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
12: पानी संरक्षण गरौ जीवन सुरक्षित बनाउ पानी छ भने जीवन छ पानी बचाउ भविष्य जोगाऊ
13: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
12: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
13: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
12: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हात खातेमालो गरौं।
13: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
14: रंग बहार
15: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
14: वर्ज पेंसे घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
15: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ।
14: वर्ज पेंसे
12: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
16: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
12: अचानक उच्च ज्वरो आउनु,
16: टाउको दुख्नु,
12: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
16: हार जोड्ने तथा मांसपेशी दुख्नु,
12: वाक वाकी लाग्नु, बान्ता हुनु,
16: शरीरमा बिमिरा आउनु।
12: डेंगु रोगको रोकथामका उपायहरू:
16: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
12: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
16: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
12: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
16: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
3: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
2: ए पिरले कि बुहारी रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
4: हजुर रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
3: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848-76-48-03 रामेछाप मिट सप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
6: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसङ्ख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
7: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
6: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
6: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
4: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
6: उपाय नम्बर तीन बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
4: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
6: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
6: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-14-0449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली
8: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
8: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोककोसेलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ। आज पनि हामी तपाईँसँग रहेर यो 1 घण्टाको समय बिताउनेछौ भने तपाईँ उकाली उराली निर्देश गरिराख्नु भएको छ होला। साथै भन्ज्याङ चौतारी गर्दै हामीलाई सुनिराख्नु भएको छ। आजको आइतबारको बसाई तपाईँलाई के गर्नुपर्छ कार्यक्रममा भन्ने कुरा थाहा छ। तपाईँ नियमित कार्यक्रम सुन्नुहुन्छ भने त थाहा नै हुन्छ। पगे तपाईँ नयाँ साथी हुनुहुन्छ भने चाहिँ मैले तपाईँलाई जानकारी गराउनेछु। आज आइतबारको बसाई छ, हामीले तपाईँलाई 6 वटा गीतको ट्र्याकहरू अर्थात अन्तरा लिएर आएका छौं। तपाईँले गीतको अन्तरा सुनेर चाहिँ गीतको बोल गायक गायकको नाम चिन्नुपर्ने हुन्छ। चिन्ने साथीहरूले साथीसँग सम्झन पाउनुहुन्छ। यदि तपाईँले चिन्नु भएन भने चाहिँ तपाईँ कार्यक्रमबाट बाहिरनु पर्ने हुन्छ। त्यसको लागि तपाईँले 0848 40 0026 मा सहभागिता जनाउनुहोला। साथै तपाईँले हामीलाई फेसबुक लाइभबाट सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो हजुरको news.com हजुरको याप्तामा खुसी एफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। तपाईँले आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। पक्कै तपाईँ देश तथा विदेशमा हुनुहुन्छ, यो समय विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुनेर साथ दिइराख्नु भएको छ। कार्यक्रमको बारेमा पनि सल्लाह सुझाव अनि प्रतिक्रियाहरू दिन सक्नुहुनेछ भने यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ। श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु। तपाईँ फटाफट फोन डायल गर्दै आउन सक्नुहुन्छ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रममा हप्ताभरि बजेका गीत संगीतका ट्र्याकहरू बज्नेछ। आजको व्यवसायमा पनि सोही क्रम जारी छ। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो रमाइलो गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं। त्यसपछि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा यो तीजको गीत थियो, देउरानी जेठानीसँग सम्बन्धित रहेको गीत। गीतमा आवाज देवीघरती राधिका हमाल अनि साथीहरूको रहेको थियो। पक्कै पनि यो गीत सुनिसकेपछि मैले तपाईँलाई खास केही पनि राख्नु पर्दैन होला, गीत सुनिसक्नु भएको छ। तपाईँले सुन्दा कतिपय अवस्थामा मनोरञ्जन पनि छन्, कतिपय ज्ञानवर्धक कुराहरू पनि छन् गीत संगीतबाट, र कतिपय होइन कसरी मिलेर बस्नुपर्छ अथवा के गर्नुपर्छ, साथसाथै देखावटी रूपमा के हुन्छ के हुँदैन भन्ने कुराहरू पनि रहेको छ। यो मिठो अनि रमाइलो कमेडी गीत थियो यो, तपाईँले सुनिसक्नु भएको छ। यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
1: हजुर नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: काठमाडौँदेखि अजय राई माझी।
0: अजय राई माझी भन्नुभयो?
1: हजुर अजय।
0: के छ हाम्रो अजयजीको खबर?
1: ठिकै छ भन्नुभयो त हाम्रो अजयहरू।
0: हाम्रो पनि एकदम ठिक छ। मौसम कस्तो छ काठमाडौँतिर?
1: पानी पर्ला पर्ला जस्तो भएको छ।
0: पानी पर्ला पर्ला जस्तो भइरहेको छ, पानी पर्ला पर्ला जस्तो छ यो मौसममा। अनि के गर्दै हुनुहुन्छ नि हाम्रो अजयजी?
1: कार्यक्रम सुन्दै काम गर्दै भन्नुहोस् न।
0: ल, कार्यक्रम सुन्दै काम गर्दै हुनुहुन्छ। अनि खानपिन भयो कि बाँकी छ?
1: छैन, हाम्रो त बाह्र एक बजीतिर हुन्छ।
0: अनि ढिलो खानुहुन्छ?
1: हजुर।
0: ल ठिक छ, अब कार्यक्रम सुन्दैछु भन्नुभएको छ, अब यहाँलाई मैले केही जानकारी गराएन, गराउनु पनि परेन सुनिरहेको मान्छेलाई। कति नम्बरको चाहिँ ट्र्याक रोज्नुहुन्छ त यहाँले?
1: नम्बर फोरको लागि।
0: कतिको भन्नुभयो?
1: फोर फोर
0: चार नम्बरको।
1: हजुर
0: ल, चार नम्बरको गीत कार्यक्रममा बज्छ, यहाँले ध्यान दिएर सुन्नुहोला है।

0: Azizi.
1: Adı.
0: Sunnubayı.
1: Adı.
0: Labanus'un adı.
1: Ramzi Harbo Vito Vito
0: गीतको बोल पनि भन्नुपर्ने हुन्छ
1: आएन
0: आएन भन्नुहुन्छ अब कसको चाहिँ गीत होला कसको आवाज छ गीतमा भन्नुहोस् न त त्यो पनि होला जसकोलाई चाहिँ म फेरि आधिकारिक उत्तर मान्दिनँ भन्दै थिएँ अजयजीले रामजी खानको होला भन्दै हुनुहुन्थ्यो अब होला मात्र भन्नुभयो हो भनेको भए साथीले पनि सम्झन पाउनुहुन्थ्यो हुन त उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु तपाईँले जति नम्बरको गीतको ट्र्याक रोज्नुहुन्छ त्यही गीतहरू कार्यक्रममा पनि बज्छ यदि तपाईँले चिन्नु भएन भने पनि त्यसलाई चाहिँ तपाईँलाई पटक चिन्नको लागि पनि सहजता होस् भन्ने हो त्यसैले हामी स्वगीत कार्यक्रममा पनि राख्ने गरेका छौं यति बेला चाहिँ अब हाम्रो अजयजीले चार नम्बरको गीतको ट्र्याक रोज्नु भएको थियो गीतको बोल रहेको छ ठ्याक्कै जोडी सुहाउने भन्ने बोलको गीत छ भने गीतमा आवाज रामजी काण्ड टिकापुनको रहेको छ यो गीत कार्यक्रममा बज्छ त्यसपछि हामी फेरि आउनेछौं।

0: गाडीको यो नृत्य गीत बजिसकेको छ। ठ्याक्कै जोडियोस उहाँले भन्ने बोलेको गीत रहेको थियो। रामजी खाँ र टिकापनको आवाजमा रहेको यो चार नम्बरको ट्र्याकको गीत कार्यक्रममा बजिसकेको छ। अब भने पालो तपाईँको रहेको छ 048 40 40 00 26 तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो हेलो, कोही साथी सम्पर्कमा हुनुहुन्थ्यो, उहाँसँग हामीले कुरा गर्न सकेनौ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। भालो तपाईँको रहेको छ, तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। हामी कार्यक्रम लोककोशेलीको विषयमा छौं। हरेक दिन ठिक 10 बजेदेखि 11 बजेसम्म तपाईसँग रहने गर्छौं र आज पनि सोही क्रम जारी रहेको छ। यति बेला फेरि पनि अर्को साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हरियो,
1: हेलो दिदी, नमस्ते, म देवनाथजी बोल्दैछु है।
0: ल देवजी, के छ खबर, सुनाउनुहोस्।
1: खबर एकदम ठिक छ भन्नुपर्छ। हिजो चाहिँ 5 बजेदेखि बेलुका आजसम्म पानी परेको थियो भन्नुपर्छ। अहिले चाहिँ मन्द मन्द घाम लागिरहेको छ भन्नुपर्छ है त।
0: ल ठिक छ, अहिले मन्द मन्द घाम लागेको छ, यता पनि त्यस्तै छ। हिजो पनि मौसम त्यस्तै थियो, अलि साँझतिर पानी पर्यो एकदमै, होइन, साथसाथै अलिक शीतल शीतल पनि भइरहेको छ। समग्रमा यता रामेछापतिर पनि सबै ठिकै छ भन्नुपर्छ है।
1: हजुर हजुर,
0: खानपिन भयो अथवा बाँकी नै छ?
1: खाना भर्खरै खाएर भर्खरै हातमा सुतेर अनि कार्यक्रम सुरुदेखि नै सुनिरहेको छु भन्नुपर्छ, फोन पनि लाग्यो भन्नुपर्छ।
0: ल ठिक छ, त्यसो भए हामी आज चाहिँ कार्यक्रमतर्फै लाग्छौँ। आज कति नम्बरको ट्र्याक यहाँले रोजाइमा पार्नुहुन्छ त?
1: अब 2 नम्बर राखिन।
0: 2 नम्बरको भन्नुहुन्छ?
1: हजुर।
0: ल 2 नम्बरको गीतको ट्र्याक यहाँको लागि बज्छ, ध्यान दिएर सुन्नु होला है।

0: Desde
1: hajur
0: sun bhaya hai
1: suni vanna varsha jik bol chakti to mukma aina vanna sai monma ko kyo suni ko pani kyo ko dherai choti suni ko git chakti bhanne aina chha hali ji hajur
0: la git ko bol aina bhane kitna avanti ko kasko chha hola jasto lagcha ta kunai yaad chha
1: पनि याद थियो गाई गाईकाको पनि नाम पनि याद थियो ठ्याक्कै बिर्सिहाले चाहिँ अहिले धेरैचोटि सुनेको भएको है
0: ल ठिकै छ त्यसो भए म आफै भनिदिने छु गीतको बोल रहेको छ दाबिङ गजुरी अब चाहिँ यहाँलाई थाहा भयो होला है यो गीतमा आवाज बसन्त थापा र दीपिका बैम्बुको रहेको छ यो गीत हामी कार्यक्रममा बजाउँछौ यहाँले चाहिँ प्रयास चाहिँ गर्नुभएको छ आज साथी सम्झना पाउनु भएन कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको लागि छोड्छौ है नमस्ते पक्कै पनि साथीसँगै सधैँभरि सम्झेको हो कार्यक्रममा आउनु प्रयास गर्नु नै सबैभन्दा ठूलो कुरा छ र विशेष गरी फोन लाग्नु पनि ठूलो कुरा छ धेरै साथीहरूले फोन लाग्दैन भन्ने गुनासो गर्ने क्रममा केही साथीहरूको लाग्छ तर केही साथीहरूको एक दुई पटक मात्र प्रयास गर्नुहुन्छ त्यसपछि फोन लाग्दैन भन्ने गुनासो गरिरहने क्रममा हाम्रो देवजीले चाहिँ होइन एकदमै महत्वपूर्ण भन्नुभयो अब सधैँभरि साथी सँगै सँगै चाहिँ सम्झेकै त हो नि भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद यति बेलाको बसाइमा धादिङ गजुरी भन्ने बोलको गीत दुई नम्बरमा परेको थियो ट्र्याक यो गीत कार्यक्रममा बज्छ त्यसपछि भने हामी छोटो व्यावसायिक विश्रामतर्फ जान्छौं विश्रामपछि फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्सम्मी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर
2: चर्चित गायक गायिकाहरू सानी केसी रामहरि भण्डारी बीमा अनुरागी लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: देशीको संगीत अशोक कुमार सापकोटाको शब्द लोकसंगीत दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सन होला है। के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
2: वर्ज पेन।
0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
0: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
5: डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
6: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
7: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
5: प्रोप्राइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98692544 44।
7: 98407793 93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर,
8: किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: सम्पर्क नम्बर
8: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
5: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
5: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
9: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
10: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे? खै नेपालमा केही भएन?
11: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
9: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
11: ए हो र भन्या, अनि फाइदा होला र है?
9: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
11: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
9: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त, 98 540 40 239।
11: कति रे? 98 540 अनि
9: 98 540 40 239। फोन नम्बर चाहिँ 048 540 239।
11: 048 540 239।
12: हेलो विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
11: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
12: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
9: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
13: विराज किसानको साथी।

0: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको? हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864147788।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिएको

कामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा
1: नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्।
0: थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसे।

कार्यक्रममा राखेको एकदमै मिठो गीत गीतप्रति हामी छोटो व्यवसायिक विश्रामतर्फ गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको व्यवसायमा हामीले तपाईँलाई गीतको ट्र्याकहरू चिनाइराखेका छौं। अहिलेसम्म 4 र 2 नम्बरको ट्र्याक बजेको छ र अन्य नम्बरका ट्र्याकहरू बाँकी नै रहेका छन्। 0840400026 तपाईँले सहभागिता जनाउनु होला। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ जस्तो लाग्दै थियो। ठिकै छ, अब साथी आउनुहुन्छ भने हामी सुनाउने प्रयत्न गर्छौं। यदि भएन भने पनि कार्यक्रममा मिठा रमाइलो लोकगीत राख्दै तपाईँसँग अगाडि बढ्नेछौ। यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ। हुनुहुन्छ साथी धर्मराज जे, नमस्ते, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज जन्मदिन मनाउने इलामकी बहिनी मुना लम्साल, त्यसै गरी र फुच कमला गौतम, झापाको संचारकर्मी साथी विजय शेखर भट्टराई र रवि किरणलाई चाहिँ जन्मदिनको लाखौं करोड़ौं शुभकामना भन्दै हुनुहुन्छ। जन्मदिन पर्ने साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना। त्यसै गरी गीता लिम्बुजी पनि लेख्नुहुन्छ, नमस्ते सन्ची हुनुहुन्छ, कार्यक्रम सुन्दैछु म इलामबाट भन्दै हुनुहुन्छ। सुमित यादव सुनवार किरातजीले पनि नमस्ते हाई दिदी, म कार्यक्रम सुन्दैछु। रामेश्वर देवराले हाल चाहिँ काठमाडौँबाट सुमित सुनवार किरात कार्यक्रम मनपर्छ अब बस्ने गीत मार्फत चाहिँ मलाई जति पनि साथीहरूले सुमित सुनवार किरात भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि गीत समर्पण गर्छु भन्दै हुनुहुन्छ भने विनोद बरुवालजीले पनि नमस्ते हजुर, म कार्यक्रम सुन्दैछु सालोबाट अब बज्ने गीत सबैको लागि भन्नुभएको छ। मिडिया प्रेमी भाइ अनिसाजीले पनि अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। नवराज मस्वाघी मगरजीले पनि नमस्ते आई हजुर, कार्यक्रम सुन्दैछु अब बज्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु आई भन्नुभएको छ। नवराजजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी रमतेल कान्छीजी हुनुहुन्छ, उहाँले पनि के छ है दिदी भन्दै हुनुहुन्छ, मेरो खबर ठिक छ, तपाईँको पनि ठिकै होला। रामसे घिमिरेजी पनि लेख्नुहुन्छ, नमस्कार सुन्दैछु है, यता चितवनबाट अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेला टिकाराम सुनवारजी, उहाँ लेख्नुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार, तिनचुरी मिडिया ग्रुपको सदस्य, रामेसाब गर्वै हाल काठमाडौँबाट कार्यक्रम मार्फत साथीहरूलाई सम्झन पर्दा सुना कन्दुवा मीडिया प्रेमी निर्मला उनेम जीवन सुब्बा भूमिका भाई पलपल अपेक्षा सिन्ह लक्ष्मण मगर राजकले मगर समित उहाँले सुमित सुनवार लेख्नु भएको होला। त्यसै गरी लेख्नुहुन्छ रामलाल साङपाङ राईको लागि, त्यसै गरी रामलाल सुमन घाइल अभिरमान सुनवार देवबासकोटा रुबिना थामी प्रेमकला आचार्य कमला मुखिया लक्ष्मण किराती लक्ष्मी राय छुची फुची बेनु सुनिता सुनवार दिलदुखी रिया सहयात्री उमेश अन्जान राईको लागि सजना माझीको लागि टीका आइडु बुधवीर तामाङ जमेन्दर बाबुको इमान्दार छोरो कोपिला चामलिङ राई मनको साथी जीवन कार्की लगायत जति पनि साथीहरूले मलाई चिन्नुहुन्छ उहाँहरू सबैको लागि भन्दै हुनुहुन्छ। टीकारामजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी कल्पना साङपाङजी पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार है नाना, म पनि कार्यक्रम सुनिरहेको छु भन्दै हुनुहुन्छ। उहाँले चाहिँ लेख्नु भएको छ, मेरो प्यारी मान्छे बेलपादी साङपाङलाई चाहिँ स्वास्थ्य लाभको कामना भन्दै हुनुहुन्छ। त्यसै गरी मम्मी बाबाको लागि पनि मिठो सम्झना भन्नुभएको छ, उहाँको कमेन्टमा एकैछिनमा भाषण गर्छु, साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु भन्दै थियो गइसक्नु भएको छ। ठिकै छ, एकैछिनमा तपाईँको प्रतीक्षा अलिकति पनि बढ़ी हुनु भएन, तपाईँ आयो कि अनियर भइहाल्नु पर्ने बोलिहाल्नु पर्ने जस्तो गर्नुहुन्छ। कहिले काहीँ त हामीले जस्तो कमेन्ट भाषण भइरहेको बेलामा कमेन्ट बीचैमा छोडेर पनि हामीले तपाईँहरूलाई कार्यक्रममा चाहिँ लिने प्रयत्नहरू गरिरहेका छौँ। तपाईँलाई चाहिँ अब एकछिन होल्डमा बस्नु पर्दा नै समस्या हुन्छ कि जस्तो गर्नुहुन्छ। ठिकै छ, म यति बेला हाम्रो कल्पनाजीको कमेन्ट भाषण गर्दैछु। विनोद साङपाङजीको लागि, त्यसै गरी मनिषा बान्तवा, सोना कन्दवा, रञ्जित राई, अव्यविवस लिम्बु, प्रेम भण्डार, ए लवली किरात, रामलाल साङपाङको लागि घाइल अभिरमान सुनवार, दीपक ढकाल धर्मराज, हरपल रोशने, तीर्थ राई, योगेन लिम्बुको लागि, मिसिङ सुनिता चामलिङको लागि, अञ्जन थुलुङको लागि, अस्मिता बान्तवा, इरफान चौधरी, रामलाल उहाँ लेख्नुहुन्छ, दाई राम कुमार थापाको लागि, कुमार माझी, गणेश श्रेष्ठ, युक्त प्रसाद श्रेष्ठ, माधव ढुङ्गेल,
देवेन किशोर अन्जान त्यसैगरी रत्न बहादुर थापा हिम्मत साई हजार मन राई लगायत सबैको लागि अब बस्ने मिठो गीत समर्पण गर्छु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला हामी तपाईँका कमेन्टहरू वाचन गर्दै कार्यक्रममा अगाडि बढ़िरहेका छौं भन्दै यति बेला चाहिँ कार्यक्रममा अर्को मिठो गीततर्फ लाग्न चाहन्छौ। कार्यक्रममा तपाईँको लागि अर्को एकदमै मिठो रमाइलो गीत बज्छ। त्यसपछि बाँकी रहेका तपाईँका कमेन्टहरू लिएर हामी आउने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा यो गीत राख्यौं हामीले चरी लैजासमा आचार अञ्जन बाबु त्यसै गरी सुन्द्रिता साथीहरूको आवाजमा रहेको गीत बजिसकेको छ। लगभग अब चाहिँ कार्यक्रमको समय पनि सकिन लागिसकेको छ, भन्दा पनि सकिनै सकेको छ, 10:51 पनि गइसकेको छ भन्दै फेरि पनि अब कार्यक्रममा अन्तमाको मिठो गीत छोड्दै हामीले कार्यक्रमबाट विदा हुने बेला भइसकेको छ। आजको कार्यक्रममा हामीले 6 नम्बरसम्म गीतको अन्तरा लिएर आएका थियौं, तर हामीले दुईजना साथीसँग मात्र प्रत्यक्ष सम्पर्कमा जोडिन सक्यौं। अजय राई माझेजी हुनुहुन्थ्यो काठमाडौँबाट, त्यसै गरी देव माझेजी हुनुहुन्थ्यो सिन्धुली झाँगाझुलीदेखि। उहाँहरू दुईजनाले मात्रै फोन गरेर चाहिँ कार्यक्रममा सहभागिता जनाउनु भएको थियो, अन्य साथीहरूसँग हामीले प्रत्यक्ष सम्पर्कमा जोडिन सकेनौ। कहिले नेटवर्कको समस्या, कहिले होइन हावाबरी बतासले गर्दाखेरि तपाईँलाई मोबाइलमा चार्ज नहुने लगायतका विभिन्न समस्याहरूले गर्दाखेरि पनि तपाईँहरूले हामीसँग प्रत्यक्ष फोन सम्पर्कमा जोडिन सक्नु भएन। साथै कार्यव्यस्तता पनि हुनुहुन्छ यो समय, धेरै साथीहरू कतिपय अवस्थामा कार्यव्यस्त रहेर पनि हामीलाई सम्झेर फोन गरेर साथ दिनुहुन्छ, खुशी लाग्छ। आजको विषयमा हामीले दुईजना साथीलाई विशेष धन्यवाद व्यक्त गर्नुपर्ने हुन्छ। साथै उहाँहरूले चाहिँ हाम्रो अजयजीले 4 नम्बरको ट्र्याक रोज्नु भएको थियो, पूर्व पनि डुले हजुर भन्ने गीत रहेको थियो, त्यसै गरी दीप माझेजी हुनुहुन्थ्यो उहाँले 2 नम्बरको गीत रोज्नु भएको थियो, दाथिङ गजुरी भन्ने गीत उहाँहरूले चिन्ने प्रयास गर्नुभएको थियो। उहाँहरूले प्रयास गर्नुभएकोमा दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई भनेदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम लोककोशेली अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि सबैजना रहेर मलाई साथ दिनुभयो श्रीराज महत, साथी सम्झना कड़कीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तमा फेरि पनि अर्को एउटा मिठो गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकोशेलीबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त, नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 734 पुगेको छ। अझै 2498 जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 734 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 259 जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ। यसै गरी रसुवा 13, नुवाकोटमा 52, धादिङमा 50, गोरखामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 82 र तनहुमा 36 जनाको शव भेटिएको छ। 2498 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी जलविद्युत आयोजनामा कार्यरत 933 जना सम्पर्कविहीन रहेका छन्। उनीहरूमध्ये खोजी भइरहेको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 8186 जनाको उद्धार गरिएको छ। जलविद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 19,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। आज 33 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र रसुवा जिल्ला बाढ़ीको उच्च जोखिममा रहेको छन्। त्यस्तै पाँचथर, तेह्रथुम, ताप्लेजुङ र सङ्खुवासभा, सोलुखुम्बु, कलडुङ्गा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुरमा बाढ़ीको मध्यम जोखिम रहेको छ। गोर्खा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्के, पर्वत, म्याग्दी, बागलुङ, गुल्मी र बर्दिया तथा कैलाली, दार्चुला, बैतडी, दलधुरा र कञ्चनपुर पनि बाढ़ीको जोखिममा रहेको महाशाखाले जनाएको छ। भोटेकोशी र त्रिशुली नदीमा अहिले बहाव उच्च रहेको छ। विशेष गरी त्रिशुली नदीको बेत्रावती क्षेत्रमा अबको 3 दिन नै जल सतह उल्लेखनीय रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। त्यसै गरी नारायणी नदीको देवघाट, बूढ़ी गण्डकीको आरूघाट र मर्स्याङ्जी नदीको विमल नेर क्षेत्रमा आज जल सतह उल्लेखनीय बढ़ने सम्भावना रहेको छ। अरू प्रमुख नदीहरूमा पनि जल सतह बढ़ने पूर्वानुमान गरिएको छ। नदी तथा खोला नालाको आसपास र बाढ़ीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन नदीको बहाव बढ़ेको अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँतर्फ सर्न महाशाखाको आग्रह छ। लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो र आकस्मिक बाढ़ीको जोखिम समेत बढ़न सक्ने भएकोले सड़क यात्रा गर्दा पनि विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। चीन सरकारले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान करिब 7 बजे चिनिया जनमुक्ति सेनाको वायुसेनाका 2 वाई 20 ठूला ट्रान्सपोर्ट विमानहरू त राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छन्। काठमाडौँ स्थित चिनिया दूतावासका अनुसार विमानतर्फ आपतकालीन राहत सामग्रीका साथै 4 चिनिया सुरुङ्गोद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरण सहित नेपाल आइपुगेका छन्। दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा ज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री भावीर पूर्ण नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्मकेशीको उपस्थिति रहेको थियो। सो अवसरमा उनीहरूको नेपाल आइपुग्ने पुगेका चिनिया उद्धार विशेषज्ञहरूलाई स्वागत गरेका थिए। अमेरिकाले नेपालका बाढ़ी प्रभावितका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको जीवन रक्षक मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। अमेरिकी विशेष मन्त्रालयले आज सामाजिक सञ्जाल एक्स मार्फत एक सन्देश जारी गर्दै विपदको घड़ीमा अमेरिका नेपाली
जनताको साथमा उभिएको प्रश्न पार्नु भएको छ। मन्त्रालयले घोषणा गरेको उक्त सहायता अन्तर्गत बाढ़ीबाट प्रभावित 10,000 घर परिवारलाई 3 महिनासम्मका लागि आपतकालीन खाद्यान्न उपलब्ध गराइनेछ। यसै गरी मन्त्रालयले अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्नुभएको छ। भारतले नेपालको बाढ़ी पहिरो प्रभावित क्षेत्रमा खोजी उद्धार र राहतका लागि थप सहयोग उपलब्ध गराएको छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले 11 टन राहत सामग्री प्राविधिक टोली सहितको चौथो विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएको छ। विदेश मन्त्री जयशंकरको ले आज बिहान सामाजिक सञ्जाल मार्फत नेपालको राहत र उद्धार प्रयासहरूमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। भारतीय वायुसेनाको C-133 विमान मार्फत विपद व्यवस्थापन र उद्धारका लागि खोजी तथा उद्धार कार्यका लागि आवश्यक उपकरण सहितको सुरुङ टनेल प्राविधिक टोली पनि नेपाल आइपुगेको काठमाडौँ स्थित भारतीय दूतावासले जानकारी दिनुभएको छ। त्यसै डीएनए विश्लेषण गर्नका लागि आवश्यक उपकरण सहितको फरेन्सिक विशेषज्ञहरूको टोली पनि नेपाल आइपुगेको छ। दूतावासका अनुसार ब्लाङ्केट, स्लिपिङ ब्याग, त्रिफाल, प्लास्टिकका सेड, सरसफाईका सामग्री लगायतका राहत सामग्री पनि नेपाल आइपुगेको छ। यो भारतले नेपाल पठाएको चौथो खेप सहायताको हो। बाढ़ी पहिरोले सड़क र पुलहरूमा क्षति पुर्याएको अवस्थामा यातायात सुचारू गर्न भारतले संरचना लगायत सहयोग पनि पठाएको छ। विदेश मन्त्री जयशंकरका अनुसार 230 फीट लामो सिंगल लेन मोड्युलर स्टील ब्रिजका उपकरणहरू बोकेका 16 ट्रकहरू नेपाल प्रस्थान गरिएका छन्। यससाथै थप 7 बेली ब्रिजका उपकरणहरू र ती जडान गर्ने प्राविधिक टोलीहरू पनि छुट्टै नेपाल आइपुग्ने उहाँले बताउनु भएको छ। विनाशकारी बाढ़ी र पहिरोबाट प्रभावित नेपाललाई श्रीलंकाले 10 लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले 27 अगस्त 2026 एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। विज्ञप्तिका अनुसार श्रीलंका राष्ट्रपति अनुरा कुमारा दिशा नायकले नेपालमा भइरहेको मानवीय तथा राहत कार्यमा सघाउन सरकारलाई उक्त आर्थिक योगदान उपलब्ध गराउन निर्देशन दिएका हुन्। राष्ट्रपति दिशा नायकले विपदका कारण भएको ज्यानको क्षति र पीड़ाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवार, नेपाल सरकार र नेपाली जनताप्रति श्रीलंकाको तर्फबाट हार्दिक संवेदना प्रकट गरेका छन्। नेपाल र श्रीलंका बीचको लामो र घनिष्ठ मित्रता र एकीबद्धताको स्मरण गर्दै राष्ट्रपतिले यस संकटको घड़ीमा श्रीलंका नेपाली जनताको साथमा दृढ़पूर्वक उभिएको बताउनु भएको छ। यो आर्थिक सहयोग बाढ़ी र पहिरोबाट प्रभावित समुदायको तत्काल राहत र मानवीय सहायताका लागि उपयोग गरिने विज्ञप्तिमा उल्लेख रहेको छ। यसका पीड़ाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवार, नेपाल सरकार र नेपाली जनताप्रति श्रीलंकाको तर्फबाट हार्दिक संवेदना प्रकट गरेका छन्। नेपाल र श्रीलंका बीचको

विदेश मन्त्री विजया हेराथले नेपालका परराष्ट्र शिशिर खनालसँग टेलिफोन कुराकानी गरेका छन्। वार्ताका क्रममा मन्त्री हेराथले नेपाल प्रतिको समय विदाना निरन्तर समर्थन र एकीबद्धता प्रकट गरेको मन्त्रालयले जनाएको छ। खबरको अन्त्यमा खेल खबर। तेस्रो संस्करणको एससीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। नेपाल सहित सहभागी 10 टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह एमा परेको छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, युआई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। समूह चरणमा नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। खेल मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएस क्रिकेट ओभलमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजना मलेसियासँग खेल्नेछ। नेपालले तेस्रो खेल भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछन्। हौस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै इस खबरबाट म सम्झना खड्की पनि बिदा हुन्छु। हौस् त, नमस्कार।

0: क्यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका 2 बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर

0: मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एरिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्नी तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: रंगबहार
3: उपहार
2: घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर फेन्स।
4: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
9: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475946 98692965998।
10: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
9: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
13: यसको उत्पादन रामेछा बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
9: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछा गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
14: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
15: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा कार्यक्रम प्रस्तुता श्रीराज महत उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल आज विशेष विशेष विशेष बनाउनको लागि प्राविधिक पाटोमा हुनुहुन्छ ललिताजी उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु साथमा प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0848 4026 रहेको छ आउन सक्नुहुन्छ यो जानकारी शुरूआतमा गराए नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबरपछि लगभग 12 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ तपाईँसँग कुराकानी गर्छौ तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्छौं भने प्रत्यक्ष रूपमा पनि कुराकानी गर्नेछौ आउन सक्नुहुन्छ नम्बर 0848 4026 मैले भनिसकेको छु सामाजिक सञ्जाल फेसबुकमा पनि तपाईँले मेसेजहरू पठाएर कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ अब रमाइला मिठा नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै रमाइला चटपटी कुराकानी गर्दै गर्दै अगाडि बढ्नेछौ भने समय सान्द्रिक कुराहरू पनि हुनेछन् पनि भन्न चाहन्छु सुनेर साथ दिनुहोला भन्न चाहे अनलाइनका थुप्रै माध्यमबाट यति बेला सुन्दै हुनुहुन्छ देश तथा विदेशमा रहेर भन्ने आशा मैले गरेको छु भने फ्रिक्वेन्सी मोडुलेसन तामाकोसी एफएम 95 MHz पनि हामीलाई सुन्दै हुनुहुन्छ सुनेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला मौसम कस्तो छ तपाईँकोतिर साथसाथै के गर्दै हुनुहुन्छ कहाँ हुनुहुन्छ यो जानकारी पनि गराउन सक्नुहुन्छ पनि भन्न चाहे अनि मौसमविदहरूले विभिन्न होइन बुलेटिनहरू निकालेर होइन बेला बेलामा यसो सतर्क रहनु सुरक्षित रहनु भनेर भनिरहेका छन् त्यसमा चाहिँ ध्यान दिनुहोला न्युज होइन बारम्बार न्युजहरू सुन्ने गर्नुहोस् अनि पढ्ने गर्नुहोस् पनि भन्न चाहन्छु ताकि थाहा हुनुपर्छ कि कति बेला के हुन्छ कहाँ के भइराखेको छ यी कुरा गतिविधिहरू चाहिँ थाहा पाउनुपर्छ थाहा पाउनको लागि न्युज चाहिँ अपडेट भइराख्नुहोस् भन्न चाहे कार्यक्रमको सुरुवातमै मौसमविदहरूले पानी पर्छ कुनै ठाउँमा कुनै ठाउँमा होइन खोलाको सतह बढ्न सक्छ होइन बाढी आउन सक्छ सतर्क रहनुहोला है भनेर भनिरहेका छन् सो सतर्क रहेर सुरक्षित रहेर हामीलाई सुनेर साथ दिनुहोला भन्दै यति बेला कार्यक्रमको शुरूआत गर्न चाहन्छु तपाईँको माझमा नवीन के भट्टराईको आवाजमा गीत छ ए झरी बलगीत तपाईँको माझमा राखेर त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला अनि फोन मेसेज गर्दै गर्नुहोला है त

0: नवीनके भट्टराईको आवाजमा जे तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौँ। आवाजमा मस्ते सुराज महासुप्रा आदि होइन प्राविधिक पाटोमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ। भने तपाईँको 4840 0026 को माथिमा आउन सक्नुहुन्छ, स्टुडियो नम्बर खुल्ला छ। ओके, यति बेला कोही हुनुहुन्छ कामको हुनुहुन्छ उहाँलाई कार्यक्रममा सहभागी म गराइहाल्छु। हजुर नमस्कार, हेलो, हजुर नमस्कार, हुनुहुन्न बाहिर सक्नुभयो? ओके, ठिक छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि हुन चाहे। कोही साथी हुनुहुन्थ्यो, हलमा बसिराख्नु भएको थियो, गीत बज्दै थियो। ठिक छ, आउन सक्नुहुन्छ। पहिला तपाईँको 4840 0026 को माध्यम भएर आउन सक्नुहुन्छ। रमाइला रमाइला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछौँ भने साथमा केही समय सान्द्रिक कुराहरू पनि जोड्नेछु पनि मन चाहे। साथमा म्यासेजहरू त वाचन हुने नै छन्। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार, नमस्कार देवजी, स्वागत छ कार्यक्रममा। के छ खबर, खाना भयो? मेरो पनि भइसक्यो, खाना खाएर उपस्थित भएको छु। के गर्दै हुनुहुन्छ?
1: कार्यक्रम सुनेर बसिरहेको छु। अनि म उसको कुरा गर्नुपर्दा चाहिँ हिजो 5 बजेदेखि पानी परिरहेको छु बेलुका 8 बजीसम्म, अनि अहिले चाहिँ एकदम चर्को घाम लागिरहेको छ भन्नुपर्छ है, बाहिर निस्किन नसकिने गरी घाम लागेको छ, गर्मी छ भन्नुपर्छ है त गाईहरू। अनि उतातिर के छ, डाँडातिर?
0: यता ठिक छ, राम्रो छ, रमाइलो छ। मौसमको कुराकानी गर्नुपर्दाखेरि चाहिँ अब हल्का झुल्किने घाम अनि फेरि हराउने यस्तो यस्तो छ, अहिले चाहिँ घाम लाग्यो जस्तो छ। ठिक छ, राम्रै छ, रमाइलो छ पनि भन्न चाहे। अनि खुसी लाग्यो यस कार्यक्रममा सहभागी भइदिनु भएकोमा। साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न, एउटा मिठो गीत राख्छ।
1: हुन्छ, सम्झिनु पर्दा कार्यक्रम सञ्चालन गर्नुहुने दाईहरू पनि लागि दिन चाहन्छु, प्रादि दिदी हुने दिदी बैचाहरू सम्झना खर्जी लगायत हजुरले अब युनिटको लागि पनि भन्न चाहन्छु। अनि छोरी ममता अस्मिताको लागि, साथी जयमा तामाङ लागि भन्न चाहन्छु, अनि त्यसरी गरी साथी सुन्दै होला भूर्व पाण्डेको लागि, निर्मला गौरनको लागि भन्न चाहन्छु, बहिनी सम्झना प्रधानको लागि पनि भन्न चाहन्छु, र अनि जतिले पनि कार्यक्रमको लागि उर्मिला मगर, बहिनी निर्मला लामा, निर्मला मगरको लागि यो भन्न चाहन्छु, र लगायत यो लागि भने किन किनी सम्झनाको लागि भन्न चाहन्छु। अनि यता छोरी शोभा माझी चाहिँ आज मन्त्री झालोदेखि काठमाडौँदेखि मनसरीसम्मको यात्रामा जाँदैछ, छोरी शोभालाई चाहिँ शोभायात्रा भन्न चाहन्छु। अनि लगायत जति पनि साथीहरूले सुन्दै हुनुहुन्छ सबै सबैको लागि भन्दैछु, नमस्तेलाई।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिले तपाईँको 4840 0026 को माध्यमबाट आउन सक्नुहुन्छ, 4840 0026 रहेको छ। साथै त म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ, तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन गर्नेछौ। मौसम धुम्म धुम्म होला, कतै कतै पानी परिरहेको छ होला, कतै चर्को घाम लागिराखेको छ होला, सुरक्षित सतर्कका साथी रहनुहोला, नदी आसपास खोला खाल्सीतर्फ नजानुहोला। मौसमविदहरूले भनिराख्नु भएको छ के भन्दाखेरिमा पानीको सतह खोलाको सतह बढ्न सक्छ, सो ख्याल गर्नुहोला पनि भन्न चाहे। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार,
2: नमस्कार सर, नमस्कार हजुर,
0: नमस्ते नमस्कार विक्रमजी, स्वागत छ कार्यक्रममा।
2: धन्यवाद सिरा सर, धन्यवाद हजुरलाई।
0: के छ खबर, खाना भयो?
2: खाना भयो सिरा सर, खाना खाइ ओरि आएर चाहिँ अघि झरे म भर्खरै आएको छु, अनि कार्यक्रमहरू आइरहेको छ, अनि
0: पर्यो गर्नु पर्यो नि हजुर, अब के गर्नु, हामी यसो कुराकानी नगरिसकेपछि त अब यसै यसै माया मारेको जस्तो हुन्छ, बेला बेलामा कुराकानी भइराख्यो भने चाहिँ ओहो सम्झिराख्नु भएको छ है भन्ने हुन्छ होइन?
2: एकदम एकदम।
0: अनि के छ, खाना खाइवरी झर्नु भएको बिस्तारै
2: बिस्तारै? हजुर हजुर, खाना खाइवरी अनि टाटो गरेर झरेको छुइरहेको छ, अनि किन किन मनमा अलिक कस्तो कस्तो बेखुसी जस्तो, कस्तो मन खुस हुन भएको, के भएको जस्तो भएको छ सिरा सर, यो हुनुको कारण के होला, एकदम अचम्म लाग्छ कि सिरा सर, हुन त देशमा यत्रो अब महामारी जस्तै अब प्रकारको चाहिँ अब यो खेती भइरहेछ, त्यही भएर पनि होला, मनमा त्यस्तो किरिङ भइरहेछ क्या सिरा सर।
0: पक्कै पनि हुनसक्छ, हामी जता रेडियो खोले पनि त्यही, समाचार टिभी खोले पनि त्यही, फेसबुक खोले पनि त्यही, मोबाइलतिर हेरे पनि त्यही, सबैतिर त्यही त्यही त्यही त्यही त्यही देखिसकेपछि एक प्रकारको मनमा खुसी हुँदाहुँदै पनि अब त्यो समाचार सुन्ने बित्तिकै देख्ने बित्तिकै यसै यसै यसै यसै निराशापन छाइरहेको छ पछिल्लो समय यस्तै भएको होला सायद तपाईँलाई पनि होइन
2: त्यस्तै त्यस्तै होला सर मान्छेले चाहिँ अब दसैँ आयो कमाउनु पर्छ जमाउनु पर्छ अब अलिकति तयारी गर्नुपर्छ भनेर अब भन्छन् तर मलाई चाहिँ यो वर्ष चाहिँ किन किन लगती खुसी पनि छैन अब यस्तै रहेछ जिन्दगी जति कमाए पनि जति गरे पनि अब नहुनुपर्ने दिनमा नहुने पर्ने खेलहरू आइपर्दोरहेछ
0: यस्तो
2: भन्नुपर्छ म लगायत अब म आउने तिमीहरूलाई चाहिँ त्यस्तो नहोस् त्यस्तो चोर्ती हुँदैन खुसी रहनुपर्छ र विशेष गरी अब सहयोगी भावना हुनुपर्छ एउटा गयो भनेर सबैजना जान त सकिँदैन बच्चाहरूले चाहिँ अब नजरानी प्रक्रियाहरू अब अप्नाउनु पर्छ
0: पक्कै पनि अझै पनि अब हामी खोला खाल्सी तर्फै छ अझै पनि बस्तीहरू होइन के गरेर कतातिर सर्न सकिन्छ बस्न सकिन्छ यी कुराहरूमा ध्यान दिने हो कि होइन अब त्यो भनौँ न घटनापछि त्यो इन्सिडेन्टपछि हामीले अन्यतिर पनि हेर्नुपर्छ अन्यतिर पनि अब विभिन्न अहिले भनौँ न क्लाइमेट चेन्जले गर्दाखेरि हिमताल जोखिम छ भनेर विभिन्न होइन धेरै हिमताल नेपालमा उच्च भनौँ न जोखिम छ भनेर भनिरहेका छन् सो त्यो भइसकेपछि कहाँनिर घर बनाउँदा के हुन्छ कता बस्नुपर्छ भनेर अब चाहिँ हामीले त्योबाट पाठ सिक्ने हो कि होइन
2: एकदम एकदम सिरा सर
0: त्यो भइदियो भने राम्रो पनि हुन्छ जे नहुनु थियो भइसक्यो अब कसरी अगाडि बढ्ने कसरी एकअर्कालाई सहयोग गर्ने भन्नेतर्फ चाहिँ हामी जोड दिनुपर्छ जस्तो लाग्छ ठिक हो राम्रो
2: एकदम सिरा सर एकदम एकजुट अत्यन्तै जरुरी छ अत्यन्तै यतिखेरको छेडमा चाहिँ त यस्तो म यस्तो त यो पार्टी म यो पार्टी त ठुलो म सानो तैँले धेरै गरिस् मैले सानो गरेँ त्यस्तो सोच्नु भन्दा नि एकदम एकजुट एक मन एक रुपियाँ किन नहोस् सरकारको खातामा प्रयोग गरेर चाहिँ देशलाई छिटोभन्दा छिटो अलिक शान्ताको छेडमा ल्याउनुपर्छ भन्ने चाहन्छु कुरा सर अब यस्तै छ अब जति भन्नु नि जे भन्नु नि आखिरी हुनु त केही होइन तैपनि चाहिँ गरेको र नगरेको त आपसै हुन्छ
0: हजुर पक्कै पनि हो ठिक छ यस्तै हो समसामयिक कुराहरू अब त्यसको परिस्थिति यस्तै छ कुराकानी गर्न मन लाग्छ भन्न मन लाग्छ अब राम्रो होस् होइन हामीले सोच्यौँ अझै पनि मौसमविदहरूले भनिरहेका छन् हुन त हाम्रो देश सानो देश छ होइन नेचुरल रिसोर्सेसहरूले भरिपूर्ण देश छ पानीको पनि हामीमा होइन धेरै सम्भाव्यता भनौँ न पानीको पनि जलस्रोतको पनि दोस्रो धनी देश रहेको छ सो विभिन्न छन् हामीमा विभिन्न नेचुरल रिसोर्सेसहरू छन् त्यही रिसोर्सेसहरू राम्रोसँग उपयोग गर्न जानेनौँ भने फेरि विनाश पनि हाम्रोमै छिटो हुन्छ कि जस्तो पनि भान हुन्छ कहिलेकाहीँ यो महसुस गर्छु मैले यस्तै छ ठिक छ एउटा पनि ठिकै राख्छन् साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
2: हुन्छ सिरा सर मिल्छ भने चाहिँ पाकल पारीको देशबाट मेरी माया मलाई हेर्दै होलिन् भन्ने राजु लामाको गीत राख्नु होला सिरा सर कति पनि भइरहेको बिचरा यो गीतले अलिकति सान्तवना भए पनि ल्याओस् भन्न चाहन्छु अलिक गीत रोज्नी पाला त होइन साथीभाइलाई सम्झिनु पर्दा चाहिँ म एकदम अहिले भएको खेती भएको एरियामा चाहिँ जति सक्दो बचेकाहरूलाई मनोबल चाहिँ एकदम तकडा सहयोग होस् बाँचेर केही गर्छौँ हामी अब फेरि पनि उभ्याउन
0: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु विक्रम सेवा हुनुहुन्थ्यो खाने दुईबाट हुनुहुन्छ उहाँको आफ्नै टेलर रहेको छ रूप टेलर सम्झिनुहुन्छ बेला बेलामा विशेष रूपमा धन्यवाद पनि दिन चाहन्छु विषम परिस्थिति छ अहिले देशको अवस्था होइन सम्बन्धित कति ठाउँमा त अब राहत पुगेको छैन अझै पनि भनिरहेका छन् त्यो भिडियोहरू देख्न सकिन्छ सम्बन्धित व्यक्तिहरूले कति ठाउँमा पुगेको छ तर पुगे पनि अब होइन खोजी भनौँ न खोजतलास भइराखेको छ भेटिरहेका छन् मान्छेहरू होइन बेपत्ता हुने बेपत्ता भइराख्नु भएको छ सो अझै पनि सतर्क रहनु सुरक्षित रहनु अझै पनि होइन घटना बाढी आउन सक्छ है नदीमाथि होइन ताल बनिराखेको छ जे पनि हुनसक्छ है जति बेला पनि भनेर भनिरहेका छन् त्यताबाट हामीले यता पनि केही सिक्ने हो कि होइन यता पनि जे पनि हुनसक्छ जसो पनि हुनसक्छ सुरक्षित रहनुपर्छ सतर्कका साथ रहनुपर्छ भन्न चाहे खोला हालसेतर्फ नजानु होला आफू पनि अरूलाई पनि नजानु भन्नु होला यो बर्खाको बेलामा भिर पाखातर्फ जानु भएन यो बर्खाको बेलामा पनि भन्न चाहे होइन ध्यान दिनु होला पनि भन्न चाहन्छु अरू जो गइरहेका छन् उहाँहरूलाई पनि भन्नु होला पनि भन्न चाहन्छु साथसाथै अर्को एउटा कुरा महत्वपूर्ण कुरा मैले जहिले भनिराखेको हुन्छु, नानी बाबुहरू कहाँ छन्, कहाँ जाँदैछन्, कोसँग खेल्दैछन्, कहाँ खेल्दैछन्, कता जाँदैछन्, यी कुराहरूमा चाहिँ ध्यान दिनुहोला भन्न चाहे। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार।
3: हजुर नमस्ते। नमस्कार दाई।
0: नमस्ते। नमस्कार हजुर, शुभ नाम।
3: सरिना गुरुङ मोरङबाट।
0: सरिना गुरुङ मोरङबाट।
3: हजुर।
0: सरिनाजी के छ खबर?
3: मेरो घर ठिकै छ दाई, तपाईँको के छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। के गरिदिनुहुन्छ खाना भयो?
3: हजुर मेरो खाना एकदम मजाले भइसक्यो, अहिले चाहिँ त्यतिकै बसिरहेको छु घरमै, गर्मी छ यतातिर।
0: मेरो पनि भइसक्यो खाना खाएर उपस्थित भएको छु। यता पनि अहिलेसम्म त जाडो जाडो महसुस भइराखेको थियो, अहिले किन किन गर्मी भयो खास। ठिक छ, यस्तै छ मौसम। अब भनेपछि घाम छ त्यसरी त?
3: हजुर घाम चाहिँ एकदम मजाले लाग्यो बिहानैबाट है।
0: ठिक छ, पानी प्रशस्त मात्रामा पिउनुहोस् ल, त्यसो भने स्वास्थ्य ख्याल गर्नुहोस्।
3: हस् हुन्छ, अब पिउनु त परिहाल्यो नि दाइ, एकदम गर्मी छ अनि अब पानी पिएन भने चाहिँ अलिक गाह्रो होला नि त, होइन? विभिन्न रोगको समस्या हुन्छ एकातिर, शरीरमा पानी कम भयो भने अब विभिन्न रोगहरू लाग्छन्, त्यो त आफूले केयर गर्नु पर्यो नि।
0: अन्य समयमा के गर्नुहुन्छ सरिना?
3: अन्य समय म खासै केही गर्दिनँ, गरेपछि कामहरू गर्दै बस्छु है।
0: ठिक छ, खुसी लाग्यो। हामीलाई कतिको सुन्ने गर्नुहुन्छ?
3: हजुर म चाहिँ यसो टाइम मिलेको खण्डमा अनलाइनबाट सुन्ने गर्छु।
0: बेला बखत सुन्ने गर्नुहुन्छ?
3: हजुर।
0: सुनेको बेलामा यसो फोन पनि गर्नुहुन्छ?
3: हजुर हजुर, कहिले कहीँ यसो फुर्सद मिलेको खण्डमा फोन पनि गर्ने गर्छु, होइन?
0: ठिक छ, खुसी लाग्यो मायाको लागि। अनि अरू त राम्रो छ, ठिकठाक छ सबै?
3: अब अरू त ठिकै छ, राम्रै छ। आज बिहान नैबाट एकदम धेरै घाम लागिरहेको जस्तो लागिरहेछ, आज पक्कै पनि समग्रमा दिनभरि नै एकदम गर्मी नै हुन्छ होला है। तपाईँहरू बसेकोतिर चाहिँ के कस्तो छ नि मौसम?
0: बिहान पानी पर्ला पर्ला जस्तो थियो, अहिले घाम लागिरहेछ। कति बेला के हुन्छ भन्न सकिन्न, म केटी मान्छे यस्तै हुन्छन् र रिसाएर रिसाउँछन् र कति बेला के हुन्छ, कति बेला खुसी हुन्छ, कति बेला रिसाउँछन् र भन्छन्, त्यस्तै त्यस्तै भइराखेको छ त।
3: हजुर हजुर, अब भनौँ मौसमै त्यस्तै छ, समय नै त्यस्तै छ त दाइ, अब हामीले भएर चाहे जस्तो हुँदैन है।
0: ठिक छ, मैले भनेको कुरा बुझ्नुभयो, केटी मान्छेहरू बेला बेला यस्तो कति बेला रिस उठ्छ, कति बेला खुसी हुन्छ, थाहा हुन्न रे हो?
3: त्यस्तै हुन्छ, कहिले
0: काहीँ भइरहेको हुन्छ।
3: सिचुएसन अनुसार हुन्छ होला।
0: ठिक छ, मिठो गीतहरू चाहिँ पार्नुभएको छ, राख्दिनु है भन्नुहुन्छ विक्रम सरले। हामी राख्छौँ साथीभाइ आफन्तलाई छोटो मिठो सम्झिदिनुहोस् न।
3: हुन्छ, फर्स्ट अफ अल सिट भइसक्यो अनि हजुरलाई अब आफ्नो गीत मजाले इन्जोय गर्नु होला भन्न चाहन्छु।
0: धन्यवाद।
3: अनि तनहुँतिर हुन्छ दाई टेकु छेत्री, अनि प्यारी दी हुन्छ भूमिका राई पूर्वेलियाका छै, राज कले मगर ढकाल धर्मराज कमला मुखिया दिल्ली सानो याम्पू दिल्ली याम्पू शुक्र रात रसेले सुरत राइट हुन्छ, ब्राज बिराई काइला लगेर धेरै साथीहरू हुनुहुन्छ होइन, सम्पूर्ण साथीहरूले एकदमै धेरै सम्झिरहेको छ, मजाले इन्जोय गर्नुहोला भन्दै
0: पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। बेला बेलामा केही शब्दहरू भनिरहेको हुन्छु मैले, सायद रिसाउनु भएको छ कति भनेको कुरा यो कुरा भनेर। यति बेला हामी गीततर्फ लाग्छौँ, त्यसपछि आउँछ। यति बेलाको समयमा तपाईँको माझमा एकदम मिठो गीत छ, बादल पारेको देशबाट।

0: बादल पारेको देशबाट मेरी माया मलाई हेर्दै होली नै गीत तपाईँको माझमा राखियो कार्यक्रम टप अफ द पपनियर भइराखेको छ। आवाजमा म श्रीराज महसुल प्राविधिक पाठमा ललिताजी हुनुहुन्छ, उहाँको साथ रहेको छ। साथमा तपाईँ हुनुहुन्छ, यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला भन्न चाहन्छु। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार।
1: हेलो, नमस्ते, गुड मर्निङ।
0: नमस्ते, नमस्कार, गुड मर्निङ हजुर। निर्मला जी, स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: हो नि, निर्मलै बोलिराख्नु भएको। ठिक छ। अनि के छ खाना? अब
1: खाना भइसक्यो दाजुहरूलाई त
0: मेरो भैँसी खाना खाएर उपस्थित भएपछि रेडी सुन्दै हुनुहुन्छ?
1: मौसमको
0: कुरा पनि यस्तै रह्यो भनिसकेपछि अरू त ठिक ठाक छ, राम्रै छ भन्नुभयो। त्यसो भने साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न त।
1: हुन्छ, विशेष गरेर त दाइहरूलाई धेरै दिन पछि फोन लगाएछ, दाइहरूलाई भन्न चाहन्छु। एकजना दिदीको लागि अनि हजुरको फ्यामिलीको लागि, मेरो घर परेको छ नि त, उनीहरूको लागि मेरो चार छोरी पति बिहा परेको छु, उनीहरूको उसको लागि चाहन्छु। राम्रो सब पुरानो गाउँ माइती परेको छ नि त, उनीहरूको लागि अनि पुरा दिदी भिनाजीको लागि अनि बहिनी आफ्नो लागि रिसर दाइगिरी अनि काठमाडौँ हुने दाई भाउजू सम्पू उनीहरूलाई सम्झिक राखेको भन्न चाहन्छु। अनि दाई धुरा पाण्डेको लागि पनि गएको छु दादा भन्न चाहन्छु। अनि साथी देव मान्छेलाई, रिता सिन्हालाई, असिन्दा बस्नुलाई, मलिनाको लागि, उर्मिला मङ्गललाई, सीता श्रेष्ठको लागि, अनि शिला अधिकारीको लागि, अनि प्यारी बहिनी रन्ना तामाङको लागि भन्दै बिदा हुन्छ। नमस्ते।
0: हस्, धन्यवाद। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला हामी म्यासेजतर्फ लाग्न चाहन्छौँ। केही म्यासेजहरू छन् हजुरको रेडियोमा प्राप्त, सामाजिक सञ्जाल फेसबुकमा केही म्यासेजहरू प्राप्त भएका छन्, वाचन गर्न चाहन्छु। म्यासेजहरू प्राप्त भइरहेका छन्, आउन सक्नुहुन्छ। एकजना साथीसँग अझै पनि म कुराकानी गर्न सक्छु, समय छ थोरै, होइन केही समय बाँकी छ, सर्ट एन्ड स्विटमा कुराकानी गरौँला, के छ र पनि भन्न चाहे आउनु होला है, फटाफट फोन डायल गर्नुहोला। स्टुडियो नम्बर 048-40-0026 रहेको छ, 048-40-0026 को माध्यम भएर आउन सक्नुहुन्छ पनि भन्न चाहे। त्यसपछि चाहिँ अब भन्नुपर्दाखेरिमा अलिकति मौसमको कुरा गर्नुपर्दाखेरिमा मौसम तलमाथि भइराखेको छ, खोला खाल स्तर भन्न जानुहोला, कोही गएका छन् भने पनि भन्नुहोला। मौसममा तलमाथि भइराखेको छ, जति बेला पनि जे पनि हुनसक्छ, होइन, हामीले देखिसकेका छौँ। यसो त्यही भएर भन्नुहोला कि नजानुहोला यो समयमा कतै पनि, होइन। अनि हामीलाई सुनेर चाहिँ साथ दिनुहोला भन्नु छ। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्ने कोसिसमा यति बेला गरिरहेको छु भन्न चाहे। पठाउनु भएको छ, म्यासेजहरू छन्, प्रत्यक्ष रूपमा कुराकानी कोही हुनुहुन्छ कुराकानी गर्नलाई? ओके, त्यसो भने कुराकानी नगरौँ, म्यासेजतर्फै म लाग्न चाहन्छु। कुराकानी चाहिँ अब हुँदैन किनकि 11:50 भइसकेको छ। ठिक, राम सुनार हुनुहुन्छ, राम सब घर भइहाल्छ, काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। सुना कन्दुङ्गा मिडिया प्रिम निर्मला उनी जीवन शुभ भूमिका राई पलपल अपेक्षा सेन लक्ष्मण मगर राज घले मगर समर्पित सुनवार रमला साम्पाङ राई रामलाल सुमन लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। सत्यको लागि सारा हुनुहुन्छ मिसु प्यारी रिमा थामी एन्ड हेभ अ नाइस डे अल माई फ्रेन्ड्स भन्नुहुन्छ। विनोद बरवाल हुनुहुन्छ, हेलो हजुर नमस्ते, गुड मर्निङ, म पनि सुन्दैछु सालुबाट सम्झना सबैमा भन्नुहुन्छ। मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, मिस यु अल माई फ्रेन्ड्स भन्नुहुन्छ। देवेन किशोर अन्जान हुनुहुन्छ, यदि अरूको खुसी लुटेर आफू रमाउन खोज्नुहुन्छ भने त्यो त केवल क्षणिक मात्र हुनेछ, किनकि एक क्षणको खुसीले जिन्दगीभर पछताउनु पर्दछ भन्नुहुन्छ। पक्कै पनि हो, अरूलाई दुःख दिएर तपाईँ होइन खुसी हुनुहुन्छ भनिसकेपछि त्यो खुसी केही क्षणको लागि मात्र हो, क्षणिक खुसीको लागि अरूलाई दुःख दिने काम नगर्नुहोस् पनि भन्न चाहे, होइन। त्यसपछि फेरि यस्तो दोहोऱ्याएर आउँछ भन्छन् नि आफूतिर। नमस्कार हजुर, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ मिडिया प्रेमी साथीहरू सम्पूर्णलाई मुटु फुट्ने गरी सम्झना छ भन्नुहुन्छ देवनकिशोर अन्जान दोहा कतारबाट हुनुहुन्छ। एल्सना कुलौ राईले मिसिवाल भन्नुहुन्छ। निश्चल राईले गुड मर्निङ नमस्ते ओखलढुङ्गाबाट सुन्दैछु। निश्चल राई हो मिसिवाल भन्नुहुन्छ। सिम्पल सरिना हुनुहुन्छ कार्यक्रम सुन्दैछु। मोरङ कानी पोखरीबाट सरिना गुरुङ सम्झना सबैमा मिसिवाल भन्नुहुन्छ। कमल श्रेष्ठ हुनुहुन्छ उहाँले तिजको भाका रोज्नु भएको छ। ठिक छ, तिजको गीत पनि राख्छौँ हामी होइन कुनै कार्यक्रममा राखौँला। देवासकोटा मनोज भुजल छुची आरती लिम्बु लोकन थकिन लिम्बु होइन त्यस्तै गरेर राजन खतेवडा चित्रयोगी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। सुमित सुनवार किरात हुनुहुन्छ। रामी छ देउराली घर भइहाल्छ काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। घर परिवार साथीभाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ। र बहादुर लगाइ हुनुहुन्छ बुटोलबाट सुन्दैछु। मौसम खासै घाम लागेको छैन ठिकै छ भन्नुहुन्छ। मिसिङ रिहोत हुनुहुन्छ। नमस्कार हजुर। र बज्ने एक्सन विराज कृतिका राई सरल्ला राई मनिषा बान्त गीता लिम्बु सुजन कार्की कृति राई अल्का बान्त प्रेम लिम्बु स्मृति लिम्बु सुनिता राई समीक्षा जोशी भूमिका राई आयुष निर्मला ओनेम सरिता फुची संस्कृति त्यस्तै रेणु उषा किरण इन्द्रा चामिङ र छत्रायाम फुल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। एक्सन विराज राई हुनुहुन्छ। हेलो नमस्ते मिस यु मिसिङ रे हो तल भन्नुहुन्छ। मनिषा भान्त भन्नुहुन्छ बज्ने गीत कल्पना साम्पाङ मिसिङ रे हो तेस्रो लिम्बु निर्दश्यमलाई समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। दादु सिन्ध पाकिस्तान भन्नुहुन्छ। हाफिज युनिस बाबरले मेसेज पठाउनु भएको छ, उहाँलाई धन्यवाद। पलपल अपेक्षा सेन हुनुहुन्छ सम्झना सबैमा हुनुहुन्छ। बाबुरा मगर हुनुहुन्छ साउदी अरेबियाको रियादबाट कार्यक्रम सुन्दैछु। घर ओखलढुङ्गा पोकली हो सम्झना सबैमा हुनुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। तिनजलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद। प्राविधिक पाटोमा रहेर साथ दिनुभयो ललिताजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, मेसेज गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद। अनि सुरक्षित रहौँ, सतर्क रहौँ, खोला खाल्सीतर्फ नजाउँ, भेलबारी आउन सक्छ, मौसमविदहरूले भनिराख्नु भएको छ, जति बेला पनि जे पनि हुनसक्छ होइन, पानी पर्ने क्रम जारी नै छ पनि भनेर भनिरहेका छन्। यसमा ध्यान दिनुहोला पनि भन्न चाहन्छु भन्दै हामीलाई सुनेर साथ दिनुहोला, न्युजको अपडेट लिइराख्नुहोला भन्दै म कार्यक्रम प्रस्तुत श्रीराज महत अन्तिममा मिठो गीत राख्दै आजको विषयबाट छुटेँ। हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय, टोकरपुर रामेछाप।
3: रंग बहार रंग बहार
4: वर्ज सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
3: वर्ज पेन्सेक हर रंग आउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: वर्ज फेन्स।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोकुलगंगा गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, रसनालु रामेछाप।
0: अहिले 12 बजे हजुरको रेडियो 102.1 MHz।
5: बढी चितवनमा 259 जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ। यसै गरी रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 82 र तनहुँमा 36 जनाको शव भेटिएको छ। 2498 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी जल विद्युत आयोजनामा कार्यरत 933 जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको छ। अहिलेसम्म 8186 जनाको उद्धार भएको छ। जल विद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 19,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैबीच सरकारले आजदेखि हेलिकप्टर मार्फत बाढ़ी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन, तल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण थालेको छ। बिहान 3 वटा हेलिकप्टर मार्फत 15 क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टर समेत प्रयोग गरी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। भोटेकुसी बाढ़ीले जिल्लाको मुख्य सड़क तथा पुल बगाएपछि बाढ़ी प्रभावित खैबी, डाँडागाउँ, हाकु, ठूलोगाउँ, शेर्पा गाउँ, खामजिङ लगायतका ठाउँमा अत्यावश्यक खाद्य सामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। त्रिशुली नदीमा जलसतह बढ़ेपछि नागडुङ्गा मुगलिन सड़क खण्ड आज बिहानदेखि फेरि अवरूद्ध भएको छ। धादिङको कृष्णवीर क्षेत्रमा त्रिशुली नदीको बाढ़ीले सड़कलाई तलबाट काटेपछि गाड़ी सञ्चालन पूर्ण रूपमा रोक लगाएको मुगलिन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़कको केही भागमा कटान परेको छ भने गाड़ी आवागमन जोखिमपूर्ण बनेको छ। बिहान भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको सूचनापछि काठमाडौँ मुगलिन तथा मुगलिन नारायणगढ सड़क खण्डमा केही समय अगाडि आवागमन रोकिएको थियो। पछि बाढ़ीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाड़ी संचालनमा ल्याइएको, तर त्यसको केही समयमै फेरि त्रिशुली नदीमा जलसतह बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़क कटान भएको हो। यस्तै धादिङको गल्छी गाउँपालिका चार चिरौदीमा बाढ़ीले चारवटा घरमा क्षति पुर्याएको छ। त्रिशुली नदीमा पानीको बहाव बढ़दा स्थानीयको घरमा क्षति पुगेको हो। रसुवाको भोटेकोशी सहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढ़ी पहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएको छ। पछिल्लो पटक अमेरिकाले बाढ़ी प्रभावित नागरिकका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यसअघि अमेरिकाले बाढ़ी प्रभावित क्षेत्रमा 5 लाख अमेरिकी डलर आपतकालीन सहयोग तथा विपद व्यवस्थापन विज्ञ परिचालन गर्ने घोषणा गरिसकेको छ। यस्तै भारतबाट नेपालले अहिलेसम्म 57 टन भन्दा बढ़ी राहत सामग्री प्राप्त गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतले राहत सामग्रीसँगै बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि प्राविधिक सहयोग समेत उपलब्ध गराएको छ। पछिल्लो चरणमा भारतबाट 11 सदस्यीय विशेष प्राविधिक टोली नेपाल आएको छ। चीनले पनि सुरुङ उद्धारका लागि विशेषज्ञ टोली परिचालन गरेको छ। यसैबीच श्रीलंकाले नेपालका बाढ़ी पहिरोका प्रभावितका लागि 10 लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज 33 जिल्लामा बाढ़ीको जोखिम, सुनको भाव एकै दिन 9,500 रूपियाँले घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौ।
3: श्री धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले बाढ़ीमा ज्यान गुमाउनेको संख्या 734 पुग्यो, बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज देशका 33 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र रसुवा जिल्ला बाढ़ीको उच्च जोखिममा छन्। यस्तै पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्पु, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, काठमाडौँ, भक्तपुर, धादिङ र मकवानपुरमा समेत बाढ़ीको जोखिम रहेको छ। गोर्खा, लमजुङ, तनहु, स्याङ्जा, कास्की पर्वत, म्याग्दी, बागलुङ, गुल्मी र बर्दिया तथा कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर पनि बाढ़ीको जोखिममा रहेका महाशाखाले जनाएको छ। भोटेकोशी र त्रिशुली नदीमा अहिले बहाव उच्च रहेको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले बाढ़ी प्रभावित क्षेत्रमा दिउँसो मौसममा बदली भई वर्षा हुने सम्भावना रहेको जनाएको छ। मौसमविद डेभिड ढकालले बाढ़ी प्रभावित क्षेत्रमा अहिले बादल लागेको र दिउँसोपछि रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव तोलाममा 9,500 रूपियाँले घटेको छ। आज सुन 3,09,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो हप्ता अस्ति शुक्रबार सुन 2,400 रूपियाँले घट्दै 3,18,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 185 रूपियाँले घटेको छ। तोलाको 4,780 रूपियाँमा चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाव 4,965 रूपियाँ थियो। अब विदेशको खबर। भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिगेजले अमेरिकासँग भएको नयाँ तेल सम्झौताबाट अमेरिकी कम्पनीलाई भेनेजुएलाको तेल क्षेत्रमा महत्वपूर्ण पहुँच प्राप्त भए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको स्वामित्व र सार्वभौम सत्ता कायम राख्ने बताउनु भएको छ। सरकारी टेलिभिजन मार्फत सम्बोधन गर्दै रोड्रिगेजले भेनेजुएलाको आफ्ना प्राकृतिक स्रोत साधनमाथिको अधिकार कुनै हालतमा नछाड्ने बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौताको संज्ञा दिनुभएको थियो। सम्झौता अन्तर्गत भेनेजुएलासँग रहेको झण्डै 65 अर्ब ब्यारेल। भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिगेजले अमेरिकासँग भएको नयाँ तेल सम्झौताबाट अमेरिकी कम्पनीलाई भेनेजुएलाको तेल क्षेत्रमा महत्वपूर्ण पहुँच प्राप्त भए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको स्वामित्व र

0: फेडरिकेजले सम्झौताको मुख्य उद्देश्य जमिन मुनि रहेका निष्क्रिय तेल स्रोतलाई उत्पादनमा ल्याएर भेनेजुएलाका नागरिकको सामाजिक तथा आर्थिक कल्याणका लागि प्रयोग गर्नु रहेको बताउनु भएको छ। अब खेल खबर। सेभिया विरूद्ध तिनेको सहजित निकाल्दै एटलेटिको मड्रिड स्पेनिस लालिगाको शीर्ष स्थानमा उक्लिएको छ। हिजो रोमन सान्चेज पिजुआन रंगशालामा पाउना टोली एटलेटिकाकोलाई जित दिलाउन एलेक्स बाइनाले दुई र एडेमोला लुकम्यानले एक गोल गरेका छन्। सोभियाका लागि मुगियल सिएराले एक गोल फर्काए। खेलको चौथो मिनटमा बाइनाले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाएका थिए। 26 मिनटमा लुकम्यानले टोलीको अग्रता दोब्बर बनाए। बाइनाले 33 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दा एटलेटिकाको अग्रता 3-0 पुग्यो। 66 मिनटमा सिएराले गरेको गोल सेभियाका लागि सान्त्वना बनेको छ। जितसँगै एटलेटिकोले 3 खेलबाट 7 अंक जोडेको छ। पहिलो हार बेहोरेको सेभिया समान खेलबाट 6 अंकका साथ 5 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 734 पुग्यो। झण्डै 2500 सम्पर्कविहीन बाढ़ीले सड़क कटान गरेपछि नागढुङ्गा मुगलिन सड़क अवरूद्ध। बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र। अमेरिकाले थप 36 लाख डलर सहयोग गर्ने। भारत र चिनिया टोली उद्धारमा। 33 जिल्लामा आज बाढ़ीको जोखिम। प्रभावित क्षेत्रमा दिउँसोपछि थप वर्षाको सम्भावना। अमेरिकासँगको तेल सम्झौतामा सार्वभौमसत्ता कायम रहने भेनेजुएलाको दावी। भेनेजुएलाको झण्डै 65 अर्ब ब्यारेल तेल अमेरिकाको नियन्त्रणमा। र एटलेटिको स्पेनिस लालिगाको शीर्ष स्थानमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। बुलन्जर गाउँपालिका वडा नम्बर 1 कार्यालय डुडभन्ज्याङ सिन्धुली।
6: क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
7: ओ, प्रकाश कपूर।

0: सस्तोमै पोषक दाना पाउन रामी छापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0485410043 9863023422।
5: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: तन्ने पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
7: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
10: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली। सम्पर्क नम्बर 0485403998 0485403998।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
10: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
1: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गी र प्रविधि समीजनबाट साथ मिलेको छ ललिता हाइगो भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसे एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक पार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि श्रीक्रम जारी रहेको छ। आज आइतबारको बसाई, आजको बसाईमा के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोतामहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज चाहिँ आइतबारको बसाईमा नयाँ तथा पुराना चलचित्र गीतहरू चाहिँ कार्यक्रममा राख्नेछौं र तपाईँले बस्ने गीत मार्फत आफ्ना आफन्तजन साथीसँगलाई पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। र तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 0848 40 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। र कार्यक्रम अवधि पनि एकदमै मिठा रमाइला चलचित्र गीतहरू राख्नेछौं र तपाईँसँग मिठा कुराकानीको साथमा हामी सहयात्रा गर्नेछौ। यो मध्याह समय छ। तपाईँ काली उराली भन्ज्याङ चौतारी मिलापात गरिराख्नु भएको छ होला, आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौ सुनेर साथ दिनुहोला। साथै फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनु भएका सन्देशहरूलाई कार्यक्रम समय अवधिभरि वाचन गर्ने प्रयास त गर्नेछौ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ। एउटा मिठो गीत रहेको छ, मलाई फूल नदेऊ, समर्पण चलचित्रको गीत रहेको छ। यसमा अभिनय वीरेन श्रेष्ठ र सजा मैनालीको रहेको छ भने मुभी समर्पण र सिंगरमा रहेको छ साधना सरगम रहेको छ भने लिरिक्समा रहेको छ प्रमोद रहेको छ र म्युजिकमा रहेको छ मनोहर सुनाम रहेको र महेश खड्का रहेको छ। सो गीत हामी कार्यक्रममा राखेर कार्यक्रमको शुरूआत गर्नेछौ। त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न आउने रहेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत राखेर हामीले कार्यक्रम सुने सौगातको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईँको रहेको छ 0440 40 00 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आजको व्यवसायमा तपाईँले बस्ने गीत मार्फत आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ 0440 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ र तपाईँले त्यस माध्यमबाट पनि आफ्नो साथीसँगलाई सम्झना पठाउनुहोस्। सकेसम्म तपाईँले फोन लाग्छ भने कार्यक्रममा सहभागिता जनाउन तपाईँको फुर्सद छ भने कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ। यदि तपाईँ व्यस्त हुनुहुन्छ भने कार्यक्रमलाई सुनेर साथ दिनुहोला। अनि सुनेर साथ दिँदाखेरि तपाईँले के कस्तो लागिरहेको छ होइन सल्लाह सुझाव पनि पठाउन सक्नुहुनेछ। र अहिले चाहिँ धेरै होइन पारी पहिरोको जोखिम धेरै बढ़िरहेको छ, धेरै ठाउँमा यस्तो भइरहेको छ। यो होइन परिस्थितिमा चाहिँ हामी कसरी बस्ने भन्ने उपायहरू पनि तपाईँले धेरैलाई थाहा छ। यदि हामीले चाहिँ अब यो बाढी पहिरोबाट चाहिँ बस्ने उपायहरू चाहिँ भारी वर्षा हुँदा नदी खोला पहिरो जान सक्ने ठाउँबाट चाहिँ टाढा बस्नुपर्छ, जोखिमयुक्त ठाउँमा घर नबनाउने, मौसम तथा सरकारी चेतावनीलाई ध्यान दिने, बाढी आउँदा अग्लो र सुरक्षित स्थानमा जाने, पहिरोको जोखिम भएका ठाउँहरूमा रोग तथा वनस्पति संरक्षण गर्ने, आपतकालीन अवस्थामा चाहिने खाना पानी औषधि र टर्च लाइटहरू चाहिँ तयार राख्नुपर्छ। र बाढीको समयमा विद्युत तार र पानीमा नछिर्ने होइन स्थानीय निकायले दिएको सुरक्षित स्थानमा समयमै जानुपर्ने हुन्छ। र यस कुराहरूमा चाहिँ हामीले ध्यान दियो भने चाहिँ यो समस्याहरूबाट चाहिँ हामी केही होइन उत्रिन सक्छौँ। र तपाईँलाई थाहा नै छ अहिले यो देशको परिस्थिति यस्तो छ होइन, विभिन्न ठाउँमा एकदमै दुःखको घटना घटिराखेको छ। यो समयमा अब लाग्छ होइन कसलाई चाहिँ खुसी छ र यो परिस्थितिमा, तर पनि यो धेरै होइन खुसी नभए तापनि यो समयलाई चाहिँ अब हामी सधैँभरि यतिकै रहेर त बस्न सक्दैनौँ होइन, जे हुनु थियो त्यो भइसकेको छ, त्यसलाई अब पनि चाहिँ नहोस् योभन्दा बढी चाहिँ नहोस् भन्ने खालको धारणाले सोचेर चाहिँ हामी अगाडि बढ्नुपर्ने हुन्छ। यो विपत्तिहरूलाई चाहिँ बाट चाहिँ हामी कसरी जोगिने र यसलाई समाधान कसरी गर्ने भन्ने पछितिर चाहिँ जुट्नुपर्ने हुन्छ। ठिक छ, तपाईँसँग हामी सबै सकेसम्म त कुराकानी गर्ने प्रयत्न गर्नेछौँ। यदि तपाईँले कार्यक्रममा सहभागिता जनाउनु भयो भने, यदि हामी कार्यक्रममा सहभागिता जनाउन सकेनौँ भने पनि केही छैन, तपाईँको माझमा हामी एकदमै मिठा रमाइला चलचित्र गीतहरू राख्दै तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौँ। तपाईँसँगै रहेर सहयात्रा गर्नेछौँ र तपाईँले फोन गरेर पनि आउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो, साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ कि हाम्रो टेलिफोन सम्पर्कमा पनि केही समस्या हो कि जस्तो पनि लागेको छ होइन। साथीहरू आउनुहुन्छ, बिचमै फोन कटिरहेको छ, यस्तो समस्या पनि देखा पर्छ। तपाईँले यो समस्याको बावजुद पनि प्रयास गर्नुहोस्, सकेसम्म हामी तपाईँसँग कुराकानी गर्ने प्रयत्न गर्नेछौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार,
1: नमस्कार हजुर।
0: नमस्कार हजुर, विक्रम जी बोल्नु भयो है?
1: हजुर सिस्टर,
0: के छ, आरामै हुनुहुन्छ नि?
1: एकदम आराम हजुर, आराम, कार्यक्रम सुनेर बसिरहेको छु हजुर।
0: हजुरले अब कार्यक्रम सुन्दिनँ भन्यो भने त आश्चर्य लाग्छ होला होइन, सुन्नु हुन्छ यो हामीलाई थाहा भएकै कुरा हो। एकदमै माया गर्नुहुन्छ हाम्रो रेडियोलाई, सुनेर पनि साथ दिनुहुन्छ, एकदमै हामी खुसी छौँ। अनि अरू के छ, त्यताको मौसम अहिले कस्तो भइरहेको छ त?
1: मौसम त सिस्टर अहिले त अलिक उज्यालो महसुस भएको छ, अब पानी पर्ला पर्ला जस्तो पनि छ, अब देशै रोएको बेलामा अब मौसम त करिब करिब यस्तै नै हुने त भयो नि सिस्टर।
0: अब यस्तै छ, के गर्ने, अब नजे कुरा नहोस् भन्ने थियो होइन, त्यो कुरा भएर छाडेको। अब यसलाई अब योभन्दा हामी अलि सचेत पनि हुनुपर्छ होइन, यस्तो ठाउँहरूमा चाहिँ घर निर्माणहरू चाहिँ गर्नु नहुने रहेछ भन्ने कुराहरू पनि सन्देश प्राप्त भएको छ। र सकेसम्म यस्तो अब चाहिँ नहोस् भन्ने हाम्रो होइन, के गर्ने, यस्तै छ, जे नहुनु थियो भइसक्यो। अब बितेका कुराहरूलाई लिएर हाम्रो मनलाई तनाव होइन, हाम्रो दिमागमा चाहिँ यो कुराहरू सोचेर एकदमै तनाव पनि हुने, तर कस्तो नरमाइलो पनि लाग्ने, तर यो नरमाइलो पढ्नलाई चाहिँ हामी सधैँभरि यसरी राखेर पनि साथी हुँदैन है। त्यो भने चाहिँ तपाईँहरूको माझमा हामी एकदमै मिठा गीत संगीतहरू लिएर चाहिँ तपाईँहरूको मन अनि हाम्रो मनलाई पनि केही खुसी पञ्चे छाओस् भन्ने हिसाबले उपस्थित भएका छौँ। अरू सुनाउनुहोस् के छ खबरहरू?
1: अरू सुनाउनु पर्दा विशेष त सम्पूर्ण कुरो ठिकठाक छ। अलिकति दुःखद भनेको यही एउटा अलिकति नेपालमा अलिकति विनाशकारी एउटा आँधी आइदियो, यसले गर्दा अलिक दुखित मन छ। अरू सम्म समग्रमा रेडियोहरू छ, रेडियोहरू सुनेर पनि अब टाइम पासहरू गर्न सकिन्छ। सायद रेडियोहरू नहुँ भनेदेखि त अब कसरी चाहिँ टाइम पास गर्ने र के गरी मन भुलाउने भन्ने जस्तो पनि हुन्थ्यो होला। रेडियोले गर्दा म चाहिँ अब बढी जस्तो रेडियो प्रेमी भएको भएर पनि होला, म अब रेडियो सुन्ने मात्रै होइन म बोकेर पनि हिँड्छु। अहिले त म केही समय अगाडिदेखि त मैले बोकेर पनि हिँड्न थालेँ। मैले सानो खालको रेडियो एउटा ल्याएको छु, त्यसले गर्दाखेरि म चाहिँ अब यो अहिले सामाजिक सञ्जाल यो मोबाइलको यो फ्याक्ट चाहिँ न्युजबाट भन्दा पनि म चाहिँ रेडियोबाट नै बरु गीत सुन्नु पर्दा पनि म त्यहीँबाट नै सुन्छु, अब न्युजहरू पर्दा पनि म त्यहीँबाट नै सुन्छु। त्यसले गर्दाखेरि चाहिँ म अलि विभिन्न छुट्टै किसिमको मान्छे भएको छु सिस्टर। म
0: ठिक छ, आउनु पनि पर्छ होइन, समयको सदुपयोग हुन्छ। अब हामीले हरेक कुराहरू जानकारी पनि पाइराखेका हुन्छौँ, त्यसलाई मात्र ध्यान दिएर बस्नु पनि पर्दैन होइन। हरेक काम गर्दै रेडियोमा मध्यनजर गर्दै हामी सुन्न पनि सक्छौँ होइन, एकदम सहज छ। ठिक छ, यसरी नै हामीले साथ सपोर्ट दिँदै जानुहोस् विक्रमजी। धेरै समयपछि कुराकानी गर्न पाए एकदमै खुसी छौँ र हामी दुःखी पनि छौँ। के गर्ने, यसै समय परिस्थितिले मान्छेले कहाँबाट कहाँ पुर्याउँदो रहेछ। आज भेटिराखेका छौँ, बोलिराखेका छौँ, त्यो मान्छे भोलिको समयमा हामीले बोल्न पाउँदैन रहेछौँ। यस्तै छ समय परिस्थिति, कोही कसैसँग रिस राग त्यहाँखेर चाहिँ अब हामी अगाडि बढ्नुपर्छ भन्ने धारणा राख्नुपर्छ। यही हो मेरो विचार चाहिँ, अनि हजुरको कस्तो लाग्छ त?
1: एकदम एकदम हजुरको विचार एकदम राम्रो छ हजुर। हजुरहरूले अमला उठाइदिनुहुन्छ र पो हामीले सुन्न पाउँछौँ कहाँनिर के भएको रहेछ, कस्तो के भएको रहेछ भन्ने कुरो सुन्न पाउँ, एकदम राम्रो छ हजुर। यही नै हुनुपर्छ। हामी नेपाली भएपछि नेपाल आमाको कोखमा जन्म लिएपछि एकजुट हुन सिक्नु पनि पर्छ र एउटै मन हुनु पनि पर्छ। राम्रो कामको लागि नराम्रो कामको लागि त हुनु जरुरी पनि छैन, त्यसले गर्दा एकदम राम्रो छ हजुर।
0: सबै कुरा ठिक छ, कतिपय अब मानवमा पनि मानवताको चाहिँ अलिक व्यवहार नगर्दाखेरि चाहिँ अलिकति दुःख पनि लाग्छ होइन।
1: अब यस्तो सिस्टर यो लाग्दछ, साह्रै दुःख पनि लाग्छ,
0: दुःख पनि लाग्छ
1: एकदम। अब उडेरै गएर केही गरौँ जस्तो पनि लाग्छ, त्यो सम्भव पनि नहुने। त्यसले गर्दाखेरि अलिक दुखित कुरो चाहिँ यसमै छ। अब नेताहरू पनि करिब करिब त्यस्तै जन्मिया छन्, त्यसले गर्दाखेरि अलि दुःख लाग्ने कुरो चाहिँ यही छ सिस्टर। अब समग्रमा राम्रै होस्, भगवान्ले शक्ति दियोस् भन्न चाहन्छु म
0: चाहिँ। हाम्रो विचार त्यही हो, सबैले राम्रो होस् भन्ने धारणै छ। सकेसम्म भगवान्ले अब राम्रै गर्नुहुन्छ भन्ने आशमा त हो हाम्रो, भनेको अब आश नै त रहने हो होइन।
1: अब हामीले थाहा थाप्ने भनेकै भगवान् छ त भन्ने सिस्टर। अब
0: के नै छैन, हाम्रो हातमा केही छैन, भगवान्को हातमा छ। ठिक छ, मिठो कुराकानी भयो, कुराकानी गर्न पायो, सधैँभरि नै यसरी नै होइन कुराकानी गर्न कुराकानी गर्न चाहिँ पाइरहेको भन्ने आशाको साथ हामी अब कार्यक्रमबाट छुट्नु पनि पर्छ। मिठो गीतमा छ हजुरले साथीसँगलाई सम्झनु सायद
1: साथीलाई सम्झिनु पर्दा चाहिँ अब सिस्टर हजुरहरू टिम सबैलाई हजुरहरूलाई जोस जाँगर एकदम शक्ति ऊर्जा दैनिकी रूपमा बढ्दै जाओस्। हजुरहरू नहुने हो भने हामीले केही पनि कुरो सुन्न पाउँदैनौँ र हजुरहरूले यति खटेर चाडपर्व छुट्टी पीडा केही नभनिकन हजुरहरूले हामीहरूलाई सम्पूर्ण कुरो सामग्रीहरू सुनाउनु भएको छ र यसो टाइम पास गर्ने मौका पाएको छौँ। विशेष गरी चाहिँ हजुरहरूलाई ऊर्जा थाओस् र यहाँ मेरो गाउँमा रहेको मेरो वडामा रहेको खास्री काँडा देवीले
0: हवस् नमस्कार। उहाँ हुनुहुन्थ्यो खाँडादेवीबाट विक्रम छेवाजी हुनुहुन्थ्यो, उहाँसँग मिठो कुराकानीको साथमा हामी छुटिसकेका छौँ। बालो तपाईँको रहेको छ, तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउन मन छ भने आउन सक्नुहुनेछ। आफ्नो सल्लाह सुझाव जिज्ञासाहरू के छ भने पनि तपाईँले हामीलाई जानकारी गराउन सक्नुहुनेछ। तपाईँसँगै रहेर हामी सहयात्रा गरिराखेका छौँ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म यता सिन्धुलीको तिन कन्याबाट सङ्गीता तामाङ।
0: सङ्गीता तामाङ भन्नुभयो?
2: हजुर।
0: के छ नि हजुर, आरामै हुनुहुन्छ नि?
2: म एकदम आराम हुनुहुन्छ दिदी हजुर नि?
0: म पनि एकदम आराम, कस्तो नै छु भन्नुपर्छ है। अब के गर्दै हुनुहुन्छ यो समय?
2: यति बेलाको समाचारहरूको प्रोग्राम सुन्दै कोदो गर्दैछु भन्नुहोस् है.
0: प्रोग्राम सुन्दै कोदो गर्दै हुनुहुन्छ, एकदम व्यस्त पनि हुनुहुन्छ, व्यस्तताको समयमा हामीलाई व्यस्त सुन्दै हुनुहुन्छ. कस्तो लाग्यो सङ्गीताजी, अनि खाना त भइसक्यो नि?
2: मेरो खाना बाँकी नै छ भन्नुहोस् दिदी, खानुलाई त.
0: ल, मेरो खाना त भयो तर ढिला भयो नि त, समयमै खाना लिनुपर्छ अनि त्यसपछि काममा ध्यान दिनुपर्छ नि. हामी फेरि अब काम भनेर काम त गर्छौँ, त्यो एउटा काम सक्नुपर्छ, यो सकेर खान्छौँ भन्यो भने हामीलाई अर्को समस्या आइपर्छ होइन, हाम्रो स्वास्थ्यमा चाहिँ केही समस्या आइपर्छ. त्यो भएको कारणले समयमै खाने गर्नुहोस्, काम भनेको बिस्तारै बिस्तारै गर्नुपर्छ नि है त. समयमा खानुपर्छ, अब छिटो छिटो काम सक्नुहोला अनि खानुहोस्. यदि सक्ने धेरै काम छ भने त अब त्यसलाई थाति राख्नुहोस् एकछिन अनि खाना खानुहोस् पछि, अनि पछिको समयमा आरामले गर्नुहोस् है त. काम पनि गर्दै अनि कार्यक्रम पनि सुन्दै हुनुहुन्छ, खुसी लाग्यो. मौसम कस्तो छ त?
2: मौसम भन्दाखेरि पानी पर्ला जस्तो भइरहेको छ भन्दैछ.
0: यता पनि अब कहिले पानी पर्ला जस्तो हुन्छ होइन, कहिले घाम लाग्छ. मौसमको कुरा गर्नुपर्दा यस्तै छ, ठिक छ. अरू समग्रमा अरू त खासै केही परिवर्तन भएको छैन है यताको भन्नुपर्दाखेरि. अब यस्तै छ, मैले तपाईँलाई जानकारी गराइसकेको छु. र कार्यक्रममा केही भन्नु मन छ, केही सल्लाह सुझाव दिनु मन छ?
2: त्यस्तो त केही पनि छैन,
0: ल पक्कै पनि भएछ भने भन्नुहोला. ल, हामी कार्यक्रमतर्फ लाग्छौँ, एउटा मिठो गीत बस्छ, हजुरले साथी सिङ्गलाई सम्झनुहोस् है त.
2: हजुरको लागि प्राइभेटको हुनुहुन्छ, उहाँको लागि, मेरो घर फ्यामिली मम्मी बाबा लागि, साथीहरू भन्नुपर्दा मञ्च थापा मगरको लागि, सरस्वती खपाङ्गी मगरको लागि, लालमाया तामाङको लागि भन्दै
0: हवस् त. नमस्कार, उहाँ हुनुहुन्थ्यो सङ्गीता तामाङजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. यति बेला भने हामी कार्यक्रममा एउटा मिठो गीत बज्छौँ, त्यसपछि हामी फेरि आउनेछौँ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: कार्यक्रम एकदमै मिठ गीत नाचमाया फन फनी फन्केर साईले चलचित्र गीत रहेको थियो। यसमा अभिनय दयाहाङ राई, गौरव पहरी, मेनुका प्रधान अनि केनिपा सिंह रहेको छ। मिठो गीत सिंगर हेमन्त राणा रहेको छ। म्युजिकमा सुशान्त गौतम र लिरिक्समा हर्क साउड रहेको छ। संगीत हामीले कार्यक्रममा राखिसकेका छौं। यस्तै मीठा गीत संगीतहरू तपाईँलाई कुमाजमा चाहिँ राख्दै हामी अगाडि बढ़िराखेका छौं र तपाईँसँग पनि हामी मीठा कुराकानी गर्दै अगाडि बढ़िराखेका छौं। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार। हजुर, यो आवाज मैले सुनेको ठ्याक्कै भन्नुपर्दा हाम्रो अनिताजी हो कि जस्तो लाग्यो।
1: हजुर, एकदमै हो भन्नुपर्छ है दिदी। हजुर,
0: के छ आरामै हुनुहुन्छ?
1: हजुर, एकदम आराम कसरी छौ भन्नु सक्छ अनि दिदीलाई कस्तो हुनुहुन्छ?
0: म पनि एकदम आराम कसरी छु भन्नुपर्छ है अनिताजी। अब यसै छ मौसम परिस्थिति, यसै छ सबैले बुझ्नु भएको छ होइन। यसै छ अनि के गर्दै हुनुहुन्छ यो समय? काम गर्दै हुनुहुन्छ कि कार्यक्रम मात्रै सुन्दै हुनुहुन्छ?
1: हजुर, यस समयमा चाहिँ अब केही गरेको छैन, त्यस्तो कार्यक्रम सुन्दैन, बसिराख्छु भन्नुपर्छ है।
0: कार्यक्रम सुन्दै बसिराख्नु भएको छ है?
1: हजुर।
0: अनि मौसम कस्तो छ त्यता?
1: हजुर, मौसम त अब बिहानसम्म चाहिँ घाम लागिरहेको थियो दिदी, अहिले चाहिँ अब पानी परिरहेको छ, चिसो भन्नुपर्छ है।
0: अहिले पानी परेको छ?
1: हजुर, पानी परिरहेको छ अहिले भर्खरै।
0: ए ल, ठिक छ, त्यता चाहिँ अब पानी परेको रहेछ भर्खरै होइन। अब पानी पनि पर्छ भनेको छ, धेरै ठाउँमा पानी पर्नेछ होइन, बारीहरू यस्तो जोखिमको सम्भावना छ भनिरहेको छ। त्यसै आफ्नो ख्याल गर्नुहोला पनि भन्न चाहे। अब खाना त खाइसक्नु भएको छ होला होइन, धेरै समय भइसक्यो, लगभग एक बज्न पनि लागिसकेको छ है।
1: हजुर, खाना त खाइसके हजुर, मैले त भन्नुपर्छ अनि हजुरले पनि खाइसक्नु भइसक्यो है।
0: ल, मेरो पनि खाना त भइसक्यो भन्नुपर्छ, 11 बजीतिर भएको हो। ल हजुर, कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो सुनेर साथ दिनुहोस् है त।
1: हुन्छ, अब एकदमै मन पनि पर्छ, एकदम पनि गर्छु, फोन परिरहेको छ, कहिले लाग्छ कहिले लाग्दैन, नलाग्दा पनि एकदम सुनेर साथ दिन्छु भन्नुपर्छ।
0: ठिक छ, अब समयले साथी छ, फोन लागेसम्म सुनेर साथी नै छ, फोन मार्फत पनि कुराकानी गर्नलाई सहभागिता जनाउनुहोस्। यति बेला फेरि अर्को पनि एउटा मिठो गीत बस्छ, हजुरले बस्ने गीत मार्फत आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहोस् है त।
1: हुन्छ, कार्यक्रम सञ्चालन गर्ने लागि भन्न चाहन्छु, साथीमा बस्नुहुने कार्यक्रम मित्रलाई भन्न चाहन्छु, हजुरले त्यो परिवारको लागि, मेरो घरको लागि, मेरो लागि र अब साथीहरू त धेरै नै हुनुहुन्छ, यत्रो जो जति साथीहरूले कार्यक्रम सुनेर बसिराख्नुहुन्छ, सबै सबैलाई एकदमै सम्झिन्छु र कोही कसैलाई पनि बिर्सेको छैन
0: हवस् त। नमस्कार, उहाँ हुनुहुन्थ्यो अनिताजी, उहाँलाई फेरि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पाला तपाईँको रहेको छ, जो साथीको फोन लाग्छ कार्यक्रममा सहभागिता जनाउनु भन्छ भने तपाईँले फटाफट फोन गर्नुहोला, अब धेरै समय बाँकी छैन, केही समय बाँकी छ, तपाईँसँग हामी मिठो कुराकानीको साथमा हामी छुट्नेछौँ र तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन हुनेछ, तपाईँले एसएमएस पनि गर्न सक्नुहुनेछ, छोटो मिठोमा गर्नुहोला पनि भन्न चाहन्छु र फोन मार्फत पनि कुराकानी गर्नेछौँ। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: हेलो, नमस्ते।
0: नमस्ते हजुर, हाम्रो निर्मलाजी बोल्नुभयो?
2: हजुर हजुर।
0: के छ आराम हुनुहुन्छ नि?
2: एकदम आराम कसले भन्नुपर्छ अनि दिदी हजुरलाई?
0: म पनि एकदम आराम कसले छु भन्नुपर्छ है त। अनि अरू सुनाउनुहोस्, खबर के छ? खाना त भइसक्यो होला?
2: खाना त अघि नै भइसक्यो, अरू त केही छैन, घाम लागेको छ, आज त हिजो पानी परेको थियो, खासै केही पनि छैन भनौँ न।
0: कुनै साथीको ठाउँतिर पानी परेको छ, कुनै साथीको ठाउँतिर घाम लागिरहेको छ, अब हाम्रोतिर चाहिँ पानी पनि पर्ला जस्तो हुन्छ, घाम पनि लाग्ला जस्तो हुन्छ, यस्तो बस्छ त दुधारमा परिरहेको छ मौसम।
2: हाम्रोतिर त मजाले घाम पो लागेछ।
0: ठिकै छ, घाम पनि लाग्नुपर्छ, पानी पनि समयमा पर्नुपर्छ। ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, एकदमै खुसी लागेको छ, अरू समग्रमा केही छैन नि नयाँ नौलो खबर त?
2: हजुर, अरू त केही पनि छैन खासै।
0: खासै केही छैन, भएपछि भयो भने त हाम्रो निर्मलाजीले हामीलाई पक्कै पनि सुनाउनुहुन्छ नि होइन?
2: एकदम सुनाइहाल्छ नि।
0: ल, सुनाउनुहोस्, हामीलाई जानकारी पनि गराउँदै गर्नुहोस्, त्यहाँको परिस्थिति, त्यहाँको के छ कस्तो छ, हरेक कुराहरू चाहिँ हामीलाई जानकारी गराउँदै गर्नुहोस् है त।
2: हस् हुन्छ
0: ल त्यसो भए हामी कार्यक्रमको अन्तिममा छेडमा पनि आइसकेका छौँ होइन एकदमै मिठो गीत बस्छ कार्यक्रममा हजुरले आफ्नो आफन्तजन साथीजनीलाई सम्झनुहोस् है त
2: हुन्छ विशेष गरेर त दिदी हजुरलाई भन्न चाहन्छु टेक्समा हुने दिदी दाई दुवैजनाको लागि हजुर अल फ्यामिलीको लागि मेरो घर परे सम्पूर्णको लागि प्यार छोरी पटिचा पढ्नु सुनिरहेको छ उसको लागि पनि सम्झिरहेको छु भन्न चाहन्छु अनि मेरो राम्रो साहब पुरानो गाउँमा यति परिवार सम्पूर्णको लागि अनि दिदी मिनाजीको लागि पनि सम्झिरहेको छु भन्न चाहन्छु अनि बहिनी अस्पतागिरी सरकारगिरी अनि काठमाडौँ हुने दाई भाउजू पनि सम्झिरहेको छु भन्न चाहन्छु दाई धुदा पाण्डेको लागि अनि साथी देव मान्द्रीको लागि गीता सुनालाई अस्मिता बस्नलाई नवीनाको लागि उर्मिला मगरको लागि सीता श्रेष्ठको लागि शिला अधिकारीको लागि अनि बहिनी रमिला तामाङलाई साँच्चै भन्दै बिना हुन्छ नमस्ते
0: हवस् नमस्कार हुनुहुन्थ्यो निर्मला पौडेलजी हुनुहुन्थ्यो सिन्धुलीबाट अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ समय कम छ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नुपर्ने हुन्छ यति बेला भने तपाईँले पठाउनुभएका यो कमेन्ट वाचन गर्ने तर्फ लाग्छ सुमिति यात्रा सुनवार किराची हुनुहुन्छ गुड आफ्टरनुन सम्झना नेवा खड्गे हजुर म चाहिँ हामी छप्केवाली हाल चाहिँ काठमाडौँबाट काठमाडौँ बौद्ध जुरपाटीबाट चाहिँ कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ कार्यक्रम एकदमै मनपर्छ अब बस्ने सङ्घ हजुरको लागि र मेरो घर फ्यामिलीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ र त्यसै गरी शान्ति बिसीजी हुनुहुन्छ मिस यु एन्ड हर भन्नुभएको छ म चाहिँ शान्ति बिसी हो रोल्पाबाट भन्दै हुनुहुन्छ र टीकाराम सुनवारजीले पनि दर्शन नमस्कार म पनि कार्यक्रम सुन्दैछु तिनजुरे मिडिया ग्रुपको सदस्य रामेछाप कर भई आज काठमाडौँबाट साथीहरू हुनुहुन्छ सोना कन्दङमा मिडिया प्रेमी निर्मला वनेम जीवन सुब्बा भूमिका राई पलपल अभिक्षी आसन लक्ष्मण मगर राजकन्या भगर समर्पित सुनवार त्यसै गरी रमला साम्पाङ राई रामलाल सुमन घायल अभिर्मान सुनवार देव बासकोटा रुबिना थामी प्रेमकला आचार्य त्यसै गरी कमला मुखिया लक्ष्मण किराती लक्ष्मी राय फुची छुच्ची फुची बिनु सुनिता सुनवार दिलदुखिरिया सयत्री उमेश सन्जान राई सजना माथि सजना टिकाडियो बुधवीर तामाङ जमिनदार बाबुको इमान्दार छोरो कोपिला चामलिङ राई मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई सम्झिँदै चुटिन्छु भन्नुभएको छ र त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ प्यारे दिदी नमस्ते नमस्कार है म बाबुराम मगर हो खण्डुङ्गा पोकली घर भइहाल्छ साउदी अरेबिया रियादबाट चाहिँ सुन्दैछु सबैमा धेरै माया अनि धेरै सम्झना छ मेरो घर परिवार साथी सङ्गीत सबैमा धेरै धेरै सम्झेको छु भन्दै हुनुहुन्छ र त्यसै गरी हुनुहुन्छ अर्को साथी कल्पना साम्पाङजी हुनुहुन्छ भोजपुर घर भइहाल्छ काठमाडौँबाट गुड आफ्टरनुन नाना भन्दै हुनुहुन्छ सन्चै हुनुहुन्छ भन्नुभएको छ एकदम हामी सन्चै छौँ अब बस्ने गीत मेरो प्यारो मान्छे दिनपाले शर्मिलालाई केटुल सुन एण्ड मिस यु एण्ड लभ यु भन्नुभएको छ मामु अञ्जन यात्री प्यारे साम्पाङ बाबा बिनु साम्पाङ सोना कन्दङमा मनिषा बान्तवा रञ्जित राई स्नेहा चामलिङ लक्ष्मी राई एमपी विवश लिम्बु तीर्थ राई रमला साम्पाङ त्यसै गरी विवश गुलुङ विवश लिम्बु भन्नुभएको छ राजेशको कुमार माझीलाई अग्रिम जन्मदिनको शुभकामना छ भनिदिनु छ दादा रामकुमार थापा दादा हुनुहुन्छ गणेश श्रेष्ठ युक्त प्रसाद श्रेष्ठ माधव टुङ्गे लेतराम चौधरीलाई चाहिँ ह्याप्पी बर्थडे टु यु भन्नुभएको छ र त्यसै गरी सम्झना सानो सम्झना गगन तेरोदेमी कायल अभिर्मान सुनवार युकेन लिम्बु लवली किरात प्रेम भण्डारी माया राई राई अनिता शर्मिला राई हर्पण रोशनी रिता राई अस्मिता बान्तवा दादाहरूमा हुनुहुन्छ रत्न बहादुर थापा देवेन किशोर रञ्जन शंकर कार्की हिक्मत साई जीवन कार्की सुखराम बान्तवा कुमार करूणा चामलिङ त्यसै गरी जमुना राई हुनुहुन्छ उषा किरण मुस्कान बान्तवा सुदेव बान्तवा छत्रा एम्पो हुनुहुन्छ नानो सरगम करुणा हुनुहुन्छ त्यसै गरी निर्मला शाह हुनुहुन्छ निश्चल निर्मला त्यसै गरी दादा हुनुहुन्छ युगेन्द्र बस्नेत राजन बान्तवा राई अनबोल बान्तवा राजन बान्तवा भन्नुभएको छ त्यसै गरी कुमार कुमार रामकुमार राई अल फ्रेन्डलाई चाहिँ मिस यु भन्नुभएको छ कल्पनाजीलाई विशेष धन्यवाद त्यसै गरी सिम्पल सरिनाजी हुनुहुन्छ उहाँले पनि लेख्नु भएको छ हेलो दिदी खिच्छु खबर म चाहिँ मोरङ बाट चाहिँ खाने पोखरीबाट सरिना गुरुङ हो मिस यु अर माई फ्रेन्ड भन्दै हुनुहुन्छ र सुजन भुजेल खोटाङ्गे भाइ भन्नुभएको छ गुड आफ्टरनुन हजुर नमस्कार दिदी म पनि सुन्दैछु है खोटाङबाट सबै साथीलाई अरूमा चाहिँ मिठो सम्झना भन्दै छुटिन्छु भन्दै हुनुहुन्छ र त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ सपना तामाङजी हुनुहुन्छ हजुर नमस्ते नमस्कार सुन्दैछु सिन्धुलीबाट सपना तामाङ हो राम्रो लाग्छ है नाना खाना खानुभयो त अनि सन्चै हुनुहुन्छ मलाई चाहिँ मिल्छ भने किन गरे माया भन्ने चलचित्रबाट दुखीले छोड्न यो साथी भने बोलको गीत बजाइदिनुहोस् न भन्दै हुनुहुन्छ। सकेसम्म हामी राख्ने प्रयास पनि गर्नेछौँ है। सपनाजीले गीत रोजाइमा पार्नु भएको छ, उहाँको रोजाइको गीत हामी कार्यक्रममा राख्ने प्रयास त गर्नेछौँ। उहाँले चाहिँ हाम्रो सपनाजीले चाहिँ गीत रोजाइमा पार्नु भएको छ, किन गरे माया भने चलचित्रको गीत भन्नुभएको छ। दुख दुखीले छोडेन यो साथी भन्ने बोलको गीत भन्नुभएको छ। दुख दुखीले छोडेन यो साथी भन्नुभएको छ। सो गीत हामी कार्यक्रममा राख्नेछौँ र उहाँले अब यो गीत मार्फत चाहिँ सम्झना सन्देश राख्नु पर्दा चाहिँ भन्नुभएको छ, नाना हजुरको लागि र रेडियो साथीहरूको लागि सम्झना प्रधान दर्नाल मेनुका मनिता दर्नाल त्यसै गरी रमिला तामाङ र सबैको लागि भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी उहाँले चाहिँ भन्नुभएको छ, किन गरे माया बने भन्ने चलचित्र गीत चाहिँ भन्नुभएको छ। दुख दुखीले छोडेन यो छाती किन गरे माया बने गीतबाट चाहिँ भन्नुभएको चलचित्रबाट चाहिँ भन्नुभएको छ। र टेक बहादुर पुमाजी हुनुहुन्छ, सञ्चालिका सम्झनाजी नमस्कार, गुड आफ्टरनुन, म पनि उदयपुरबाट चाहिँ कार्यक्रम सुन्दैछु फेसबुक लाइभबाट भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी सोना कन्दुङबाजी हुनुहुन्छ, शिवाल नमस्कार, आज सम्झनाजी हजुर, म सोना कन्दुङमा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु यो बेला, मिठो माया सम्झना साथीहरूमा टिकाराम सुनुवा, लेखक बान्तवाडाई, सुस्तानी भुजेला आमा, दिनेश पेवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धन गजमेर, सरस्वती खत्री, हिराबहादुर लकाई, लिराज कामाङ, अन्जान तोलुङ, पवित्रा तामाङ, अनिता आर्ले, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जेला सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाले, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, केशव सन्चुरी, सन्तोष यामिन छेत्री, क्रिस ढुङ्गा, नाइमत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिरमान, देवेन किशोर अन्जान, समीर स्वर्गी किरात, आर्जी जीवन चामलिङ राई, बेलिया समी, बिना घिसिंह, रत्न शमशेर थापा, सुनिता मेकुलुङ, वसन्त श्रेष्ठ, सबै सबैलाई भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी तो बहादुर पुलामीजीले पनि गुड आफ्टरनुन भन्नुभएको छ। मिलन घायल मोटुजीले पनि गुड आफ्टरनुन, म पनि कार्यक्रम सुन्दैछु दोहा कतारबाट भन्दै हुनुहुन्छ। त्यसै गरी अर्को साथी हुनुहुन्छ, देवन किशोर अन्जानजी हुनुहुन्छ, प्रेमले सम्बन्ध बढाउँछ भने रिसले शत्रुता, अहंकारले आफूलाई नष्ट गर्छ भने नम्रता र सहनशीलताले जुनै आधार, नचुस् नचाउनुहोस्, हाँस्नु ससाउनुहोस्, रमाउनुहोस् रमाउनुहोस्, हाँसी खुसी साथै यो जीवनलाई खुसी बनाउनुहोस्, जिन्दगी यस्तै हो साथी, दौड्दा दौड्दै कहाँ पुगेर अन्त्य हुने हो, समयले कहाँसम्म साथी नै होला र हाँसो खेल गर्ने भने के बाँचुन्जेल हो, यो जिन्दगी आज कि भोलि कसलाई के थाहा छ, देवन किशोर अन्जान प्रभासी भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सुशील स्याङतामजीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु है, सम्पूर्ण साथीलाई मिठो माया सम्झना छ भन्नुहुन्छ। हिराबहादुर लकाईजीले पनि नमस्ते चिज, म पनि सुन्दैछु भन्नुहुन्छ। र प्रेम भण्डारीजीले पनि मिस यु अल भन्नुभएको छ। टेकु छुट्टीले पनि नमस्ते भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै यहाँ पछि छुट्टिनुपर्ने हुन्छ। यति दिनसम्म तपाईँले देशभर विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, सम्पूर्ण साथीलाई विशेष धन्यवाद व्यक्त गर्छु। र प्रविधि संयोजनबाट यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो ललित हाईलाई पनि मनाइदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
3: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
4: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
4: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ लिखुतामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रानीछाप
5: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
6: सम्पर्क नम्बर 0 48 45 143 98 63 023 422
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
7: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौ चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
1: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ
1: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
3: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
1: उपाय नम्बर तीन बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
3: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर
1: पुरिदिनुहोस्
3: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्

0: मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
0: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सारले लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: रंगबहार रंगबहार
3: वर्ज संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
2: वर्ज पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वर्ज पेन्स।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
1: 9840-37-78-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका, वडा नम्बर 2 को कार्यालय मन्थली, रामेछाप।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-775, 9841-96-0669, 9864-1478।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
9: सम्पर्क नम्बर 0475904662 98692599998।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलन्जोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
11: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
12: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
13: यसको उत्पादन रामेछा बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
12: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछा गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
5: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
3: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: कार्यसूचीको विषयहरू:
3: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
5: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
5: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
3: संस्था एकीकरण सम्बन्धमा,
5: ऋण अपलेखन सम्बन्धमा,
3: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
5: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
3: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
5: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
3: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
5: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
3: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
5: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
3: धितो लिलामी सम्बन्धमा,
5: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा।
11: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान:
3: मिति 2083-20 गते, स्थान थाके, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
11: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै,
3: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउके छाँटी समेटिनी टोल तथा क्षेत्रहरू च्याउके छाँटी र सालु बजार
11: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान च्यासको समेटिनी टोल तथा क्षेत्रहरू च्यासको बिसौली होदिल
3: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान रामपुर भन्ज्याङ समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै
11: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान भालुखोप समेटिने टोल तथा ओडाहरू चाम्बोट गैरी गाउँ भालुखोप र ओख्रेनी
3: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म स्थान बुद्ध चोक समेटिने टोल तथा क्षेत्रहरू खोपटार गाईटार र कटुन्जे
11: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान तल्लो सुनारपानी समेटिनु टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै
3: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म स्थान च्यान डाँडा समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै
11: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान मचबारी समेटिनु टोल तथा ओडाहरू मचबारी पहरी टोल
3: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान भ्याउरे समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै
11: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान सिमले समेटिने टोल तथा ओडाहरू सिमले सबै
3: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान लिखे बजार समेटिने टोल तथा ओडाहरू सुकाजोर छाप पातले हिले पानी पालेबन
11: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान रजय छाप समेटिने टोल तथा ओडाहरू रजय छाप
3: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म स्थान मुडाजोर समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र
11: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिन टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी
3: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा ओडाहरू कुनौरी सबै
11: सोही दिन बिहान 9:30 बजेदेखि 10 बजेसम्म स्थान हातीटार समेटिन टोल तथा ओडाहरू हातीटार सबै
3: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म स्थान सेलेघाट समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै
11: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै
3: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान केउरे पानी समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै
11: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगीटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
3: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै
11: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
3: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
11: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
3: सोही दिन बिहान 9:00 बजेदेखि 11:00 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
11: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरुबोटे समेटिने टोल तथा ओडाहरू आरुबोटे सबै
3: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
11: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
3: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
11: सोही दिन बिहान 10:00 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
3: मिति 2083 साल भदौ 27 गते स्थान एजीएस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
11: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
3: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0484543004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
11: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
14: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
15: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
2: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
3: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
2: हुर्केकै गिरिराज चल्ला 150मा?
3: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
4: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
3: विराज किसानको साथी,
4: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
3: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोलन्जोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बासेश्वर सिन्धुली।
5: दैनिक ₹197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।

0: अहिले दिउँसोको 2 बजे
1: हजुरको रेडियो

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हाई हो। तपाईँले यो खबर हजुरको रेडियो वेभ 2 थोप्लेकी मेगाहर्ज, साकेतामाको सीएफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराउने भएको छ। चिनिया जनमुक्ति सेनाको वायु सेवाका 2 वटा ठूला ट्रान्सपोर्ट विमान आज राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। 4 जना चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरण सहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए। झण्डै 3 घण्टाको उडानपछि काठमाडौँ आइपुगेका 2 विमानले पाल कम्बल, स्लिपिङ ब्याग, हार्ड ट्याग जस्ता प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सहित 50 टन सामग्री ल्याएर काठमाडौँमा रहेको चिनिया दूतावासले जनाएको छ। ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुन नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थित रहेको थियो। रसुवाको भुटेको शेषसहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढ़ी पहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएको छ। पछिल्लो पटक अमेरिकाले बाढ़ी प्रभावित नेपाली नागरिकका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार सहयोगबाट बाढ़ी प्रभावित 10,000 परिवारलाई 3 महिनासम्म आपतकालीन खाद्य सहायता उपलब्ध गराइनेछ। यसअघि अमेरिकाले बाढ़ी प्रभावित क्षेत्रमा 5 लाख अमेरिकी डलर आपतकालीन सहयोग तथा विपद व्यवस्थापन विज्ञ परिचालन गर्ने घोषणा गरिसकेको छ। यसले भारतबाट नेपालले अहिलेसम्म 57 टन भन्दा बढ़ी राहत सामग्री प्राप्त गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतले राहत सामग्रीसँगै बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि प्राविधिक सहयोग समेत उपलब्ध गराएको छ। पछिल्लो चरणमा भारतबाट 11 सदस्य विशेषज्ञ प्राविधिक टोली नेपाल आएको छ, जसले बाढ़ीका कारण जलविद्युत आयोजनाका सुरुङमा फँसेका व्यक्तिको उद्धारका लागि स्थलगत अध्ययन गरिरहेको छ। चीनले पनि सुरुङ उद्धारका लागि विशेषज्ञ टोली परिचालन गरेको छ। नेपालको चिनिया पक्षले राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराउनका साथै उद्धार तथा प्राविधिक सहयोगमा समेत सहकार्य गरिरहेको छ। नेपाल सरकारले चीन, जापान, अस्ट्रेलिया लगायतका मित्र राष्ट्र तथा साझेदारबाट अत्यावश्यक राहत सामग्री प्राप्त भइरहेको जनाएको छ। यसैबीच श्रीलंकाले नेपालका बाढ़ी पहिरो प्रभावितका लागि 10 लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। श्रीलंकाका राष्ट्रपति अनुरा कुमार दिशा नायकले तत्काल राहत तथा मानवीय कार्यमा सहयोग पुर्याउन उक्त रकम उपलब्ध गराउन निर्देशन दिनुभएको हो। संयुक्त राष्ट्र संघले पनि नेपालका बाढ़ी प्रभावितका लागि 25 लाख अमेरिकी डलर आपतकालीन सहायता परिचालन गरेको छ। स्विजरल्याण्डले संयुक्त राष्ट्र संघ मार्फत 10 लाख अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ भने अस्ट्रेलिया र बेलायतले पनि राहत तथा मानवीय सहायताका लागि प्रतिबद्धता जनाएका छन्। अस्ट्रेलियाले नेपालका बाढ़ी प्रभावित समुदायका लागि 50 लाख अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरेको छ। यसअघि बेलायतले 50 लाख पाउण्ड सहयोग तथा आपतकालीन उद्धार जनशक्ति परिचालन गर्ने घोषणा गरेको थियो। नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहतका लागि 1,250 थान भरिएका ग्यास सिलिण्डर उपलब्ध गराउने भएको छ। संघका अध्यक्ष दिवानर बहादुर चन्दले उक्त सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। विपद कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गराउँदै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाई
मध्यनजर गरे संघले यो सहयोगको राहत बढ़ाएको उहाँले बताउनु भएको छ। संघले उपलब्ध गराउने 1250 थान एलपीए ग्यास भरी सिलिण्डर नेपाल आयल निगम मार्फत लक्षित वर्गमा पुग्ने गरी वितरण गरिनेछ। 10 भदौको बिहान भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायत जिल्लामा भएको धनसंघको क्षतिप्रति संघले दुःख व्यक्त गरेको छ। यस कठिन परिस्थितिमा सबै निकाय मानवीय कार्यमा जुटिरहेको उल्लेख गर्दै संघले आफ्ना तर्फबाट पनि सामाजिक उत्तरदायित्व वहन गर्दै उक्त राहत सामग्री प्रदान गर्न लागेको जनाएको छ। रसुवा बाढ़ीले धादिङको सदरमुकाम धादिङ बेसी जोड्ने फुर्के खोला पुल बगाएपछि अवरूद्ध बनेको सड़क सम्पर्क वैकल्पिक मार्गबाट जोड़िएको छ। फुर्के खोलाको पुल बगाएपछि बासटार क्युरिन टार हुँदै त्रिशुली नदीको दायाँ किनारबाट धादिङ बेसी जोड्ने वैकल्पिक सड़क सञ्चालनमा ल्याइएको छ। संघीय सड़क सुपरिवेक्षण कार्य लय काठमाडौँका प्रमुख संजय नेपालका अनुसार बाढ़ीले फुर्के खोलाको पुल वास आउट भएपछि धादिङ सदरमुकामसम्मको सड़क सम्पर्क विच्छेद भएको थियो। त्यसपछि मास्टाराबाट क्युरेन टार हुँदै त्रिशुली नदीमा रहेको पुल प्रयोग गरी दाया किनारबाट धादिङ बेच्छे जोड्ने सड़क खुलाएको उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार हाल साना सवारी साधनहरू धादिङ बेच्छेसम्म सञ्चालन हुन थालेका छन्। ठूला सवारी साधन सञ्चालनको लागि भने सड़कलाई सहज बनाउन बाढ़ी बाटो क्षति पुगेका तथा लेदो र इरूले भरिएका खण्डमा ग्राभेल राख्ने काम भइरहेको उहाँले जानकारी दिनुभएको छ। खोल्सी तथा पानी बग्ने स्थानमा ढुंगा मिलाएर सुवारी साधन वारपार गर्न सकिने बनाइएको उहाँले बताउनु भएको हो। केही खण्डमा सड़क सामान्य अवस्थामा रहे पनि बाढ़ीले वास आउट गरेको स्थानमा भने सवारी सञ्चालनमा कठिनाई भइरहेको पनि बताइएको छ। सड़क डिभिजन नुवाकोटका प्राविधिक टोलीसहित दुईवटा मेसिन वैकल्पिक सड़क सञ्चालन गर्नको लागि परिचालन गरिएको छ। त्रिशुले 3 ए जल विद्युत आयोजनाको सुरुङ प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि अस्थिदेखि अस्थायी रूपमा बसेको संयुक्त टोलीले काम गरिरहेको छ। अहिले विशेषज्ञहरू सहित 93 जनाको टोलीले काम गरिरहेको सेनाले जनाएको हो। ड्रिलिङ मेसिन सहित एक्सकाभेटर, हाइड्रोलिक कटर लगायतका सामग्रीको प्रयोग गरेर काम भइरहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली तथा विशेषज्ञ टोलीले सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। साथै अहिले भारतीय र चिनिया टोली समेत सुरुङको उत्खनन गर्न परिचालन भएका छन्। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव तोलामा 9,500 रूपियाँले घटेको छ। आज सुन 3,09,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुन 2,04,000 रूपियाँले माफ गर्नुहोला, यसलाई फेरि सुन्न सक्नुहुन्छ। अस्ति शुक्रबार सुन 2,400 रूपियाँले गर्दै नेपाल 3,18,500 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 185 रूपियाँले घटेर तोलाको 4,780 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदी 4,965 रूपियाँ भएको थियो। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। अमेरिकासँगको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी। भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिगेजले अमेरिकासँग भएको नयाँ तेल सम्झौताबाट अमेरिकी कम्पनीलाई भेनेजुएलाको तेल क्षेत्रमा महत्वपूर्ण पहुँच प्राप्त भए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको स्वामित्व र सार्वभौम सत्ता कायम राख्ने दावी गरेको छ। सरकारी टेलिभिजन मार्फत सम्बोधन गर्दै
रोड्रिगेजले भेनेजुएलाले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको अधिकार कुनै हालतमा नछोड्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौताको संज्ञा दिनुभएको छ। र खबरको अन्त्यमा खेल खबर, सेरिया विरूद्ध 3-1 सहज जित निकाल्दै एट्रेलिकको मड्रिड स्पेन्स ला लीगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार रामोन सान्जे पिजुआन रंगशालामा पर्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौताको संज्ञा दिनुभएको छ।

नुआ एलेक्स वाइनले दुई र एडेमोला लुक्ला म्यानले एक गोल गर्नुभएको छ। सेभियाका लागि मिगुएल सिआब्राले एक गोल फर्काउनु भएको छ। खेलको चौथो मिनटमा बाइनाले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाउनु भएको थियो। 26 मिनटमा लुकम्यानले टोलीको अग्रता दोब्बर बनाउनु भएको छ। बाइनाले 33 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दा एटलेटिकको अग्रता 3-0 पुगेको छ। हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता आयु पनि यस खबरबाट विदा हुन्छु। नमस्ते।

0: त्यसपाली आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वस्थ श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वस्थ श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुचाई तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्की भने प्रविधि संयोजनबाट मलाई साथ मिलेको छ। ललिता हायुको भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.in को साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोश एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरकबार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको बसाईमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज आइतबारको बसाई आजको बसाईमा तपाईँको रोजाएको गीत बज्नेछ। तपाईँलाई आफूलाई मनपर्ने आधुनिक गीत तपाईँले रोजाइमा पार्नुहोस् र साथीसँगलाई पनि सम्झना सन्देश राख्नुहोला पनि भन्न चाहन्छु। तपाईँले नियमित सुन्दै आउँदाखेरि कार्यक्रम के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ र त्यसै गरी तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश छोटो मिठोमा लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि कार्यक्रममा समय अवधिभर वाचन गर्ने प्रयास गर्नेछौ र तपाईँको रुचाएको गीत राख्दै तपाईँसँग मिठा कुराकानीको साथमा हामी सहयात्रा गर्नेछौ र तपाईँले फोन गरेर आउनुपर्ने हुन्छ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 0440 40 00 26 फटाफट फोन गरेर तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँलाई मैले जानकारी गराइसकेको छु र तपाईँले आउनुहुन्छ भने आशा लिएका छौं। आउनुहोला, यो दिउँसोको समय छ। तपाईँ कालो राली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला। काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गर्नुहोला र कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रम को शुरूआत में एकदम मीठो गीत हिमाल सागर अनु चौधरी को आवाज में रहकर हो रया भन्ने एकदम मीठो गीत लिरिक्स म्यूजिक में रहकर विमल अधिकारी एरेंज में रहकर कमल सौराग रहकर मिक्स मास्टर में रहकर कुमार राणा संगीत हमने कार्यक्रम में राखे रसाई तपाईको शुरूआत कर सकता छौ। अब भने पालो तपाईको रहेको छ, फटाफट फोन गर्न सक्नुहुनेछ। आज विशेष दिन आइतबारको बसाई तपाईको रुचाएको गीत कार्यक्रममा बस्नेछ, तपाईले फटाफट फोन गर्नु न। तपाईको लागि हाम्रो स्टुडियोको नम्बर खुला भइसकेको छ, 0848 40 00 24 को माध्यम भएर तपाई सहभागिता जनाउन सक्नुहुनेछ। यो समय तपाई आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीसँग जोडिने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला, कार्यक्रममा पनि सहभागिता जनाउनु होला भन्दै यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? रेणुका भन्नुभयो, के छ रेणुकाजीको खबर? आराम हुनुहुन्छ? अनि अरू सुनाउनुहोस् खबर के छ, खाजा लिनुभयो कि बाँकी छ? मेरो पनि बाँकी नै छ भन्नुपर्छ, केही समय पछि हुन्छ। कार्यक्रम सुन्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ है, कार्यक्रम सुनिराख्नु भएको छ। आजको विषयवस्तु के छ भनेर जानकारी छ हजुरलाई? आज गीत रोज नेपाल हो। आज कुन गीत सुन्न मन छ हजुरलाई? ए भन न भन माया भन्ने गीत चाहिँ सुन्न मन छ हामीलाई। ठिक छ, हामी कार्यक्रममा राख्छौ, तपाईँले साथी सङ्गीलाई सम्झनुहोस् है त। हवस् त, नमस्कार। हुनुहुन्थ्यो रेणुका तामाङजी हुनुहुन्थ्यो, उहाँले एकदमै मिठो गीत रुचाइमा पार्नु भएको छ, ए भन न भन माया भन्दै थियो। यस्तो गीत हामी कार्यक्रममा राख्ने प्रयास गर्नेछौ। यस्तै गीतमा हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौ। 0848 40 00 24 फोन गरेर तपाईँ सहभागिता जनाउनुहोला पनि भन्न चाहन्छु। यति बेला कोही साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार
1: दिदी। नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: तामाकोशी गएर सजना बिक्र।
0: सजना बिक्र तामाकोशीबाट?
1: हजुर।
0: के छ नि सजनाजीको खबर?
1: ठिक छ दिदीहरू, के छ खबर?
0: मेरो पनि एकदम खबर ठिक छ, राम्रो रमाइलो छ। मौसमको कुरा गर्नु पर्दा होइन, एकछिनमै धुम्म हुन्छ, पानी पर्ला जस्तो हुन्छ, फेरि काम लाग्छ, यस्तै छ भन्नुपर्छ है त।
1: हजुर।
0: अनि अरू सुनाउनुहोस् खबर के छ?
1: खबर त मौसमको खबर भन्दा त यस्तै पानी परिरहेको छ, यस्तै यस्तै भन्नुपर्छ दिदी,
0: यस्तै छ भन्नुपर्छ है।
1: हजुर
0: ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ नि यो बेला? सुन्दै हुनुहुन्छ, सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। आज साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, सो गीत हामी कार्यक्रममा राख्छौ। हजुरले आफ्नो आफन्त जुन साथीसँग सम्झनु पर्ने हुन्छ है त।
1: पहिलो प्रथम त दिदी हजुरको लागि, अनि मेरो सुन्दै हुनुहुन्छ बाबा मम्मको लागि, अनि मेरो छोराहरूको लागि, मेरो श्रीमतको लागि भनिदिनु। नमस्कार।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो सजना बिकजी हुनुहुन्थ्यो तामाकोशीबाट, उहाँले पनि आफ्नो आफ्नो जुन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला पनि हाम्रो रेणुकाजीले रोजाइमा पार्नुभएको गीत कार्यक्रममा बस्छ, त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: गायिकामा एकदमै मिठो गीत हाम्रो साथीले हृदयमा पार्नु भएको थियो रेणुकाजले। सोही गीतमा हामीले सजनाजीलाई पनि समर्थन जनाएका थियौं। एकदमै मिठो गीत हृदयमा पार्नु भएको थियो, ए हो र भन न भन माया, ए हो र माया चार गीत रहेको थियो। हिमाल सागर र समीक्षा अधिकारीको आवाजमा रहेको थियो भने लेस म्युजिकमा रहेको छ विमल अधिकारी र म्युजिक एरेन्जरमा रहेको छ कमल सौराग रहेको छ। मिक्सिङ मास्टरिङमा रहेको छ कुमार राणा। सगीत हामीले कार्यक्रममा राखिसकेका छौँ। यस्तै मिठा रमाइला आधुनिक गीत संगीतहरू तपाईँलाई पनि सुन्न मन छ, साथीलाई सुनाउन मन छ भने तपाईँले कार्यक्रममा सहभागिता सुनाउनुहोला। फटाफट फोन गरेर आउन सक्नुहुनेछ। यति बेला तपाईँले सुनिराख्नु भएको छ रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 1.2 MHz प्रसारण भइरहेको कार्यक्रम रुचाई तपाईँको बसाइमा छु। आज तपाईँको रुचाएको गीत बस्नेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। यसै गरी हुनुहुन्छ हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि धेरै साथीले सूचना सन्देश पठाउनु भएको छ। तपाईँले चाहिँ कोही नयाँ साथी हुनुहुन्छ भने चाहिँ तपाईँले नेपालीबाट हजुरको रेडियो सर्च गर्नुहोला, त्यहाँ कार्यक्रम अनियर भइरहेको देख्न सक्नुहुनेछ। त्यस मार्फत पनि तपाईँले चाहिँ फेसबुक पेजबाट आफ्नो आफन्तजन साथीसँग छोटो मिठोमा सूचना सन्देश पठाउन सक्नुहुनेछ। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार,
1: हेलो दिदी, नमस्ते। नमस्कार,
0: नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म सिन्धुलीको बिटिजरबाट प्रवीण थापा मगा।
0: प्रवीण भन्नुभयो?
1: हजुर।
0: के छ प्रवीणजीको खबर?
1: सबै ठिकठाक छ भन्नुपर्छ। अनि दिदी हजुरको?
0: मेरो पनि खबर एकदम ठिकठाक छ, राम्रो रमाइलो छ, मौसम घमाइलो छ, यस्तै छ भन्नुपर्छ। अनि त्यताको के छ?
1: पानी घरि धुम्माउने घरि घाम लाग्ने हुन्छ भन्नुपर्छ।
0: नानी खाजा लिनुभयो कि बाँकी छ त?
1: मेरो बाँकी नै छ भन्नुपर्छ। अनि दिदी हजुरको?
0: मेरो पनि अब अलिअलि भयो, अलिअलि बाँकी छ भने जस्तै भएको छ होइन। बिचमा हामीले के के खानेकुराहरू खाइराखेको छौँ, त्यो भएर चाहिँ अब खाएन भन्नु पनि मिल्दैन होइन। खाएको कुरालाई खाना खाएको भन्नुपर्छ। ठिक छ, हामी अब खाँदै पनि छौँ, यस्तै छ भन्नुपर्छ। हजुरको भयो कि बाँकी छ त?
1: मेरो बाँकी छ।
0: बाँकी छ है, समयमा लिनुहोला पनि भन्न चाहन्छु। अनि कार्यक्रम त सुन्दै हुनुहुन्छ है?
1: हजुर, म सुनिरहेको छु भन्नुहुन्छ।
0: ल, सुनिराख्नु भएको छ। कार्यक्रमको बारेमा केही भन्नु छ त?
1: छैन भन्नुपर्छ है दिदी।
0: त्यसो भए आजको बसाइमा के गर्नुपर्छ भन्ने कुरा विषयवस्तुहरूमा थाहा छ है?
1: हजुर।
0: ल, के गर्नु पर्ला आज?
1: आज गीत रोज्नु पर्ने होइन र?
0: गीत रोज्नु पर्ने हो। कुन गीत सुन्नु मन छ?
1: मलाई कस्तो थिए कस्तो भए हेर मलाई भन्ने राखिदिनु न।
0: कस्तो थिए कस्तो भए हेर मलाई,
1: हजुर।
0: हामी राख्छौँ साथीसँगलाई सम्झनुहोस् है त।
1: सर्वप्रथम दिदी हजुरको लागि र साथीहरू भन्नुपर्दा सुनिराखेको होला सुशान मगर र सुविचाले मगरको लागि भन्ने चिन्छु दिदी। नमस्ते। नमस्कार।
0: हवस् नमस्कार। प्रवीण थापा मगर्जी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँलाई विशेष धन्यवाद। साथ सिंहलाई सम्झना राखेर छुटिसक्नु भएको छ। सही गीत मार्फत हामी अर्को एकजना साथीलाई पनि समर्थन जनाउनेछौँ र त्यसपछि उहाँको रोजाएको गीत बस्नेछ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार, नमस्ते, नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? गीताजी बोल्नुभयो है? हाम्रो गीताजीको नाम चाहिँ मैले ठ्याक्कै किन भन्न नसकेको होला है? हो भनेको अब बिर्सनु चाहिँ बिर्सेको छैन, ठ्याक्कै आवाज अन्य साथीको पनि उस्तै सुन्छु, त्यही भएर मलाई गाह्रो लाग्यो कि गीताजी हो कि अन्य साथी हो कि भन्ने कन्फ्युजमा परे म। ठिक छ, होइन अब त्यस्तै हो, के गर्ने, अब एउटा साथीको नाम लिँदा अर्को साथी पर्छ कि भन्ने डर लाग्छ क्या कहिले काहीँ चाहिँ। अनि खाजा लिनु भयो त? खाना त अब बाँकी नै छ, भर्खर खाजा खानु खाना खानुभयो, खाजा बाँकी छ। ठिक छ, अब केही समयपछि भोक लागेपछि खानु होला भन्नु चाहिँ। आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला, कार्यक्रम सुन्दै हुनुहुन्छ नि है?
2: कार्यक्रम सुन्दैछु
0: भन्नुभएको छ है। सुनेर साथी, कार्यक्रमको बारेमा केही भन्नुपर्ने छ त?
2: नाइ केही भन्न पर्ने छैन भन्नुपर्छ है।
0: ल त्यसो भए हामी कार्यक्रम तर्फै लाग्दा हुन्छ है।
2: हुन्छ कार्यक्रम चलाउनुहुन्छ दिदी हजुरको लागि मेरो घर फ्यामिलीको लागि र मेरो सरकार मम्मीको लागि र मैले गीत भनेर चिन्ने नचिन्ने माया गर्ने घिना गर्ने सबैलाई भनेपछि
0: हवस् त नमस्कार। उहाँ आउनु थियो गीता गोदालजी हुनुहुन्थ्यो। उहाँलाई विशेष धन्यवाद साथी सिंहलाई सम्झना राखेर जुटिसक्नु भएको छ। यति बेला भने प्रवीण थापा मगर्जीले रोजाइमा पार्नुभएको गीत रहेको छ, कस्तो थिए कस्तो भए हेर मलाई भन्ने एकदम मिठो गीत। त्यस्तो गीत हामी कार्यक्रममा राख्छौँ। त्यसपछि अर्को साथीको रोजाएको गीत लिएर आउने नै छौँ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: नि कार्यक्रममा एकदमै मिठो मन्छुले गीत राख्यो प्रवीणजीले रोजाना पार्नु भएको थियो कस्तो थिए कस्तो भयो हेरे मलाई भन्ने प्रमोद खरेलको आवाजमा रहेको थियो भने लिरिक्स म्युजिकमा रहेको छ रोशन सिंह र म्युजिक एरेन्जमेन्टमा रहेको छ विशाल निरौला मिक्सिङ मास्टरिङमा रहेको छ कुमार राणा सङ्गीत हामीले कार्यक्रममा राखिसकेका छौं र कार्यक्रमको लगभग समय पनि अन्तिम भइसकेको छ र यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार
1: प्रकृतिको नियममा बाँच्नु पर्ने दबाब भइदियो प्रकृतिको नियममा बाँच्नु पर्ने दबाब भइदियो अहिले परिस्थितिकै कारणले तनाव भइदियो प्रकृतिको नियममा बाँच्नु पर्ने तनाव भइदियो परिस्थितिकै कारणले तनाव भइदियो धेरै बोल्ने मन त मलाई पनि थियो सम्झनासँग धेरै बोल्ने मन त मलाई पनि थियो सम्झनासँग तर समयको अभाव भइदियो नमस्कार
0: अध्ययनजी बोल्नुभयो
1: हजुर
0: आरामै हुनुहुन्छ
1: एकदमै आराम कुशल छु अब म अहिलेसम्म चाहिँ हिजो दिनमा चाहिँ म भोटिको सिन त्यहाँनिर भइरहेको थियो त्यो घटना त्यो ठाउँमा पनि पुगेँ केही साथीहरूको चाहिँ एकदमै अवस्था निकै गम्भीर पनि थियो होइन त्यो ठाउँ पुगेर मतलब आइपुगेँ अहिले घरमा
0: चाहिँ त्यहाँ पुगेर पनि आउनुभयो है ठिक छ हाम्रो गर्नुभएको छ त्यहाँ पुगेर आउनु भएको रहेछ होइन अब त्यस्तै छ देशको परिस्थिति होइन यो अवस्था देखेर कसैले पनि अब के भन्ने शब्द नै भेटिँदैन होइन यस्तो अवस्था छ ठिकै छ यस अवस्थामा पनि पुगेर आउनुभयो खुसी लागेको छ अनि अरू सुनाउनुहोस् अब खाजा भयो कि बाँकी छ हाम्रो अत्यन्तजीको एकैछिनपछि हुन्छ हामी कार्यक्रमको अन्तिम क्षणमा पनि आइपुगेका छौँ र मौसम कस्तो छ अहिले त्यतातिरको
1: मौसम घाम लागिरहेको छ
0: मजाले घाम लागिरहेको छ है अहिले त यता रामेछापतिर पनि घाम लागेको छ अघि चाहिँ पानी पर्ला जस्तो भएको थियो छिटा छिटो पनि पानी छिटाइरहेको थियो अहिले चाहिँ घाम लागिरहेको छ मौसमको अवस्था पनि यस्तो छ होइन कहिले पानी पर्ने कहिले घाम लाग्ने यस्तै छ ठिकै छ हजुरसँग टिममा भए पनि कुराकानी गर्न पाएँ एकदमै खुसी छु अतिनजी एकदमै मिठो होइन राम्रो भन्दा पनि अब जानकारीमूलक खालको चाहिँ मुक्त पनि सुनाउनु भएको छ खुसी लाग्यो हामी कार्यक्रमको अन्तिममा छौँ गीत हृदयमा पार्नु पर्ने हुन्छ आजको बसाइमा कुन गीत सुन्न मन छ
1: जन्मदिन शुभकामना भन्ने गीत सुनौ आज प्रताप दासको रहेको थियो गीत होइन
0: प्रताप दासको आवाजमा रहेको के भन्नुभयो जन्मदिनको शुभकामना
1: जन्मदिनको शुभकामना
0: ठिक छ हामी कार्यक्रममा राख्छौ हजुरले साथी सिंह सम्झेर साइड
1: आज यो गीत सुनाउनु पर्दाखेरि चाहिँ मस्त वन पिरियडमा चाहिँ हाम्रो इमेज एफएम 97.9 कार्यरत सञ्चारकर्मी पारूजीको परेको आज जन्मदिन उहाँको विशेष जन्मदिनको शुभकामना धेरै छुटिन्छ नमस्ते
0: हवस् नमस्कार उहाँ थियो अध्ययन तामाङजी हुनुहुन्थ्यो उहाँसँग मिठो कुराकानी भइसकेको छ र उहाँले गीत पनि रुचाइमा पार्नु भएको छ प्रताप दासको आवाजमा रहेको जन्मदिनको शुभकामना भन्ने गीत चाहिँ रोजाइमा पार्नु भएको छ सो गीत हामी कार्यक्रम राख्छौँ र अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ समय कम छ किनभने धेरै कमेन्टहरू पनि प्राप्त भइराखेका छन् र सबैले मैले अहिले पूरा वाचन गर्न नसक्नुलाई तर मन नदुखाउनलाई अन्य बसाइमा तपाईँको कमेन्ट पुरै वाचन हुनेछ जति सक्छौँ समयले भएसम्म तपाईँको कमेन्ट नसुटेकन वाचन गर्ने प्रयास गर्नेछु यति बेला हुनुहुन्छ टिकाराम सुनवारजी हुनुहुन्छ दर्शन नमस्कार म टिकाराम सुनवार तिनजुरी मिडिया ग्रुपको मेम्बर रामेछापको भइहाल्छ काठमाडौँबाट प्रोग्राम सुन्दैछु साथीहरू हुनुहुन्छ सोना कन्दुङमा मिडिया प्रेमी निर्मला अनिमजी भने सुभादेव बाटकोट कमल श्रेष्ठ काल अभिमानी सुनवार सपना तामाङ टिका डुगराज कले मगर रमला साम्फाङ राई त्यसै गरी शर्मिला सरू मगर पर्पल अपेक्षा सुन रामला सुमन कमला मुखिया अभागी राई निसा मुना मुखिया प्रेमकला सर्वोदवीर तामाङ दिलदेखि रिया सुमिन्दर बाबु इमान्दार छोरो सरस्वती खत्री सदनावादी सदना कोपिला सामलिङ राई उनको साथी जीवन कार्के लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुटिए भन्नुभएको छ सोना कन्दुङवाजी हुनुहुन्छ सेवा र नमस्कार आरजे सम्झना शिष हजुर म सोना कन्दुङवा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो माया सम्झना छ टिकाराम सुनवार लेखक बान्तावा राई सुस्तानी भुजेल लामा दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्नेत अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा धनुकश्मीर सरस्वती खत्री हिरा बहादुर लगाई लीलाराज काम्बाङ अन्जान थुलुङ पवित्र तामाङ अन्जान थुलुङ भन्नुभएको छ त्यसै गरी अनिता आर्यलाई सम्झना सुनवार विनिता गिरी विनिता राई मनिषा छेत्री सनिषा लामा बिना मगर सिर्जला सापकोटा सुनिता भेगा सृजना युङहाङ दिया लिम्बु दिया राय सुसन थामी श्रीराज मदीपक तामाङ त्यसै गरी मनसुन तामाङ रूपा चौधरी सुपिता थारू रिमा साई सम्झना नेवा कर्गी उर्मिला दियाली लालमाया थापा मेनुका श्रेष्ठ लक्ष्मी आहाले मगर रन्जु मगर केशव सेन्चुरी सन्तोषी अमीन छेत्री कृष्ण घनाइमत घड्की युक्त प्रसाद श्रेष्ठ देवेन्द्र दाहाल काइल अभिमान देवेन किशोर अञ्जान समीर स्वर्गीय किरात आर्जे जीवन सामिक राई बिलिया सामी मिना घिसिंह रत्न शमशेर थापा सुनिता इङमी कुलुङ बसन्त श्रेष्ठ भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी देवेन किशोर अञ्जानजी हुनुहुन्छ। उहाँले लेख्नु भएको छ, मृत्यु त जन्मदै तय भएर आएको हुन्छ, आखिर यो जिन्दगी त केवल मलामीको खोजीमा मात्र दौडिरहेको छ। हाँस्नु हँसाउनु रुनु रुवाउनु जीवनको खेल हो भने त्यो त निरन्तर हो, आउँछ जान्छ वर्षायामको भेल हो, यसलाई सम्हालेर लानु नै जीवनको मेल हो। बुझ्नेहरू तिमीलाई रमाइलो खेल हो भने नबुझ्नेहरूका लागि एउटा कठिन जेल हो। देवेन किशोर रञ्जन दुहा कतारबाट भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ रञ्जना बाहिङ राईजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, दिपापुर छाने मगरजी हुनुहुन्छ, नमस्ते दिदी म पनि काठमाडौँदेखि सुन्दैछु है भन्दै हुनुहुन्छ। र त्यसै गरी कल्पना साम्पाङजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, गुड आफ्टरनून नमस्ते नाना, मेरो प्यारो मान्छे दिलपाल शर्मिलालाई गेट विल सोन मिस यु एण्ड लभ यु भन्नुभएको छ। बाबा विनोद साम्पाङ, मामा अञ्जन यात्री प्यारी साम्पाङ सोना कन्दुङमा, त्यसै गरी अरू मलाई चिन्ने नचिने माया गर्ने घिर्ने गर्ने सम्पूर्णको लागि भन्दै छुट्टिन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी कमल श्रेष्ठजी हुनुहुन्छ, हजुर नमस्कार, म तेन्जुरी मिडिया ग्रुपको मेम्बर सदस्य तेह्रथुमको पेदाबाट चाहिँ कमल श्रेष्ठ हो। यस प्रोग्राम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा दि बाँसकोटा मनोज गोजेला सोची आरती लिम्बू लुकिन थेक्ने लिम्बू राजन कतिवटा सत्रयाम यो गीत त्यसै गरी किराती सुशीला सरला राई मिडिया प्रेमी निर्मला अनिम पूजा माधिम भलिम्बु फुलमाया अङ्केवा टिकाराम सुनवार मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टिए भन्नुभएको छ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी शुक्रराज रसायनी निर्दोषी हुनुहुन्छ, हेलो हजुर नमस्कार, अनि सांगीतिक अभिवादन म पास्तर हिलेयाङ साथ घर भई हाल चाहिँ फिल्म छार डब्लुबाट शुक्रराज रसायनी निर्दोष अब बस्ने गीत मार्फत साथीभाइहरूलाई समर्पण गर्नुपर्दा हुनुहुन्छ जीवन सहयात्री कमला रसाले प्रेमकला आचार्य टिकेन्द्र साम्बाम्पे अरूणा साम्बाम्पे गोपाल भाइ चटपटे मनिषा शेर्पा गगन तेर्तमे सुमे लिम्बु सुन्जमाया केरुङ ताराशंकर विनिता दाहाल सुवेदी मनमाया तिमले सिन्हा रामकृष्ण एकल यात्री पाँच थरी सोनिम राई मुना खड्का सिम्पल सरिना गुरूङ सुप्रिया बान्तवराई कविता घतानी त्यसै गरी धनुगजी मेरो हर्पल रोशनी राई हुनुहुन्छ, सरस्वता पोखरे राजकले मगर प्याकुली गीता लिम्बु काली कमला ओनिम तिलो याम्पु राई हरिमाया चमलागे भूपाल दुलाल अभागी सृजना विश्वकर्मा देवेन किशोर रञ्जन त्यसै गरी हुनुहुन्छ युगेनी भ्याङ लिम्बु भीम कतानी ढकाल धर्मराज धनकुमार खाती फुलमाया सेन्चुरी सुहाङमा लिम्बु सम्पूर्णलाई भन्दै छुट्टिए भन्नुभएको छ। मिलन घायल मोटुजी हुनुहुन्छ, नमस्ते दिदी म पनि कार्यक्रम सुन्दैछु, तेन्जुरी मिडिया ग्रुपको सदस्य मिलन घायल मोटो तेह्रथुम हाल घर भई हाल चाहिँ दुहा कतारबाट अब बस्ने गीत रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता दर्शकको लागि भन्दै छुटिन्छु भन्नुभएको छ। त्यसै गरी हुनुहुन्छ धन श्रेष्ठजीले लेख्नु भएको छ, दर्शन नमस्कार हजुर भन्दै हुनुहुन्छ, दर्शन नमस्कार। र त्यसै गरी अभूत बजर सारीजी हुनुहुन्छ, सबै प्यारी बहिनी रिता भट्टराई न्यूज रिडरलाई चाहिँ मार्केटिङ आज जन्मदिन परेको हुँदा शुभकामना भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी जन्मदिनको शुभकामना छ उहाँलाई। सत्यकला ईश्वराजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, विनोद बरुवालजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, नमस्ते हजुर म पनि सुन्दैछु, सालोबाट विनोद बरुवाल हुने भन्दै हुनुहुन्छ। बाबुरा मगरजी हुनुहुन्छ, नमस्ते म पनि कार्यक्रम सुन्दैछु, ओखलडुङ्गा फोकली घर भई हाल चाहिँ साउदी अरेबियाबाट सम्पूर्णलाई धेरै माया सम्झना छ भन्दै छुट्टिन्छु भन्नुभएको छ। हिराबहादुर लकाईजीले पनि नमस्ते जी सुन्दैछु बोटोलबाट भन्दै हुनुहुन्छ। त्यसै गरी हुनुहुन्छ अर्को साथी टाइटल टेक विजय राईजी हुनुहुन्छ, म पनि आइपुगेँ है उही त टाइटल टेक बहादुर विजय राई हो, विवस्त फ्रम भोजपुर, अब बस्ने गीत सुस्मिता लिम्बु कुमारी युङखाङ लवाती काली इकम भन्नुभएको छ। त्यसै गरी लिम्बुनी निशा लिम्बु नम्रता राई काली शर्मिला चौलागाई सुनिशा साइरस त्यसै गरी लगाए सम्पूर्णलाई भन्दै छुट्टिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ जीवन विकजी हुनुहुन्छ, नमस्कार हजुर म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ, उहाँले चाहिँ अब कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी अञ्जिता मल्ल ठकुरीजी हुनुहुन्छ, दि नमस्कार है सुन्दैछु खुरकुरबाट, अञ्जिता मल्ल ठकुरी छेत्री हो, मिठो माया सम्झना छ सबैमा भन्दै हुनुहुन्छ। सुजन ढुङ्गेलजी हुनुहुन्छ, दुई हजुर नमस्ते नमस्कार है अनि म पनि कार्यक्रम सुन्दैछु हजुरले चाहिँ सुजन ढुङ्गेल दोग्राखा घर भइहाल चाहिँ मलेसियाबाट हो कार्यक्रम सुन्दैछु अनलाइन मार्फत समयले साथ दिएसम्म नियमित रूपमै सुन्ने गर्छु अनि दिदी लगायत रामेसाबतिरको खबर के छ भन्नुहुन्छ यताको खबर एकदम ठिक छ राम्रो छ रमाइलो छ कमाइलो छ यस्तै छ भन्नुपर्छ है त र त्यसै गरी सावित्र छेत्रीजी हुनुहुन्छ नमस्ते हजुर म पनि सुन्दैछु है काठमाडौँबाट भन्नुहुन्छ मिस यु अल भन्नुभएको छ रिमा थामीजी हुनुहुन्छ मिस यु प्यारी मोटो तपाईँको लागि सरा एन्ड सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि मैले वाचन गरिसकेको छु अब चाहिँ छुटिनुपर्ने हुन्छ यतिन्जेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथै भए कार्यक्रममा सहभागिता जनाउनु भयो आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुभयो साथी सिंहलाई सम्झना सन्देश राख्नुभयो सम्पूर्णलाई एकदम श्रम धन्यवाद व्यक्त गर्दछु र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला गीतका सर्जक श्रेष्ठलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु र प्रविधि समिचनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता हाईलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै अन्तिममा हाम्रो अतिन्जेली रोजाइमा पार्नुभएको गीत रहेको छ सो गीत हामी कार्यक्रममा छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सञ्जना खड्गी पनि बिदा हुन्छु तपाईँ भने रेडियो सुन्दै गर्नुहोला हवस् त नमस्कार।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज।
2: बाढीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज 5 दिन पनि प्रभावित क्षेत्रमा उद्धार राहत र पुनर्स्थापनाका काम निरन्तर। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा निकास। भोटेकोसी हुँदै बिहान आएको बाढीले 4 घर र 4 पुल बगायो। विशेषज्ञ टोलीबाट त्रिशुली 3A आयोजनाको सुरुङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँ आइपुगे। इक्वेडोरमा एल निनोका कारण आपतकाल घोषणा। सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता। र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने। नेपाल खबरमा अब पूरा खबर। भोटेकोसी बाढ़ीको आज आइतबार 5 दिन पुगेको छ। गएको बुधबार बिहान आएको ठूलो बाढ़ीले रसुवासहित नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासी पूर्व लगायत क्षेत्र प्रभावित भएका छन्। ती क्षेत्रमा उद्धार राहत र प्रभावितका पुनर्स्थापना लगायतका काम भइरहेका छन्। आज दिउँसोसम्म 752 शव भेटिएका छन्। घाइते 239 तथा उद्धार गरिएको संख्या 8730 पुगेको छ। सम्पर्कविहीनको संख्या 2502 रहेको विपद प्राधिकरणले जनाएको छ। 19,895 जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। भोटेकोसी बाढ़ीपछि संचार सेवा सहज बनाउन नेपाल दूरसंचार प्राधिकरणले 20 स्थान सेटेलाइट फोन दिएको छ। रसुवाको भोटेकोसी बाढ़ी पश्चात खोज उद्धार तथा राहत कार्यमा संचार सेवा सहज बनाउन प्राधिकरणले 20 स्थान सेटेलाइट फोन उपलब्ध गराएको हो। प्राधिकरणले विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई आज बिहान फोन हस्तान्तरण गरेको हो। प्राधिकरणले उपलब्ध गराएका सेटेलाइट फोन मध्ये 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाएको विपद प्राधिकरणका प्रमुख उप्रेतीले बताउनु भएको छ। भोटेकोसी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ। चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु सात्पोको दोभानमा बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा लेन्दे खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ। बुधबार बिहान लाङटाङरी हिमालको उत्तरी मोहडामा हिमचट्याङ सहितको पहिरो खसेपछि भोटेकोसीमा ठूलो बाढ़ी आएको थियो। त्यस्तै लेन्दे खोला पनि थुनिएको थियो। चिनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भएको थियो। अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि भोटेकोसी एवं त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परि कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्कविहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेको पहिचान भएको छ। सम्पर्कविहीन सबैको खोजी कार्य भइरहेको छ। भोटेकोसी हुँदै आज बिहान आएको बाढ़ीले 4 घर र 4 पुल बगाएको छ। अरू केही घर जोखिममा परेका छन्। धादिङको गल्छी गाउँपालिका 4, चिरौंदी त्रिशुली नदीमा आएको बाढ़ीले 4 घर बगाएको हो। बिहान त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। बहाव बढ़ेपछि नदीले कटान गर्दा त्यहाँ थप 4-5 घर जोखिममा परेका छन्। त्यस्तै गोरखाको घ्यालचोक र धादिङको चरौंदी जोड्ने पुल पनि त्रिशुलीले बगाएको छ। त्रिशुली नदीमाथिको झोलुङ्गे पुल बाढ़ीले बगाएको हो। यस्तै नदी कटानले कृष्णभीरमा पहिरो जाँदा मुगलिन काठमाडौँ सड़क पूर्ण रूपमा अवरूद्ध छ। बाढ़ी पूर्वानुमान महाशाखाले बिहान भोटेकोसीमा पानीको बहाव बढ़ेपछि रसुवा, नुवाकोट र धादिङसम्म नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो। यसअघि बुधबार रसुवाको भोटेकोसी हुँदै भीषण बाढ़ी आउँदा ठूलो क्षति भएको छ। त्रिशुली 3A हाइड्रो पावरमा टनेलको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि अस्तिदेखि अस्थायी रूपमा बसेको संयुक्त टोलीले काम गरिरहेको छ। अहिले विशेषज्ञ सहित 93 जनाको टोलीले त्यहाँ काम गरिरहेको छ। ड्रिलिङ मेसिन सहित स्काभेटर, हाइड्रोलिक कटर लगायतका सामग्रीको प्रयोग गरेर काम भइरहेको हो। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ। साथै अहिले भारतीय र चिनिया टोली समेत टनेलको उत्खनन गर्न परिचालन भएका छन्। चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान चिनिया जनमुक्ति सेनाको वायुसेनाका दुईवटा ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। चारजना चिनिया सुरुङउद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए। झण्डै 3 घण्टाको उडानपछि काठमाडौँ आइपुगेका ती विमानले पाल, कम्बल, स्लिपिङ ब्याग, हार्ट ट्र्याक तथा प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सहित 50 टन सामग्री ल्याएका काठमाडौँमा रहेको चिनिया दूतावासले जनाएको छ। दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
4: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ परेका छन् पक्राउ पर्नेमा रामेछापको गोकुल गंगा गाउँपालिका दुई ठोसे बस्ने 32 वर्षीय भगवान कार्की रहेका छन् कार्कीले राहत कोषमा 1,20,000 रूपियाँ सहयोग गरेको भनी च्याट जीपीटीको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयारी गरी सामाजिक सञ्जालमा राखेका थिए कार्कीले कोषमा सहयोग गरेको भनी आफ्नो क्यूआर कोड समेत सामाजिक सञ्जालमा राखेर त्यसबाट ठगी गरेका प्रहरीको भनाई छ उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले बताउनुभयो नेपाल टेलिकमले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधाहरूको सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ यसअघि टेलिकमले आजसम्मको लागि निशुल्क भोइस कल प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराएको थियो राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले यो सुविधा थप समयको लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ बाढ़ीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसंचार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मरमत सम्हारको लागि प्राविधिक टोली परिचालन भएको छ नेपाल टेलिकमका अनुसार बाढ़ी प्रभावित क्षेत्रका अधिकांश संरचना पुनः संचालनमा आइसकेका छन् भने बाँकी संरचना पनि संचालन गर्ने प्रयास भइरहेको छ अब विदेशको खबर इक्वेडरले एलनिनो जलवायु घटनाको कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एलनिनोको सम्भावित प्रभावलाई मध्यनजर गरी देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन् इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ़ने अनुमान गरेको छ यस वर्षको एलनिनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इण्डोनेसियामा डडेलोको जोखिम बढ़ाएको अधिकारीहरूले बताएका छन् वैज्ञानिकका अनुसार अहिलेको एलनिनो वर्षको अन्त्यतिर उत्सर्गमा पुग्न सक्ने र सन् 2027 विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान छ पानाको समाचार संस्था एएफपीले जनाएको छ सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन् इक्वेडरले देशको पूर्व

0: तीव्र गर्मी र वर्षाको जोखिमलाई मध्यनजर गर्दै आफ्ना झण्डै एक तिहाई शहरमा आपतकाल घोषणा गरेको छ। एलनिनो समुद्रको पानी सामान्यतया भन्दा बढ़ी तातेको अवस्था हो। अब खेल खबर। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत उनले बाढ़ीबाट प्रभावितका लागि सहयोग गर्ने बताएका हुन्। यस्तै सन्दीपले एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1500 रूपियाँ सहयोग गर्ने उल्लेख गरेका छन्। यो रकम बाढ़ीबाट प्रभावित बाल बालिकाको लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाइ छ। एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू भएको छ। 10 टोली सहभागी 50 ओभरको प्रतियोगिता आउँदो सेप्टेम्बर 12 चल्नेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरब रहेका छन्। यस्तै समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीबाड़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज पाँचौं दिन पनि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा निकास। भोटे कोशी हुँदै बिहान आएको बाढ़ीले चार घर र चरौदीको पुल बगायो। विशेषज्ञ टोलीबाट त्रिशुली 3A आयोजनाको सुरुङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँ आइपुगे। इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा। सम्भावित प्रभावलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कता। र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले एक महिनाको तलब विपद कोषमा दिने।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851414198 र 9841259957।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका 2 बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140049 चालीसमा

0: सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हार जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू।
0: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: रंगबहार रंगबहार
3: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
2: वर्जर पेंट।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू।
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप। वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
0: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू।
0: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा।
1: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा।
0: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा।
1: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा।
0: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा।
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा।
0: संस्था एकीकरण सम्बन्धमा।
1: ऋण अपलेखन सम्बन्धमा।
0: संस्थाको जग्गा बिक्री सम्बन्धमा।
1: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा।
0: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा।
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा।
0: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा।
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा।
0: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा।
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा।
0: धितो लिलामी सम्बन्धमा।
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
4: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
0: मिति 2083 साल भदौ 20 गते। स्थान थाक्ले। समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म। समितिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी।
4: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म। स्थान साङुटार बजार। समितिने टोल तथा क्षेत्रहरू साङुटार सबै।
0: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म। स्थान च्याउकी छाँटी। समितिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार।
4: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान च्यास्कु। समितिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल।
0: सोही दिन बिहान 8 बजेदेखि 10 बजेसम्म। स्थान रामपुर भन्ज्याङ। समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै।
4: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान भालुखोप। समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी।
0: सोही दिन बिहान 11 बजेदेखि 2 बजेसम्म। स्थान बुद्ध चोक। समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाईटार र कटुन्जे।
4: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म। स्थान तल्लो सुनारपानी। समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै।
0: सोही दिन बिहान 7:30 बजेदेखि 11 बजेसम्म। स्थान च्याङडाँडा। समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै।
4: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म। स्थान मचबारी। समेटिने टोल तथा ओडाहरू मचबारी, पहरी टोल।
0: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म। स्थान भ्याउरे। समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै।
4: मिति 2083 साल भदौ 21 गते। समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म। स्थान सिमले। समेटिने टोल तथा ओडाहरू सिमले सबै।
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। स्थान लिखे बजार। समेटिने टोल तथा ओडाहरू सुकाजोर, छाप, पातले, हिले पानी, पालेबन।
4: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म। स्थान रजय छाप। समेटिने टोल तथा ओडाहरू रजय छाप।
0: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म। स्थान मुडाजोर। समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र।
4: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म। स्थान मुगान। समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी।
0: मिति 2083 साल भदौ 22 गते। स्थान कुनौरी। समय बिहान 11 बजेदेखि 12 बजेसम्म। समेटिने टोल तथा ओडाहरू कुनौरी सबै।
4: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म। स्थान हाटीटार। समेटिने टोल तथा ओडाहरू हाटीटार सबै।
0: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म। स्थान सेलेघाट। समेटिने टोल तथा ओडाहरू सेलेघाट सबै।
4: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म। स्थान डाँडा खर्क। समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै।
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। स्थान क्यौरे पानी। समेटिने टोल तथा ओडाहरू क्यौरे पानी सबै।
4: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म। स्थान मुगीटार। समेटिने टोल तथा ओडाहरू भटौली सबै।
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। स्थान धारा पानी। समेटिने टोल तथा ओडाहरू टेकनपुर, मन्थली 2 सबै।
4: मिति 2083 साल भदौ 23 गते। स्थान सल्ले। समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म। समेटिने टोल तथा ओडाहरू सल्ले सबै।
0: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म। स्थान डुम्री खर्क। समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै।
4: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म। स्थान क्याम्पस चौर। समेटिने टोल तथा ओडाहरू लामा गाउँ, लामा टोल र रामेछा बजार।
0: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म। स्थान भङ्गेरी। समेटिने टोल तथा ओडाहरू भङ्गेरी, बाबिय खर्क।
4: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म। स्थान आरुबोटे। समेटिने टोल तथा ओडाहरू आरुबोटे सबै।
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। स्थान भीमसेन मन्दिर। समेटिने टोल तथा ओडाहरू सिमन्ती, पखेरा, भोटे गाउँ र ल्याङल्याङ।
4: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म। स्थान हुलाक डाँडा। समेटिने टोल तथा ओडाहरू भिरपानी, सिमपानी, हुलाक डाँडा र बेतेनी।
0: मिति 2083 साल भदौ 24 गते। स्थान सातमारे। समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म। समेटिने टोल तथा ओडाहरू सातमारे सबै।
4: सोही दिन बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म। स्थान कार्यालयको हल। समेटिने टोल तथा ओडाहरू पुडहर, मन्थली तथा छुटेका सबै।
0: मिति 2083 साल भदौ 27 गते। स्थान एजियस होटल। होटल मन्थली, समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
4: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
0: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0485403004, रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067।
4: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 4 को कार्यालय हिमगंगा, रामेछाप।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
7: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864417188।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
8: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
9: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
10: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
1: आधुनिक मेसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
9: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: हजुरको रेडियो 102

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
2: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
3: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
4: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: रामेछाप नगरपालिका, वडा नम्बर 8 को वडा कार्यालय, रामेछाप बजार, रामेछाप। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
7: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछाप।
8: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो? झारफुक गरेर निको पारिदिनु पर्यो माता।
7: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
8: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
7: त्यसो भए ध्यान दिएर सुन्ने।
9: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
7: सुन्नु भए त?
8: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट ramechaphospital.bagmati.gov.np। के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
10: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
10: सम्पर्क नम्बर 0485410043 9863024422।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
6: रामेछाप नगरपालिका, वडा नम्बर 9 को कार्यालय, ल्याङल्याङ, रामेछाप।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
10: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
10: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय, रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
13: Yeah, man, back in the day, they paid me no attention.

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ
3: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्न सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
2: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाउ
4: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
2: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण र भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ
4: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
4: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर एकको कार्यालय गोठगाउँ रामेछाप।
5: दिउँसोको 4 बजे
6: हजुरको रेडियो

नमस्कार हजुरको रेडियो 102.1 MHz को अपराह 4 बजेको रामेछाप अनि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर संगालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले खबर हजुरको रेडियो 102.1 MHz तामाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको नाममा नक्कली कागजात तथा स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जाल मार्फत भ्रम फैलाएको आरोपमा रामेछाप प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका 2 ठोसे निवासी 32 वर्षीय भगवान कार्कीलाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार गत भदौ 10 गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा आफूले 1,20,000 सहयोग गरेको भन्दै कार्कीले च्याटजीपीटीको प्रयोग गरी नक्कली ब्याङ्क स्टेटमेन्ट तयार पारेका थिए। उनले तयार पारेको नक्कली स्टेटमेन्टमा आफ्नो कोड समेत राखेर सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीको भनाइरहेको छ। उक्त कार्य मार्फत सर्वसाधारणलाई भ्रममा पारी रकम संकलन गर्ने उद्देश्य रहेको आशंकामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार कार्कीमाथि थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका कार्की राष्ट्रिय स्वतन्त्र पार्टी गोकुलगंगा गाउँपालिकाका सहसचिव हुन्। गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सम्पर्कविहीन भएका रामेछापका एक प्रहरी सहायक निरीक्षकको शव चितवनमा पहिचान भएको छ। मन्थली नगरपालिका 4 सालु कविलास घर भएका प्रहरी सहायक निरीक्षक रामहरि खड्काको शव चितवनमा फेला परेको हो। रसुवाको टिमुरेमा कार्यरत खड्का बाढ़ी आएपछि सम्पर्कविहीन भएका थिए। खड्काको शनिबार राति काठमाडौँ स्थित पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीपछि रसुवा सहित आसपासका जिल्लाहरूमा ठूलो मानवीय क्षति तथा भौतिक क्षति भएको छ। बाढ़ीपछि रामेछापका पनि ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको थियो। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बाढ़ीपछि सम्पर्कविहीन भएका रामेछापका 31 जना हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् भने अझै 43 जना भन्दा बढ़ी सम्पर्कविहीन रहेको छ। सम्पर्कविहीन रहेकाहरूको अवस्था एकिङ गर्न सम्बन्धित परिवार आफन्त तथा सुरक्षा निकायहरूबाट खोजी तथा समन्वय भइरहेको रामेछाप प्रहरीले जनाएको छ। मानवाधिकार सबैको अधिकार र समुदाय सँगसँगै भन्ने मूल नाराका साथ रामेछापको सदरमुकाम मन्थलीमा भदौ 13 गते मानवाधिकार रक्षकहरूको भूमिका तथा जिल्लामा मानवाधिकारको अवस्था विषयको अन्तर्क्रिया तथा भेला सम्पन्न भएको छ। राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मंच मानवाधिकार एलायन्स जिल्ला शाखा रामेछापको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। सुमन बोराको अध्यक्षतामा भएको कार्यक्रममा मानवाधिकार कर्मी एवं पत्रकार नवराज पथिकले मानवाधिकारको विषयमा अवधारणात्मक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा रामेछापका मानवाधिकार रक्षकको भूमिका, काम गर्ने क्रममा भोग्नु परेका चुनौतीहरू र रामेछाप जिल्लामा मानवाधिकारको वर्तमान अवस्था बारेमा विस्तृत छलफल गरिएको थियो। रसुवामा आएको भोटेकोशी नदी बाढ़ीमा परेर जोखिममा रहेका सिन्धुलीका 29 जना नागरिकको उद्धार गरिएको छ। उद्धार गरिएका उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको जनाइएको छ। उद्धार गरिएका मध्ये 3 वर्षका बालकदेखि 52 वर्षसम्मका नागरिक रहेका छन्। उद्धार गरिएका नागरिकहरूको विवरण सिन्धुली क्षेत्र नम्बर 2 का सांसद आशिष गजुरेलले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरिरहनु भएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीको कारण रसुवा लगायत आसपासको क्षेत्रहरूको जनजीवन प्रभावित भएको छ। बाढ़ीको जोखिममा परेका नागरिकको खोज तथा उद्धारका लागि सुरक्षाकर्मी तथा सम्बन्धित निकाय परिचालन भइरहेको छ। उद्धार गरिएका सिन्धुलीका नागरिकहरूको हालको अवस्था र उनीहरूलाई राखिएको सुरक्षित स्थानबारे थप विवरण सार्वजनिक हुन बाँकी छ। सिन्धुलीको ग्याङले गाउँपालिका 5 रामपुर बजारका व्यवसायी देवराज सिंह जालीको घरमा मध्यरातमा चोरी भएको छ। घरमा कोही नभएको मौका छोपेर चोरले नगद तथा सुनका गरगना सहित करिब 21 लाख बराबरको धनमाल चोरी गरेर फरार भएका छन्। सिंहपाल स्थित सिजालीको घरमा गैराती करिब 12 बजे चोरहरू प्रवेश गरेको बताइएको छ। चोरहरूले घरको कोठाको ढोका फोडेर भित्र पसेका थिए। सिंहजाली रामपुर बजारमा रहेको र परिवारका अन्य सदस्यहरू माइती गएको कारण घटनाका बेला घर खाली रहेको थियो। सोही मौकाको फाइदा उठाउँदै चोरहरूले घरमा राखिएको व्यापारबाट संकलित करिब
6 लाख नगद तथा 6 तोला बराबरको सुनको गहनाहरू चोरी गरेको पीड़ित पक्षहरूले बताएका छन्। चोरी भएका सुनका गहनामा सिक्री, रिङ, लकेट र मुन्द्रा लगायत रहेका छन्। नगद र सुनको गहना गरी कुल करिब 21 लाख बराबरको सम्पत्ति चोरी भएको बताइएको छ। घटनापछि पीड़ित परिवारले आफन्त, इष्टमित्र तथा स्थानीय नागरिकहरूसँग सहयोगका लागि अपील गरेका छन्। शंकास्पद गतिविधि देखिएमा वा घटनासँग सम्बन्धित कुनै सूचना प्राप्त भएमा तत्काल नजिकैको प्रहरी चौकीमा जानकारी गराउन पनि आग्रह गरिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढ़ाएको छ। चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै घटनास्थलबाट प्राप्त हुन सक्ने प्रमाणको आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। र बागमती प्रदेश सरकारले रसुवा बाढ़ीमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रति व्यक्ति 25,000 दिने भएको छ। मुख्यमन्त्री किरण थापा मगरले आफूलाई यसबारेमा स्थानीय तहलाई आफूले जानकारी गराइसकेको बताउनु भएको छ। बाढ़ी प्रभावितको अस्थायी बसोबास र खानाको सबै जिम्मा प्रदेश सरकारले लिने पनि उहाँको भनाइ छ। मुख्यमन्त्री थापा मगरले स्थानीय तहसँग समन्वय गरेर काम अगाडि बढ़ाइएको जानकारी दिनुभयो। उहाँले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई व्यवस्था गर्दा जनताले राहत पाउन नसकेको बताउनुभयो। प्रदेशबाट विपद राहत कोष खड़ा गरेर काम अगाडि बढ़ाइसकिएको मुख्यमन्त्री थापा मगरको भनाइ छ। अवस्थ अपरान्न 4 बजेको रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै रहनुहोला। नमस्कार।

आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्सँगै नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू स्थानीय केसी रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्चोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु।

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिमको शब्द तथा संगीतमा सजिए

स्वर टंकामय श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708844। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा
0: 9860708844। कर्मै अभागी यसपालिको तिजमा मनै

0: स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
2: QAA प्राप्त वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना:
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस वानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना:
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
0: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 कार्यालय रसनालु रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना:
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य।

0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। बुलुन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज आइतबारको व्यवसायमा हामीले तपाईँकै रोजाईका मिठा र माइला मनसुने लोकभागहरू लिएर आएका छौं। तपाईँले 048-40 र 0026मा सहभागिता जनाउनुहोला, साथै आफूलाई मनपर्ने मिठो भाका रोजाईमा पार्न सक्नुहुन्छ। तपाई यो समय उकाली उरारी लेख्दै सिगरिराख्नु भएको छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा मिठा मिठा भाकाहरूको साथसाथै तपाईँसँग गरेर यो 5 बजेसम्मको समयसम्म सहयात्रा गर्नेछौं। तपाईँले हामीलाई फेसबुक लाइभ हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज .com हजुरको यात्रामा कुसिफिम 95 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर गर्न सक्नुहुन्छ। छोटो मिठोमा तपाईँले आफ्ना आफन्तजन साथी संघलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। आजको विषयमा विशेष गरी टेलिफोन सम्पर्क मार्फत तपाईँले आफूलाई मनपर्ने मिठा भाका रोज्न अनि आफ्ना आफन्तजन साथीसँगलाई सुन्न र सुनाउन सक्नुहुन्छ। फटाफट फोन गर्नुहोस्, तपाईँले सधैँभरि डायल गर्नुभएको नम्बर रहेको छ 048-40-40-0026 नम्बर भने। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु भने। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो अनि रमाइलो एउटा गीत राखेर कार्यक्रमको शुरूआत गर्छौं, त्यसपछि आउँछौ। रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रम का शुरूआत में राख्यौं यो तीजामा दल केरे नाचिन्छ देवी घरती शोभा त्रिपाठी अनि विनोद बाजुवालीको आवाजमा रहेको यो मिठो भाकाबाट कार्यक्रमको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ, तपाईँले 0840400026 सहभागिता जनाउन सक्नुहुन्छ। त्यसै गरी तपाईँले आफूलाई मनपर्ने मिठा गीतहरू चाहिँ रोजाइमा पार्न सक्नुहुन्छ, आफ्ना आफन्तजन साथी संगीलाई पनि सम्झन पाउनुहुन्छ। तपाईँ देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा हुनुहुन्छ, विभिन्न माध्यमबाट हामीलाई एकै साथ सुनिराख्नु भएको छ। कार्यक्रम उकालीबारी तपाईँलाई के कस्तो लाग्छ, तपाईँले हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रियाहरू पनि दिन सक्नुहुन्छ। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउने गर्छ, आइतबारदेखि शुक्रबारसम्म तपाईँले 6 दिन विभिन्न प्रस्तुतिको साथमा यो कार्यक्रम सुन्दै आइराख्नु भएको छ। आजको बसाइमा पक्कै के गर्ने भन्ने कुरा तपाईँलाई थाहा छ, तपाईँ नियमित कार्यक्रम सुन्ने साथीहरूलाई कार्यक्रमको बारेमा त्यस्तो भनिराख्नु पर्छ होला जस्तो पनि लाग्दैन। र तपाईँ नयाँ साथी हुनुहुन्छ भने चाहिँ मैले अघि पनि कार्यक्रमको बारेमा जानकारी गराइसकेको छु। तपाईँ फेसबुक लाइभबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने कमेन्ट पठाउनुहोस् पनि भनेको छु मैले। सम्भवतः टेलिफोन सम्पर्कमा साथी आउनुहुन्छ भने चाहिँ हामी फोन लिनेछौँ, यदि भएन भने पनि ठिकै छ। कार्यक्रममा मिठा लोकभागहरू राख्दै राख्दै तपाईँसँग हामी सहयात्रा गर्नेछौँ यो 5 बजेको समयसम्म। म तपाईँका कमेन्टहरूलाई पनि वाचन गर्छु। यति बेला कमल श्रेष्ठजी लेख्नुहुन्छ, नमस्कार हजुर, म तीनश्री मिडिया ग्रुपको सदस्य तेह्रथुमको खेताबबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत साथीहरूलाई सम्झनु पर्दा दिप बास्कोटा, मनोज भुजेल, सोचिया र ती लिम्बू, लोकेन थोक्लेन लिम्बू, त्यसै गरी राजन कतिवटा, चित्र योगी, करिना कार्की, सुशीलाको लागि सरला राई, मीडिया प्रेमी निर्मला उनेमा, पूजा मानदेवा लिम्बूको लागि, फूलमाया आङबुहाङ लिम्बूको लागि, टिगराम सुनवार, मेनुका मुखिया लगायत मेरो नाम र आवाजसँग चिर परिचित सबैको लागि भन्दै हुनुहुन्छ। कमलजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला हामी पक्कै तपाईँसँग प्रत्यक्ष सम्पर्कमा जोडिने प्रयत्न गर्छौँ, अलिकति टेलिफोन सम्पर्कमा पनि समस्या के जस्तो पनि छ, ठिक छ केही छैन। यति बेलाको बसाइमा कार्यक्रममा हामी अर्को मिठो भागतर्फ लाग्छौं। कार्यक्रममा अर्को भागपछि भने हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि जानेछौं। विश्रामपछि हामी फेरि आउँछौ, रेडियो सुन्दै गर्नुहोला।

0: दूध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
1: ल के को टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
2: यसको उत्पादन रामेछा बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
1: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
3: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
4: लो आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
5: ओ प्रकाश कपूर,

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौं।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गोलुङझोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली। पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
5: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
5: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: गोलुङझोर गाउँपालिका वडा नम्बर 6 को कार्यालय बाँसेश्वर सिन्धुली।

कार्यक्रम उकाली भ्रालीमा राखिएको मिठो भाका भाकापछि हामी छोटो व्यवसायिक विश्रामतर्फ गयौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको विषयमा हामीले तपाईँसँग प्रत्यक्ष सम्पर्कमा जोडिन सकिरहेका छैनौं र तपाईँका कमेन्टहरू वाचन गर्दै मिठा भाका राख्नेछु। यति बेला मिलन घायल मुटुजी पनि लेख्नुहुन्छ, हेलो दिदी दर्शन नमस्ते सन्चै हुनुहुन्छ, म तिनचुरियो मिडिया ग्रुपको मेम्बर भन्दै हुनुहुन्छ। मिलन घायल मुटु तेह्रथुम घर भइहाल चाहिँ दोहा कतारबाट भन्दै हुनुहुन्छ। श्रोता दर्शक अनि हजुर लगायत सम्पूर्ण रेडियो परिवारको लागि अब बज्ने मिठो भाका समर्पण गर्न चाहन्छु भन्नुभएको छ। मिलनजीलाई विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी बाबुराम मगरजी पनि लेख्नुहुन्छ, दिदी हजुर नमस्ते नमस्कार, म बाबुराम मगर कार्यक्रम सुन्दैछ त उखलढुङ्गा पोकली घर भई हाल चाहिँ साउदी अरबियाको रियादबाट भन्दै हुनुहुन्छ। अब बस्ने गीत मार्फत चाहिँ सम्पूर्णको लागि सम्झेको छु, विशेष गरी मेरो घर परिवारको लागि भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्ने। त्यसै गरी प्रेम शेर्पाजीले पनि हेलो नमस्ते नमस्कार साई दिदी, म पनि कार्यक्रम सुन्दैछु रामेछाप जिल्लाको सुन्दर बस्ती उभाकुण्ड दुई बाम्ती भण्डार हाल चाहिँ काठमाडौँको छमिलबाट कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद। साथै दिपापूर्व छाने मगरजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी म काठमाडौँबाट दिपापूर्व छाने मगर अब बस्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ। उहाँको लागि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हुनुहुन्छ अर्को साथी शुक्रराज र साइली निर्दोष जी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ हेलो हजुर दर्शन नमस्कार, साङ्गीतिक अभिवादन, म पास्टर हिलिहाङ साथ घर भई हाल चाहिँ दिन चार डब्लुबाट शुक्रराज र साइली निर्दोष हो। अब बस्ने गीत समर्पण गर्नुपर्दा चाहिँ जीवन सहयात्री कमला र साईली प्रेमकला आचार्य डिकेन्द्र सम्बा हाम्पेको लागि अरूणा सम्बा हाम्पे, त्यसै गरी नेपाल भाइ गोपाल भाई चटपटे मणिषा शेर्पा गगन्ते र थुमे सुमे लिम्बु सन्चमाया किरण तारा शंकर विनिता दाहाल सुवेदी मणमाया तिमायु सिन्हा कृष्ण एकल यात्री पाँच थरे, त्यसै गरी सुडिम राई मुना खड्काको लागि सिम्पल सरिनाको लागि सुप्रिया बान्तवा राईको लागि, त्यसै गरी कविता घतानी धनु गजमेर हरपल रोस्ने सरस्वता पोखरेल राजकले मगर प्याकुली गीता लिम्बु काली कमला उडेम दिलो सानो राईको लागि हरिमाया चौला गाई भोपाल दोलालको लागि अभागे सिर्जना विश्वकर्मा त्यसै गरी देवेन किशोर अन्जानको लागि भीमनाथ मिश्रको लागि पनि भन्नुभएको छ, युगेनी बेहाङ भीम गतानी ढकाल धर्मराज त्यसै गरी धन कुमार खातीको लागि फुलमाया सेन्चुरी सुहाङमा लिम्बु लगायत जति पनि साथीहरूले मलाई चिन्नुहुन्छ उहाँहरू सबैको लागि भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। सबिन श्रेष्ठजीले पनि नमस्ते नमस्कार दिदी म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीबाट अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। यति बेलाको बस्दैमा फेरि पनि अर्को श्रीमा श्रीफुल भन्ने गीत कार्यक्रममा बस्छ, त्यसपछि हामी फेरि आउनेछौं।

कार्यक्रममा सिरैमा सुरुफुल भनेबोरको गीत राखिसकेका छौं। बगबग अवश्य कार्यक्रमको समय पनि सकिन लागिसकेको छ। अब हामीसँग धेरै समय बाँकी छैन। केही साथीहरूको कमेन्ट छ, ती कमेन्टहरू भाषण गर्दै म पनि विदा हुन्छु। यति बेला कल्पना साङपाङजी लेख्नुहुन्छ, गुड आफ्टरनुन नाना, अब बज्ने गीत मेरो प्यारे मान्छे दिलपाली शर्मिलालाई चाहिँ गेट वेल सुन भन्छु भन्दै हुनुहुन्छ। त्यसै गरी सम्झनु पर्दा अब बज्ने गीत मार्फत मामु अञ्चन यात्री प्यारी साङपाङको लागि बाबा विनोद साङपाङ, रञ्जित राई, मनिषा बान्तोबा, त्यसै गरी सुना कन्तुम्बा, त्यसै गरी मलाई चिनी नचिन्ने त्यसै गरी सम्झिन चाहन्छु है भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग तपाईँका यतिन्जेलसम्म प्राप्त भएका कमेन्टहरू मैले वाचन गरेर सघाइसकेको छु। आज हामीले कुनै पनि साथीहरूसँग प्रत्यक्ष टेलिफोनबाट चाहिँ कुरा गर्न सकेनौँ र उहाँहरूको रोजाइको गीत पनि हामीले बजाउन सकेनौँ। ठिकै छ, हामी अर्को व्यवसायमा तपाईँसँग प्रत्यक्ष सम्पर्कमा जोडिनेछौँ भन्दै अब चाहिँ कार्यक्रमको समय सकिसकेको छ, कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। आजको बसीमा तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, साथै कमेन्ट बताउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम उकाली उराली अवधिभर बजेका मिठा लोकगीत संगीतका सर्जक अनि स्रष्टाप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गी, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै फेरि पनि कार्यक्रममा अर्को एकदमै मिठो रमाइलो भाग छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको व्यवसायबाट म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हौस् त, नमस्ते।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 7 को कार्यालय खुरकोट सिन्धुली।
2: रंगबहार रंगबहार
3: वर्ज सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
2: वर्ज पेन्सले घर रंगाउनुहोस् र लक्की ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वर्ज पेन्स।
4: अहिले साँझको 5 बज्यो।
5: हजुरको रेडियो 102.1 मेगा।
6: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
7: कसरी फलिरहेछ तपाईँको देशमा सही छैन। नगरपालिकाले के गर्ने, चिसोले के गर्ने,
8: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हतदाम बस्यो, त्यति बस्ने
7: त्यसको भाउ छ। त्यो भाउ चाहिँ सम्बन्धित मान्छेले पाउनु पर्यो क्या? यो बिचौलियाले अलिकति गरेको छैन।
9: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा।
10: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ।
11: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो। एउटा कालो गुडारी आलुको जिउ भनिन्छ, 6 करोडको आलु बिक्री भएको थियो।
6: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
7: म आबद्ध छु। टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 रुपियाँ चामलतिर ल्याएर भजन गर्ने, मेरो काम त्यो थियो। किसानमाथि बजेट ल्याउनु पर्थ्यो यो देशमा, किसान उसलाई नलागु देशको लाग्दैन।
12: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ। म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्रीता अगाडि बढ्छु।
6: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
13: कार्यक्रम कृषि सवाल।
14: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सागपाटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्जसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज, संखुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेन्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

हामीले कार्यक्रमको शुरूआतमा चाहिँ रैथाने बालीहरूका प्रबन्धनका कुराहरू, प्रचारका कुराहरू र संरक्षण व्यवसायीकरणका कुराहरूलाई मुख्य जोड़ दिएका छौँ। क्रमशः हामीले आजको श्रृंखलामा चाहिँ लाली गुराँसको चर्चा गर्छौँ। त्यसै गरी कोइरालो धेरै पाखाहरूमा, हाम्रा डाँडा पाखाहरूमा चाहिँ देखिन थालेका छन् कोइरालाका फुटहरू र हामीले यसैसँग सम्बन्धित एउटा रिपोर्ट तयार पारेका छौँ। त्यसै गरी समय रह्यो भने हामी सिक्लिगान खाँदाका फाइदाहरूको विषयमा पनि एउटा रिपोर्ट तयार पारेका छौँ। क्रमशः हामीले अगाडि भने जस्तै लाली गुराँस, त्यसै गरी कोइरालो र सिक्लिगानको रिपोर्ट राख्छौँ। त्योभन्दा पछाडि हामी रैथाने हाट बजार बुढाली कण्ठ पुगेका थियौँ र हामीले महेश भण्डारीको रैथाने कृषि हाट बजार जुन बुढाली कण्ठ क्षेत्रमा रहेको छ र हामीले त्यहाँबाट चाहिँ एउटा विशेष खालको रिपोर्ट पनि तयार पारेका छौँ, त्यो राख्छौँ। त्योभन्दा पछाडि पुनः आउँछौँ, हामीसँगै रहनुहोला। लाली गुराँस नेपालको राष्ट्रिय गौरव र समृद्धिको रातो रंग हो। नेपाल प्राकृतिक सौन्दर्यको एउटा यस्तो जीवित क्यानभास हो जहाँ प्रकृतिका रंगहरूले आफ्नै कथा कोरेका छन्। ती अनगिन्ती रंगहरू मध्ये सबैभन्दा गाढा, गर्भिलो र जीवन्त रंग हो लाली गुराँस। समुद्री सतहबाट करिब 1500 मिटरदेखि करिब 3600 मिटरसम्मको उचाइसम्म पहाड़का काक र भीर पाखाहरूमा ढकमक्क फुल्ने यो फूल केवल एउटा वनस्पति मात्र होइन, यो त नेपालीको अदम्य साहस, राष्ट्रिय पहिचान र भविष्यको समृद्धिको एउटा बलियो खम्बा समेत हो। लाली गुराँसको महिमा र पहिचान, जब वसन्त ऋतुको आगमन हुन्छ नेपालका पहाड़ी वनहरू रातम्मे भएर दुलही झै सिंगारिन्छन्। लाली गुराँसको त्यो गाढा रातो रंगले हाम्रो राष्ट्रिय झण्डाको रंगलाई मात्र प्रतिनिधित्व गरेको छैन, बरु यसले विश्व इतिहासमा कहिल्यै नझुकेका वीर नेपालीहरूको रगत र त्यागको महिमालाई पनि दर्शाएको छ। नेपालको निशान छापमा सजिने यो फूलले हिमाल पहाड़ र तराईलाई जोड्ने भावनात्मक एकताको सूत्रको रूपमा काम गरिरहेको छ। आर्थिक समृद्धिको आधार लाली गुराँस। आजको युगमा लाली गुराँसलाई केवल हेरेर आनन्द लिने फूलको मात्र रूपमा राख्नु हुँदैन, यसलाई हामीले आर्थिक समृद्धिसँग जोड्न आवश्यक छ। लाली गुराँसको व्यावसायिक उपयोगका सम्भावनाहरू अनगिन्ती रहेका छन्। पहिलो, पर्यटन अर्थात इको टुरिज्म। पूर्वको तीनजुरे मिल्के जलजली क्षेत्रदेखि पश्चिमका पहाड़ी भेगसम्म गुराँस फुल्ने सिजनमा हजारौं अनगिन्ती आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुनेका छन्। गुराँस ट्रेकिङलाई एउटा ब्रान्डको रूपमा विकास गर्ने हो भने यसले स्थानीय स्तरमा रोजगारी सृजना गर्नु साथै विदेशी मुद्रा आर्जनमा पनि ठूलो टेवा पुर्याउँछ। दोस्रो, कृषि औद्योगिकीकरण तथा व्यवसायीकरण। गुराँसको फूलबाट तयार पारिने अर्ग्यानिक जुस, स्क्वास, वाइन र जामले बजारमा उच्च माग पाइरहेका छन्। यसको औषधीय गुण र विशेष गरी मुटु रोग र पाचन पद्धतिमा पुर्याउने फाइदाका कारण यसलाई आयुर्वेदिक औषधिको रूपमा पनि प्रशोधन गर्न सकिन्छ। यदि यसको उचित भ्याल्यू चेन र कर्पोरेट ब्रान्डिङ गर्ने हो भने गुराँसका उत्पादनहरू नेपाली निर्यातको एक प्रमुख हिस्सा पनि बन्न सक्छन्। चुनौती र हाम्रो दायित्व, तर विडम्बना बढ्दो, डढेलो, अव्यवस्थित सड़क विस्तार र जलवायु परिवर्तनको छायाले हाम्रा गुराँसका वनहरू विस्तारै संकटमा पर्दै गएका छन्। गुराँस संरक्षण गर्नु केवल एउटा रुख जगाउनु मात्र होइन, यो त पहाड़ी जलाधारको रक्षा गर्नु, जैविक विविधता कायम राख्नु र आउँदो पुस्ताको भविष्य सुनिश्चित गर्नु पनि हो। त्यसैले लाली गुराँस हाम्रो शिरको श्रीपेज हो। यसको संरक्षण र सम्वर्धनमा हामी सबै लाग्नु पर्ने र हाम्रो राष्ट्रिय आत्मसम्मानसँग जोड़िएको विषयलाई आत्मसात गर्नु हामी सबैको दायित्व हो। जब हामी गुराँसका वनहरूलाई आर्थिक उपार्जन र पर्यटनको केन्द्र बनाउँछौं, तब मात्र समृद्ध नेपाल र सुखी नेपालीको संकल्पले मूर्त रूप पाउनेछ। आउनुहोस्, पहाड़का ती राता मुस्कानहरूलाई जोगाउँ र लाली गुराँसको महिमालाई विश्व स्तरमा पुर्याएर राष्ट्रिय समृद्धिको नयाँ ढोका खोलौं। कोइरालो एउटा यस्तो नाम हो जसले वसन्तको आगमनसँगै हरेक नेपालीको मन र मस्तिष्कलाई उमङ्गले भरिदिन्छ। जब फागुनको सिरेठो कम हुँदै जान्छ, हाम्रा डाँडा पाखाहरूमा सेता र प्याजी रंगका कोपिलाहरू मुस्कुराउन थाल्छन्, तब प्रकृतिले एउटा भिन्नै उत्सव मनाइरहेको भान हुन्छ। कोइरालो केवल एउटा वनस्पति मात्र होइन, यो हाम्रो रैथाने पहिचान, पर्खौली स्वादको नासो र पहाड़ी अर्थतन्त्रको एउटा बलियो आधार स्तम्भ समेत हो। यसको महिमा वास्तवमै अतुलनीय छ। हाम्रा ग्रामीण र शहरका भान्साहरूमा कोइरालोको अचारले जुन विशिष्ट स्थान ओगटेको छ, त्यो अरू कुनै आधुनिक परिकारले प्राप्त गर्न सक्दैन। उम्लिएको तातो पानीमा हल्का नरम बनाइएका कोइरालोको कोपिलाहरूलाई तिल, मेथी र कागती तथा चुकमिलोको अमिलोमा मोलेर तयार पारेको यो बगमगाउँदो अचारले भोक मात्र जगाउँदैन, यसले त बाल्यकालको गाउँघर र आमाको हातको स्वादलाई पनि जीवन्त बनाइदिन्छ। हल्का टर्रो
तर स्वादिलो यसको विशिष्ट स्वाद नै यसको मुख्य विशेषता हो, जसले गर्दा आज यो गाउँका पाखाहरूबाट निस्किएर शहरका तारे होटलहरूका प्रिमियम मेनुसम्म शानका साथ पुग्न सफल भएको छ। स्वास्थ्यको दृष्टिकोणले हेर्यो भने कैरालो प्रकृतिले दिएको एक अद्भुत सुपर फूड हो। आयुर्वेदमा यसलाई रगत शुद्ध पार्ने र पाचन पद्धतिलाई बलियो बनाउने अचूक प्राकृतिक औषधिको रूपमा चिन्ने गरिन्छ। एन्टी अक्सिडेन्ट र फाइबरले भरिपूर्ण यो फूल मधुमेहका बिरामी र छाला सम्बन्धी समस्या भएकाहरूका लागि प्रकृतिले दिएको सित्तैको उपहार हो। कुनै पनि रासायनिक मल र विषादीको स्पर्श बिना नै हाम्रा पाखा पखेरामा फल्ने हुनाले पूर्णत अर्ग्यानिक र पर्यावरण मैत्री अमृत समान मानिन्छ यसलाई। आजको यो कर्पोरेट र व्यावसायिक युगमा कैरालोलाई समृद्धसँग जोड्ने प्रशस्त सम्भावनाहरू छन्। यदि हामीले यसको व्यवस्थित संकलन, आधुनिक प्रशोधन र उत्कृष्ट प्याकेजिङमा ध्यान दिन सक्यौं भने यसले हिमाली अर्ग्यानिक ब्रान्डको रूपमा विश्व बजारमा नेपालको बेग्लै पहिचान बनाउन सक्छ। यो केवल एउटा मौसमी तरकारी मात्र नभएर पर्यटन प्रबन्धन र ग्रामीण क्षेत्रमा स्वरोजगारी सृजना गर्ने एउटा सशक्त माध्यम बन्न सक्छ। त्यसैले कोइरालोको संरक्षण र सम्वर्धन गर्नु भनेको हाम्रो पर्यावरणलाई बचाउनु मात्र होइन, बरु हाम्रो रहिथाने संस्कृतिलाई जोगाउनु र भविष्यको आर्थिक समृद्धिको नयाँ ढोका खोल्नु पनि हो। आउनुहोस् यो वसन्तमा पहाड़का डाँडा पाखाहरूमा मुस्काइरहेका यी फूलहरूलाई जोगाऊ, यसको मौलिक स्वादलाई विश्वमा फैलाऊ र आफ्नो माटोको सम्पदामा गर्व गरौं। सुलिगान नेपाली भान्साको एउटा यस्तो रहस्यमय स्वाद हो जसलाई चिन्ने र बुझ्नेहरूले यसको अचारलाई अमृत समान मान्छन्। जब पहाड़का पाखा पखेरामा सिमलिगानका नयाँ पालुवाहरू पलाउन थाल्छन् तब रैथाने स्वादका पारखीहरूमा एउटा छुट्टै उत्साह थपिन्छ। यसको अचार बनाउने विधि जति मौलिक छ स्वाद उति नै विशिष्ट। विशेष गरी सिमलिगानको बोटका प्रत्येक हाँगाको टुप्पोमा हुने अलिला डाँठहरू र तिनमा जोडिएका नयाँ पातहरूलाई टिपेर जब अचार तयार पारिन्छ तब तितो र अमिलोको एउटा यस्तो अद्भुत संगम हुन्छ जसले जिब्रोमा बेग्लै तरंग पैदा गरिदिन्छ। यसको प्राकृतिक तितोपनलाई स्थानीय अमिलो र मसलाले यसरी सन्तुलनमा राख्छ कि यसले खानाको रुचि जगाउन उत्प्रेरको समेत काम गर्छ। यो विशिष्ट अचार केवल जिब्रोको तृप्तिका लागि मात्र होइन, यो त पुस्तौंदेखि चल्दै आएको गुणकारी खानपानको एउटा हिस्सा पनि हो। हाँगाका तिनै कलिला डाँठ र पातहरूलाई मजाले उमालेर वा सुकाएर बनाइने अचारले पाचन प्रणालीलाई मात्र सक्रिय बनाउँदैन, यसले त नेपाली भाषाको विविधता र पुर्ख्यौली सिपलाई समेत जीवन्त राखेको छ। विडम्बना, जुन वस्तु हाम्रो मौलिक स्वाद र औषधीय पहिचान थियो त्यसलाई हामीले आजसम्म आफ्नै घर र सीमित स्थानीय बजारमा मात्र कैद गरेर राखेका छौं। स्वादको यो धरातलबाट माथि उठेर हेर्दा सिमलिगान एउटा शक्तिशाली प्राकृतिक ओखती र हाम्रो वनस्पतिको सम्पत्ति पनि हो। आधुनिक चिकित्सा विज्ञानले मृगौलाको पत्थरी र मूत्र नलीको अवरोधमा जुन जटिल समाधान खोज्छ सिमलिगानले त्यो क्षमता प्राकृतिक रूपमै बोकेको छ। यसमा पाइने विशिष्ट तत्वहरूले मानव शरीरको आन्तरिक विषाक्ततालाई निष्कासन गर्न मदत गर्छ। यो शुद्ध वनस्पति रसायनको परिणाम हो जसलाई हामीले अझैसम्म व्यावसायिक औषधि अर्थात प्रोडक्टको रूपमा ढाल्न सकेका छैनौं। सिमलिगानलाई केवल पाखाको वनस्पति अर्थात भान्साको अचारमा मात्र सीमित राख्नु हाम्रो व्यावसायिक बौद्धिक दरिद्रता हो। यसका कलिला डाँड तथा पातहरूलाई वैज्ञानिक ढंगले प्रशोधन गरी विश्व सिमलिगानले त्यो क्षमता प्राकृतिक रूपमै बोकेको छ। यसमा पाइने विशिष्ट तत्वहरूले मानव शरीरको आन्तरिक विषाक्ततालाई निष्कासन गर्न मदत गर्छ। यो शुद्ध वनस्पति

0: तालको ग्रामीण अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सक्छ। सिमलीगढ़को संरक्षण र व्यावसायिक प्रबन्धन अब हाम्रो रहर मात्र होइन, यो त हाम्रो रैथाने ज्ञानलाई विश्व बजारमा उभ्याउने र भविष्यको आर्थिक समृद्धिको ढोका खोल्ने एउटा सशक्त माध्यम पनि हो। शिवपुरी पहाड़को काग जहाँ शीतल हावा चल्छ र सुतिरहेका भगवान विष्णुको पाउबाट बगेको पवित्र जलले यो धरतीलाई सिंचित गर्छ। त्यो ठाउँ हो बुढा नीलकण्ठ। यो केवल एउटा धार्मिक र पर्यटकीय स्थल मात्र होइन, यो त नेपालीको आस्था र मौलिक पहिचानको संगम पनि हो। तर आज यो मन्दिरको आँगन भन्दा केही माथि रहेको एउटा अर्को पवित्र कर्मको शुरूआत भएको छ। त्यो कर्म हो हाम्रो माटोको सुगन्धलाई जोगाउने कर्म, हाम्रा पुर्खाहरूले खाएका शुद्ध र रैथाने स्वादहरूलाई आधुनिक भान्सासम्म पुर्याउने अभियान। आजको भागदौडपूर्ण जिन्दगीमा हामीले के खाइरहेका छौं? बजारका चम्किला प्याकेटभित्र कतै रसायन छ, कतै मिसावटको डर लुकेको छ। यस्तो समयमा हाम्रो माटोमा जे फल्छ त्यो अमृत हो दृढ संकल्पका साथ एकजना व्यक्ति अगाडि सरेका छन्। उनी हुन् बुढानीलकण्ठ नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा सामाजिक अभियन्ता महेश भण्डारी। नगरपालिकाको अभिभावकत्व र स्थानीय सरकारवालाहरूको सक्रियतामा कसरी जन्मियो त बुढानीलकण्ठ रैथाने कृषि हार बजार? सुन्नुहोस् यस अभियानका सूत्रधार महेश भण्डारीकै आवाजमा।
1: बुढानीलकण्ठ रैथाने कृषि बजारको बारेमा यहाँको हाट बजारको शुरूआत को लागि बुढानीलकण्ठ नगरपालिका विशेष गरी हाम्रो मेयर साहब, उपमेयर साहब, सम्पूर्ण वडा अध्यक्षज्यूहरू लगायत बुढानीलकण्ठ नगरपालिका प्रति चाहिँ हाम्रो म एकदम आभार, हार्दिक आभार व्यक्त गर्दछु। उहाँहरूकै एउटा श्रेयले उहाँहरूकै एउटा श्रेयले गर्दा नै अब यो बुढानीलकण्ठ नगरपालिका प्राङ्गणमा लगाइराखेको हाट बजार चाहिँ यो गएको अघिल्लो वर्षको जेठ 15 चाहिँ हाम्रो गणतन्त्र दिवसको दिनदेखि यहाँ सिफ्ट गरियो। अब मैले चाहिँ एउटा सामाजिक म बुढानीलकण्ठ नगर उद्योग वाणिज्य सङ्घको अध्यक्ष भएर आइसके पछाडि एउटा सामाजिक उत्तरदायित्व अन्तर्गत मैले पनि अब जुन यो ठाउँलाई चाहिँ नगरपालिका सँगको एउटा सहकार्य गर्ने जुन एउटा अवसरको हिसाबमा चाहिँ हाम्रो यहाँ हाट बजार सुरु भयो। अब यदि अनि यही अनुसारले हाम्रो हरेक शनिबार र मङ्गलबार हाम्रो बिहान हाट बजार सञ्चालन हुन्छ र यो स्टोर चाहिँ हाम्रो सातै दिन हाम्रो बिहान 7 बेलुका 7 हाम्रो खुल्ला रहन्छ। अब यसमा सारा सम्पूर्ण चिजहरू अब लोकल र अर्ग्यानिक हाम्रो एकदम ब्रान्डेड कम्पनीका सामानहरूदेखि लिएर अब साना साना अब कृषक समूह, महिला समूहहरूले बनाउनु भएको अब मसौरादेखि लिएर सम्पूर्ण हाम्रो यो चिनो, कागुनो, मार्सी, चामल, विभिन्न किसिमका यी सातुहरू, चियापत्ती, घिउ, मह तपाईँहरूले देख्नुहुन्छ। यी सम्पूर्ण हाम्रो कुनै पनि खाद्यान्नका प्रडक्टहरू हाम्रो उसमा हाम्रो उपलब्ध छन् र फलफुल, तरकारी, माछा मासु आज शनिबारको हकमा अब सोलुखुम्बुबाट लोकल खसीहरू ल्याएर हाम्रो माछा मासु, दुग्ध पदार्थ लगायत सम्पूर्ण चिजहरू हाम्रो उपलब्ध हुन्छ। अब यो कृषि बजारलाई चाहिँ मैले एउटा 3 क्याटेगोरीमा वर्गीकरण गरेको छु। अब रैथाने कृषि बजारको मेन उद्देश्य भनेको कुनै पनि अब हाम्रो ब्रान्ड र लोगो लगाएका कम्पनी एउटा जसले चाहिँ हाम्रो एउटा एक्सपिरियन्स गर्नुभएको छ अब यी सामानहरूलाई हामीले ल्याएर बिक्री वितरण गरिरहेका छौँ। अब यसमा चाहिँ जुन हाम्रो यी कम्पनीहरूले कुनै पनि हामीले एउटा ग्राहकहरूलाई चाहिँ एउटा मैले ग्यारेन्टी दिएको छु, हजुरहरूले यहाँबाट सामान लिएर जानुभयो तर कुनै केही चिज यो त उहाँहरूको सबभन्दा एकदम ग्यारेन्टेड सामान छ, तर ग्राहकहरूले मूल्य तिरे अनुसारको माल वस्तु

0: हजुरहरूले पाउनुहुन्छ त्यो ग्यारेन्टी मैले गर्छु। यदि यहाँहरूलाई कुनै चित्त बुझिएन, कुनै पनि कुरामा चित्त बुझिएन भने हजुरहरूले प्याकेट नै गर्नुहोस्, बट्टा नै खोल्नुहोस्, हामी अब पैसासहित हामी फिर्ता दिएर चाहिँ हामीले तपाईँहरूलाई एउटा ग्यारेन्टी गर्ने चाहिँ हामीले गरेका छौँ।
1: हो, एउटा अभियानको जग त बस्यो तर चुनौतीहरू कम थिएनन्। सहरिया उपभोक्तालाई शुद्ध र रैथाने भनेर मात्र पुग्दैन थियो, त्यहाँ त विश्वासको ठूलो खाँचो थियो। महेश भण्डारीले एउटा यस्तो बजारको परिकल्पना गरे जहाँ जुम्लाको पिठोदेखि जुम्लाको मासे चामलसम्म र हुम्लाको कोदोदेखि विभिन्न परिकार तथा उवासम्म र सोलुखुम्बुको उच्च लेखमा चढेका खसीको मासुदेखि पहाड़का भीरमौरीको महसम्म एउटै छानामुनि पाइयोस्। हामीले बिर्सिसकेका मस्यौरा, सातु, चिनु र कागोनाका ती पौष्टिक स्वादहरू यहाँ जीवन्त छन्। तर यो बजारको सबैभन्दा ठूलो पुँजी भनेको व्यावसायिक इमान्दारीता हो। आजको समयमा कुनै व्यापारीले यो आँट गर्न सक्छ? तपाईँले लगेको सामानमा अलिकति पनि शंका लागेमा प्याकेट खोलेकै अवस्थामा पनि पैसा फिर्ता लैजानुहोस् भनेर भन्न सक्छ? यो बुटु भएको र आफ्नो उत्पादनमा ढुक्क भएको मान्छेले मात्र भन्न सक्छ र यही विश्वासको जगमा यो बजार उभिएको छ। अब सुनौ यहाँ पाइने मौलिक उत्पादन र उपभोक्तालाई दिने सुविधाहरूको बारेमा।
0: हामीले चाहिँ अब मेन हाम्रो उद्देश्य भनेकै मिसाउट रहित खाद्यान्न र विषादी रहित फलफूल तरकारी नै मेन हाम्रो एउटा मूल अभियान हो। अब कसैले कुनै पनि कम्पनीले कुनै पनि जुन यस्तो उत्पादक रैथाने उत्पादकहरू उहाँहरूले मेन मेरो उद्देश्य भनेको यो विभिन्न किसिमका अब रैथाने उत्पादनहरूको नाममा अहिले कुनै एकरूपता मूल्यमा एकरूपता पनि छैन र एक किसिमकै एउटा भाउहरू लाई अब तलमाथि गर्ने एउटा सम्बन्धित निकायले अलिकति निगरानी गरिरहेको अवस्था पनि छैन। अनि मैले यो कारणबाट चाहिँ विभिन्न किसिमका ग्राहकहरूले हाम्रो यो बजारमा हजुरहरू आउँदाखेरि कुनै पनि नेपालमा उत्पादन भएका हाम्रा सम्पूर्ण चिजहरू हाम्रो यहाँ उपलब्ध गराउने मैले उद्देश्य साथ अगाडि बढेको छु। हजुरहरूले हाम्रो विभिन्न पालिका वाइज को हिसाबबाट पनि हाम्रो चाहिँ क्याटागोरी गर्दै सामानहरू हामीले गर्दै जाने हामी गरिराखेका छौँ, गर्दै जाने प्रतिबद्धता पनि मैले व्यक्त गर्छु। यहाँहरूले सामान पनि नुवाकोटको कोदोको पिठो चाहे पनि हजुरहरूले पाउनुभयो, हुम्लाको कोदोको पिठो खोज्नुहुन्छ भने पाउनुभयो। हाम्रो त्यही हिसाबले 10-20 रुपियाँ तलमाथि यताउता केही पर्ला गर्ला त्यो आफ्नो ठाउँमा छ। अब अनि यसमा चाहिँ मैले एउटा कुरा अरू के जोड्न चाहे नि बुढानीकण्ठ रैथानी कृषि बजार मात्र नभए यो कोसेली घर पनि भएको कारणले यसलाई मैले कुन हिसाबमा मैले जोडिराखेको छु भने म आफै पनि नेपाल उद्योग वाणिज्य महासङ्घको म अन्तर्राष्ट्रिय मेला समिति सदस्य पनि भएको र उद्योग वाणिज्य सङ्घकै कृषि उद्यम केन्द्रको बजार व्यवस्थापन समितिमा पनि सदस्य रहेको कारणले म यस्तै अब मेरो आफ्नै ब्याकग्राउन्डकै हिसाबले पनि म यस्तै विभिन्न देश विदेशका मेला महोत्सवमा नेपालका का कुनै पनि अब महिला दिदीबहिनीहरूले बनाउनु भएको हाम्रो हाती उत्पादनदेखि लगायत सम्पूर्ण नेपालका अब जेम्स ज्वेलरीहरू भक्तपुरका माटोका भाँडा, काठका भाँडा, थाङ्का पस्मिना लगायत यी सारा सम्पूर्ण चिजहरू चाहिँ मैले यो देश विदेशमा बिक्री वितरण यस्ता मेला महोत्सवमा सहभागी आफू पनि भइराख्ने र अरू हाम्रो जानीहरूलाई पनि हामीले चाहिँ एउटा एक किसिमको एउटा वातावरण बनाएर एउटा स्थलहरू व्यवस्थापन एउटा ऊ गर्ने हाम्रो राष्ट्रिय स्तरमा पनि विभिन्न जिल्लाहरूमा हुने महोत्सवहरूमा अब हामीले यो सामानहरू बिक्री वितरण गर्ने उद्देश्यको कारणले नै यो रैथाने कृषि बजार यो बजार मात्र नभई यो एक किसिमको एउटा हाम्रो यो चाहिँ एउटा कलेक्सन काउन्टर पनि हो, कलेक्सन काउन्टर हो। भोलि यहाँबाट देश विदेशमा कुनै पनि सामानहरू हामीले यहाँबाट त तपाईहरुले यहाँ राख्नु भएको तपाईहरुले यहाँ ल्याएर बिक्री गर्नलाई छोड्नु भएको हामीले सामानहरुलाई लिएर गएर हामी अन्तर्राष्ट्रिय बजारमा पनि पुर्याउने यो उद्देश्यका साथ हामी यसरी अगाडि बढेका छौँ। यसरी अगाडि बढेको पनि मैले यहाँहरुलाई जानकारी गराउँदै गएँ। हाम्रो राष्ट्रिय लेभलमा स्थानीय लेभलमा हाम्रो यहाँ खरिद बिक्री यो केन्द्र पनि हो। अब हाम्रो 77 जिल्लाका कुनै पनि किसानहरूले काठमाडौँमा ल्याएर हामी सामानहरू कहाँ के कसरी बिक्री गरौँ भन्ने तपाईँहरूले कुनै पनि ठाउँबाट चिन्ता गर्नु परेन। म यहाँ स्पेस हाम्रो यो ठाउँहरू उपलब्ध गराउँछु।
1: महेश भण्डारीको भिजन बुढानीला कण्ठको यो सानो भूगोलमा मात्र सीमित छैन। उनको आँखाले त 77 जिल्लाका ती किसानहरूलाई र ती किसानका पसिनाहरूलाई देख्छ जसले उत्पादन त गर्छन् तर उचित बजार पाउँदैनन्। उनले यो बजारलाई एउटा राष्ट्रिय कलेक्सन काउन्टरको रूपमा उभ्याउन खोजिरहेका छन्। सोध्नुहोस् त एउटा किसानले डोकोमा बोकेर ल्याएको सामान सिधै यो काउन्टरमा आइपुग्यो भने बिचौलियाको जालो कसरी तोडिन्छ होला? नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय मेला समितिमा रहेर विश्वका थुप्रै बजारहरू निहालेका भण्डारी अब नेपाली थानका रुद्राक्ष पश्मिना र हाम्रा रैथाने गेडागुडीलाई विश्वका ठूला शहरका सुपर मार्केटमा पुर्याउने दाउमा छन्। उनी चाहन्छन् विदेशी पर्यटकले बुढानीला कण्ठबाट फर्किँदा प्लास्टिकका खेलौना होइन नेपालको माटोको सुगन्ध बोकेको कोसेली लिएर जाउन्। सुरु किसानका अभियन्ता तथा रैथाने प्रवर्धक महेश भण्डारीको योजना र अन्तर्राष्ट्रिय बजारको त्यो सपना।
0: अब कुनै पनि नेपाली मौलिक कला संस्कृति झल्किने विषय अब यस्ता वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा छिनाउनको लागि यो स्पेसल एउटा हामीले चाहिँ बिक्री केन्द्र प्लस हाम्रो एउटा सोरुम पनि हो। सोरुम हो, यहाँबाट कलेक्सन भएको चिजहरूलाई हामी अन्तर्राष्ट्रिय बजारमा पुर्याउने जमर्को पनि गर्छौँ। आज मलाई एउटा सबभन्दा ठुलो कुरा, मैले बुढानी कण्ठ मन्दिर नजिकै हाम्रो, म आफू पनि पर्यटन क्षेत्रमा पर्यटन व्यवसायी भएको नाताले बुढानी कण्ठमा हाम्रो आउनुभएको कुनै पनि अब स्वदेशी विदेशी पर्यटकहरू अब उहाँहरूलाई जुन एउटा यो एक लेभलमा एक किसिमको एउटा सोरुमको हिसाबमा स्थापित भइसके पछाडि हामीले कुनै पनि टुर अपरेटरहरूलाई उहाँहरूलाई चाहिँ को अनुरोधमा कुनै पनि विदेशीहरूलाई ल्याएर हामी एउटा यो भिजिट गराएर हामीले उहाँहरूलाई चाहिँ नेपालका रुद्राक्षी थाङ्का पश्मिना लगायत यावत ती कुनै पनि चिजहरू लगायत चाहिँ हामीले एउटा बिक्री वितरण यहाँबाट गर्ने हिसाबबाट हामीले अधिकांश विदेशीहरूलाई एउटा भिजिट गराउने हिसाबले पनि यसलाई विकास गर्दै जाने एउटा लक्ष्य लिएर म अगाडि बढेको छु। अब यही हो मेन कुरा। हामीले सबभन्दा मैले यहाँहरू सम्पूर्णमा हाम्रा ग्राहक महानुभावहरूमा मैले एउटा रिक्वेस्ट के गर्छु भने हामीले तपाईँहरूले तिर्नु भएको मूल्य अनुसारको हामी एउटा कुनै पनि वस्तुहरू हामी हजुरहरूलाई क्वालिटीका वस्तुहरू हामी उपलब्ध गराउँछौँ। त्यसमा हाम्रो कुनै केही कम्प्रोमाइज हामी गर्दैनौँ। मैले अगाडि पनि बताएँ, अब तपाईँहरूलाई कुनै पनि चित्त नबुझ्दाखेरि पनि हामीले चाहिँ तपाईँहरूले हामीले पैसा नै फिर्ता दिनेसम्मको हामी कदम चाल्नको लागि पनि हाम्रा कुनै पनि सप्लायरहरू उहाँहरू प्रतिबद्ध हुनुहुन्छ। यसरी मैले सम्पूर्ण यहाँ शनिबार मङ्गलबार हरेक टाइममा एउटा लाग्ने हाट बजारमा तपाईँहरू आउनुहोस्, आएर यहाँको अब कुनै पनि चिजहरू यहाँ किनेर लिएर जानुहोला। अब मैले पनि कम्तीमा सकेसम्म हामीले अहिले पनि हाम्रा यी खाद्यान्न वस्तुहरू सामान्य खाद्यान्न किराना स्टोरकै तुलनात्मक हिसाबमा यो स्टोरकै हिसाबमा चाहिँ हामीले एकदम सस्तो सरल मूल्यमा चाहिँ हामी बिक्री वितरण गर्ने अभियानमा हामी लागेका छौँ। र सम्पूर्ण मेन हामीले एउटा अहिलेको यो नितान्त अहिले सब मान्छेहरूलाई भइरहेको यो रोग व्याधि यताउता सबभन्दा मेन कुरा हाम्रो यो निरोगी अभियान नै हाम्रो मेन अभियान हो, यसमा यहाँहरूको साथ सहयोग रहनेछ भन्ने कुरामा मैले यहाँहरू यो बजारमा आएर भिजिट गरेर हामीलाई पनि कुनै पनि हाम्रा कमी कमजोरीहरू भए पनि त्यसलाई सल्लाह सुझावहरू दिनु होला भन्ने हिसाबले मैले हजुरहरूलाई जानकारी गराएँ। हाम्रो यो ठाउँ बुढानीकण्ठ मन्दिरको ठ्याक्क उत्तरपट्टि साइडमा अलिकति मन्दिर क्रस गर्ने बित्तिकै
1: पर्यटन र कृषि यी हाम्रा समृद्धिका दुई पखेटा हुन्। जब यी दुवै सँगै फस्टाउँछन् अर्थात् फटफटाउँछन् तब समृद्धिको उडान पनि सम्भव छ। बुढानीकण्ठ मन्दिरको काखमा यो बजार हुनु आफैमा एउटा रणनीतिक सफलता हो। महेश भण्डारी केवल आफू मात्र सफल हुन चाहेका छैनन्, उनी त एउटा प्रणाली बसाल्न चाहन्छन् जहाँ स्थानीय तहहरू पनि जोडिन सकुन्। त्यसैले त उनले नयाँ आउने किसानका लागि एक महिनाको निशुल्क स्टल र कुनै पनि नगरपालिकाले आफ्नो पहिचान खुल्ने कोसेली घर खोल्न चाहेमा एक वर्षसम्म निशुल्क ठाउँ दिने घोषणा गरेका छन्। यो सानो आँट होइन, यो त एउटा राष्ट्रभक्ति र व्यावसायिक इमान्दारिताको पराकाष्ठा पनि हो। यदि तपाईँ पनि शुद्ध खान चाहनुहुन्छ र नेपाली किसानको मेहनतलाई सम्मान गर्न चाहनुहुन्छ भने बुढानीकण्ठको यो रैथाले आँगन तपाईँलाई पर्खिरहेको छ।
0: एउटा बजारमा भिजिट गर्नु होला र यो खरिद बिक्री पनि केन्द्र भएको हुनाले हामीलाई कुनै पनि एउटा इमान्दारिताको हिसाबले हाम्रो सम्पूर्ण व्यवसायी मित्रहरूमा पनि मैले एउटा आग्रह गरी हजुरहरूसँग भएको लोकल अर्ग्यानिक उत्पादनहरू हजुरहरूलाई यहाँ ल्याउनुहोस्, हामी ससम्मान एकदम सही उचित मूल्यमा हामी हजुरहरूसँग बिक्री गरेर हामी ग्राहकहरूमा बिक्री वितरण गर्ने अभियानमा पनि छौँ र अनुकूल मिलाएर हजुरहरू हाट बजारमा आउनुको लागि चाहिँ मैले हजुरहरूलाई अनुरोध गरेँ। अब मैले कम्तीमा एक महिनाको लागि हाट बजारमा नयाँ हाम्रो किसान दाजुभाइ दिदीबहिनीहरूलाई एक महिनाको लागि मैले निशुल्क उपलब्ध गराउने पनि गरेँ। जाँदा जाँदै मैले अन्तिममा एउटा कुनै पनि 77 जिल्लाका कुनै पनि स्थानीय निकाय र अब देशैभरिका जिल्ला नगर उद्योग वाणिज्य सङ्घ मार्फत उहाँहरूको संयोजकको संरक्षकत्वमा आएर एउटा आफ्नै पालिकाको ब्यानर राखेर कुनै पनि स्थानीय निकाय र जिल्ला नगर उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित कोसेली घरहरू, कोसेली घरले यहाँ आएर स्टलहरू राखेर चाहिँ यहाँहरूको अब काठमाडौँमा बजारीकरण गर्न साथसाथै अन्तर्राष्ट्रिय बजारमा पनि तपाईँहरूको एउटा बजारीकरणको लागि इच्छुक हुनुहुन्छ भने कम्तीमा मैले एक वर्षको लागि ठाउँ निशुल्क उपलब्ध गराउने प्रतिबद्धता हजुरहरूलाई जानकारी गराउँदै मैले यहाँहरूसँग धन्यवाद नमस्कार भन्न चाहन्छु। हस्त
1: साँच्चीकै महेश भण्डारीको यो संकल्पले हाम्रो भाषालाई मात्र होइन हाम्रो अर्थतन्त्रलाई पनि स्वस्थ बनाउने बाटो देखाएको छ। तपाईँ हामी सबै उपभोक्ता, हामी आफ्नै माटोको उपजलाई प्राथमिकता दिनैपर्छ। तपाईँले किनेको एक किलो रैथाने चामल वा एक बट्टा महरी कुनै न कुनै दूरदराजको किसानको घरमा खुसीको दियो बल्छ। किसान दाजुभाइलाई हाम्रो सल्लाह छ, तपाईँहरू गुणस्तरमा कहिल्यै पनि सम्झौता नगर्नुहोस्। बजारीकरणका लागि बुढानीकण्ठ रैथाने हाट बजार जस्ता संस्थाहरू तपाईँको साथमा छन्। बुढानीकण्ठ रैथाने कृषि बजार एवं कोसेली घरको यो पवित्र यात्रा निरन्तर अगाडि बढिरहोस्। महेश भण्डारी जस्ता भिजनरी व्यवसायीहरूको हात अझै बलियो होस्। नेपाली उत्पादनले विश्व बजारमा आफ्नै छुट्टै पहिचान बनाओस्। स्वदेशी खाऊ, स्वस्थ रहौ भन्ने नारा केवल नारामा मात्र सीमित नभई हाम्रो जीवनशैली बनोस्।
2: यिनै सामग्रीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिरहेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू छन् भने, अन्यहरू छन् भने सिधा हटाइ नम्बर 98-5-97-192 टेलिफोन, एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पठाउन सक्नुहुन्छ भन्दै असीम सापर यहाँहरूको माझबाट बिदा हुने अनुमति माग्छु।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। लिखु तामाकोशी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धोबी बजार रामेछाप। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हार जोड्नी तथा मांसपेशी दुख्नु,
3: वाकवाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
3: डेङ्गु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 2 को कार्यालय मन्थली रामेछाप। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्, झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्, धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98-64-14-0439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालय मन्त्रालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: मन्थली नगरपालिका वडा नम्बर 3 को कार्यालय कठजोर रामेछाप।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप।
7: हजुरको रेडियो

0: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: कार्यसूचीको विषयहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
0: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
1: संस्था एकीकरण सम्बन्धमा,
0: ऋण अपलेखन सम्बन्धमा,
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
0: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
0: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
1: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
0: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
1: धितो लिलामी सम्बन्धमा,
0: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
2: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान,
1: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
2: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै,
1: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
2: सोही दिन बिहान 8:00-10:00 स्थान च्यास्कु, समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु बिसौली होदिल,
1: सोही दिन बिहान 8:00-10:00 स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
2: सोही दिन बिहान 11:00-2:00 स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट, गैरी गाउँ, भालुखोप र ओख्रेनी,
1: सोही दिन बिहान 11:00-2:00 स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे,
2: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30-11:00 बजेसम्म, स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
1: सोही दिन बिहान 7:30-11:00 स्थान च्याङडाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
2: सोही दिन दिउँसो 12:00-3:00 स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल,
1: सोही दिन दिउँसो 12:00-3:00 स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै,
2: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30-10:00 स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
1: सोही दिन बिहान 11:00-2:00 स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर, छाप, पातले, हिले पानी, पालेबन,
2: सोही दिन बिहान 7:30-9:00 स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
1: सोही दिन दिउँसो 10:00-12:00 स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र,
2: सोही दिन दिउँसो 1:00-3:00 स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान, थुम्का र ढिपी,
1: मिति 2083 साल भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11:00-12:00 समेटिने टोल तथा ओडाहरू कुनौरी सबै,
2: सोही दिन बिहान 9:30-10:30 स्थान हातीटार, समेटिने टोल तथा ओडाहरू हातीटार सबै,
1: सोही दिन बिहान 7:00-9:00 स्थान सेलीघाट, समेटिने टोल तथा ओडाहरू सेलीघाट सबै,
2: सोही दिन बिहान 7:30-9:00 स्थान डाँडा खर्क, समेटिने टोल तथा ओडाहरू डाँडा खर्क सबै,
1: सोही दिन बिहान 11:00-2:00 स्थान केउरे पानी, समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै,
2: सोही दिन बिहान 7:30-9:00 स्थान मुगीटार, समेटिने टोल तथा ओडाहरू भटौली सबै,
1: सोही दिन बिहान 11:00-2:00 स्थान धारा पानी। समेकिनी टुल तथा ओडाहरू टेकनपुर मन्थली दुई सबै
2: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 9:30 बजेदेखि 11 बजेसम्म समेकिनी टुल तथा ओडाहरू सल्ले सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुमरी खर्क समेकिनी टुल तथा ओडाहरू डुमरी खर्क सबै
2: सोही दिन बिहान 11 बजेदेखि 2:04 बजेसम्म स्थान क्याम्पस चौर समेटिन टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछाप बजार
1: सोही दिन बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
2: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरू बटे समेटिने टोल तथा ओडाहरू आरू बटे सबै
1: सोही दिन बिहान 11 बजेदेखि 3:00 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
2: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
1: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
2: सोही दिन बिहान 10 बजेदेखि 4:00 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
1: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
2: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0
2: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
0: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 4 कार्यालय हिमगंगा रामेछाप
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका 6 च्याटको निवासी नावा भिन्जु पासिनको शब्द तथा संगीतमा सजिएको

स्वर टंकामाया श्रेष्ठ सुमी श्रेष्ठ र कविता सेन्चुरी को सुमधुर आवाज में शब्द संगीत नावा फिंजू पाखरिन इस तीज में केवल नाच्ने र रमाउने मात्र होइन नारी का कथा र भावनालाई पनि महसुस गरौं।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंकमाया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
0: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई छमछमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।

चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बीमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर

0: युपिएससीको संगीत अशोक कुमार सापकोटाको शब्द लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो साडी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: रामेछाप नगरपालिका वडा नम्बर 9 को कार्यालय ल्याङल्याङ रामेछाप।

0: नमस्कार हजुरको रेडियो 102.1 MHz साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz तामाकुसी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। रसुवाको भोटेको सीमा आएको भीषण बाढ़ीपछि हालसम्म 734 जनाको ज्यान गयो। 2498 जना अझै सम्पर्कविहीन। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको नाममा ठगी आरोपमा रामेछापका 32 वर्षीय युवक पक्राउ। सिन्धुलीमा बालिकामाथि करणी गरेको आरोपमा एक युवक पक्राउ। इक्वेडरमा एल निनोका कारण आपतकाल घोषणा र राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने। रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475946 98692 65 99 8।
7: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको भीषण बाढ़ीपछि हालसम्म 734 जनाको ज्यान गएको छ। परराष्ट्र मन्त्रालयले आज दिउँसो प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको छ। प्रेस ब्रिफिङमा बोल्दै परराष्ट्र सचिव अमृत बहादुर राईले 2498 जना सम्पर्कविहीन रहेको बताउनु भएको छ। उहाँका अनुसार हालसम्म 881 जनाको बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 261 जना विदेशी नागरिक रहेको पनि बताइएको छ। 400 भन्दा बढ़ी विदेशी पर्यटकहरू अझै पनि सम्पर्कविहीन अवस्थामै रहेको बताइएको छ। सचिव राईले सम्पर्कविहीन भएका नागरिकको खोज र उद्धारमा राज्य संयन्त्र पूर्ण क्षमतासहित परिचालित रहेको पनि बताउनु भएको छ। उहाँले बाढ़ी प्रभावित नागरिकहरूको विवरण परराष्ट्र मन्त्रालय, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, पर्यटन विभाग तथा आधिकारिक च्यानलबाट हेर्न सकिने समेत बताउनु भएको छ। उहाँले संघ प्रदेश र स्थानीय तह बीचको समन्वय तथा सुरक्षा निकाय सहितको सहकार्यमा बाढ़ी प्रभावित रसुवा नुवाकोट धादिङ गोर्खा चितौन लगायतका जिल्लाहरूमा खोज उद्धार तथा राहतको कार्यक्रम सञ्चालन भइरहेको समेत जानकारी दिनुभएको छ। उहाँले यस कठिन समयमा सरकार र सरकारसँग संयन्त्रहरूले मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग समेत निरन्तर सम्पर्क र सहकार्य गरिरहेको बताउनु भएको छ। उहाँले परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको इमर्जेन्सी कन्ट्रोल रूम मार्फत सम्पर्कविहीन भएका नागरिकहरूको परिवार सम्बन्धित देशका नियोगहरूसँग निरन्तर रूपमा सम्पर्कमा रहेको पनि जानकारी दिनुभएको छ। उहाँले हालसम्म भारत चीन यूएई लगायतका देशहरूबाट राहत सामग्री प्राप्त गरिसकेको समेत जानकारी दिनुभएको छ। उहाँले प्राप्त राहत सामग्री समेत प्रभावित क्षेत्रमा पुर्याई पीड़ितहरूलाई वितरण भइरहेको बताउनुभयो। सचिव राईले यसबीच बालेन्द्र शाह र परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न छिमेकी देशका समकक्षीहरूसँग फोन वार्ता गरिरहेको समेत बताउनु भएको छ। उहाँले बाढ़ी पीड़ितहरूको उद्धार तथा राहतको सहयोग गर्दा सरकारले सार्वजनिक गरेको बैंक खातालाई सुनिश्चित गरेर मात्रै सहयोग गर्न समेत आम नागरिकलाई आग्रह गर्नुभएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायहरूबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको राजसभाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र सेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न निर्देशन पनि दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिहरूसँग पनि छलफल गर्नुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी बाढ़ीको कारण चीनको केरूङमा रोकिएका नागरिकहरूलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणको लागि आज नुवाकोटको बिदुर नगरपालिका एक ढुंगे पुग्नुभएका प्रारम्भिक जानकारी अनुसार केरूङमा झण्डै 1000 जना नेपाली रहेको बताउनु भएको छ। उनीहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने मन्त्री खनालको भनाइ छ। यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरेला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको पनि बताउनु भएको छ। मन्त्री खनालले जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनिया र भारतीय विशेषज्ञलाई बोलाइएको उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसले बाढ़ी पीड़ितहरूको सहयोगका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानिफामा आज बसेको बैठकले प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। सरकारले राहत तथा उद्धारको कार्यलाई तीव्रता दिन आवश्यक रहेको छ। सुरुङमा फँसेका नागरिकहरूको उद्धारका लागि चाँडोभन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनु भएको छ। प्रवक्ता तालिसेले पीड़ितहरूलाई दिने राहतलाई प्रभावकारी बनाउन पालिकाहरूलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीड़ितसम्म तत्कालै राहत पुर्याउन आग्रह गर्नुभएको छ। उहाँले विभिन्न जिल्लाका नागरिक पनि पर्यटन र व्यावसायिक सिलसिलामा रसुवा र नुवाकोट पुगेको समयमा बाढ़ीबाट पीड़ित हुन पुगेको बताउँदै तिनको पनि खोजी र सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड़ दिनुभएको छ। धादिङको गल्छी गाउँपालिका 6 बैरिनीमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लक्कर भेटिएको छ। लक्कर शस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस आदमघाटबाट शस्त्र प्रहरी नायब उपरीक्षक अपार प्याकुरेलको नेतृत्वमा खटेको 9 जनाको टोलीले हिजो फेला पारेको छ। लक्करलाई स्थानीय जनप्रतिनिधि सहितको उपस्थितिमा आवश्यक अनुसन्धान र थप प्रक्रियाका लागि नेपाल प्रहरीमा बुझाइएको शस्त्र प्रहरी बलले जनाएको छ। यसअघि भुटेकोशीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने एउटा सेफ गल्छी गाउँपालिका 4 बेलकुखोला त्रिशुली नदी किनारमा भेटिएको थियो। तर त्यो सेफ फोडेर आफू खुसी रकम चोरी गरेको आरोपमा 29 जना पक्राउ परेका थिए। रसुवाको भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावितको नाममा जथाभावी आर्थिक तथा राहत सामग्री संकलन नगर्न जिल्ला प्रशासन कार्यालय झापाले सबैमा आग्रह पनि गरेको छ। त्यहाँका विभिन्न व्यक्ति तथा संघ संस्थाहरूले बाढ़ी पीड़ितहरूको नाममा राहत संकलन गर्न थालेपछि प्रशासनले आज सूचना जारी गर्दै त्यस्ता गतिविधि नगर्न आग्रह गरेको छ। बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति तथा संघ संस्थाहरूले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको आधिकारिक खाता नम्बर एकिङ गरेर मात्रै रकम जम्मा गर्न प्रशासनले आग्रह गरेको छ। चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। चिनिया जनमुक्ति सेनाको वायुसेनाका दुईवटा ठूला ट्रान्सपोर्ट विमान आज राहत सामग्री लिएर बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ। चारजना चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उड़ान भरेका थिए। झण्डै 3 घण्टाको उड़ानपछि काठमाडौँ आइपुगेका ती विमानले पाल कम्बल स्लिपिङ ब्याग तथा प्राथमिक उपचार किट लगायतका 13,200 थन आपतकालीन राहतसहित 50 टन सामग्री ल्याएको काठमाडौँमा रहेको चिनिया दूतावासले जानकारी दिएको छ। रसुवाको भोटेपछि सहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढ़ीपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएको छ। पछिल्लो पटक अमेरिकाले बाढ़ी प्रभावित नेपाली नागरिकका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार सहयोगबाट बाढ़ी प्रभावित 10,000 परिवारलाई 3 महिनासम्म आपतकालीन खाद्य सहायता उपलब्ध गराइनेछ। यसअघि अमेरिकाले बाढ़ी प्रभावित क्षेत्रमा 5 लाख अमेरिकी डलर आपतकालीन सहयोग तथा विपद व्यवस्थापन विज्ञ परिचालन गर्ने घोषणा गरिसकेको थियो। यस्तै भारतबाट नेपालमा अहिलेसम्म 57 टन भन्दा बढ़ी राहत सामग्री प्राप्त गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतले राहत सामग्रीसँगै बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि प्राविधिक सहयोग समेत उपलब्ध गराएको छ। पछिल्लो चरणमा भारतबाट 11 सदस्यीय विशेषज्ञ प्राविधिक टोली नेपाल आएको छ, जसले बाढ़ीको कारण जलविद्युत आयोजनामा सुरुङमा फँसेका व्यक्तिहरूको उद्धारका लागि स्थलगत अध्ययन गरिरहेको छ। चीनले पनि सुरुङ उद्धारका लागि विशेषज्ञ टोली परिचालन गरेको छ। नेपालको चिनिया पक्षले राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराउनुका साथै उद्धार तथा प्राविधिक सहयोगमा समेत सहकार्य गरिरहेको छ। नेपाल सरकारले चीन जापान अस्ट्रेलिया लगायतका मित्र राष्ट्र तथा साझदारहरूबाट अत्यावश्यक राहत सामग्री प्राप्त भइरहेको जनाएको छ। यसैबीच श्रीलंकाले नेपालको बाढ़ी पहिरो प्रभावितका लागि 10 लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। श्रीलंका राष्ट्रपति अनुरा कुमारा दिशा नायकेले तत्काल राहत तथा मानवीय कार्यमा सहयोग पुर्याउन उक्त रकम उपलब्ध गराउन निर्देशन दिनुभएको छ। त्यति बेला साँझ 6 बजेको हजुरको समक्ष अस्ट्रेलिया लगायतका मित्र राष्ट्र तथा साझदारहरूबाट अत्यावश्यक राहत सामग्री प्राप्त भइरहेको जनाएको छ। यसैबीच श्रीलंकाले नेपालको बाढ़ी पहिरो प्रभावितका लागि 10 लाख अमेरिकी डलर मानवीय

0: हामी बाँकी समाचारको साथमा हुनु नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है के?
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध हो।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एक पटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। प्रधानमन्त्री दबे प्रकोप उद्धार कोषको नाममा नक्कली कागजात तथा स्टेटमेन्ट तयार गरेर सामाजिक सञ्जाल मार्फत भ्रम फैलाएका आरोपमा रामेछाप प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका 2 फ्रसे निवासी 32 वर्षीय भगवान कार्कीलाई पक्राउ गरिएको छ। पक्राउ प्रहरीका अनुसार गत भदौ 10 गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा आफूले 1,20,000 सहयोग गरेको भन्दै कार्कीले ChatGPT को प्रयोग गरी नक्कली ब्याङ्क स्टेटमेन्ट तयार पारेका थिए। उनले तयार पारेको नक्कली स्टेटमेन्टमा आफ्नो कोड समेत राखेर सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीको भनाइ छ। उक्त कोड मार्फत सर्वसाधारणलाई भ्रममा पारी रकम संकलन गर्ने उद्देश्य रहेको आशंकामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार कार्कीमाथि थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका कार्की राष्ट्रिय स्वतन्त्र पार्टी गोकुलगंगा गाउँपालिकाका सहसचिव हुन्। सिन्धुलीको कमलामाई नगरपालिका 4 स्थित ग्वाङ खोलामा नुहाइरहेकी 10 वर्षीय बालिकामाथि जबरजस्तीकरण गरेको आरोपमा प्रहरीले 23 वर्षीय एक पुरूषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुली माडीका अनुसार आइतबार दिउँसो करिब 12:45 जोलुङ्गे पुलमुनि घटना भएको हो। घटनाबारे जानकारी प्राप्त भएपछि परिचालित प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। पक्राउ परेका व्यक्तिको नाम तथा अन्य व्यक्तिगत विवरण प्रहरीले सार्वजनिक गरेको छैन। पीड़ित बालिकाको पहिचान समेत गोप्य राखिएको छ। आरोपितमाथि प्रचलित कानून बमोजिम थप अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक अवस्था, आरोपीको संलग्नता र आवश्यक प्रमाण संकलनको लागि अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक उज्जवल कार्कीले जारी गरेको प्रेस नोटमा पक्राउपछि थप अनुसन्धान कार्य जारी रहेको

गरिएको छ। कार्यालयले अनुसन्धानको प्रगति अनुसार घटना सम्बन्धी थप विवरण सार्वजनिक गरिने जनाएको छ। हेटौडा बीरगंज सड़क खण्ड अन्तर्गत हेटौडा उपमहानगरपालिका 15 चुरी नजिक पीपल बोटमा यात्रुवाहक ईभी र सुमो जीप आपसमा ठोकिँदा 11 जना घाइते भएका छन्। आज दिउँसो करिब 12:30 बजे काठमाडौँबाट बीरगंजतर्फ जाँदै गरेको बाप्र 06001 ज 06907 नम्बरको यात्रुवाहक ईभीले विपरीत दिशाबाट आउँदै गरेको नायक ज 5873 नम्बरको सुमो जीपलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा दुवै सवारी साधनमा सवार गरी 11 जना घाइते भएका छन्। प्रहरीका अनुसार सुमो जीपका चालक सहित 6 जना र ईभीका चालक सहित 5 जना घाइते भएका हुन्। घाइते सबैलाई उद्धार गरी हेटौडा अस्पतालमा उपचारका लागि लगिएको छ। त्यहाँ घाइतेहरूको उपचार भइरहेको बताइएको छ। इक्वेडरले एल निनो जलवायु घटनाको कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकहरूलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय गर्ने सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ़ने अनुमान पनि गरेको छ। यस वर्षको एल निनोले मध्य अमेरिकाका केही क्षेत्रहरूमा गम्भीर खडेरी तथा इण्डोनेशियामा डडेलोको जोखिम बढ़ाएको अधिकारीहरूले बताएका छन्। वैज्ञानिकहरूका अनुसार अहिलेको एल निनो वर्षको अन्त्यतिर उत्कर्षमा पुग्न सक्ने र सन् 2027मा विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ। र अन्त्यमा खेल समाचार। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गर्नुभएको छ। आज सामाजिक सञ्जालमा उहाँले बाढ़ी बाह्र प्रभावितका लागि सहयोग गर्ने बताउनु भएको छ। यस्तै सन्दीपले एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बाबत समान 1,500 रूपियाँ सहयोग गर्ने उल्लेख गर्नुभएको छ। यो रकम बाढ़ीबाट प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाइ छ। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि पटक। रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीपछि हालसम्म 734 जनाको ज्यान गयो। 2498 जना अझै सम्पर्कविहीन। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको नाममा ठगी आरोपमा रामेछापका 32 वर्षीय युवक पक्राउ। सिन्धुलीमा बालिकामाथि करनी गरेको आरोपमा एक युवक पक्राउ। इक्वेडरमा एल निनोका कारण आपतकाल घोषणा। र राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक महिनाको तलब विपद कोषमा दिने। अवस्था हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाको सीएफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हार जोड्ने तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
0: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: वर्ष पेंट।
0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदै भरिलाई
1: तपाईले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
3: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
2: विराज किसानको साथी
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
2: प्रोप्राइटर जय मानन्दर फोन 0848540239 0848540533 र 98540240239 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
4: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0845401443 98630023422
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम बाँकी किस्तामा
6: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
6: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
6: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
6: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप
6: थप जानकारीका लागि सम्पर्क नम्बर 98543042555 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: नमस्कार। रेडियो कार्यक्रममा हाम्रो गोकुल गंगाको छैठौं अंकमा हार्दिक स्वागत छ। कार्यक्रमको साथमा छु म ईश्वर विश्वकर्मा। रामेछापको गोकुल गंगा गाउँपालिकाको सहकार्यमा झन्कार एफएम 97.5 मेगाहर्जले तयार पारेको यो कार्यक्रम प्रत्येक साताको आइतबार साँझ 36 देखि 7 बजेसम्म प्रसारण हुने गर्दछ। यो कार्यक्रम रेडियो झन्कारका साथै रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो रामेछाप र रेडियो तिफदीबाट पनि एकै साथ सुनिरहनु भएको छ। गोकुल गंगा गाउँपालिकामा भइरहेका विकास निर्माण, नयाँ योजना, असल अभ्यास र सार्वजनिक सेवा सुविधा बारे नागरिकलाई जानकारी दिँदै सुशासन र पारदर्शिता प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ हामी यो कार्यक्रम लिएर उपस्थित हुने गरेका छौं। श्रोता, आजको छैठौं अंकमा हामीले गत हप्ता प्रस्तुत गरिएको गोकुल गंगा गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष छत्र बहादुर बस्नेतसँग गरिएको कुराकानीको दोस्रो तथा अन्तिम अंश लिएर उपस्थित भएका छौं। आउनुहोस्, उहाँसँग गरिएको यो कुराकानी सुनौं। युवाहरू चाहिँ विदेश पलायन भइरहेका छन्, देशमा सम्भावना छैन, राम्रो रोजगारी छैन भनेर, यो हुँदा चाहिँ तपाईँलाई कतिको चिन्ता लाग्छ? पक्कै पनि अब उहाँहरूलाई चाहिँ स्वदेशमै रोक्नु पर्छ भन्ने योजनाहरू पनि तपाईँहरूले बनाउनु भयो, पक्कै पनि त्यो योजनाहरू कतिको सफल भए? साँच्चै युवालाई स्वदेशमै रोक्न नसकिने नै हो, त्यो कठिन काम हो।
1: यो चाहिँ अब जहाँसम्म मेरो आफ्नो व्यक्तिगत धारणा हो, यो सम्भव छैन सर। यो जसले जति अब जहाँ जहाँ आफ्नो ढङ्गले आफ्नो आफ्नो पदीय जिम्मेवारी मार्फत हामी यो गर्छौँ त्यो गर्छौँ त अब सबैले भनेको नि सुन्यो। म चाहिँ अब त्यस्तो खालको कुराहरू गरेर अनि अनेक उत्तर चढाव लिएर त्यो विरोध गर्ने विभिन्न त्यस्तो ऊ गर्ने र जुन मैले वडामै काम गर्दा पनि मैले कुनै व्यक्तिलाई पनि तलमाथि नराखिकन जो उमेरको हिसाबले अब कोही सुत्केरी महिला कुन हिसाबले आउनु भएको छ त्यसलाई हेरेर उसको अगाडि काम गरेर पठाइदिने गरेको छु। र जुन यो अब विभिन्न अहिले पार्टीका कुराहरू गरेर कोही त्यसलाई एक्सिडेन्ट रोक्ने त्यसलाई यसो गर्ने भन्ने कुरा त्यो म चाहिँ नगरेर अहिलेसम्म कुनै ठाउँमा बुझ्दै हुन्छ त्यसरी काम गरेको व्यक्ति पर्यो। त्यस कारणले यो विदेश पलायन हुने रोक्ने भन्ने सम्भव त एकदमै त्यो सयमा सय प्रतिशत झुट्टा कुरा हो सर, यो सम्भव छैन। त्यो दुईजना रोकेर हुँदैन। अब त्यो यहाँको तलबले आफ्नो परिवार पाल्नै पुग्दैन, जति अब भ्रष्टाचारका मुद्दादेखि विभिन्न आउने कारणै के हो भन्दा आफ्ना परिवारहरू त्यो तलबले गर्दा पाल्न नसक्ने विभिन्न समस्याहरू छन् नि त्यहाँ। त्यस कारणले गर्दा नै यो पनि बढेको हो। हामीले त्यो त गरेका छैनौँ, तर त्यो गर्नुपर्छ भन्ने मान्यता होइन। तर के भयो भन्दाखेरि तपाईँको आफ्नो परिवार पाल्न नसक्ने जागिरमा अब बसेर त्यहाँ सम्भव छैन विभिन्न कारणको। अब तिमीले एउटा परिवार पाल्न नसक्ने तलब लिएर भन्ने घर विवाद जुन अब आत्महत्यादेखिको विभिन्न घटनाहरू घट्ने कारण पनि त्यहाँ छ नि त। त्यस कारणले गर्दा अब पढेको नपढेको अब जे भयो नि विदेशमा त एउटा ज्याला मजदुरीमा काम गर्दाखेरि पनि अब जस्तै नभए पनि 30-35-40 हजार त अब त्यहाँभन्दा मुनि त अहिले देखिँदैन। त्यस कारणको लागि पनि अब नगइन हो नि बाध्यताले हो, यो रहरले होइन बाध्यताले हो। त्यस्तै कल कारण त्यस्ता फ्याक्ट्री त्यस्तो काम चाहिँ नेपालमा भइदिए कोही पनि जानकै चाहँदैन, आफ्नो परिवारसँग बस्न चाहेको हुन्छ हरेक व्यक्तिले। अब त्यहाँ एयरपोर्टमा अब हाम्रो आफ्नै परिवारको कुरा गर्दा अरूको नगरौँ, आफ्नै परिवारको कुरा गर्दा आफूले अब बाहिर पठाइरहनु परेको छ, अब यो चाहिँ लोड धान्न नसकेको कारणले भनौँ न, अनि पठाइरहनु परेको छ। अब त्यो बाहिर त अब हामी रोक्छौँ गर्छौँ त अब जसले पनि भनियो, तर त्यो कुनै हालतमा सम्भव छैन सर। त्यो त्यसरी गरेर त अब जस्तो भौगोलिक बनोट र त्यहाँको जमिनको आधारमा अब जुन यहाँकै उत्पादन गरेर जडीबुटीहरू अरू विदेशतिर चाहिँ बेच्ने सिस्टमले त्यसरी कामहरू लगाउन सकेर ठुल्ठुलो कम्पनीहरूले त्यसरी लिएर गर्दाखेरि काम त पाइने त होइन, पाइने हो तर त्यो सम्भव छैन सर। पुरा हामीले जुन केही बाटोलाई पाँच पोखरी जाने बाटो कोही संस्था देश विदेशले यति वर्षसम्म हामी गर्छौँ त्यहाँबाट पछाडि तपाईँहरूलाई नै जिम्मा लाउने गरी गर्ने कोही हुनुहुन्छ भने नि आउनुहोस् भनेर चाहिँ कार्यपालिकामै मिटिङ गरेर त्यसरी चाहिँ सूचना आउट गर्दा नि कोही पनि आउनु भएन कि त्यो बाटो बनाउनको लागि। अब त्यस्तो छ नि त, त्यस्तो अब त्यो भोलि बनाउन लागेको कोही नेपालको कानुन पनि उ छ लेखेको एकतिर काम गरेर आएको त्यो त, किनकि त्यो उनीहरू बनाउन आउँदा नि कोहीले बारी पर्यो भनेर रोक्छ, कोहीले चाहिँ जङ्गलले अब वनको नियम छुट्टै छ, त्यो वन पर्यो भनेर वनले गर्न दिँदैन अनि त्यो लगानीकर्तालाई पनि गाह्रो छ कि त। अनि त्यो छिटो निर्णय हुँदैन हाम्रो, फेरि अब यता वनको कुरा 3-4 वर्षसम्म पनि त्यो छलफल हुन सक्दैन, अनि त्यो व्यक्तिको लगानी त डुब्छ नि त फेरि हुने मान्छेको पनि, अनि त्यसले गर्दा चासो पनि गर्दैनन् जुन लगानीकर्ताहरूले, चासो नगर्नको पनि विभिन्न कारणहरू छन्। जुन वातावरणीय मूल्याङ्कन भएर आइसकेपछि त्यहाँको स्थानीय बसेर पहिला चाहिँ सार्वजनिक सुनाई गरेर गर्ने हुन्थ्यो, त्यो वातावरणीय मूल्याङ्कन गर्दा पनि अब कुन पत्रिकामा कसले कतिबार निकालेर म्याथ बुझाएर काम सञ्चालन गर्ने जस्तो धन्दातिर बढी भएको देखिन्छ, अनि त्यसले गर्दाखेरि गाउँले बुझ्दैन अनि भोलि काम गर्ने एकैचोटि तपाईँको त्यहाँ आउँछ. अब त्यहाँ आउँदाखेरि त्यहाँ त अब एकदमै त्यो के भन्छ त्यहाँबाट हानि नोक्सानी हुनेको बारेमा उनीहरूले विरोध गर्यो भनेर हामीले गुनासो गर्ने कुरा नि भएन. जुन बस्तीलाई जोखिम गर्ने गरी काम गर्ने दिन पनि भएन. अब भोलि एउटा फाइदा छ तपाईँको अर्कोतिर घाटा छ त्यो सबै पहिला बुझेका हुँदैन. पहिला दिन पनि पछि काम गर्न लाग्दा त अब सबै देखिन्छ. काम गर्दै जाँदा बेचिसकेपछि ओहो यो त गाउँ बस्तीमै बस्नु नहुन्छ त भोलि यो पाइप फुट्यो भने भोलि यो गर्यो भने भोलि केही न केही गर्यो भने चाहिँ यो त हामी त बस्नु नहुन्छ अनि बुझ्छ र अनि त्यहाँबाट झर हुन्छ. अब त्यो लगानीकर्ताको त आधी पैसा त डुब्यो भने एक वर्ष रोकिँदा नि अब करोडौँ करोडौँ लगानीमा त तपाईँको त्यो ब्याजले त उसको पनि बास हुन्छ. उसको नि आफ्नै मात्रै पैसा त हुँदैन अनि त्यसले गर्दै सम्भव नभएकै कुरा हुन्छ. मैले चाहिँ अब मेरो आफ्नो व्यक्तिगत हिसाबले भन्नुपर्दा यो विदेश जाने क्लाइन्ट हुने रोक्न के हो सम्भवै छैन सर. एउटा कपडा फ्याक्ट्री एउटा तपाईँको गाउँमा सानो अनि केही फ्याक्ट्री खोलेर अब त्यस्तो सम्भव छैन. जस्तो अहिले हामीले अब त्यो पालिकाभरिको जहाँ जहाँ उत्पादन भएको आलु हिउँदाभरि राखेर किवी त्यहाँ बेच्ने त्यस्तो रस्टिक हाउस पनि बनाएको नि त त्यहाँ कोल्ड स्टोर. अब त्यो राख्नै ल्याउँदैनन् मान्छेले त्यो बुझ्दैनन् धेरै समय लाग्छ कि सर. अब त्यो भन्ने साथै तत्कालै ल्याएर मान्छेलाई कसो छ भने अहिले बारीबाटै बेच्न पाएदेखि तत्काल पैसा हुन्थ्यो भने जस्तो हुन्छ. अब त्यो राखे त पछि त त्यसको रेट फेरि दुई तिन महिना राखेपछि फरक त हुन्छ. तर त्यो गर्न मान्दैन कि उनीहरूले अब छिटो चाहिएको हुन्छ. जसलाई पनि छिटो कमाउने धन्दा हेर्न खोज्छ नि त. जस्तो अहिले 30,000 महिनाको दिन्छु भन्ने कसैलाई हामीले कुरा गर्यौँ अब 10,000 थपिदिन्छ भने त्यो काम गर्नेको मन छ भने बढिहाल्छ सर 10,000 थपिदिनुहोस् भन्छ. अब यहाँ मैले राम्रो दिएँ उसको मनमा अझै थपियो हुन्थ्यो भन्ने हुन्छ कि अब त्यो जसलाई पनि यो पाउने आशामा त्यस कारणले अब विदेशमा अलिकति तलब अब थोरै पैसामा जान सक्ने हुँदाखेरि अब त्यो फाइदा त्यो फाइदा फेरि अब बाहिर अलि यहाँ घर डेली घर ल्याएको रकम चाहिँ बेलुका बिहान काम गर्यो बेलुका लिएर आउँदा अब त्यहाँ के विभिन्न समस्याहरू सिद्धिन्छ. विदेशतिर चाहिँ अब महिना नपुगी तलब दिँदैन. एक महिनाको गर्यो दुई महिना गर्यो चार पाँच महिनाको जम्मा गर्यो भने केही थोरै पैसा जम्मा हुन्छ भन्ने आशाले पनि बढी जाने हो र बाध्यताले हो कुनै खुसीले विदेश तिनीहरूको तर अब उसको लागि जाने त अर्कै कुरा हो.
0: हजुर यो विडम्बनापूर्ण अवस्था त छँदैछ. तथापि पनि ओडाले चाहिँ युवाहरूलाई स्वदेशमै रोक्नका लागि उहाँहरूलाई चाहिँ प्रोत्साहन गर्नका लागि कृषि लगायत अन्य क्षेत्रमा पनि तपाईँहरूले अनुदान त्यसै गरी तालिम सिपका कुराहरू पनि त्यो प्रदान त गरि नै रहनु भएको छ पक्कै पनि होइन?
1: होइन अलिअलि त्यो छ कतै पोखरातिर ट्रेनिङ हुँदा नि पठाइएको छ. तर अब यहाँ आइसकेपछि इलेक्ट्रिसियन काम सिकायो भने अब तपाईँको गाउँ पातालो भएको कारणले खासै कामै पाउँदैन सर. अब त्यहाँ त्यो सिकेर आउँछन् एउटा प्रमाणपत्र बोकेर आयो यहाँ अब पातलो बस्ती भएदेखि काम पाउने त हो सर. कुनै अब क्रसरै एउटा उद्योग खोले नि त्यो त्यहाँ किन्ने मान्छे कति छ भनेर हेरेर खोल्नु पर्यो नि. अब त्यतिकै गरेर भएन. त्यो ट्रेनिङ गरेर आउँछ विचारहरू. अब त्यो 6 महिनामा एउटा घर बनाए काहीँ गाउँ त्यही नै आरसिसी घर हुँदैन. यो अब कति घर बनियो त्यो कति घरमा बढीमा 2-3 दिनमा त्यो इलेक्ट्रिक काम सिद्धियो अनि त्यो खाली खाली बस्नु पर्थ्यो नि त. त्यसले गर्दा अनि यो तालिम दिएकोले पनि काम गर्दो रहेछ. अब यो तालिम गरेर यस्तै बाहिरतिर अब आफूले जानेका सिप देखाएर बाहिरतिरै जानेलाई फाइदै छ. यहाँ हाम्रो यहाँ बसेर
0: स्वदेशमै गर्छु भन्ने सम्भावना चाहिँ निकै कम देखियो होइन त सर?
1: एकदम कम छ सर.
0: यो त भयो युवालाई स्वदेशमै रोक्ने कुरा उहाँहरूलाई प्रोत्साहन गर्ने कुरा भयो. अर्को चाहिँ जस्तो अब चालु आर्थिक वर्षमा अलिकति लक्षित वर्गको कुराकानी गरौँ न. लक्षित वर्गहरूका लागि चालु आर्थिक वर्षमा चाहिँ के कार्यक्रम हुँदैछन् के योजना तय गरिएका छन्? जस्तो महिला बालबालिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई तपाईँहरूको चाहिँ योजना के छ? उहाँहरू कसरी खुसी हुनुहुन्छ? उहाँहरूलाई कसरी सन्तुष्ट पार्नुहुन्छ तपाईँहरूले?
1: उहाँहरूलाई अब त्यही हो सर. हामीले अब सन्तुष्ट भनेको अब जस्तो अब अपाङ्ग सामाजिक सुरक्षा भत्ता लिने जो जो हुनुहुन्छ उहाँहरूलाई हामीले सचेतन भूमि शिविर राखेर अब हिँड्न नसक्ने अपाङ्ग भनेको त अब हिँड्न सक्ने कुरा नि भएन. जुन रातो कार्डको त पर्दैन पनि हरियो कार्डको लागि अब सचेतनमा चाहिँ घर घरै गएर अब असोज मसन पत्र अहिले म्याच थपेकोले गर्दा घर घरै गएर पनि गरिदिएका छौँ. अब बुढाबुढी बिचरा उहाँदेखि कसले बोकेर ल्याइदिउँ त्यस्तो समस्या भएकोहरूलाई सकेसम्म सेवा सुविधा दिउँ न त किन उहाँहरूलाई पनि अप्ठ्यारो पार्नु हुन त्यसरी गरिराखेका छौँ. जुन अब हामीले अपाङ्गहरूलाई अब हामीले मात्रै अब एउटा ओडाले अब त्यो एउटा अपाङ्गलाई हेर्दा नि जुन योभन्दा गत साल एकजना आत्महत्या गरेर बित्नु भएको थियो. अब शिक्षा क्षेत्रमा दुईटै बच्चा यो के भन्छ पढाउन नसक्नेले उहाँ पटक पटक फेरि त्यो निमोनिया भएको बच्चा रहेर जति बेर रोगको फोटो हाल्नुहुन्छ जति बेर रोगको अब दुई दिन भन्नुभएको टेन्सन पनि भयो. दोस्रो कुरा चाहिँ बच्चाले बिमारीको अवस्था देखेर नि होला अनि पछि सबै सोद्धाखेरि अब पढाउने पनि छैन यस्तो भयो मेरो भन्ने कुराहरू सबैलाई त्यहाँ गाउँबाट नि हामी केही यसो थोरै व्यवस्था गरिदिनु भनेर बल्ल बल्ल 30-35,000 पैसा गरिदिएको. अब फेरि यहाँ हाम्रो नेपालमा एउटालाई त्यसरी गरिदिँदा पनि कस्तो छ भने फेरि एउटा चाहिँ उल्टा कुरा गर्ने हुन्छ कि यो पार्टी कुरा जोडेर तपाईँहरूको मान्छे परेर चाहिँ दिएको भन्ने कस केही गरिदिए पनि चित्त बुझाउनु छैन जसको त्यो वडाभरि सबैले देखेका छन् जल्दी तपाईँको त्यहाँ उपचार गर्न सक्दैन नागरिकता बनाउन सक्दैन भने हामीले जिल्लासम्म लगेर पनि धेरैजनाको मन्त्रालय लगेर पनि बनाएर ल्याइदिएको छु तर अब के हुन्छ भने यो उल्टा त्यो एक खालको जति राम्रो जसले गर्छु भने पनि त्यसरी त्यसको विरोध गर्नको लागि त्यत्तिकै तपाईँको त्यस्तो बनावटी कुरा जस्तो लगेर पनि मान्छेको छेउमा चाहिँ त्यो अब बढी कुरा गर्ने मान्छेले त्यसलाई हामीलाई त उल्टा बनाएर हो जस्तै बनाउने गरी कुरा गर्नेहरूले त्यसरी खटाउने कुराहरू पनि गर्ने तर हामीले चाहिँ अब त्यो वडैबाट चाहिँ त्यस्तो छैन त्यस्तो आपतकालीन परेको बेला समस्या चाहिँ उबाट हामी वडाबाट वञ्चित भएर कुनै पनि काममा वञ्चित भयो भने चाहिँ हामीले आफै आफ्नै ढङ्गले अथवा पनि वडाबाट जुनसुकै किसिमबाट मिलाएर पनि उहाँहरूलाई एकदमै सहजति गरिदिएका छौँ र वडैबाट कसरी उहाँहरूलाई छुट्टै किसिमको भत्ताहरूको व्यवस्था त्यहाँले गरेको छैन सर अब कार्यालयबाट छिटो छरिटो माध्यमबाट के भन्छ नवीकरण गर्ने सिस्टमहरूमा चाहिँ हामीले रोकेको छैन एकदम सहजता अप्नाइदिएर गरिदिएका छौँ.
0: अलिकति विभेदको पनि कुराकानी गरौँ न सर. जस्तो तपाईँहरूको वडामा चाहिँ महिला माथि हुने विभेदका कुराहरू होला होइन बाल बालिका माथि त्यसै गरी अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण होला ज्येष्ठ नागरिक होइन अनि अर्को चाहिँ जातीय छुवाछुत कतिको हुन्छन् तपाईँको वडामा पहिलाको भन्दा निकै कम हुँदै गएका छन् कि अथवा के छ सर यो विभेदको विषयमा समग्रमा सामाजिक विभेदको अवस्था कस्तो छ.
1: अब त्यो घरैसी मामलो भनौँ न अब जुन घर घरकै कुरामा अब आफ्ना कुलपिति अब आफ्ना पूजा आजा गर्ने विभिन्न सिस्टमको कारणबाट अब जुनसुकै जातको आफ्ना आफ्ना अब कुल देवताहरू जुन जुन देवी देवताहरू मान मर्यादा गर्दै आएका छन् त्यस्तै गर्ने क्रममा चाहिँ हो. अन्य कुरामा त अब पहिलाको हेरी जस्तो समयमा अब त त्यही 20% जति बाँकी होला सर. अब त्यस्तो सिस्टम हटेर सबैतिर बुझ्दै गए अहिले त्यस्तो खासै समस्या चाहिँ छैन तर छँदै छैन भन्नाले नि भए जुन आफ्नो काजभोजहरू अब यस्तो कुराहरूमा चाहिँ अलिकति अब सबै अब डराउने तर्सिनी धर्सिने अब किनकि मानव जीवन हो. अब कतिखेर बोल्दा बोल्दै पनि जानुपर्ने बेला हुँदा मैले मानवताको सोच अब म यसो गरेर पो यस्तो भएको होला अब कोही दिन अब कोही चाहिँ नबोल्दै बाटोमा पनि बित्न सकिन्छ नि त मानव अब सासको चिज हो. तर अब सोच आइपुग्यो त्यता जाने भएकोले अलिकति अब आस्था धर्म सम्बन्धी आफ्नो चाहिँ राख्ने क्रममा चाहिँ त्यसरी सोच आफ्नो काज नगर्नु सर. अन्य बाहिर यस्तो फिल्डमा त्यस्तो र हामी यो जाति भएको कुराहरूमा खाएर हामी
0: र सद्भावयुक्त समाज त्यसतर्फ चाहिँ भइरहेको होइन त.
1: महिला पुरुष अब ती सानैदेखि अब घुलमेल खडी अब पहिला बढी घुलमेलहरू पनि नभएर होला आफ्नो आफ्नो उसमा जाने त्यहाँ आफ्नै घर पस्ने अन्त नपसि पनि विभिन्न कागजहरू पनि कम हुन्थ्यो. अब अहिले चारैतिर घुलमेल अब विभिन्न कार्यक्रममा समावेश हुँदै जाँदा सबै त्यो बढी चाहिँ घुलमेलकै कारणहरूबाट अब त्यहाँ गयो त्यतै खायो उता गयो उतै खायो. अब एउटालाई हिउँ गर्दा फेरि कानुनले पनि त नेपाल सरकारको कानुनले अब छुवाछुत सम्बन्धी एकदमै अब अलि टाइट गर्दै ल्याइराखेको सबैलाई महसुस पनि भएको होला. त्यस कारणले त्यसरी कुरा उठाएर त्यो के भन्न कुनै पनि एउटा व्यक्तिले भित्री अब यसो छलछाम गरेर कुरा गर्न सक्छन् नत्र त्यो समाजमा आएर त्यसरी कुरा गर्ने त्यो जुन विभेदका कुराहरू ल्याएर झगडा गर्ने विवाद गर्ने अहिलेसम्म हाम्रो त्यो वडामा त्यस्तो छैन.
0: कुरा गरिरहँदाखेरि तपाईँहरूको वडामा चाहिँ विशेष गरी कुन समुदायको चाहिँ बाहुल्यता छ र उहाँहरूको कला संस्कृतिको संरक्षण गर्नका निमित्त चाहिँ वडाको तर्फबाट चाहिँ के भए सर के हुँदैछन्?
1: ए अब यहाँ भन्नाले छन त अब बौद्ध पनि छन् क्रिस्चियन पनि अब त्यहाँ छन् होइन. अब अरू हामी त हिन्दी भइहाल्यौँ होइन. अनि अन्य त अब त्यहाँ छैनन् त्यहीभित्रकै जात जाति पर्छन्. अब तामाङ शेर्पाहरूको पनि बस्ती छ यहाँ हाम्रो. अब विश्वकर्म पनि छ नेपालीहरूको पनि बस्ती छ तर कम मात्रामा छ उहाँहरूको. बढी चाहिँ जुन छेत्री बाहुन त नभनौँ छेत्रीको बढी बस्ती अनि छोटोरै बाहुनहरू पनि हुनुहुन्छ. तर अनि बुद्ध धर्मतिर अब एउटै धर्म भइगयो तामाङ र शेर्पाहरू. उहाँहरूको गुम्बामा अनि प्रशस्ती मात्रामा छ. आफ्नो टोल टोलको गुम्बा मध्ये एक दुई ठाउँ अब बुलडाँडा भन्नेमा चाहिँ भूकम्पमा भत्केको गुम्बा अहिलेसम्म निर्माण गर्न सकिएको छैन. अनि त्यही भएर अहिले त्यो प्रक्रिया अगाडि बढाइराखेका छौँ. अन्य ठाउँहरूमा बनिरहेका छन् गरिरहेका छन् आफ्नो आफ्नो धर्ममा. त्यस्तो मठ मन्दिरहरू नभएर चाहिँ त्यस्तो वञ्चित भएर बसेको छैन. ठिकै छ. जुन बढी पर्यटकहरू आउने ठाउँतिर अब जाँदा हो ती मन्दिरहरूको पनि आफ्नो नेपाल सरकारकै पैसाबाट त होइन तर व्यक्तिगतमा चाहिँ सबै समुदाय मिलेर आफ्नै भनौँ न रकमहरू उठाएर त्यसरी पनि बनाएर बनाउनु पर्ने ठाउँमा त्यो धर्ममा एकदम जागरूक भएर आफ्नो ठाउँमा लागि परेर त्यसरी एकदम सजाएर चाहिँ राखेका छन् गुम्बा मन्दिरहरू अनि अलिअलि अब सरकार तर्फबाट पनि भएको छन् तर खास बढी अब आफ्नो चासो पनि बढी हो नि।
0: हजुर, अर्को चाहिँ जस्तो स्थानीय समुदायमा विभिन्न चाहिँ कारणले गर्दाखेरि विवादहरू उत्पन्न हुन सक्छ होइन, सानातिना झै झगडा हुन सक्छन् होइन, त्यसलाई चाहिँ निरूपण गर्नका लागि विवाद समाधान गर्नका लागि तपाईँहरूको वडामा चाहिँ मेलमिलाप केन्द्र पनि स्थापना छ होइन, त्यो सक्रिय छ, त्यसले चाहिँ कसरी काम गरिरहेको छ, तपाईँहरूले नजिकबाट नियालिरहनु भएको छ, उहाँहरूको कामलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ? पक्कै पनि वडाबाटै नागरिकले न्यायको महसुस गर्न पाएका छन्?
1: एकदमै पाएका छन् सर, हामीले वडाबाट हुने कुरालाई अहिलेसम्म अब त्यो अदालततिर बुझ्छ पनि हुन्छ, खास अब त्यो सम्बन्ध विच्छेदको कुरालाई त हामीसँग अधिकार भएन, त्यहीँ पठाइदिनु पर्छ। अन्य मेलमिलापको कुरालाई चाहिँ मेलमिलाप हाम्रो जुन समिति पनि छ, समितिमा वडामा निवेदन आइदिएको छ, मेलमिलापको समितिलाई हामी चोक लगाएर पठाइदिन्छौँ मैले, उहाँहरू आउनुहुन्छ र त्यहीँ नै अब धेरै त्यत्रो पनि आएको छैन, अब यो अहिले समय परिवेश अनुसार पनि होला सबैले बुझ्दै गरेर मेरो खास त्यस्तो विवाद रहित आएको पनि छैन, फाटफुट भनौँ वर्षमा दुई तिनवटा जति आएको देखिन्छ त्यसकोलाई त्यहीँ नै मिलाएको छौँ हामीले, खास पालिकामा पनि पठाएको छैन, हाम्रो वडा स्तरीय मेलमिलापले नै मिलाएको छ, त्यस्तो ठुलो उतै आएको छैन, ठुलो खालको घटना पनि भएको छैन, मुद्दा पनि भएको छैन, अब त्यो कानून रूपले मेलमिलाप भन्दा बाहिर अदालतको केसहरूलाई मात्रै हामीले बाहिर पठाएर अरू अन्य उहाँहरूलाई परेको समस्या के हो त्यो एकदम स्पष्ट बुझाएर बुझेर अब भोलि तपाईँ त्यहाँ जाँदा पनि आखिरी मिल्ने हो, यहाँ पनि मिल्ने हो, तपाईँले गल्ती अब एउटालाई तलमाथि नगरी त कुनै पनि कुरा मिलाउन सकिँदैन, जसले गल्ती गरेको उहाँलाई चाहिँ ठुलो सानो जतिसुकै जतिसुकै पैसा होला मैले चाहिँ सिधा क्लियर उहाँलाई भनेर भोलि समस्या पर्नु होला, किनकि अहिले एकचोटि घटना घटाउनु भयो भोलि गएर फेरि दोहोरियो तेरियो भने तपाईँ त्यो समग्र मेलमिलापदेखि समग्र गाउँले स्थानीयहरूले चाहिँ तपाईँको विपक्षमा बोल्नु नपरोस् भनेदेखि सम्झेर आफै बुझेर अब हामी यस्तो गर्दैनौँ भनेर बुझेर मेलमिलाप भएर जानुहुन्छ, त्यस्तो छैन, एकदम मिलाएरै राखेको छ, त्यस्तो खालको चौकीहरू फोन गरेर सोध्यो भने उहाँ आउनु साथै कोही चौकी इन्केस पुगिहाले अब अलिअलि मादक पदार्थ सेवन गरेर जानेहरूको कुरा थाकफुट हो, त्यो पनि पहिला जस्तो छैन, न त पहिला हाम्रो यो वडा चाहिँ एकदमै बढी हो यो मादक पदार्थ सेवनमा र झगडा गर्नुमा, अहिले चाहिँ एकदम समग्र काहीँ त्यस्तो छैन, एकदम मिलेर बसेको समाज जस्तो एउटा नहुनु बनाएको छ, यो झगडा सम्बन्धी चाहिँ छैन सर, अब एउटा दुईवटा खाल छिटफुटको घटना भनेको त कुनै पनि ठाउँमा अब कति बेर त्यो भविष्यका कुराहरू कति बेर कहाँ घर के घट्छ कस्तो खालको हुन्छ भन्नु सकिने, मात्र उतै छैन, एकदमै अब यो शिक्षाकै कारण नै होला र यो घुलमेलको कारणले होला, सबैतिर सबै बुझ्दै गएपछि सजिलो हुँदो रहेछ, राम्रो हुँदो रहेछ, उहाँहरू नै आफै बुझेर त्यसरी वडासम्म गएर यसलाई उलाएर यसलाई पिटाउँ यसलाई चाहिँ यति पैसा झारौँ भन्ने त्यो फेरि हामीले एक रुपियाँ पैसा पनि हामीले तिनीहरू चौकीमै काहीँ इन्केस कतै इन्केस मिलेछ भने अहिले हामीले एक पैसा त्यहाँ त्यो राख्ने दिने त्यो सिस्टम पनि छैन, त्यस कारणले गर्दा आउँदैन सर यस्तो के चाहिँ आउँदैन।
0: हजुर, तपाईँहरू जनप्रतिनिधि र वडाको कर्मचारीहरू बीचको कार्य सम्बन्ध र समन्वयको कुराकानी गरौँ न, कस्तो छ सम्बन्ध समन्वय? पक्कै पनि कहिले काहीँ काम गर्ने क्रममा क्षेत्राधिकारलाई लिएर कहिले काहीँ खटपट हुने विवाद हुने त्यस्तो खालको छ कि छैन सर? के छ?
1: एकदमै एकदमै छैन सर, मैले चाहिँ अब म अलिक यो निर्माण व्यवसायिकै हो योभन्दा अगाडि, त्यस कारणले अब म मेची महाकाली घुमिसकेको धेरै अफिसहरूमा चाहिँ त्यो अफिसतिर अब चारपल्ट नमस्कार गरेर पनि नहेरेको अफिसकै अहिले किन कुराहरू अन्य जिल्लाहरूमा त्यस्तो गरेको कारणले कोही पनि व्यक्ति त्यहाँ आउँदाखेरि मैले आफ्नो कर्मचारी जो चाहिँ सरुवा फेरबदल हुँदा पनि म उहाँलाई पहिलो दिनकै क्लासमा यो हो तपाईँलाई परिआएको समस्या कुनै पनि गर भनेर कसैले जबरजस्ती त्यस्तो कानुन विपरीत गर्छ भने मलाई फोन गर्नु होला, म अन्य चाहिँ कोही पनि व्यक्ति अब पालो लाइनमा धेरैजना एकैचोटि आइपुगेर बस्ने कुरा होला हो, नत्र यहाँ चाहिँ काम रोकिएर चाहिँ के भन्छ हामी फर्केर आउनु पर्यो बस्नु पर्यो भन्ने कुरा चाहिँ कर्मचारी यहाँ हुँदा हुँदै त्यस्तो खालको नसुन्ने जतिखेर त्यो तपाईँहरूलाई परेको समस्याको लागि म पनि सहयोग गर्नु तयार छु भने चाहिँ हामीले ठ्याक्कै मिलाएर राखेको हामी कुनै पनि उसलाई त्यसरी रोकेर उ गर्दैनौँ, कहिले काहीँ अब सचिवहरू त्यो ट्रेनिङ ट्रेनिङमा परेर बाहिर जानुभएको बेला अनि अर्को वडाको उसलाई म पालिका प्रमुख प्रशासकीय अधिकारीलाई फोनमा कुरा गर्छु र उहाँलाई अब यसरी यति दिन आउनुहुन्न अवश्य र वञ्चित गर्ने कुरा भएन यो व्यवस्था मिलाइदिनु पर्यो भने चाहिँ उहाँले खर्चा मिलाइदिनुहुन्छ अनि उहाँको नाममा पनि त्यो युजर पासपोर्ट दिएपछि उहाँले गरिदिनुहुन्छ, हामी त्यहीँ थामेर मात्रै अब कहिले काहीँ झुक्किनु अलग कुरा हो, अहिलेसम्म झुक्किएको पनि छैन अनि क्लियर यसलाई दिन मिल्ने हो भनेपछि सर्लक बनाएर पठाइदिन्छु, जन्मदर्ता मृत्युदर्ता अब जे भनौँ न सम्बन्ध विषय विभिन्न घटना दर्ताहरूको कुरामा पनि अनि त्यहाँ अर्को वडाको सचिवलाई पठाइदिनु उहाँले गरिदिनुहुन्छ, तर हामी त्यही नै छानबिन गरेर हो होइन भने प्रश्न गरेर मात्रै पठाउँछौँ, त्यस कारणले उहाँले पनि गरिदिइहाल्नुहुन्छ र कर्मचारी र हाम्रो बिच यस्तो छैन सर, एकै घरको परिवार पनि हो, पाँच पाँच वर्ष एक दुई दिनको कुरा भन पाँच वर्ष मिलेर बस्नुपर्ने कुरा हो, त्यही म त अब यो खेती नाकाली सबैतिर अब मिलेर नै बसेर अट्टाएको मान्छे हो, मलाई त्यस्तो छैन, कुनै पनि कर्मचारीबाट त्यस्तो असन्तुष्ट पनि छैन, म जो आए पनि आफू राम्रो भयो कि सबै राम्रो हुने आफूले सबै माध्यम मिलाइदिने हो त्यो अनुसार उहाँहरू आफै गरेर अब चाहिँ त्यो असन्तुष्ट अहिलेसम्म छैन कुनै पनि कर्मचारी फोन गरेर सोद्धा पनि हुन्छ।
0: हामी कुराकानीको अन्तिममा आइसकेका छौँ, अब तपाईँको कार्यकाल को लगभग चार वर्ष व्यतीत भइसक्यो, अब लगभग आठ नौ महीना बाकी छ। वैशाखमा त स्थानीय तहको निर्वाचन हुनु नै पर्छ होइन, विविध कारणले रोकिएन भने। यो चार वर्षको अवधिलाई तपाईँले कसरी मूल्याङ्कन गर्नुहुन्छ? अलिकति छोटकरीमा के काम गर्नुभयो, जनताको चाहिँ चाहना अनुरूप गर्न सफल पक्कै पनि हुनु भएको छ, के आश्वासन दिनु भएको थियो निर्वाचनका बेला, प्रतिबद्धताहरू घोषणाहरू गर्नु भएको थियो होला, त्यसलाई अलिकति छोटकरीमा समष्टिगत रूपमा चाहिँ मूल्याङ्कन गरिदिनुहोस् न जाँदा जाँदै।
1: मैले चाहिँ अब खास नयाँ त हामीले के गर्न सक्नु त, जुन जसले गर्दै आएको म भन्दा अगाडिको चाहिँ पूर्व ओरावासीले गर्दै आएको भन्दा अझै सेवा सुविधा दिन सकौँ भनेर म एकदमै खटेर म अहिले आफ्नो व्यक्तिगत कारणले अब अपरेशनको कारणले मात्रै काठमाडौँ गएको, नत्र म आफ्नो ओडामा बसेर बरू बाहिर अन्य कार्यक्रमहरूमा नि नगएर उहाँहरूको कामकाज ओडाबाट दिनुपर्ने सेवा सुविधाको लागि चाहिँ सकेसम्म सहज होस्, यो ओडावासी रहेन त, ओडावासीले गर्दैन, म यो पार्टीको कारणले गर्दैन भन्ने नहोस् भनेर म तपाईँको यसरी बसेर खट्ने मान्छे पनि खटि पनि राखेको छु र आउँदो दिनमा योभन्दा पछाडि पनि अरूले पनि त्यहीँको स्थानीयहरूले मूल्याङ्कन गर्नुहुन्छ उहाँहरूले भोलि त्यसरी दिएको थियो सुविधा भनेर अरूलाई पनि त्यसरी सम्झाउन सकुन् भनेर मैले एकदमै अनौठो तरिकाले म एकदम अब बिजी भएर लागिपर्ने मान्छे भएको कारणले गर्दाखेरि एकदमै बिजी भएर ओडामै बढेर गाउँ टोल छिमेकमा जहाँ बनाउन मिल्ने गएको छु दिनीलाई मैले ब्यागमै थाप लगाएर पनि के अरे बोकेर पनि त्यसरी लगाएर चाहिँ गरेर उहाँहरूलाई सेवा सुविधा दिएको छु र जुन दिँदै गर्दा उहाँहरू पनि अहिलेसम्म मलाई त्यो असन्तुष्टको त्यसरी फोन कुनै उबाट चाहिँ तपाईँले यस्तो गर्नु भएन गरेन भन्ने त्यसरी अब फोन मार्फत अन्य कार्यक्रममा हजुर भेटेर पनि उहाँहरूले भन्नुभएको नि छैन, त्यतिकै अब दोष लाउनु पनि हुँदैन उहाँहरूलाई, त्यसरी मैले सकेसम्म आफूले गर्न सक्ने गरेको छु। अन्य आउनेले पनि अब भोलि हाम्रो कार्यक्रम के अरे छोटो छ र विकासको क्रममा पनि समग्र तपाईँको एक नम्बर वडामा धेरै ठुलो चारवटा वडा जतिको क्षेत्रफल पर्छ छरिएर बसे पनि उहाँहरूको समस्याको बारेमा अब एक घर एक धारा भनौँ अथवा चाहिँ उसको घर जानको लागि ट्र्याक्टर बारीमा जोत्न जानको लागि नभएको बाटोलाई पनि अब त्यो चोल छिमेक हुँदै अब कसैले काहीँ रोकिहाले पनि त्यसो नगर्नु, सबैलाई चाहिने हो भोलि अब बाटो यो संसारमा कसैले किनेर किन्न सकिँदैन, जसले जसलाई पनि दिनुपर्छ, जीवन एकचोटि हो, यस्तो गर्नु हुँदैन भन्दा मेलमिलाप गराएर भए पनि त्यसरी चाहिँ ट्र्याक्टरै जोत्ने एउटा मिसिन ट्र्याक्टर समेत लैजाने बाटोको लागि भयो भने सन्तुष्ट दिलाउनको लागि र आवश्यकतालाई मध्यनजर गर्दै त्यसरी चाहिँ काम गरिदिएको छु र गर्नु पनि पर्छ र सुनवाई छु बिर्दा आएको छ जो तपाईँको त्यहाँ अशिक्षित आएको छ, मैले चाहिँ ढोकामा आउनु साथै अब आफ्नो आफूलाई परेको समस्या जहाँ म हिँड्दाखेरि अब त्यो अफिसहरूमा मतलब गरेको थिएँ त्यसको कारणले गर्दा म आफै उठेर गएर म आफ्नो कार्यकक्षमा नबसेर कर्मचारीहरूको पनि बढी बसेर सेवा सुविधा दिइराखेको छु, त्यसै गरेर अरूले पनि दिउन् भन्ने मेरो मान्यता हो। म आफ्नो कार्यकक्षमा थोरै समय दिएर कति मान्छे कसरी बसेका छन् कोही त्यहीँबाट फर्किन्छन् एक दुईवटा सिफारिस तपाईँको बनिसकेपछि ओडावासीलाई सही नगरिकन मन्त्री पुग्नु भएको छ अनि अब उहाँहरूले भयो अब तपाईँ जानुहोस् भन्दै जानु त जानुहोस् भने ओडावासीमा जानुहोस् भने तर कर्मचारीले उहाँहरूले अब घर घर भोलि मन्त्री जाऊ भन्ने बुझेर त्यसरी जानुभएको पनि भेटेको कारणले म आफै आएर त्यहाँ बसेको छु।
0: अहिले भर्खरै सुन्नुभयो गोकुलगंगा गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्ष छत्र बहादुर बस्नेतसँग उहाँको वडाको विकास निर्माण र कार्य सम्पादन बारे गरिएको विशेष कुराकानीको दोस्रो तथा अन्तिम अंश। यसका साथै रेडियो कार्यक्रम हाम्रो गोकुलगंगाको छैठौं अंकबाट छुट्ने समय भइसकेको छ। कार्यक्रम बारे आफ्ना अमूल्य सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई पठाउन सक्नुहुनेछ। कार्यक्रम सुनिदिनु भएकोमा तपाईलाई हार्दिक धन्यवाद, साथै कार्यक्रम प्रसारणमा सहयोग पुर्याउनु हुने सम्पूर्ण रेडियो कर्मी साथीहरू प्रति आभार व्यक्त गर्दछौ। अर्को अंकमा नयाँ विषय वस्तुका साथ पुनः भेट्ने वाचा गर्दै आजको अंकबाट म ईश्वर विश्वकर्मा विदा हुन्छु। नमस्कार, शुभ साता।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
1: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140 मा सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू,
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगंगा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप।
2: रंग बहार उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर फेन्स।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको दुई प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर दुईको कार्यालय मन्थली रामेछाप।
1: हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: आदरणीय श्रोता नमस्कार, कार्यक्रम हजुरको कुरामा हार्दिक स्वागत छ। म राजन महतारा छेत्री। तपाईँले यो कार्यक्रम हजुरको रेडियो 102.1 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले सुन्दै आइरहनु भएको छ। हामी कार्यक्रममा विभिन्न समसामयिक विषयवस्तुहरूमा रहेर छलफल तथा कुराकानीहरू गर्दै आइरहेका छौं। आजको कार्यक्रममा हामी शीतलचिनी चमत्कारी रूख अर्थात मोरिङ्गा खाऊ स्वस्थ बनाऊ भन्ने अभियान सहित रामसाप जिल्लामा विभिन्न अभियानहरू सञ्चालन गरिरहनु भएका कान्छीमाया तामाङ फाउन्डेशनका संचालक एवं समाजसेवी डाक्टर दिलबहादुर तामाङसँग मोरिङ्गा अभियान लगायत विविध विषयमा रहेर कुराकानी गर्दैछौ। कार्यक्रमको समय अवधिभर हामीसँगै रहनुहोला।
1: हुन्छ सर, यहाँलाई स्वागत छ कार्यक्रममा।
2: हस् धन्यवाद।
1: अब हजुर विशेष गरी कान्छीमाया तामाङ फाउन्डेशनका संचालक पनि हुनुहुन्छ। अहिले तपाईँले यो मोरिङ्गा खेती विस्तारको लागि अथवा मोरिङ्गा खाऊ स्वस्थ रहौं भन्ने एउटा अभियान लिएर रामेछाप जिल्लामा तपाईँ घुमिनु भएको छ। अहिले विभिन्न खाले अभियानमा तपाईँ हुनुहुन्छ। यो अभियान चाहिँ तपाईँले के कसरी यहाँ सञ्चालन गर्नुपर्छ भनेर त्यो खालको सोच बनाउनु भयो र अहिले यो अभियान लिएर तपाईँ जिल्लामा दौडधुपमा हुनुहुन्छ?
2: धन्यवाद क्वेशनको लागि। हाम्रो कान्छीमाया तामाङ फाउन्डेसन एउटा मात्रै काममा हामी अडिग रहँदैनौँ। हामीले चाहिँ समाजलाई परिवर्तन गर्नुपर्छ र समाज बदलिनुपर्छ, अनि हाम्रो सानो प्रयासले यो देशमा चाहिँ अब यो देशमा ठूलो परिवर्तन ल्याउन नसके पनि हाम्रो सानो प्रयासले चाहिँ हामीले कुनै पनि समुदाय, कुनै व्यक्ति, कुनै मानिसलाई हँसाउन सकिन्छ भन्ने हाम्रो अभियान हो। कुनै मान्छेलाई शिक्षित बनाउन सक्छ भन्ने अभियान हो। अहिले हामी यो मन्थलीमा आइरहँदाखेरि मन्थलीमा करिब म तीनदेखि चार वर्ष अघि यहाँ मन्थलीमा आएको थियो र मन्थलीमा आउँदाखेरि हामीले मोरिङ्गाको केही रुखहरू देखेको थियो। त्यसपछि मलाई लाग्यो यो मन्थली चाहिँ एउटा मोरिङ्गामय मन्थली नगरपालिका वरिपरि जुन मन्थली बजार वरिपरि मोरिङ्गाको एउटा रुखहरू रोपेर यसलाई चाहिँ हरियाली बनाउन सकिन्छ र यस विषयमा चाहिँ मानिसहरूलाई मोरिङ्गाको रुख आफ्नो घरमा छ तर यसको जनचेतना कमी छ। इभन भाइ बहिनीहरूलाई पनि अब मोरिङ्गाको बारेमा चाहिँ थाहा नभएको भएर मानिसहरू बिरामी हुँदाखेरि पनि अस्पताल गइरहनु पर्ने अवस्था र इनकेस हामीले मोरिङ्गालाई एउटा पोषण तत्व र एउटा औषधिको रूपमा मात्र प्रयोग गर्न सक्यो भने हामी स्वास्थ्य रहन सक्छौँ, खुसी हुन सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै हामीले चाहिँ यो मोरिङ्गा क्याम्पेन चाहिँ हामीले मन्थलीमा सुरु गरिरहेका छौँ। यद्यपि हामीले सर्लाइमा, रौतहटमा, नेपालगंजमा हाम्रो मोरिङ्गा क्याम्पेनहरू भइरहेको छ।
1: हजुर, रामेछापमा मोरिङ्गाको रुखहरू छन् र त्यसको प्रयोग पछाडि मान्छे स्वस्थ रहन्छ भनेर तपाईँले त्यो खालको अभियान अहिले चलाइरहनु भएको छ। यो अभियान कहाँ कहाँ र कसरी चाहिँ सञ्चालन हुन्छ भनेर पनि जानकारी गराइदिनु न।
2: अहिले हामीले चाहिँ तत्कालै हिजो र अस्ति हामीले विद्यालयहरूमा गएर हामीले मोरिङ्गाको क्याम्पेन गर्यो र हामीले चाहिँ एउटा स्कूलमा हामीले मोरिङ्गाको बिरुवाहरू पनि रोप्यो भाइ बहिनीहरूसँगै र हिजो मात्रै हामीले नगरपालिकामा हामी मेयर साहबसँग भेट्यो र त्यसपछि हाम्रो क्याम्पेन चाहिँ मोरिङ्गा खानुस् भन्ने मात्र होइन, मोरिङ्गा खानुभन्दा अगाडि तपाईँले मोरिङ्गा लगाउनुहोस् र त्यही मोरिङ्गाको बिरुवा बोट बिरुवा हुर्केपछि तपाईँले आफ्नै लागि प्रयोग गर्नुहोस् भन्ने हाम्रो अभियान हो। र मन्थलीमा चाहिँ अहिले चाहिँ एक घर एउटा मोरिङ्गा रुख भन्ने अभियान चाहिँ हाम्रो नगरपालिकाले मन्थली नगरपालिकाले सञ्चालन गरेको भएर हरेक वडामा चाहिँ वडाहरूमा मोरिङ्गाको बिरुवाहरू पुगेको छ। यसले गर्दाखेरि पनि मोरिङ्गा हाम्रो प्रचार प्रसारलाई अझ राम्रो हुन सक्छ, सहयोग गर्न सकिन्छ भन्ने हाम्रो धारणा हो।
1: विशेष गरी तपाईँहरू अहिले अभियान लिएर हरेक ठाउँ पुगिराख्दाखेरि स्थानीय सरकारहरूसँग कसरी समन्वयलाई चाहिँ तीव्र बनाउनु भएको छ र स्थानीय सरकारहरूको समन्वय चाहिँ कस्तो छ, सहयोग कतिको छ हजुरहरूलाई?
2: स्थानीय सरकारहरू बिना त हामीले काम गर्न पनि सक्दैनौँ। यदि स्थानीय सरकारसँग समन्वय सँगसँगै हामीले चाहिँ विद्यालयहरूसँग पनि समन्वय गर्छौँ। हाम्रो मोरिङ्गाको प्रचार प्रसार भनेको हाम्रो स्थानीय सरकार, विद्यालयहरूमा, अनि हामीले चाहिँ कसरी मोरिङ्गा लगाउने र यसको फाइदाहरू के हुन्, स्वास्थ्यको हिसाबले कस्तो फाइदाहरू छन्, पोषण तत्त्वको हिसाबले कस्तोहरू छन् र त्यो विषयमा गर्छौँ। र अब उहाँहरू एकदमै इन्ट्रेस्टेड छौँ र स्थानीय सरकारहरू एकदमै मोरिङ्गा लगाउनुपर्छ, मोरिङ्गालाई अलिकति तपाईँको चाहिँ यो स्थानीय स्तरमा चाहिँ सबैले घर घरमा चाहिँ प्रयोग गर्न सकोस् भन्ने छ। अर्को कुरा मोरिङ्गालाई हरियो पातदेखि हरियो नोटसम्मको अभियानलाई पनि स्थानीयले चाहिँ सहयोग गर्नेछ, स्थानीय सरकारले सहयोग गर्नेछ भन्ने हामी विश्वास छ। अर्को कुरा हामी मोरिङ्गा चाहिँ कसरी प्रयोग गर्ने र मोरिङ्गालाई चाहिँ मोरिङ्गाबाट चाहिँ के बजारीकरण गर्न सकिन्छ त्यो विषयमा चाहिँ तालिमहरू हामी स्थानीय सरकारलाई पनि दिन चाहन्छौँ र स्थानीय सरकार र हाम्रो मोरिङ्गा फर लको सहयोगमा हामीले अब केही महिनापछि हामीले चाहिँ एउटा बागमती स्तरीयको एउटा मोरिङ्गाको हामी सम्मेलन चाहिँ मन्थलीमा गर्ने हाम्रो योजना छ। त्यही भएर पनि हाम्रो सहयोग सरसहयोग हाम्रो स्थानीय सरकारलाई छ र स्थानीय सरसहयोग चाहिँ हामीलाई यति अति आवश्यक छ, यो कुराहरू चाहिँ हामीसँग समन्वय भइरहेछ।
1: हजुर, तपाईँ आफै पनि समाजसेवी, सँगसँगै आफै डाक्टर पनि हुनुहुन्छ, तपाईँले अस्पताल पनि सञ्चालन गरिरहनु भएको छ, रामेछापको गाल्बा पनि अस्पताल चलिरहेछ, सँगसँगै तपाईँ यो मोरिङ्गाको यो अभियानमा चाहिँ कसरी जोडिनु भयो, डाक्टर चाउसँग हजुर कसरी चाहिँ सम्बन्ध विस्तार गरेर यो अभियानमा हुनुहुन्छ?
2: खासमा चाहिँ डाक्टर चाउलाई भेट्नुभन्दा अगाडि हामीले गाल्पामा एउटा कोठाबाट हामीले गाल्पा लाइफ केयर क्लिनिक सुरु गरेको थियो। अनि हामी जब डाक्टर चाउलाई भेटिसकेपछि जाजरकोटको राहत वितरण कार्यक्रममा हामीले डाक्टर चाउलाई भेटिसकेपछि डाक्टर चाउबाट चाहिँ हामीले मोरिङ्गाको बारेमा धेरै कुरा थाहा पाउन सक्यो। इभन पहिला मलाई चाहिँ मोरिङ्गाको बारेमा केही जानकारी थिएन, जब डाक्टर प्याट्रिक सरसँग मैले भेटे त्यसपछि प्याट्रिक सरबाट मैले धेरै कुराहरू मोरिङ्गाको बारेमा सिक्न सके र त्यो मोरिङ्गाको बारेमा थाहा पाएर मात्र हुने कि मैले आफूले पनि मोरिङ्गाहरू खान थालेँ, मोरिङ्गाको पाउडर खान थालेँ, त्यसपछि आफ्नो शरीरमा चाहिँ केही चेन्ज आएको, आफूलाई पनि राम्रो भएको मैले थाहा पाउन सके र त्यसपछि हामीले चाहिँ यो मोरिङ्गाको डाक्टर प्याट्रिक सरको समन्वयमा उहाँको अन्य डाक्टरहरू हामीसँग चिन्न सक्यो र उहाँहरूले चाहिँ हाम्रो यो गाल्पाको प्रोजेक्टलाई, हेल्थ प्रोजेक्टलाई उहाँहरूले पनि सहयोग गरिरहेछ। मोरिङ्गा फर लभ चाहिँ एउटा हाम्रो गाल्पा अस्पतालको लागि एउटा चाहिँ दाता पनि हो र त्यो दाताले चाहिँ हाम्रो यो अस्पताललाई पनि सहयोग गर्छ। अब उहाँको मेन सपोर्ट, मेन जनचेतना भनेको नै मोरिङ्गा हो र उहाँले हाम्रो अस्पताललाई सहयोग गरिरहेछ भने हामीले चाहिँ उहाँको क्याम्पेनलाई किन सहयोग नगर्ने भन्ने हो। अनि अर्को कुरा, यो कुरा चाहिँ राम्रो लागेर भए पनि कतिखेर धेरै कुरा राम्रो कुराहरू चाहिँ नेपाली जनसमुदायमा पनि पुर्याउनुपर्छ, नेपालीहरूले पनि बुझ्नुपर्छ, यस्तो राम्रो कुराहरू थाहा पाउनुपर्छ भन्ने चाहिँ हाम्रो सोच पनि हो।
1: हजुर, अब स्वतस्फूर्त रूपमा जो यो मोरिङ्गा खाऊ स्वस्थ बनाऊ भन्ने खालको यो अभियानमा जो स्वतस्फूर्त रूपमा जोडिन चाहनुहुन्छ उहाँहरू कसरी तपाईँहरूसँग जोडिन सक्नुहुन्छ?
2: सर्वप्रथम त हाम्रो अब मोरिङ्गा फर लभ भन्ने एउटा फेसबुक पेज पनि छ, फोन नम्बरहरू पनि छ र सर्वप्रथम हाम्रो चाहिँ अब हरेक प्रोभिन्समा चाहिँ हाम्रो चाहिँ इन्चार्ज पनि छ। अनि अर्को कुरा, हामीले विद्यालयमा मन्थलीको विद्यालयहरूमा हामीले चाहिँ मोरिङ्गा इको क्लब स्टार्ट गरेको छौँ। त्यो इको क्लबको भाइ बहिनीहरूले चाहिँ यो मोरिङ्गाको बारेमा नै कम्युनिटीमा, आफ्नो घर परिवारमा, समुदायमा र विद्यालयको अरू साथीहरूलाई चाहिँ उहाँहरूले मोरिङ्गाको बारेमा चाहिँ उहाँहरूले चाहिँ बताउनेछन् र त्यही भएर उहाँहरू यदि मोरिङ्गाको बारेमा जान्न चाहनुहुन्छ भने हाम्रो यहाँ चाहिँ हाम्रो यो बागमती प्रदेशको हाम्रो मोरिङ्गाको इन्चार्ज हाम्रो चाहिँ विपिन हाम्रो भट्टराई सरलाई बनाउनु भएको छ, उहाँसँग जोडिन सक्यो, उहाँबाट नै बुझ्न सकिन्छ। उहाँ पनि एउटा मोरिङ्गाको क्याम्पेनर भनेर हिँड्नुभएको छ लामो समयदेखि नै। त्यही भएर यो कुरालाई चाहिँ अब तपाईँले आफूले यो कुरालाई थाहा पाउनलाई पनि तपाईँले आफू इन्टरनेटमा गएर, युट्युबमा गएर सर्च गर्न पनि सकिन्छ र अर्को कुरा, तपाईँहरूलाई मोरिङ्गाको कुनै उत्पादनहरू चाहियो भने दराज अनलाइनमा गएर पनि हामीले मोरिङ्गाको पाउडरहरू किन्न सकिन्छ र भाटबर्डेनमा पनि मोरिङ्गाको पाउडरहरू चाहिँ उपलब्ध छ हामीलाई यदि चाहिएको खण्डमा। र स्वास्थ्यको हिसाबले हामीले जान्ने हो भने चाहिँ हामीले इन्टरनेटमा चाहिँ धेरै कुराहरू चाहिँ राखिएको छ, यहाँ चाहिँ हामीले भन्दा नै अरूहरूले धेरै इन्टरनेटमा चाहिँ धेरै कुराहरू राखेको छ।
1: हुन्छ, अब हामी लगभग कार्यक्रमको अन्त्यमा छौँ। अन्त्यमा जसले भिडियो सुनिरहनु भएको छ उहाँहरूलाई यो अभियानको बारेमा केही सन्देश छोड्न चाहनुहुन्छ हजुरले?
2: मोरिङ्गा चाहिँ खासमा यो गर्मी ठाउँमा भएको भएर 1500 मिटर भन्दा मुनिको समुद्री सतह समुद्री सतहको 1500 मिटर भन्दा मुनि ठाउँहरूमा यो हुने भएको भएर यो मोरिङ्गा चाहिँ ले तीनवटा कुराहरूलाई चाहिँ यसले समाधान गर्छ। एउटा कुरा त हाम्रो कुपोषण भएकोलाई चाहिँ यसले चाहिँ स्वास्थ्य बनाउने भयो। अर्को कुरा हाम्रो गरिबीलाई हटाएर यसले चाहिँ हामीलाई यो भन्दा पनि गरिबी भन्दा अलिकति माथि उठाएर अलिकति व्यवसाय हाम्रो चाहिँ गर्न सक्ने भयो। अर्को कुरा हाम्रो अहिले वन जंगल क्षति भएको र पहिरो आएको कति भुछिए भएकोहरू छ त्यो कुरालाई चाहिँ यो मोरिङ्गा फर मोरिङ्गाको जुन बिरुवाहरूले चाहिँ यो कुरालाई हाम्रो वन जंगल नष्टलाई चाहिँ त्यसले रोक्न पनि सक्छ। अनि यो कुरा चाहिँ एउटा मोरिङ्गा चाहिँ तीन किसिमले यसको विशेषता महत्वपूर्ण छ। एउटा कुरा चाहिँ तपाईँको एउटा हाम्रो यो पौष्टिक तत्त्वको हिसाबले, अर्को कुरा स्वास्थ्यको हिसाबले, तीन चाहिँ भन्दा बढी रोगलाई राम्रो हुन्छ। अब एउटा चाहिँ व्यवसायको रूपमा पनि लान सक्यो। र अब म के भन्न चाहन्छु भने मोरिङ्गा एउटा आफू चमत्कारी बिरुवा हो अनि यसको प्रयोग तपाईँ आफूले पहिला प्रयोग गरेर अनि बुझेर अनि मात्र यसलाई चाहिँ हामीले गर्न सकिन्छ। र मोरिङ्गाको बारेमा तपाईँले आफूले धेरै कुरा अरूहरूसँग सोधेर हामीसँग पनि सोधेर अनि इन्टरनेटबाट हेरेर यसको ज्ञानहरू धेरै थाहा पाउन सकिन्छ।
1: हुन्छ सर, हजुर व्यस्त भएर पनि कार्यक्रममा समय दिनुभयो, हजुरलाई धेरै धन्यवाद।
2: हस् धन्यवाद।
0: आदरणीय श्रोता, यहाँहरूले भर्खरै सुन्नुभयो रामेछापमा शीतल चिनी चमत्कारी रूख अर्थात मोरिङ्गा खाऊ स्वस्थ बनाऊ भन्ने अभियान सञ्चालन गरिरहनु भएका कान्छीमाया तामाङ फाउन्डेशनका संचालक डाक्टर दिलबहादुर तामाङसँग गरिएको कुराकानी। यहाँहरूलाई कार्यक्रम कस्तो लाग्यो? यहाँहरूले आफ्ना सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ। तपाईँलाई लागेका सल्लाह सुझाव अनि प्रतिक्रियाहरू दिँदै गर्नुहोला भन्दै कार्यक्रमबाट कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद दिँदै यस कार्यक्रमबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। मोरिङ्गा खाऊ स्वस्थ बनौ। नमस्कार।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय
3: 102.1 मेगा
4: प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर।

0: बिहानी समयमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: रंग बहार
4: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: वर्ज पेन्स।
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू:
2: आर्थिक वर्ष 82-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
2: संस्था एकीकरण सम्बन्धमा,
1: ऋण अपलेखन सम्बन्धमा,
2: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
1: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
2: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
2: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
2: धितो लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा।
0: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान:
2: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समेटिने टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
0: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समेटिने टोल तथा क्षेत्रहरू साङुटार सबै,
2: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समेटिने टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
0: सोही दिन बिहान 8:00-10:00 स्थान च्यास्कु, समेटिने टोल तथा क्षेत्रहरू च्यास्कु, बिसौली, होदिल,
2: सोही दिन बिहान 8:00-10:00 स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
0: सोही दिन बिहान 11:00-2:00 स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट, गैरीगाउँ, भालुखोप र ओख्रेनी,
2: सोही दिन बिहान 11:00-2:00 स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार, गाइटार र कटुन्जे।
0: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30 बजेदेखि 11:00 बजेसम्म स्थान तल्लो सुनार पानी समेटिनु टोल तथा ओडाहरू तल्लो सुनार पानी सबै
2: सोही दिन बिहान 7:30 बजेदेखि 11

0: बजेसम्म स्थान च्यान डाँडा समेटिने टोल तथा वडाहरू माथिल्लो सुनार पानी तथा सुनार पानी सबै
1: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान मचबारी समेटिन टोल तथा वडाहरू मचबारी पहरी टोल
0: सोही दिन दिउँसो 12 बजेदेखि 3 बजेसम्म स्थान भ्याउरे समेटिने टोल तथा वडाहरू भ्याउरे सबै
1: मिति 2083 साल भदौ 21 गते समय बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान सिमले समेटिने टोल तथा वडाहरू सिमले सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान लिखे बजार समेटिने टोल तथा वडाहरू सुकाजोर छाप पातले हिले पानी पालेबन
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान रजय छाप समेटिने टोल तथा वडाहरू रजय छाप
0: सोही दिन दिउँसो 10 बजेदेखि 12 बजेसम्म स्थान मुडाजोर समेटिने टोल तथा वडाहरू मुडाजोर क्षेत्र
1: सोही दिन दिउँसो 1 बजेदेखि 3 बजेसम्म स्थान मुगान समेटिने टोल तथा वडाहरू मुगान थुम्कार ढिपी
0: मिति 2083 साल भदौ 22 गते स्थान कुनौरी समय बिहान 11 बजेदेखि 12 बजेसम्म समेटिने टोल तथा वडाहरू कुनौरी सबै
1: सोही दिन बिहान 9:30 बजेदेखि 10:30 बजेसम्म स्थान हातीटार समेटिने टोल तथा वडाहरू हातीटार सबै
0: सोही दिन बिहान 7 बजेदेखि 9 बजेसम्म स्थान सेलेघाट समेटिने टोल तथा वडाहरू सेलेघाट सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान डाँडा खर्क समेटिन टोल तथा ओडाहरू डाँडा खर्क सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान केउरे पानी समेटिने टोल तथा ओडाहरू केउरे पानी सबै
1: सोही दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म स्थान मुगीटार समेटिने टोल तथा ओडाहरू भटौली सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म स्थान धारा पानी समेटिने टोल तथा ओडाहरू टेकनपुर मन्थली 2 सबै
1: मिति 2083 साल भदौ 23 गते स्थान सल्ले समय बिहान 7:30 बजेदेखि 11 बजेसम्म समेटिने टोल तथा ओडाहरू सल्ले सबै
0: सोही दिन बिहान 7:30 बजेदेखि 9:30 बजेसम्म स्थान डुम्री खर्क समेटिने टोल तथा ओडाहरू डुम्री खर्क सबै
1: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान क्याम्पस चौर समेटिने टोल तथा ओडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
0: सोही दिन बिहान 9:00 बजेदेखि 11:00 बजेसम्म स्थान भङ्गेरी समेटिने टोल तथा ओडाहरू भङ्गेरी बाबिय खर्क
1: सोही दिन बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म स्थान आरुबोटे समेटिने टोल तथा ओडाहरू आरुबोटे सबै
0: सोही दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान भीमसेन मन्दिर समेटिने टोल तथा ओडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
1: सोही दिन बिहान 7:30 बजेदेखि 10 बजेसम्म स्थान हुलाक डाँडा समेटिने टोल तथा ओडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
0: मिति 2083 साल भदौ 24 गते स्थान सातमारे समय बिहान 7:30 बजेदेखि 9 बजेसम्म समेटिने टोल तथा ओडाहरू सातमारे सबै
1: सोही दिन बिहान 10:00 बजेदेखि दिउँसो 4 बजेसम्म स्थान कार्यालयको हल समेटिने टोल तथा ओडाहरू पुडहर मन्थली तथा छुटेका सबै
0: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
1: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
0: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484000067
1: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज।
1: आशा
2: जुन किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ।
1: अमेरिकी इन्टरनेट सेवा प्रदायक कम्पनी स्टार लिंकले उद्धार र राहतमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव। कृष्ण भीरको पहिरोपछि राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द। 33 जिल्लामा आज बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई।
3: मुख्यतः भोटेकोशी बाढ़ीको सन्दर्भमा मतलब छुवा रुवाको क्षेत्रलाई चाहिँ हामीले उच्च जोखिममा राखेको अवस्था नै छ।
1: र नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा र मधेसबीच प्रतिस्पर्धा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: नेपालको हिमाली क्षेत्रमा हजारौं हिमताल छन्। धेरै हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। जलवायु परिवर्तनका कारण हिमपहिरो, ताल फुट्ने र ठूला बाढ़ी आउने जोखिम बढ़दै गएको विज्ञहरूले बताइरहेका छन्। यस्तो अवस्थामा बेसीमा हुने विकास र बस्ती विस्तारमा विशेष सावधानी अपनाउनु पर्दछ। योजना निर्माण गरेर सुरक्षित ठाउँमा मात्र बस्ती निर्माण हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: कृष्णभीरमा आएको पहिरोका कारण मुगलिन काठमाडौँ सड़क खण्ड अवरूद्ध भएको छ। आज बिहान धादिङको बेनीघाट रोरङ गाउँपालिका साथ कृष्णभीरमा आएको पहिरोका कारण बाटो भाँसिँदा सड़क दुईतर्फी अवरोध भएको हो। सड़क अवरूद्ध भइरहेकाले दुईतर्फी नै सवारी साधन बीच बाटोमा रोकिएका छन्। चितवन प्रहरीका अनुसार अर्को सूचना प्रकाशित नभएसम्म सवारी साधन नचलाउन अनुरोध गरिएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा विपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो 1 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढ़ीमा विपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 100, तनहुमा 36 र चितवनमा 259 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार हालसम्म 8730 जनाको उद्धार गरिएको छ भने अझै 2502 जना सम्पर्कविहीन रहेका छन्। थप पछिल्लो घटनाबारे जानकारी गराउँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी।
6: अब यो चाहिँ रसुवा भोटेपछि बाढ़ीको कारणले गर्दा अब अहिलेसम्म मानवीय क्षति 752 जनाको भइसकेको छ। त्यसै गरी अहिले पनि 2502 भन्दा बढी मान्छेहरू सम्पर्कविहीन हुनुहुन्छ। त्यसै गरी विभिन्न अस्पतालमा चाहिँ अहिले 239 जनाको उपचार भइरहेकोमा केही अब डिस्चार्ज पनि भइसक्नु भएको छ, केहीको उपचार पनि चलिराखेको छ। त्यसै गरेर हामीले चाहिँ अहिले उद्धारको कुरा गर्दाखेरि 8730 जना भन्दा बढीको चाहिँ उद्धार भइसकेको छ। हेली उद्धार प्लस अब हामीले फिजिकल्ली पनि त्यहाँ उद्धारहरू भएको छ र सँगसँगै अब हाम्रो चाहिँ यो सब व्यवस्थापनको कामहरू पनि सँगसँगै चलिराखेको छ। र अहिले हामीले चाहिँ राहत सामग्रीहरू पनि जिल्लाहरूमा भनेको चाहिँ मुख्य रूपमा 3 जिल्ला, एउटा चाहिँ रसुवा, त्यसै गरी नुवाकोट र अर्को चाहिँ हामीले चाहिँ धादिङमा चाहिँ राहत सामग्रीहरू उपलब्ध गराइराखेका छौँ। त्यसै गरी इन्धनहरू पनि जहाँ चाहिँ अब बाटो खुलाउनका लागि त्यहाँको जनजीवनलाई सहज बनाउनका लागि इन्धनहरू पनि हामीले सप्लाई गरिराखेको स्थिति छ भने अब नेपाल सरकारले हिजो अस्ति नै अब 3 जिल्लाका चाहिँ विपद व्यवस्थापन कोष र स्थानीय तहहरूलाई प्रभावित 15 स्थानीय तहलाई चाहिँ 8 भन्दा बढी रकम चाहिँ निकासा गरिसकेको स्थिति छ। यसरी चाहिँ अब हाम्रो चाहिँ सँगसँगै खोज उद्धार र राहत व्यवस्थापन काम चाहिँ चलिराखेको अवस्था छ।
5: नुवाकोट र रसुवा जिल्ला बाढ़ीको उच्च जोखिममा रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। भोटेकोशी र त्रिशुली नदीमा अहिले पानीको बहाव उच्च रहेको छ। विशेष गरी त्रिशुली नदीको बेत्रावती क्षेत्रमा अबको 3 दिनै जलसतह उल्लेख रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। अरू प्रमुख नदीहरूमा पनि जलसतह बढ़ने पूर्वानुमान गरिएको छ। विशेष गरी भोटेकोशी नदीमा पानीको बहाव अझै बढ़न सक्ने बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
7: अब यतिखेर अहिले पानी परिरहेको
3: इलाका एउटा पूर्वी क्षेत्रमा कोशी प्रदेशको पूर्वी क्षेत्रमा तराईको क्षेत्रमा र पश्चिमी क्षेत्रमा लुम्बिनी सुदूरपश्चिमको तराईको क्षेत्रमा पानी परिरहेको अवस्था हो। तर अब मध्यमसम्मको वर्षा छ, खतरा भन्दा माथि वर्षा चाहिँ कतै भएको देखिँदैन। यो मध्यम सक्रियता मौसममा आज राति र भोलि पनि सक्रिय रहन्छ। त्यस हिसाबले हामीले खास गरी कोशी प्रदेशको पहाड़ी हिमाली क्षेत्र त्यस्तै बागमती प्रदेशको समग्र क्षेत्र गण्डकी प्रदेशको क्षेत्रहरूमा चाहिँ र मुख्यतः अब भोटेकोशी बाढीको सन्दर्भमा र सुवार नुवाकोट क्षेत्रलाई चाहिँ हामीले उच्च जोखिममा राखेको अवस्था चाहिँ छ।
5: नदी तथा खोला नालाको आसपास र बाढ़ीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन नदीको बहाव बढ़ीको स्थान अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँतर्फ सर्न महाशाखाको आग्रह रहेको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताए। भोटेकोशी नदीमा आएको बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेचुङ नेपाल प्रहरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमानथाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले काली गण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले सीआईएनलाई जानकारी दिनुभयो।
2: हामीहरूले पनि मुस्ताङ जिल्ला पनि एउटा हिमाली जिल्ला भएको हुनाले सम्भावित जोखिममा चाहिँ पूर्व सतर्कता अपनाउनु पर्छ भन्ने उद्देश्यले चाहिँ अप्पर मुस्ताङमा हामीहरूले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय त्यसपछि आएर यो अन्नपूर्ण संरक्षण क्षेत्र इकाई कार्यालय समाङथाङ र स्थानीयसँग समन्वय गरेर एउटा अनुगमन त्यहाँ सम्भावित जोखिम कहाँ कहाँ छ के हुन सक्छ भनेर एउटा टोली जानु भएको थियो। किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ, पूर्व तयारीले नै हामीलाई सहज बनाउँछ भन्ने उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ र उहाँले प्रतिवेदन दिइसकेपछि हामीले जिल्ला विपद व्यवस्थापन समितिबाट निर्णय गरेर अगाडि बढ्ने।
5: अमेरिकी सेटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिङ्कले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि उद्धार तथा राहत कार्यमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहतका लागि 1250 स्थान भरिएका ग्यास सिलिण्डर उपलब्ध गराउने भएको छ। संघका अध्यक्ष दिवान बहादुर सन्तले उक्त सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाई मध्यनजर गरी संघले यो सहयोगको हात बढ़ाएको बताउनु भएको हो। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। तादिङ बिनीघाट रोरङ गाउँपालिका स्थित कृष्णवीर नजिकै त्रिशुली नदीले कटान गरेर सड़क भाँसिएपछि मुगलिन काठमाण्डौ सड़क खण्ड पूर्णरूपमा अवरूद्ध भएपछि अत्यावश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरूद्ध भए लगत्तै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाण्डौ ल्याइने वैकल्पिक मार्गको तयारी थालेको छ। निगमका कार्यकारी निर्देशक नगेन्द्र शाहले सड़क अवरूद्ध भएपछि मकवानपुर हिटौडाको वैकल्पिक बाटो प्रयोग गरेर इन्धन भित्राइने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो।
7: ग्यासका बुलेटहरू हामीसँग पर्याप्त मात्रामा छ, लोड अवस्थामा रहेको छ र यसलाई काठमाडौँ ल्याउनको लागि ल्याउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले तराईमा रहेका रिटर्नमा रहेका उद्योगहरूमा चाहिँ सिलिङ गरेर त्यही भएका सिलिन्डरमा सिलिङ गरेर चाहिँ काठमाडौँ ल्याउने वैकल्पिक रोड मार्छ। अहिले चाहिँ बुलेट चाहिँ काठमाडौँ आउँदैन, त्यसको साथै चाहिँ यहाँ भएका उद्योगहरूको चाहिँ सिलिन्डरहरू चाहिँ चितवनमा लगेर तराईका जुन उद्योगहरू छ त्यसमा लगेर अनि सिलिन्डर र सिलिन्डर चाहिँ ल्याउने काठमाडौँ।
5: भुटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयंसेवक तथा सम्बन्धित निकाय बीच आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ। आज पार्टीका तर्फबाट उद्धार तथा राहतमा सहजीकरण गर्न गठन गरिएको परिचालन संयन्त्रको बैठक अघि लामिछानेले रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुँका प्रभावित पालिकाका प्रमुखसँग छलफल गर्नुभएको हो। छलफलका क्रममा पालिका प्रमुखले प्रभावित क्षेत्रमा देखिएका समस्या सव्यवस्थापन बाटो पुल विद्युत लगायतका विषय उठाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
8: बासनीहरूको पुनस्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढंगले काम गरिरहेको छ। कहीँ छुटपुट केही पनि भएको अवस्थामा र उहाँहरूले राख्नु भएको कुराहरू जुन जुन मन्त्रालय सरकारको जुन जुन मन्त्रालयसँग जे जे जसरी जोडिन्छन् र बाँकी कुरा स्वयं प्रधानमन्त्रीज्यूसँग पनि जोडिन्छ यो सबै कुराहरूमा चाहिँ नि पार्टीको तर्फबाट समन्वय गर्ने प्रतिबद्धता सभापतिज्यूले गर्नु
5: साझा खबरमा अब विदेशका खबर। इक्वेडरले एल निलो निनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय तथा सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको पहिलो खेलमा सगरमाथा स्मेसर्स र मधेस वरियर्स बीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केडीया ग्रुपले आइतबार लीगको खेल तालिकामा सार्वजनिक गरेको हो। यही भदौ 19 देखि त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा हुने लीगको पहिलो दिन 2 खेल हुनेछन्।
1: सन्तोषी रावल बाढ़ी प्रभावितलाई राहत र सुरक्षित वातावरण बनाउने नुवाकोटको प्रयास।
9: बस्नको लागि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न चाहिँ सक्छौँ।
1: बसोबासको व्यवस्थाका लागि हदैसम्मको प्रयास कुराकानीसँगै यो समयमा अप्नाउनु पर्ने सावधानी र पीड़ितका सवाल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
1: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली। विनाशकारी बाढ़ीले निम्ताएको यस संकटमा चाहिने केही महत्वपूर्ण जानकारीहरू। तपाईलाई पनि रसुवाको बाढ़ीमा परेका आफ्ना आफन्त खोज तथा उद्धारको लागि चिन्ता भइरहेको होला। यदि त्यसो हो भने पैसा नलाग्ने नम्बर 1234 र हेलो सरकारको नम्बर 1111 फोन गरेर मदत लिन सक्नुहुनेछ। तपाईको जानकारीले बाढ़ीमा हराएका व्यक्तिहरूको खोज र उद्धारका लागि सरकारलाई पनि सहयोग पुग्नेछ। तपाईले रसुवा बाढ़ी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा पुगेको छैन, सावधानी अप्नाउनुहोला। खास गरी मोबाइल एप्लिकेशनहरूबाट पैसा पठाउँदा विशेष सावधानी अप्नाउनु पर्दछ। सरकारले प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न विभिन्न बैंकहरूको क्यूआर र खाता नम्बर सार्वजनिक गरेको छ। रकम पठाउनु अघि प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोषको खाता, क्यूआर र लिंक आधिकारिक हो कि होइन राम्रोसँग जाँच गर्नुहोस्। प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आयो भने मात्र पैसा पठाउनुहोस्। तपाईको थोरै सावधानीले पनि तपाई आफू ठगिनबाट जोगिन सक्नुहुन्छ। त्यस्तै गरी सामाजिक सञ्जालमा मोबाइल नम्बर राख्दा पनि होसियार हुनुहोस्। आफन्त हराएका तथा बाढ़ी प्रभावितलाई सहयोग गर्न चाहने मनकारीहरूले अरू विवरणसँगै आफ्नो मोबाइल नम्बर पनि सामाजिक सञ्जालमा राखेको देखिन्छ। यसरी मोबाइल नम्बर सार्वजनिक गर्दा ठगीको फन्दामा पर्ने जोखिम पनि उत्तिकै छ। त्यसैले होसियार हुनुहोस्। साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका जनप्रतिनिधि तथा सरकारले तोकेका व्यक्ति वा संस्थाबाट आएको फोन तथा म्यासेजलाई मात्रै आधिकारिक सूचना मान्नुहोस्। विपदमा सक्दो सहयोग गरौं, अनावश्यक झन्झट कसैलाई नदिऊ। भोटेकोशी बाढ़ी प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा संस्थागत सौर्य ऊर्जा प्रणाली परिचालन गर्न शुरू भएको छ। राष्ट्रिय प्रसारण लाइन अवरूद्ध भई विद्युत सेवा प्रभावित भएका क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत संस्थागत सौर्य विद्युत प्रणाली परिचालन गर्न लागेको हो। कार्यक्रमको पहिलो चरणमा रसुवाको उत्तर गया गाउँपालिका पालिकामा तीनवटा संस्थागत सौर्य विद्युत प्रणाली हस्तान्तरण गरिएको छ। बाढ़ी प्रभावित जिल्लाका स्वास्थ्य चौकी, विद्यालय, पालिका तथा ओडा कार्यालय लगायतका नागरिकलाई अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूमा दुईवटा यस्ता सौर्य विद्युत प्रणाली उपलब्ध गराउने कार्य भएको छ। विस्थान सेटेलाइट फोन उपलब्ध रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका लागि नेपाल दूरसंचार प्राधिकरणले विस्थान सेटेलाइट फोन उपलब्ध गराएको छ। 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी सेटेलाइट फोन पठाइएको छ। सेटेलाइट फोनहरू आगामी 3 महिनासम्म निशुल्क प्रयोग गर्न सकिनेछ। यसको प्रयोगले विपदका समयमा संचार सम्पर्क विच्छेद हुन नदी उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत सेटेलाइटको माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ। विनाशकारी बाढ़ीले धेरैको ज्यान गयो, सयौं घर बगायो, खानेपानी लगायतका भौतिक पूर्वाधारहरू पनि क्षतिग्रस्त भए। बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र बेपत्ता आफन्तको सुरक्षामा प्रशासनले कस्तो भूमिका खेलिरहेको छ, साथी सन्तोष गन्धर्वले नुवाकोटका प्रमुख जिल्ला अधिकारी समूह प्रसाद रेग्मीसँग कुराकानी गर्नुभएको छ।
13: टेक्निसियनहरू, प्राविधिकहरू जे जति छन्, जुनसुकै निकायका छन्, त्यसलाई जे जति लागतहरू लाग्छ, के गर्नुपर्छ तत्काल गर्नु र त्यसको लागि आवश्यक स्रोत साधनहरू छ भने हामी जुनसुकै तरिकाले पनि म्यानेज गर्न सकिन्छ। सरकारले पनि पूर्ण रूपमा जे जस्तो जति साधन स्रोत चाहिन्छ त्यसको लागि कुनै कसर बाँकी नराख्न जति सक्दो छिटो मर्मत लगायतका कामहरू गर्नु निर्देशनै छ र त्यही अनुसारको निर्देशन हामीले उहाँहरूलाई दिएका छन्। मलाई प्राविधिकै कारणले धेरै समय लागेको छ, नत्र सामान्यतया त्यस्तो हाहाकारै भएको अवस्था छैन र हामीलाई अब सेल्टरमा बस्ने विपदमा परेकालाई पानी पनि त्यो राहत ल्याउनेहरूले त प्रशस्तै मात्रामा ल्याउनुहुन्छ, त्यो पानीले खानेपानीको समस्या त छैन। अब अन्य कुराहरूमा अब यत्रो ठुलो एउटा स्केलको चाहिँ एउटा विपद आइलागेको छ, कतिपय संरचनाहरू चाहिँ बिग्रे भत्किएको छ, घरै गएको अवस्था छ, त्यसमा चाहिँ अब त्यति सहज अवस्था नहुन पनि सक्छ र त्यसलाई चाहिँ जति सक्दो गर्ने गरी राज्यको सारा संयन्त्र चाहिँ
9: आफ्नो सेक्टरमा तीव्र गतिमा चाहिँ अहरात र खटेको छ. मलाई लाग्छ त्यस्तो चुनौती नै आइहालेको अवस्था छैन र आए पनि त्यसलाई म्यानेज हुन्छ होला तुरुन्तै.
14: अब अन्त्यमा सुटु साहब, खासमा अब हामी यहाँ जिल्लामा आइसकेपछि अहिले धेरै जस्तो चाहिँ यो रसुवा बाढीमा हराउनुभएका, बेपत्ता हुनुभएका र त्यहाँ आफन्तीहरू चाहिँ नुवाकोट केन्द्रित हुनुभएको छ. एकदमै धेरै ठूलो संख्यामा यहाँ आफन्तीहरू आएको चाहिँ देखिन्छ. अब समग्रमा उहाँहरूको सुरक्षाको कुरा अनि केही अप्ठ्यारो परिहाल्यो भने तत्काल उहाँहरूलाई पनि सहयोग गर्ने, आफन्तीहरूलाई सहयोग गर्ने कुरामा चाहिँ जिल्लाले के त्यस्तो रणनीति बनाएको छ, या त उहाँहरूलाई चाहिँ समयमै सूचना, उहाँहरू जहाँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा सूचना पुग्ने गरी चाहिँ केही संयन्त्र परिचालन गरेको केही त्यस्तो छ? जस्तो आफन्तीहरू चाहिँ अधिकांश धेरै आफन्तीहरू चाहिँ यहाँ आएको जस्तो देखिन्छ. जस्तो अब यहाँ आर्मीले चाहिँ यहाँ रेस्क्यू गरेर ल्याउने, या त अब अन्य मृत्यु भइसकेको शवहरू ल्याउने जस्ता लगायतका कामहरू भइरहेको भएर धेरै ठाउँ धेरै अस्पतालमा नदेखेपछि यहाँ आइरहनु भएको रहेछ. उहाँहरूको चाहिँ समग्र सुरक्षाको हिसाबले चाहिँ जिल्लाले केही त्यस्तो गराएको छ आफन्तीको सुरक्षाको लागि?
9: जिल्लाको अब त्यो एउटा ठुलै संख्यामा भोलुम हुन सक्छ. त्यो एउटा सब शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानूनी रूपमा पनि. त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप बसहरूको पनि माग गरेका छौँ र त्यो आइरहेको पनि अवस्था छ. र अन्य सवारी साधनहरूको प्रयोग गरेर उहाँलाई चाहिँ कहीँ त्यस्तो सबको व्यवस्थापन गर्नुपर्ने अवस्थामा अथवा उहाँ कहीँ जान खोज्नुहुन्छ भने त्यहाँ गाडीबाट जहाँसम्म पुग्नु छ त्यसलाई निशुल्क रूपमा माननीय गृहमन्त्रीको पनि स्पष्ट आदेश छ यसको बेलामा चाहिँ सहयोग नै गर्नुपर्छ. र सहयोग गर्नुको निम्ति हामीले चाहिँ थप सवारी साधनहरूको बसको पनि हामीले चाहिँ गरेका छौँ. कुनै मान्छेहरू अलपत्र परेको छ र त्यो ठाउँमा बस सञ्चालन भइसकेपछि कुनै गन्तव्यमा जान चाहनुहुन्छ भने उहाँलाई पनि निशुल्क रूपमा पुर्याउने भन्ने माननीय गृहमन्त्रीको स्पष्ट आदेश छ र त्यो अनुसार चाहिँ हामीले एउटा त्यो गर्छौँ. अर्को चाहिँ अब उहाँहरू यहाँ बस्दाखेरिमा त्यस्तो कुनै किसिमको खानाको लागि समस्या पर्यो भने चाहिँ हामीले चाहिँ हामीसँग राहतको सामग्री छ र उहाँहरू हामीसँग सम्पर्क राख्न सक्नुहुन्छ. र बस्नको लागि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न चाहिँ सक्छ.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. विनाशकारी बाढीले छोडेर गएको पीड़ाबाट माथि उठ्न सकस
15: भनौँ न, त्यो पाँचजना चाहिँ भेटेन क्या, अब गर्दै छ. अनि गाउँको त थुप्रै परेछ, अब भाइको छोराहरू पनि परेछ. भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ, एउटा चाहिँ भाइको छोरा.
1: स्थलगत सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
16: Classic Tech को Wi-Fi 6 router, नाम एक घाम अनेक, शक्तिशाली चार एंटेना में वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबै अस्त्र को शक्ति बोकेको, 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना. बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्. Classic Tech, छोयो कि चल्यो.
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले केही सेकेण्डमै अन्धकारमय बनायो. विपदले भौतिक संरचना भत्किनुको दुःख भन्दा पनि मानवीय क्षतिले धेरै पीड़ा दिइरहेको छ. साथी सुशीला श्रेष्ठको स्थलगत रिपोर्ट.
17: यति बेला म भोटेकोशी बाढीको अत्यन्त प्रभावित क्षेत्र नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 4 रहेको छु. अहिले म हाल ठ्याक्कै श्री सैन्य 1 नेपाली सेनाको तालिम केन्द्रमा छु, जहाँ चाहिँ बाढी प्रभावितहरूको उद्धार गरेर यहाँनिर हेलिकप्टर मार्फत ल्याइएको छ. तपाईँले पृष्ठभूमिमा देख्न सक्नुहुन्छ, यति बेला यहाँनिर 5 हेलिकप्टरहरू छन्, जुन हेलिकप्टरहरूले चाहिँ रसुवा बाढी अर्थात भोटेकोशी बाढीपछि ठाउँ ठाउँमा फसेका, अप्ठ्यारोमा परेका बाढी प्रभावितहरूको उद्धार गरेर चाहिँ यहाँ ल्याएर राखिएको छ. यहाँनिर छेउमा तपाईँले देख्न सक्नुहुन्छ पृष्ठभूमिमा यहाँ थुप्रैजना बाढी प्रभावितहरूका आफन्तहरू चाहिँ आफ्नो मान्छेको पर्खाईमा कुरिरहनु भएको छ. हरेक हेलिकप्टर झर्दै गर्दाखेरि सबैका आँखा चाहिँ हेलिकप्टरमा हुन्छन्, कतै मेरो आफन्त त छैनन् भनेर उहाँहरू खोजी गरिरहनु भएको छ, हेरिरहनु भएको छ. जस्तो आफन्त आउनुहुन्छ उहाँहरूको मुहारमा हाँसो आउँछ, जस्तो आफन्त आउनु हुँदैन उहाँहरू फेरि निराश हुनुहुन्छ र अर्को हेलिकप्टर आउने प्रतीक्षामा बसिरहनु भएको छ. बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न निकायको समन्वयमा उद्धार कार्य तीव्र पारिएको छ। उपलब्ध विवरण अनुसार यहाँनिर भदौ 11 गते करिब 900 जनाको उद्धार गरिएको थियो, त्यसै गरी भदौ 12 गते 954 जनाको उद्धार गरिएको थियो भने आज हालसम्म कति उद्धार गरियो भन्ने कुरा एकिन तथ्याङ्क हामीलाई प्राप्त भइसकेको छैन। हिजो चाहिँ 550 जनाको उद्धार गरिएको यही स्थान हो। सामान्य प्राथमिक उपचार आवश्यक पर्ने प्रभावितहरूलाई चाहिँ यहाँनिर उपचार पनि गर्ने व्यवस्था गरिएको छ। बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टर तथा अन्य माध्यमबाट उद्धार गरिएका नागरिकलाई यहाँ ल्याउने, प्राथमिक स्वास्थ्य परीक्षण गर्ने तथा आवश्यकता अनुसार थप उपचारका लागि अस्पताल पठाउने काम पनि भइरहेको छ। यस केन्द्रमा आफ्ना परिवारका सदस्य तथा आफन्त सम्पर्कमा आए नआएको जानकारी लिन आउनेहरूको भिड समेत तपाईँले यहाँ देख्न सक्नुहुनेछ। तार जाली बारिएको छ वरिपरि, तार जालीभित्र जसको आफन्त आउन बाँकी छ, जो पुरिरहनु भएको छ, उहाँहरूलाई चाहिँ तार जाली गेटबाट भित्र प्रवेश गर्न दिइएको छैन। उहाँहरू सबैजना तार जाली बाहिरबाट हेरिरहनु भएको अवस्था छ। आज पनि उद्धार तथा खोजीको कार्यलाई चाहिँ निरन्तरता दिइरहेको सरकारले जनाएको छ।
18: अहिले म ठ्याक्कै क्याम्पको अगाडिपट्टि उभिएको छु, जहाँ चाहिँ
17: बाढी प्रभावित जसको उद्धार गरेर ल्याइएको छ उहाँहरूको नाम चाहिँ यहाँनिर सार्वजनिक गरिन्छ र आफन्तहरूले यहाँ आएर चाहिँ आफ्नो मान्छेको नाम छ कि छैन भनेर चाहिँ हेर्न सक्नुहुन्छ। अहिले पनि तपाईँले यहाँ धेरैजना आफन्तहरू चाहिँ आफ्नो आफन्तको नाम खोजिरहनु भएको छ। हजुर नमस्कार।
19: नमस्कार मैडम,
17: कहाँ देखि आउनुभएको?
19: मैं भारत से हूँ मैम।
17: भारत
19: अपना भाई को ढूंढ रहा हूँ।
17: भारत से आया यार?
19: हाँ, हमारा भाई धरी अपर त्रिशूली वन में एज ए एडमिन काम कर रहा था।
17: अभी तक कुछ पता नहीं चला?
19: पता नहीं चला है, अभी हमने सारा न्यूज में भी दिया है, लोकल न्यूज में भी, और बाकी उसका पोस्टर लेके घूम रहे हैं, अंदर भी हम लोकेशन बताए हैं, तो मिसिंग लिस्ट में हम कोशिश कर रहे हैं कि मिल जाए हमारा भाई।
17: हम भी दुआ करते हैं कि आपका भाई
19: जरूर
17: मिल जाए।
19: धन्यवाद, धन्यवाद आपका दुआ करने के लिए।
17: हजुर पनि हो, कहाँ देखि आउनुभएको?
20: म त काठमाडौँबाट।
17: हजुरको?
20: मेरो भाइ।
17: हजुरको भाइ कहाँ हुनुहुन्थ्यो?
20: हाम्रो घरबाट 9 बजे छुट्या भन्ने समाचार छ, त्यहाँबाट थाहा छैन।
17: रसुवामै तिमुरेमै?
20: होइन, यही फुलबारीबाट अलि उता सुघाट, सुघाट,
17: सुघाटमा। अहिले कता कता खोजिसक्नुभयो?
20: अहिले हामीले अब फेसबुकतिर यताउति खोज्ने हो, अनलाइनमा खोजिरहेको छ, तै पनि यहाँ नाम छ कि भनेर।
17: हेलिकप्टर आएपछि भाइ आयो कि जस्तो त लाग्दो। हजुरको नाम चाहिँ?
20: मेरो रमेश।
17: भाइको?
20: विकास तामाङ हो, उसको नाम त्यहाँ चाहिँ दिलबहादुर तामाङ लेख्छ।
17: खोजिसक्नुभयो? कति वर्षको हुनुहुन्थ्यो भाइ चाहिँ?
20: 29 वर्ष।
17: तपाईँको चाहिँ को पर्नुभयो?
21: मेरो छोरा पनि हो, एउटा अशोक कुमार तामाङ, अनि एउटा देव मगर मेरो ड्राइभर, अनि दिनेश तामाङ, अनि के भन्छ केशव तामाङ।
17: पाँचजना?
21: हजुर,
17: पाँचजना पर्नुभयो। कहाँ हुनुहुन्थ्यो उहाँहरू?
21: उहाँहरू चाहिँ यस्तो भएको, तपाईँको चिप लागेर गएको बोर्डर, सम्पर्क भइरहेको थियो, त्यसपछि सम्पर्क दिने।
17: अन्तिम पटक 8:30 बजे कुराकानी गर्नुभयो?
21: 8:30 बजेसम्म कुरो भइरहेको थियो हाम्रो, त्यसपछि सम्पर्क।
17: अहिलेसम्म कहीँ कतै कतै यसो
21: कहीँ पनि तपाईँको नाम लिसे केही पनि निस्केन?
17: अहिले हजुर चाहिँ कहाँबाट आउनुभयो?
21: म काठमाडौँबाट आएको।
17: काठमाडौँबाट छोरा खोज्दै आउनुभएको?
21: छोरा, छोरा भान्जा, भान्जी सबै भनौँ न, त्यो पाँचजना चाहिँ भेटेन कि, अर्को कतै छ। अनि गाउँको त थुप्रै परेछ, अब भाइको छोराहरू पनि परेछ, भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ, एउटा चाहिँ भाइको छोरा हाम्रो त्यो सिङ्गे भन्ने पनि परेछ, अनि एउटा ज्वाइँ उत्तम भन्ने पनि परेछ, थुप्रो परेछ तपाईँको हाम्रो गाउँतिर।
17: गनेर साथी भयो,
21: गनेर साथी नै भयो।
1: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। आज 33 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिम बारेमा स्थलगत अनुगमन शुरू भएको छ। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रवाहित हुन नदिन आयल निगमले ध्यान दिने भएको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नकली भाउचर सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ परेका छन् र नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा र मधेसबीच प्रतिस्पर्धा हुने भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। म भोलि भदौ 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंग बहार रंग बहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेंस के घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: वर्ज पेंस।
3: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
3: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हार जोड्नी तथा मांसपेशी दुख्नु,
3: वाकवाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
4: रामेछाप नगरपालिका वडा नम्बर 8 को वडा कार्यालय रामेछाप बजार रामेछाप।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
3: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चमकिलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
3: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
3: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
3: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864 46 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
4: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखुतानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद।
1: रमेश कोरालज्यू, म तपाईलाई कार्यक्रम रेडियो फार्ममा स्वागत गर्छु।
2: हजुर नमस्ते र धन्यवाद पनि।
1: अब तपाईले नागडुङ्गा सुरुङ मार्गमा प्रोजेक्टमा काम गरेको अनुभव छ, तथापि यो विषय तोसँग मिल्दैन, तर पनि टनेल नै भएको हिसाबले हामीले तपाईलाई नेपालमा यो नौलो विषय पनि छ, एउटा जानकारको हिसाबले तपाईसँग केही हामीले बुझ्ने प्रयास र तपाईहरूको ज्ञान आम जनमानस समक्ष पुर्याउने प्रयास गरेका छौं। यो समयको लागि तपाईलाई धेरै धेरै धन्यवाद। र शुरूआतमा यो गर्छु, त्रिशुली थ्रिएको सुरुङ भेटिएको विषय आएको छ र त्यो सुरुङको मुख चाहिँ केवल एक्सेस टनेल भेटिएको विषय आएको छ। कस्तो हुन्छ सुरुङहरू, त्यहाँभित्रको हामीले गर्ने प्रविधिहरू, बनावटहरू के हुन्छ, यो अलिकति तपाईँ मार्फत त्यो पहिले जानकारी पाउन आधारभूत।
2: हजुर, मैले अनुभवको आधारमा मैले बताउने कुरा हुन्छ होइन, म त्यति धेरै त्यो सम्बन्धी रेसिपी सम्बन्धी एक्सपर्ट त होइन। अघि अब यहाँ सबभन्दा पहिले त नोमेनक्लेचरकै मतलब नामको कुरामा चाहिँ के हुन्छ भने कसैले हामीले एक्सेस भन्छौँ होइन, कसैले अडिट भन्छौँ, त्यो अलग अलग ठाउँमा हुन्छ। त्यो भनेको भने मेन लाइन भन्दा पनि साइडबाट पनि एप्रोच हुन सक्ने जान सक्ने गरी बनाइएका चिजहरूलाई सायद तपाईँले एक्सेस टनेल भन्नुभएको होला होइन। अब मैले चाहिँ अब सबभन्दा पहिले नागढुङ्गासँग तपाईँले अघि बताइसक्नु भयो यो चाहिँ कम्पेरेबल हुँदैन भन्दा, किनभने हाम्रो नागढुङ्गा टनेल चाहिँ ट्रान्सपोर्टेसन टनेल हो, यसको नजिकै कुनै रिभर छैन, कुनै खोला नदीहरू छैनन्, त्यसले गर्दाखेरि नदीबाट यसरी अकस्मात आउने फ्लड चाहिँ त्यसभित्र आउने हाम्रोमा त्यो सम्भावना थिएन होइन। त्यसले गर्दा त्रिशुलीका अथवा हाइड्रो पावरका टनेलहरू चाहिँ जहिले पनि हाइड्रो खोलासँग नजिकै अथवा ड्यामसँग नजिकै रिलेट भएकोले चाहिँ त्यो टाइपको चाहिँ प्रब्लमहरू चाहिँ आउँ त्यो हाइड्रो पावर टनेलमा जुन प्रब्लमहरू आउँछ त्यो यसमा थिएन र त्यसले गर्दाखेरि यो दुईटा कुरा चाहिँ फरक पर्न जान्छ बेसिक कुरा चाहिँ। तर पनि के हुन्छ भने काम गर्ने क्रममा टनेल बनाउने क्रममा पानीको बाढी नपसेर अरू कारणले पनि भवितव्य पर्न सक्छन् होइन। जस्तो अब यही यही यहीमा दुई वर्ष अगाडि इन्डियामा सुन्नु भएको थियो, गर्दा गर्दै टनेल मुख बन्द भएर चाहिँ भित्र मान्छे

हुन्छ होइन, म त्यस बनाइएका चिजहरूलाई सायद तपाईँले एक्सेस टनेल भन्नुभएको होला होइन। अब मैले चाहिँ अब सबभन्दा नागढुङ्गासँग तपाईँले अघि बताइसक्नु भयो यो चाहिँ कम्पेरेबल हुँदैन भन्दा, किनभने हाम्रो नागढुङ्गा टनेल चाहिँ ट्रान्सपोर्टेसन टनेल हो, यसको नजिकै कुनै रिभर छैन, कुनै खोला नदीहरू छैनन्, त्यसले गर्दाखेरि नदीबाट यसरी अकस्मात आउने फ्लड चाहिँ त्यसभित्र आउने हाम्रोमा त्यो सम्भावना थिएन होइन। त्यसले गर्दा त्रिशुलीका अथवा हाइड्रो पावरका टनेलहरू चाहिँ

0: हजुरको रेडियो 102.1 मेगा
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141303010, 9851414098 र 9841259557।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
4: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
4: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
4: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
4: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
4: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधुवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
4: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
4: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर
3: हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
4: हावाहुरी चलेको बेला के

0: के नगर्ने
1: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
0: बिजुलीको तार लत्रिएको छ भने नछुने
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं छत गमला ड्रम ट्याङ्की टायर बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं
2: आफू पनि सुरक्षित बनाऊ बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं
1: यदि अचानक उच्च ज्वरो आउने टाउको तथा शरीर दुख्ने आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस् आफ्नै मनले औषधि सेवन नगर्नुहोस्
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं पानी जम्न नदिऊ लामखुट्टे बढ्न नदिऊ डेंगी मुक्त समाज निर्माण गरौं जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
1: कार्यसूचीको विषयहरू:
2: आर्थिक वर्ष 82-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
2: संस्था एकीकरण सम्बन्धमा,
1: ऋण अपलेखन सम्बन्धमा,
2: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
1: शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोष वितरण सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
2: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
2: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
2: धितो लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
3: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान,
2: मिति 2083 साल भदौ 20 गते, स्थान थाक्ले, समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, समिति नै टोल तथा क्षेत्रहरू थाक्ले तथा बाँकेमेरी,
3: सोही दिन बिहान 11 बजेदेखि 1 बजेसम्म, स्थान साङुटार बजार, समिति नै टोल तथा क्षेत्रहरू साङुटार सबै,
2: सोही दिन दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान च्याउकी छाँटी, समेटिनी टोल तथा क्षेत्रहरू च्याउकी छाँटी र सालु बजार,
3: सोही दिन बिहान 8:00-10:00 स्थान च्यास्को, समेटिनी टोल तथा क्षेत्रहरू च्यास्को बिसौली होदिल,
2: सोही दिन बिहान 8:00-10:00 स्थान रामपुर भन्ज्याङ, समेटिने टोल तथा क्षेत्रहरू रामपुर सबै,
3: सोही दिन बिहान 11:00-2:00 स्थान भालुखोप, समेटिने टोल तथा ओडाहरू चामबोट गैरीगाउँ भालुखोप र ओख्रेनी,
2: सोही दिन बिहान 11:00-2:00 स्थान बुद्ध चोक, समेटिने टोल तथा क्षेत्रहरू खोपटार गाईटार र कटुन्जे,
3: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30-11:00 स्थान तल्लो सुनारपानी, समेटिने टोल तथा ओडाहरू तल्लो सुनारपानी सबै,
2: सोही दिन बिहान 7:30-11:00 स्थान च्यानडाँडा, समेटिने टोल तथा ओडाहरू माथिल्लो सुनारपानी तथा सुनारपानी सबै,
3: सोही दिन दिउँसो 12:00-3:00 स्थान मचबारी, समेटिने टोल तथा ओडाहरू मचबारी पहरी टोल,
2: सोही दिन दिउँसो 12:00-3:00 स्थान भ्याउरे, समेटिने टोल तथा ओडाहरू भ्याउरे सबै,
3: मिति 2083 साल भदौ 21 गते, समय बिहान 7:30-10:00 स्थान सिमले, समेटिने टोल तथा ओडाहरू सिमले सबै,
2: सोही दिन बिहान 11:00-3:00 स्थान लिखे बजार, समेटिने टोल तथा ओडाहरू सुकाजोर छा पातले हिले पानी पालेबन,
3: सोही दिन बिहान 7:30-9:00 स्थान रजय छाप, समेटिने टोल तथा ओडाहरू रजय छाप,
2: सोही दिन दिउँसो 10:00-12:00 स्थान मुडाजोर, समेटिने टोल तथा ओडाहरू मुडाजोर क्षेत्र,
3: सोही दिन दिउँसो 1:00-3:00 स्थान मुगान, समेटिने टोल तथा ओडाहरू मुगान थुम्का र ढिपी,
2: मिति 2083 साल भदौ 22 गते, स्थान कुनौरी, समय बिहान 11:00-12:00 समेटिने टोल तथा ओडाहरू कुनौरी सबै,
3: सोही दिन बिहान 9:30-10:30 स्थान हातीटार, समेटिने टोल तथा ओडाहरू हातीटार सबै,
2: सोही दिन बिहान 7:00-9:00 स्थान दाङ सेलेघाट समेटिने टोल तथा वडाहरू सेलेघाट सबै
3: सोही दिन बिहान 7:30-9 स्थान डाँडा खर्क समेटिने टोल तथा वडाहरू डाँडा खर्क सबै
2: सोही दिन बिहान 11:00 दिउँसो 2:00 स्थान केउरे पानी समेटिने टोल तथा वडाहरू केउरे पानी सबै
3: सोही दिन बिहान 7:30-9 स्थान मुगिटार समेटिने टोल तथा वडाहरू भटौली सबै
2: सोही दिन बिहान 11:00 दिउँसो 2:00 स्थान धारा पानी समेटिने टोल तथा वडाहरू टेकनपुर मन्थली 2 सबै
3: मिति 2083 भदौ 23 स्थान सल्ले समय बिहान 9:30-11:00 समेटिने टोल तथा वडाहरू सल्ले सबै
2: सोही दिन बिहान 7:30-9:30 स्थान डुम्री खर्क समेटिने टोल तथा वडाहरू डुम्री खर्क सबै
3: सोही दिन बिहान 11:00 दिउँसो 4:00 स्थान क्याम्पस चौर समेटिने टोल तथा वडाहरू लामा गाउँ लामा टोल र रामेछा बजार
2: सोही दिन बिहान 9:00-11:00 स्थान भङ्गेरी समेटिने टोल तथा वडाहरू भङ्गेरी बाबिय खर्क
3: सोही दिन बिहान 7:30-7:30 स्थान आरुबोटे समेटिने टोल तथा वडाहरू आरुबोटे सबै
2: सोही दिन बिहान 11:00 दिउँसो 3:00 स्थान भीमसेन मन्दिर समेटिने टोल तथा वडाहरू सिमन्ती पखेरा भोटे गाउँ र ल्याङल्याङ
3: सोही दिन बिहान 7:30-10:00 स्थान हुलाक डाँडा समेटिने टोल तथा वडाहरू भिरपानी सिमपानी हुलाक डाँडा र बेतेनी
2: मिति 2083 भदौ 24 स्थान सातमारे समय बिहान 7:30-9:00 समेटिने टोल तथा वडाहरू सातमारे सबै
3: सोही दिन बिहान 10:00-4:00 स्थान कार्यालयको हल समेटिने टोल तथा वडाहरू पुडहर मन्थली तथा छुटेका सबै
2: मिति 2083 भदौ 27 स्थान एजियस होटल मन्थली समय बिहान 11:00-2:00 निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
3: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
2: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0485403004 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484040067
3: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ
1: नवीकरणका लागि आवश्यक कागजातहरू
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 कार्यालय बितिजोर सिन्धुली
4: रंगबहार रंगबहार
5: वर्ज सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
4: वर्ज पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
5: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
4: वर्ज पेन्स

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा। सुन्नु भयो त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप तिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 16-60-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
4: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98543-243-255, 048-540-106 छ, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
6: रात को 9 बजे।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौं। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेंगी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
3: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरूरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बाल बालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्, झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरी दिनुहोस्।
1: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान

0: चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
0: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सखर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सखरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
0: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
1: अचानक उच्च ज्वरो आउनु,
0: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
0: हार जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
0: शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
0: लामखुट्टेको टोकाईबाट बस्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्दछ।
1: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
0: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
2: रंग बहार
3: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार।
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेन्स।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
0: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
0: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
0: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
0: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
0: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 1 को कार्यालय गोठगाउँ रामेछाप।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9841401498 र 9841401498। 2525-59-57
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्याटको निवासी नावा भिन्जु पाकिनको शब्द तथा संगीतमा सजिएको

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमित श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै

0: डेंगी एडिस जातको लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एक पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौं।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौं र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौं।
0: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौं। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेंगी मुक्त समाज निर्माण गरौं। जनहितको लागि लिखु तानाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 मेगा
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले एकी बुहारी, रामेछाप मिट सब एन्ड पोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
9: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हारजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
9: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
10: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
9: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली,
11: सम्पर्क नम्बर 0475-94-66, 98-692-65-99-8।
13: टन्नै पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
14: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गर्यो, हतार हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिपसी गरेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो, अब अहिले यो दुःख।
13: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, मोर कति खुसी छ हेर त।
15: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
16: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
9: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098 0485430098।
16: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
9: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
17: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
18: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
9: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
19: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
10: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
19: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
10: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
19: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
10: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
19: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
10: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
19: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 9765203384 वा 9844410040। इमेल dhramechap@gmail.com।
10: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
20: पानी संरक्षण गरौ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
10: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
20: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
10: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
20: आउनुहोस्, पानी संरक्षण गरौ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
20: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
10: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
20: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
10: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
10: सम्पर्क नम्बर 0485410143 98630423।
21: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट पाइन्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
22: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट पाइन्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट पाइन्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
21: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
22: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98178475446। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
21: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
22: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
21: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98445073765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटरबोट, रामेछाप।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामको एफएम 95.2 MHz पनि सुनिरहनु भएको छ। भुटेको सिबाड़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको राष्ट्रपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भुटेको सिबाड़ीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज नुवाकोटको विद्रोह नगरपालिका एक ढुङ्गे पुग्नुभएका उहाँले प्रारम्भिक जानकारी अनुसार केरुङमा झनै 1000 जना नेपाली रहेका बताउनु भएको छ। उनीहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने मन्त्री खनालको भनाई छ।

नेपाले कंग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा 1 करोड़ रूपियाँ जमा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानिपामा आज बसेको बैठकले प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जमा गर्ने निर्णय गरेको बताउनुभयो। धादिङको गल्छी गाउँपालिका 3 बैरेनीमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर भेटिएको छ। लकर सशस्त्र प्रतिबल नेपाल विपद व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी उपरीक्षक अपार प्याक्रुलको नेतृत्वमा खटिएको 9 जनाको टोलीले हिजो शनिबार फेला पारेको लकरलाई स्थानीय जनप्रतिनिधि सहितको उपस्थितिमा आवश्यक अनुसन्धान तथा प्रक्रियाका लागि नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रतिबलले जनाएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा बाढ़ीबाट प्रभावितका नाममा जथाभावी आर्थिक तथा राहत सामग्री संकलन नगर्न जिल्ला प्रशासन कार्यालय झापाले सबैमा आग्रह गरेको छ। जिल्लामा विभिन्न व्यक्ति तथा संघ संस्थाले बाढ़ी पीड़ितका नाममा राहत संकलन गर्न थालेपछि प्रशासनले आज सूचना जारी गर्दै त्यस्ता गतिविधि नगर्न आग्रह गरेको हो। चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। चिनिया जनमुक्ति सेनाको वायुसेनाका 2 वटा ठूला ट्रान्सपोर्ट विमान आज राहत सामग्री लिएर आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 4 जना चिनिया सुरंगदार विशेषज्ञ पनि उपकरण सहित विमानमा आएका छन्। रसुवाको भोटेकोशी सहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढ़ी पहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएको छ। पछिल्लो पटक अमेरिकाले बाढ़ी प्रभावित नेपाली नागरिकका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार सहयोगबाट बाढ़ी प्रभावित 10,000 परिवारलाई 3 महिनासम्म आपतकालीन खाद्य सहायता उपलब्ध गराइनेछ। यसअघि अमेरिकाले बाढ़ी प्रभावित क्षेत्रमा 5 लाख अमेरिकी डलर आपतकालीन सहयोग तथा विपद व्यवस्थापन विज्ञ परिचालन गर्ने घोषणा गरिसकेको थियो। यस्तै भारतबाट नेपालले अहिलेसम्म 57 टन भन्दा बढ़ी राहत सामग्री प्राप्त गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतले राहत सामग्रीसँगै बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि प्राविधिक सहयोग समेत उपलब्ध गराएको छ। प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषको नाममा नकली कागजात तथा स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जाल मार्फत भ्रम फैलाएको आरोपमा रामेछाप प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका 2 ठोस निवासी 32 वर्षीय भगवान कार्कीलाई पक्राउ गरिएको प्रहरीका अनुसार गत भदौ 10 गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि सरकारले स्थापन गरेको प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा आफूले ₹1,20,000 सहयोग गरेको भन्दै कार्कीले प्रयोग गरी नकली बैंक स्टेटमेन्ट तयार पारेका थिए। उनले तयार पारेको नकली स्टेटमेन्टमा आफ्नो कोड समेत राखी सर्वसाधारणलाई भ्रममा पारी रकम संकलन गर्ने उद्देश्य रहेको आशंकामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। सिन्धुलीका कमलामाई नगरपालिका 4 स्थित ग्वाङ खोलामा नुहाही रहेकी 10 वर्षीय बालिकामाथि जबरजस्तीकरण गरेको आरोपमा प्रहरीले 23 वर्षीय एक पुरूषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुली माडीका अनुसार आइतबार दिउँसो करिब 12:45 झोलुङ्गे पुलमुनि घटना भएको। घटनाबारे जानकारी प्राप्त भएपछि परिचालित प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। हवस् त राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यति जनसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीटराज महत्वनीय समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: निकास भएपछि त्यसबाट उत्पन्न हुन सक्ने अर्को ठूलो बाढ़ीको तत्कालीन जोखिम टरेको जनाइएको छ। चीनको जलस्रोत मन्त्रालय र चिनिया केन्द्रीय टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै चाइना डेलीले जनाए अनुसार नेपालको छेछेन खोला र चीनतर्फको पुरेपु साङपो नदीको संगमस्थल नजिकै हिम पहिरो चट्टान हिउँ लेदो तथा भग्नावशेष थुप्रिएर नदीको बहाव रोकिँदा कृत्रिम ताल बनेको थियो। नदी थुनिएपछि पानीको सतह तीव्र रूपमा बढ़दै गएर विशाल जलभण्डार बनेपछि चिनिया अधिकारी र विज्ञहरूले यसलाई दोस्रो विपत्तिको सम्भावित केन्द्रका रूपमा लिएका थिए। ताल अचानक फुटेमा तल्लो तटीय क्षेत्रमा भइरहेको उद्धार तथा राहत अभियान समेत थप जोखिममा पर्न सक्ने चेतावनी दिइएको थियो। तर पानी प्राकृतिक रूपमा बाहिर बग्न थालेपछि तालको जलस्तर क्रमशः घट्दै गएको र अहिले पूर्ण रूपमा खाली भएको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको पाँचौं दिन आइतबार पनि सरकारले बाढ़ी प्रभावित 11 जल विद्युत आयोजना कार्यालयबाट सम्पर्क विहीन भएका र सुरुङमा फँसेकालाई निकाल्ने प्रयास जारी राखेको छ। निरन्तर प्रयास भइरहे पनि बाढ़ीले रसुवाका 6 र नुवाकोटका 5 सञ्चालन तथा निर्माणाधीन जल विद्युत आयोजना कार्यालयबाट सम्पर्क विहीन भएका र सुरुङमा फँसेकालाई बाहिर निकाल्ने प्रयास सफल भएको छैन। सम्पर्क विहीन भएकालाई खोज्न र सुरुङमा फँसेकालाई बाहिर निकाल्न ढिलाइ हुँदा परिवार र आफन्त डर र चिन्तामा छन्। उनीहरूले सामाजिक सञ्जाल, आयोजना स्थल र आयोजनाको कार्यालयमा गएर असन्तुष्टि पोख्नुका साथै उद्धारलाई तीव्रता दिन अनुरोध समेत गरिरहेका छन्। आइतबार साँझ 8 बजेसम्म अध्यावधिक जानकारी अनुसार आयोजना कार्यालय र सुरुङमा गरिए 933 जना सम्पर्क विहीन छन्। तर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले भने 898 जना सम्पर्क विहीन रहेको जनाएको छ। यसअघि भदौ 13 गते शनिबार 77 जना र 12 गते शुक्रबार 171 जनालाई सुरुङबाट उद्धार गरिएको थियो। आइतबार भने साँझसम्म कसैको उद्धार गर्न सकिएको छैन। रसुवागढी आयोजनाबाट हराइरहेका 93 जनाको खोजी कार्य शुरू गरिएको छ। उपकरण लगेर सम्पर्क विहीन भएकाहरूको खोजी कार्य शुरू गरिएको हो। शनिबारसम्म भौतिक रूपमा खोजी कार्य शुरू नै हुन नसकेकोमा आइतबार बल्ल उपकरण सहित उद्धार टोली रसुवागढी आयोजनाको विद्युत गृहमा गएको छ। 4 दिनदेखि हराइरहेकाहरूको उद्धारमा ढिलाइ देखिएको छ। हराइरहेकाहरूमा रसुवागढी हाइड्रो पावरका 49 जना कर्मचारी छन्, 2 जना ज्यालादारी कर्मचारी छन्। निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका 35 जना छन्। सिड ब्लूका 4 जना, भेनस कन्स्ट्रक्सनका 3 जना पनि हराइरहेका छन् भने भूमिगत डिसेन्डरमा फँसेका 6 जना मध्ये 4 जना 2 दिन लगाएर आफै बाहिर निस्कन सफल भएपछि सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ। त्यस्तै उनीहरू काठमाडौँ आइसकेका छन्, 3 जनाले भने सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए। रसुवागढी हाइड्रो पावर कम्पनीका अनुसार उपकरण मार्फत खोजी गर्ने हो भने चाँडै उद्धार गर्न सकिने अवस्था छ। त्यस्तै लाङटाङ खोला आयोजनाबाट पनि 19 जनाको पहिले नै उद्धार भएकोमा सुरुङमा फँसिरहेका 41 जनाको अझै उद्धार हुन सकेको छैन। निजी क्षेत्रको यो आयोजनामा आइतबार मात्रै उद्धारका लागि उपकरण सहितको नेपाली सेनाको टोली परिचालन भएको छ। टोलीले खोज तलाश गरे पनि कुनै सफलता भने मिल्न सकेको छैन। उपचार सहितको व्यवस्था गर्न आवश्यक पर्ने मेडिकल टीम तयारीको लागि नेपाली सेनासँग समन्वय गरिएको छ। उद्धार स्थलमा नेपाल विद्युत प्राधिकरणको सम्बन्धित विभागीय प्रमुख, उत्पादन केन्द्र तथा आयोजना प्रमुख लगायतका कर्मचारी सहितको टीमलाई यथावत रूपमा साइटमा बसी नियमित रूपमा रिपोर्टिङ गर्न समेत निर्देशन गरिएको छ। त्यस्तै बाढ़ी गएको पाँचौ दिनसम्म 781 शव विभिन्न जिल्लामा फेला परेका छन्। अहिलेसम्म न्यूनतम पनि 2502 जना सम्पर्कविहीन रहेको सरकारले जनाएको छ। सम्पर्कविहीन सबैभन्दा धेरै जल विद्युत आयोजना र त्यसपछि विदेशी नागरिक रहेका छन्। विदेशी नागरिक मात्रै 592 जना सम्पर्कविहीन छन्। जल विद्युतका सुरुङमा फँसेकालाई निकाल्ने प्रयास जारी, उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा शीर्षकमा कारोबार दैनिकमा यो खबर छ।
0: बाढ़ी प्रभावितका लागि संकलित राहत सामग्री वितरणमा तीनै तहका सरकारबीच समन्वय अभाव देखिएको छ। संघ प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा सबै पीड़ितसम्म पुग्न नसकेको हो। सरकारी गोदाम र सेनाका ब्यारेकमा भने राहत सामग्री थन्किएका छन्। संघीय सरकारले राहत तथा उद्धारमा एकद्वार प्रणाली लागू गर्दा प्रदेश र स्थानीय तहलाई व्यवस्था गर्दा विपद प्रतिकार्य फितलो बनेको सरकारवालाहरूले गुनासो गरेका छन्। प्रतिनिधि सभा सदस्य आशिका तामाङले समेत राहत वितरणलाई लिएर आक्रोश व्यक्त गर्नुभएको छ। धादिङको गल्छी गाउँपालिकाको कार्यालय पुग्नुभएकी सांसद तामाङले विभिन्न संघ संस्थाबाट प्राप्त राहत सामग्री गाउँपालिका भवनमा थुपारिएको भए पनि बाढ़ी पीड़ितको हातसम्म राहत पुग्न नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको हो। बाढ़ी आएको 3-4 दिन बितिसक्दा पनि राहत वितरणमा ढिलाइ भएको भन्दै उहाँले स्थानीय जनप्रतिनिधिसँग आक्रोश व्यक्त गर्नुभयो। उनीहरूबीच केही बेर भनाभन समेत भएको थियो। राहत वितरणको विषयमा वड़ा नम्बर 6 अध्यक्ष दीपक कार्की र सांसद तामाङ बीच भनाभन भएको थियो। राहत वितरण प्रभावकारी हुन नसकेको संघीय सरकारले पनि महसुस गरेको छ। संघीय सरकारले आफै राहत वितरण गर्न असमर्थता जनाउँदै जिम्मेवारी प्रदेश र स्थानीय तहमा पन्छाउन खोजेको बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बताउनु भएको थियो। राहत संकलन भएको छ तर सम्बन्धित ठाउँमा पुगेन। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई व्यवस्था गर्दा जनताले राहत पाउन नसकेको बताउनु भएको छ। प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा भाग लिएर फर्केपछि उहाँले यस्तो कुरा बताउनु भएको हो। यता नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले स्थानीय तह र सरकारी संघ संस्थाहरूलाई मात्र राहत बाँड्न दिनुपर्छ भन्ने भनाई राख्नु भएको छ। त्यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्धार राहत र पुनर्निर्माणमा सरकार अझ प्रभावकारी ढंगले अघि बढ़नुपर्ने बताउनु भएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। तीन तहका सरकारबीच समन्वय अभाव, गोदाम र ब्यारेकमा थुप्रियो राहत, पर्खाईमा पीड़ित शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: रसुवाको बाढ़ीले आफन्त गुमाएका परिवारका लागि काठमाडौँको टिचिङ अस्पताल आशा र पीड़ाको संगम बनेको छ। कोही पहिचान नभएका सबका तस्विरमा आफ्ना मान्छेको अनुहार खोजिरहेका छन् त कोही बेपत्ताको पोस्टर टाँसिरहेका छन्। त्यही भीड़मा छन् गौरवका काका विष्णु दयाल पटेल, जसको हातमा भतिजले पठाएको अन्तिम म्यासेज अझै सुरक्षित छ। महाराजगंज स्थित टिचिङ अस्पतालको भित्तामा आइतबार एउटा सानो हातले पोस्टर टाँस्दै थियो। झ्यालको आड लिएर उभिएका करिब 7-8 वर्षका बालक कहिले पोस्टर समाउथे, कहिले भित्तामा टाँसिन सजिलो होस् भनेर हातले थिच्दे। उनी बाढ़ीमा बेपत्ता भएका आफन्त खोज्न अस्पताल पुगेका थिए। पोस्टर टाँसिसकेपछि पनि उनी रोकिएनन्। अरूले ल्याएका पोस्टर पनि टाँस्न सघाए। त्यो दृश्य टिचिङ अस्पताल पुगेका धेरैको मनमा कटक्क खाने दृश्य थियो। सार्वजनिक विदाको दिन भएकाले अस्पतालको ओपीडी बन्द थियो, तर अस्पताल परिसरमा मानिसको भीड़ थियो। उनीहरू उपचारका लागि होइन, बाढ़ीले छुटाएका आफन्तको खोजीमा आएका थिए। कसैको काख रितिएको थियो, कसैको सिन्दूर हराएको थियो, कसैले बुढेसकालको सहारा गुमाएका थिए। साना बालबालिकादेखि वृद्ध वृद्धासम्म अस्पतालका भित्तामा टाँसिएका तस्विर नियालिरहेका थिए। कसैको नजर परिचित अनुहार खोज्दै थियो भने कसैले बेपत्ता आफन्तको पोस्टर भित्तामा टाँसिरहेका थिए। बाढ़ीमा परेर घाइते भएकाहरूको अस्पतालभित्र उपचार भइरहेको थियो। बाढ़ीमा ज्यान गुमाएकाहरूका शव शवगृहमा राखिएका थिए। तीमध्ये पहिचान हुन नसकेका शवको तस्विर अस्पतालले तयार पारेर भित्तामा टाँसेको थियो। आफन्तहरू ती तस्विरमा आफ्ना मान्छेको अनुहार खोजिरहेका थिए। त्यही भीड़मा थिए रौतहटको वृन्दावन दुईका विष्णु दयाल पटेल र उनका भाइहरू। उनी आफ्ना 28 वर्षीय भतिज गौरव कुमार राउतको खोजीमा पुगेका थिए। गौरव 10 भदौमा रसोवामा आएको बाढ़ीपछि बेपत्ता छन्। उनी अप्पर त्रिशुली 216 जलविद्युत आयोजनामा सर्वे इन्स्पेक्टरका रूपमा कार्यरत थिए। अस्पतालको एउटा कुनामा बसेर काका पटेल कहिले मोबाइल हेर्थे त कहिले भित्तामा टाँसिएको गौरवको पोस्टर हेर्थे। आँखामा आँसु टिल्पिलाइरहेको थियो। मोबाइलमा गौरवले व्हाट्सएप मार्फत पठाएको म्यासेज सुरक्षित थियो। पटक पटक मोबाइल हेरे पनि त्यसपछि अर्को म्यासेज आएको छैन। त्यो म्यासेज नै गौरवको परिवारसँगको अन्तिम सम्पर्क बनेको छ। गौरवलाई बाढ़ी आउँदैछ भन्ने सूचनाहरूभन्दा पहिले नै थाहा हुन्थ्यो। उनको काम नै आयोजना स्थलमा जोखिमको सूचना दिनुपर्ने थियो। बाढ़ीको खतरा देखिएपछि उनले साइरन बजाएर सबैलाई सचेत गराउँथे। आफ्ना मार्फतका कर्मचारी र कामदारलाई व्हाट्सएप मार्फत सूचना पठाउँथे। भोटेकोसीमा 10 गते बिहान बाढ़ी आउन लागेको सूचना गौरवले पनि पहिले नै पाएका थिए। उनले अप्पर त्रिशुलीका कर्मचारी र कामदारलाई जानकारी गराए। कार्यालयमा प्रत्यक्ष पुगेर र व्हाट्सएप मार्फत पनि सचेत गराएका थिए। यसरी बाढ़ी आउँदा गौरवले आयोजना स्थलमा खतराको साइरन बजाएका थिए। उनका कार्यालयका साथीहरूले परिवारलाई बताए अनुसार उनी सुतिरहेका कामदारलाई उठाउन कोठा कोठामा पुगेका थिए। बाढ़ी आएको केही सेकेण्डमै पहाड़को भित्तामा भएको लहरा समातेर उनका केही सहकर्मी बाँच्न सफल भए। तर अरूलाई बचाउन दौड़िएका गौरव भने त्यसपछि सम्पर्कविहीन छन्। त्यही कुराले काका पटेलको मनमा एउटा आशा अझै बाँकी छ। भतिजलाई पहिले नै बाढ़ी आएको जानकारी थियो, त्यसैले उनी जोगिनुपर्ने हो। उनले भनेका छन् कतै जंगलमा घाइते अवस्थामा पुग्छन् कि उनले प्रश्न गरेका छन्। आशा र टर्बीस अस्पताल पुगेका पटेलले पहिचान नभएका शवका तस्विर पनि हेरे। एक दुईवटा होइन सयौं तस्विर हेरेका छन्। हरेक अनुहारमा उनी गौरव खोजिरहेका थिए, तर अहिलेसम्म कुनै शवलाई भतिज भनेर पहिचान गर्न सकेका छैनन्। अन्तिम म्यासेजपछि मौन छ मोबाइल टिचिङको भित्तामा खोजिँदै आफन्त शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
0: अन्नपूर्ण पोस्टमा कोषमा सहायताको थुप्रो पीड़ित भने भोकभोकै शीर्षकमा खबर छापिएको छ। भोटेकोसी बाढ़ी पीड़ितको राहतका लागि सरकारी कोषमा 3,24,92,00,000 रूपियाँ संकलन भएको छ। पुरानो 2 अर्ब सहित कोषमा हाल 5 अर्ब भन्दा बढ़ी रकम जम्मा छ। स्वदेश र विदेशबाट कोषमा सहायता रकम थपिने क्रम बढ़दो छ, तर सरकारले कोषको रकम परिचालन गर्न सकेको छैन। जबकि बाढ़ी पीड़ितहरू राहतमा पाएको भन्दै भोकभोकै बस्नु परिरहेको व्यथा सुनाइरहेका छन्। त्यति मात्र होइन, सुरक्षाकर्मी समेत चाउचाउ र बिस्कुटको भरमा उद्धार कार्यमा रात दिन खटिरहेका छन्। सड़क मार्ग अवरूद्ध हुँदा राहत वितरण हुन सकेको छैन। अक्सिजन दिन नपाउँदा दुईजना घाइतेको ज्यान गुमाउन बाध्य भए। अझै नदीका किनारमा लासहरू थुप्रिएका छन्। हामीले निरन्तर प्रशासनसँग आवाज उठाइरहेका छौं। कालिका गाउँपालिका रसुवाका अध्यक्ष हरिकृष्ण देवकोटाले भन्नुभएको छ। उता आमा छोदिङमो गाउँपालिका रसुवाका अध्यक्ष बुचुङ तामाङ भन्नुहुन्छ, राहतका लागि तत्काल बिस्कुट र चाउचाउ बाँडिरहेका छौं। सड़क सञ्जाल त परको कुरा, मान्छे हिँड्ने सामान्य बाटो पनि छैन। खोलाले बगाएर ल्याएका शवहरू यत्र तत्र फैलिएका छन्, जुन गन्हाएर गाउँ नै दुर्गन्धित भएको छ। बेलकोटगढ़ी नगरपालिका नुवाकोटका उपमेयर शिवप्रसाद दाहाल भन्नुहुन्छ, स्थानीय सरकारले आफ्नो स्रोतले भ्याएसम्म काम गरिरहेको छ, तर संघीय सरकार भने सुगम ठाउँमा पुगेर फर्कियो। सब व्यवस्थापनमा पनि एकचोटि मात्र उठाइएको छ, बाँकी सब उठाउनका लागि कुनै पनि कदम चालिएको छैन र प्रशासन सम्पर्कमा आएको छैन। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो।
2: विपदमा उद्धार र जीवधनको सुरक्षा लगायत व्यवस्था मिलाउन सुरक्षा निकाय, प्राविधिक र अन्य सरकारवाला निकायबीच समन्वय र परिचालनको अधिकार पाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग न